जनाएका छन्। वैज्ञानिकहरूले यसलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर भन्दै चेतावनी दिएका छन्। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आगामी तीन दिन अत्याधिक गर्मी हुने र तापक्रम 40 डिग्री सेल्सियस वा सोभन्दा बढ़ी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभ अर्थात तातो हावाको लहरको चेतावनी जारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक विशेष सतर्कता सूचना जारी गर्दै ती क्षेत्रमा मध्यम स्तरको तातो लहरको सम्भावना रहेको जनाएको हो। जल तथा मौसम विज्ञान विभागको बुलेटिनलाई आधार मान्दै प्राधिकरणले शनिबारदेखि सोमबारसम्म दिउँसोको समयमा अत्याधिक गर्मी हुने बताएको छ। अत्याधिक गर्मी र तातो हावाको लहरले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्राधिकरणले छवटा जिल्लालाई उच्च सतर्कता अपनाउनु पर्ने सूचीमा राखेको छ। प्राधिकरणका अनुसार सतर्क रहनुपर्ने जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर रहेका छन्। त्यसै गरी कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई पनि आज वार्षिक जिल्लाको सूचीमा राखिएको छ।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बजार नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष 82-83 वैशाख महिनाको बजार मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ। खास गरी पेट्रोलियम पदार्थको मूल्यमा भएको परिवर्तन, अमेरिकी डलरको विनिमय दरमा आएको उतार चढ़ावका कारण ढुवानी लागत बढ़दा बजार मूल्य बढ़ेको प्रतिवेदन ल्याएको छ। विभागले देशका 6 मुख्य शहरहरू विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज, धनगढ़ी र काठमाण्डुबाट संकलन गरेको तथ्याङ्क अनुसार खाद्यान्नको मूल्यमा ठूलो अन्तर देखिएको छ। चामलतर्फ बासमती चामलको औसत मूल्य काठमाण्डुमा सबैभन्दा बढ़ी प्रति केजी 190 रूपियाँ रहेको छ भने वीरगंज र धनगढ़ीमा 163 रहेको छ।
3: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र करिब 81,155 रोपनी सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भीर, ताल, तलैया, खोला नाला तथा जंगलको विवरण संकलन गर्दा उक्त परिमाणमा सार्वजनिक जग्गा फेला परेको उनले बताएका छन्। सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको समेत उनको भनाई छ।
2: सरकारले प्रदेश र स्थानीय तहहरूमा सार्वजनिक सवारी साधनको नयाँ दर्ता तत्कालका लागि रोक्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिम प्रदेशका यातायात हेर्ने मन्त्रालय तथा देशभरका सबै स्थानीय तहलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गर्न निर्देशन दिएको छ। सरकारको यो निर्णयसँगै इन्धनबाट चल्ने मात्र नभए विद्युतीय सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 24 दफा 3 कानूनी व्यवस्थालाई टेक्दै निर्णय गरेको जनाइएको छ। सार्वजनिक हितका लागि आवश्यक देखिएमा विभागले सवारी तर्ता रोक्का गर्न सक्ने अधिकार दिएको छ। पछिल्लो समय इन्धनको बढ़दो मूल्यका कारण सार्वजनिक यातायात क्षेत्रमा थप असहजता र चुनौती थपिएको भन्दै विभागले परिस्थितिलाई नियन्त्रणमा लिन र यातायात क्षेत्रलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न तत्कालका लागि ऐनको दफा 14 बमोजिम गरिने नयाँ दर्ता प्रक्रिया स्थगन गरिएको स्पष्ट पारेको छ। तीनको कानूनी व्यवस्थालाई टेक्दै निर्णय गरेको जनाइएको छ। सार्वजनिक हितका लागि आवश्यक देखिएमा विभागले सवारी तर्ता रोक्का गर्न सक्ने अधिकार दिएको छ। पछिल्लो समय इन्धनको

0: संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेको छ। यसका निम्ति काम गर्न प्रतिनिधि सभा नियमावली मसौदा समितिले प्रस्तावित नियमावलीमा विशेष नियम राखेको छ। प्रतिनिधि सभामा पेश भएका नियमावलीको नियम 140 संशोधन विधेयकको कार्यविधि सम्बन्धी व्यवस्था रहेको छ, जहाँ संविधानको धारा 274 बमोजिम प्राप्त संविधान संशोधन विधेयक सभामा प्रस्तुत भएको 30 दिनभित्र महासचिव वा निजको अनुपस्थितिमा सचिवले सर्वसाधारणको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्ने भनिएको छ।
1: रौतहट जिल्लाको गरूडा नगरपालिका स्थित श्रीराम सुगर मिल्स वर्षौंदेखि बन्द रहँदा हजारौं उखु किसानहरू गम्भीर आर्थिक संकटमा परेका छन्। मिल संचालन नहुँदा आफ्नो पसिलाको उचित मूल्य पाउन नसकेको र जीविकोपार्जन नै प्रभावित बनेको भन्दै आक्रोशित किसानहरूले शनिबार गरूडामा एक ऐतिहासिक तथा भव्य किसान भेला सम्पन्न गरेका छन्। युवा समाजसेवी रविन्द्र कुमार यादवको नेतृत्वमा आयोजित उक्त भेलाले बन्द चिनी मिललाई अविलम्ब संचालनमा ल्याउन र किसानको जायज मागहरू पूरा गर्न सरकार तथा सरकारवाला निकायलाई जोड़दार दवाब दिएको छ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना टेलिग्राम वा व्हाट्सएपमा टास्क पूरा गरे बापत पैसा पाइने लोभमा नफस्नुहोस्। सुरुमा थोरै पैसा दिएर पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट जोगिनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशको खबर। इरानी अधिकारीले अमेरिकासँगको वार्ता तेहरानले द्रुत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वाशिङटन बीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताएका छन्। विदेश मन्त्री बकाईले भने वाशिङटनसँग मेलमिलापका लागि सम्झौताको बाटो अवलम्बन गर्न इरान तयार हुने तर यसको मतलब इरान तेहरान र संयुक्त राज्य अमेरिका विवादित महत्वपूर्ण मुद्दाहरूमा सहमतिमा पुग्नेछन् भन्ने होइन। इरानको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बीच आएको हो।
1: राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएशन महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले केही स्थानका राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा शनिबार भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यस जितसँगै सेमी फाइनल पुग्ने नेपालको सम्भावना जीवितै रहेको छ।
0: अब विचार विश्लेषण। 30,000 मेगावाटको लक्ष्य भेट्न सनसेट ल लागू गरिनुपर्छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष गणेश कार्कीको विचार आजको आर्थिक अभियानमा छापिएको छ। कानूनी अस्पष्टताले ठूला आयोजनाहरू बन्धक बन्नु हुँदैन। सबै आयोजनाको लाइसेन्स अवधि 50 वर्ष हुनुपर्छ। एउटै निकायबाट स्वीकृति पाउने व्यवस्था गरिनुपर्छ। प्रसारण लाइनबाट प्रभावितहरूलाई पनि स्योर दिइनुपर्छ।
1: हौस् त, काठमाडौँमा रेडियो एनआरई 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम्बमका साथमा बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: बिहानको 6 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल जेठ 10 गते आइतबार, मे 24 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको अष्टमी तिथि।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: प्रहरीका कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्। अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति। उपकुलपति बन्न 218 को आवेदन।
0: कांग्रेसको विवाद, वडा तहसम्मै आफ्नो राजीनामा माग सहितको सवालमा एमाले अध्यक्ष ओलीले आज जवाब दिने। कानून विनय दिएका पूर्व विशिष्टका सुविधा खोज्दै सरकार।
1: आयात भएका सवारी साधन दर्तामा लचकता अपनाइने। क्यान्सरको औषधि अभाव, मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू। स्थानीय तहहरू बीमा र पूर्व सतर्कतामा जोड़ दिँदै।
0: अमेरिकासँग सम्झौताको खाका तयार गर्ने इरानको संकेत। मध्य पूर्वमा जारी द्वन्द अन्त्यका लागि अमेरिका र कतार बीच छलफल। इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध।
1: र काभा महिला भलिबलमा किर्गिस्तानलाई हराएसँगै नेपालको सेमी फाइनल सम्भावना बलियो। छैठौं मिल्स गोल्ड कप फुटबलमा झापालाई हराउँदै उदयपुर सेमी फाइनलमा। लेन्सले पहिलो पटक फ्रेन्च कपको उपाधि जित्यो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा तातो हावाको लहर चल्ने चेतावनी र अपनाउनु पर्ने सावधानीको प्रसंग।
0: आज र भोलि तराईका धेरै स्थानमा तातो हावाको लहर अर्थात लू चल्ने सम्भावना देखिएकाले विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ। मौसम पूर्वानुमान महाशाखाले हिजो तातो दिन तथा तातो लहर लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि अनुरोध गरेको हो। महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा तातो बढ़ने जनाएको छ। अधिकतम तापक्रम 38 डिग्री सेल्सियसदेखि 40 डिग्री सेल्सियससम्म वा सोभन्दा बढ़ी भई अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न र सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको हो। सतर्कता अपनाउनु पर्ने जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधि गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घखाँची, रूपन्देही र कपिलवस्तु रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो।
3: विशेष गरी सुदूरपश्चिम र लुम्बिनीको त्यसको तराईको भूभागहरूमा चाहिँ अलिकति तातो हावाको लहर चल्न सक्ने सम्भावना चाहिँ बढी छ र जुन सुदूरपश्चिम प्रदेशको पहाड र लुम्बिनी प्रदेशको पहाड़ी भूभागहरूमा विशेष गरी तल्लोको पहाड़ी चुरेको पहाड़ी भूभागहरूमा चाहिँ अथवा भ्याली खोचहरूमा चाहिँ तातो दिन हुन सक्ने सम्भावना देखिन्छ भने देशको अन्य भूभागहरू छ जस्तै अब कोशी मधेस, बागमती, गण्डकी, कर्णाली प्रदेशको पनि पहाड़ी हिमाली भूभागहरूमा चाहिँ बादल लाग्ने, पानी पर्न सक्ने सम्भावना छ। तापक्रम बढे पनि केही समयपछि विशेष गरी अपराह्नपछि चाहिँ ढाट हुन सक्ने सम्भावना चाहिँ देखिन्छ।
0: विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरूमा थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकाले सोबाट बस्न पनि अनुरोध गरेको छ। विभागले तातो हावा तथा तातो लहरबाट बस्न बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिर चर्को घाममा नजाने, हल्का सुतीको कपड़ा लगाउने, बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउन सुझाव दिएको छ। यस्तै नियमित पटक पटक पानी तथा झोल पदार्थ, जुस, शर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने समेत डाक्टरहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुरा गर्दै डाक्टर रोशन झाले भन्नुभयो,
4: एउटा कुरा के बुझ्नुपर्छ भने 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ़्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40 डिग्री सेन्टिग्रेड भन्दा बढ़ी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन। त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपड़ाहरू लाउनुपर्छ, लुज फिटिङ कपडाहरू लाउनु पर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ। सो बच्चाहरू स्कुलमा अहिले चाहिँ एसेम्ब्लीमा या कुनै स्पोर्ट्सहरू भइरहेको हुन्छ, बिहान तिनीहरूलाई गेम्स खेलाइरहेको हुन्छ होइन, आजकल त एक्स्ट्रा करिकुलम भनेर विभिन्न किसिमका गेमहरू पनि खेलाउँछन्। त्यसमा चाहिँ अब बाबुहरू आउँदाखेरि भन्छन् आज त तिन चारजना ढल्यो, बाबुलाई पनि गाह्रो भइरहेको हुन्छ। सो यस्तोमा हामीले के भन्छौँ भने गर्मी यदि बाहिरी टेम्परेचर बढिरहेछ भने त्यस्तो अवस्थामा हामीले कि सेड भएको ठाउँमा एसेम्ब्ली गर्नु पर्यो, बच्चाहरूले पानी प्रोपर खाएछ कि छैन, अत्याधिक मात्रामा बच्चाहरूले पानी खानलाई हामीले चाहिँ इन्करेज गर्नु पर्यो। यदि बढी गर्मी छ भने बाटोमा जस्तो बसमा आउँछन्, बसहरू एसी छैन होइन, कतिपय बच्चा हिँडेर स्कुल जान्छन्, त्यस्तो अवस्थामा छाताहरू ओढेर जाने। 40 भन्दा माथि टेम्परेचर छ भने अनलाइन क्लास गरेर भए पनि बच्चाहरूलाई 8-10 दिन चाहिँ बिदा राख्नु नै उत्तम उपाय हो।
0: यसैबीच मनसून जन्य विपदको क्षति न्यूनीकरण गर्न सड़क र सवारी लक्षित मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना र नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको सहकार्यमा गंगोप स्थित नयाँ बसमार्गबाट सो अभियान शुरू गरिएको हो। अभियानको आरम्भ गर्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले यात्रामा मौसम पूर्वानुमानको पूर्ण हेक्का राख्न आग्रह गर्नुभयो। मौसम पूर्वानुमानलाई व्यवस्था गर्दा ठूला दुर्घटना निम्तिने भएकाले नाफा भन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिन समेत आग्रह गरिएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सार्वजनिक यातायात सुधारका लागि प्रविधिको प्रयोग आवश्यक रहेको समेत बताउनुभयो। उहाँले सवारी साधनमा जीपीएस, अनलाइन टेकिङ र क्यासलेस भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गरिने समेत बताउनु भएको छ।
1: अब राजनीतिक प्रसंग। गत मंगिरमा सम्पन्न 10 महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारी सहित केन्द्रीय कमिटिमा निकट नेताहरूको वर्चस्व गराउनुभएका एमाले अध्यक्ष ओली 6 महिनामै भारी अल्पमतमा पर्नु भएको छ। पार्टी पुनर्गठनको मुद्दा सहित बहुमत पदाधिकारी नेतृत्वमा ओलीको विकल्पको पक्षमा देखिएका छन्। महाधिवेशनपछि ओली पहिलो पटक पार्टी कमिटिभित्र स्पष्ट रूपमा अल्पमतमा पर्नु भएको हो। बहुसंख्यक पदाधिकारी राजीनामाका पक्षमा उभिए पनि ओलीले अध्यक्ष पद नछाड्ने अडान दोहोर्याउँदै आउनु भएको छ। 19 सदस्यीय पदाधिकारीमा 2 बाहेक सबै आफ्नो पक्षकाले जितेका भए पनि जेएनजी आन्दोलन र गत फागुनको निर्वाचन परिणाम लगायत राजनीतिक घटनाक्रमपछि ओली पार्टीभित्र कमजोर बन्नु भएको हो। 4 जेठबाट शुरू भएर शनिबार हिजोसम्म जारी केन्द्रीय सचिवालय बैठकमा 21 फागुनको निर्वाचनको अकल्पनीय हारको जिम्मेवारी लिँदै ओलीले राजीनामा दिएर पार्टी पुनर्गठनको ढोका खोल्नुपर्ने अधिकांश नेताहरूले भन्दै आएका छन्। विकल्प खुला गर्नुपर्ने नेताहरूको मागलाई ओलीले भने अस्वीकार गर्नुभएको छ। सचिवालयको गत शुक्रबार र हिजोको बैठकमा ओलीले आफ्नो पोजिसन सुनाउनुभयो। हिजोको बैठकमा सबैजसो नेताहरूले पुनर्गठनकै लाइन अनुसार बोल्ने क्रम नरोकिएपछि ओलीले नेतृत्व नछाड्ने अडान दोहोर्याउँदै आफूलाई पटक पटक सम्झाउन आवश्यक नभएको टिप्पणी गर्नुभयो। नेतृत्वका विषयमा अहिले नसोच्ने पनि उहाँले बताउनुभयो। नेताहरूले बोलिरहँदा ओलीले निर्देशन गर्न खोजेपछि हिजो उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले प्रतिवाद गर्नुभयो, के तपाईँले अरूलाई बोल्नै नदिएर बैठक सक्न लाग्नु भएको हो? बोल्न दिनुहोस्, लागेका कुरा सबैले बोल्न पाउनुपर्छ। बैठकमा गुरूङले प्रतिवाद गर्दै भन्नुभयो, पदाधिकारीमा बोल्न बाँकी 4 सचिव शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी हुनुहुन्छ। आज उहाँहरूले बोलिसकेपछि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार राख्ने नेताहरूले बताएका छन्। यसैबीच नवीकरण भइसकेको सदस्यता पुनः अध्यावधि गर्ने अभियानलाई लिएर नेपाली कांग्रेसको संस्थापन र इतर पक्षको बीच सोलिएको विवाद जिल्ला क्षेत्र हुँदै वडा तहसम्म पुगेको छ। 9-14 असोजमा काठमाडौँमा हुने केन्द्रीय 15 महाधिवेशनका लागि 1 वैशाखदेखि नै क्रियाशील सदस्यता अध्यावधिक अभियान जारी छ। वैशाख मसान्तभित्र अध्यावधिक सक्ने समयसीमा विवादका कारण 21 जेठसम्म बढ़ाइएको छ। सभापति गगन थापाले असहयोग गर्ने पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी समेत दिइसक्नु भएको छ। विराटनगरमा हिजो थापाले पत्रकार संघको जिज्ञासामा असहयोगमा संलग्न जोसुकैलाई जिम्मेवारीबाट हटाइने बताउनुभयो। पार्टीको क्रियाशील सदस्यताको अध्यावधि ओडा कार्य समितिका सभापतिले गर्ने अधिकार छ। इतर पक्षीय खेमामा रहेका ओडा सभापतिहरूले अध्यावधिकमा असहयोग गरेपछि थापाले जिम्मेवारीबाट हटाउने चेतावनी दिँदै नेताहरूलाई त्यसमा सहयोग गर्नको लागि अनुरोध गर्दै आउनु भएको छ। इतर पक्षका नेता डाक्टर शशांक कोइरालाले भने सर्वोच्च अदालतले कांग्रेस फुटाएको टिप्पणी गर्नुभएको छ। संस्थापन इतर पक्षले पोखरामा हिजो गरेको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताउनुभयो। भेलामा कांग्रेस नेता मोहन बस्नेतले वडा सभापतिहरूलाई कार्यवाही नगर्न केन्द्रीय सभापति गगन थापालाई समेत चेतावनी दिनुभयो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद पूर्व तयारीमा स्थानीय सरकारको लगानी र प्राथमिकता
5: विवेकले प्राप्त गर्नुभएको छ, जसले गर्दा उत्तम सिंह आर्थिक रूपले एउटा विपद आइसकेपछि जुन मानिसलाई गाह्रो हुन्छ मलाई लाग्छ यसलाई जीवनमा फर्काउन सजिलो हुन्छ।
1: घरजोका कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन, कतारमा 36 नेपालीले 2 करोड पारिश्रमिक पाएनन्, अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति, उपकुलपति बन्न 218 को आवेदन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
6: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
6: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
11: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
10: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कानून विनय दिइएका पूर्व विशिष्टका गाड़ी लगायतका सुविधा खोज्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले 14 वर्ष अघि नै भनेको थियो पूर्व विशिष्टहरूलाई कानून बनाएर मात्रै सेवा सुविधाको व्यवस्था गर्नु, तर कानून बिना मन्त्री परिषदको निर्णयका आधारमा मनपरी सेवा सुविधाहरू बाँटिए। कर्मचारीहरूले कानून विपरीत प्रयोग गर्दै आएका सरकारी सवारी साधन फिर्ता गराइसकेको सरकारले अब पूर्व विशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका गाड़ी समेत फिर्ता गर्ने गृह कार्य थालेको छ। कानून व्यवस्था नै नभई मन्त्री परिषदको निर्णयका आधारमा केही पूर्व विशिष्ट पदाधिकारीले गाड़ी र पीए लगायतका सुविधाहरू लिँदै आएका छन्। सर्वोच्च अदालतले यस्ता सुविधा दिनुपर्ने स्पष्ट कानून बनाउन परमादेश जारी गरिसकेको भए पनि पूर्व राष्ट्रपति र पूर्व प्रधानमन्त्रीहरूले पहुँच तथा मन्त्री परिषदको निर्णयकै आधारमा सरकारी सुविधा उपभोग गर्दै आएका हुन्। त्यस्तै भित्रपृष्ठमा कर तिर्न टिकटकको आलटाल शीर्षकमा खबर प्रकाशित छ भने वैशाखमा 19.5 अर्बले खस्किएर बैंकको कर्जा 52 खर्ब 31 अर्बमा सीमित शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 को वैशाख महिनामा वाणिज्य बैंकहरूले कुल कर्जा 19 अर्ब 41 करोड़ रूपियाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्ममा बैंकहरूले कुल कर्जा 52 खर्ब 31 अर्ब 53 करोड़मा सीमित छ। अघिल्लो महिना चैत्र मसान्तसम्ममा कुल कर्जा प्रभाव 52 खर्ब 50 अर्ब 94 करोड़ रूपियाँ थियो। अघिल्लो महिनाको तुलनामा चैतमा भने 77 अर्ब 99 करोड़ रूपियाँले कर्जा प्रभाव बढ़ेको थियो। त्यस्तै मन्त्री फेरिए पछि हेटौड़ा कपड़ा उद्योगको चर्चा शीर्षकमा अर्को खबर छ भने 14 महिनादेखि तलब नपाएपछि उदयपुर सिमेन्टमा आन्दोलन शीर्षकमा पनि खबर छ। त्यस्तै पितृपृष्ठमा ताप्लेजुङमा बाढ़ीले लिम्बुनी पुल बगायो यातायात ठप्प शीर्षकमा खबर छ भने बाढ़ीले 200 भन्दा बढ़ी भेड़ा बेपत्ता पारेको खबर पनि प्रकाशित छ।
1: क्यान्सर औषधि र सलाइनको अभाव किमोली रहेका सयौं बिरामी प्रभावित शीर्षकमा दिनेश गौतमले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। क्यान्सर निको पार्ने आशामा नियमित औषधि उपचार किमोथेरापी ग्राहिरहेका बिरामी अहिले रोगसँग मात्र होइन औषधि अभावसँग पनि लड़िरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधिहरू कार्बोप्लाटिन सिस्प्लाटिन र अक्सालिप्लाटिनका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ। अत्यावश्यक औषधिको अभावले मुलुकभरका क्यान्सरका सयौं बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। पाटन अस्पतालका मेडिकल अन्कोलोजिस्ट डाक्टर अरूण साईका अनुसार औषधि अभावले मुलुकभरका सयौं क्यान्सर बिरामीहरूको नियमित उपचार प्रक्रिया केमोथेरापी साइकल रोकिएको छ, जसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। उपचार मध्ये 60-40% क्यान्सरका बिरामी प्रभावित भएका क्यान्सर रोग विशेषज्ञहरूको भनाई रहेको छ। आर्थिक कारोबार दैनिकमा वैशाखसम्म 17 अर्ब 78 करोड़ आयो अनुदान 5 वर्ष यताकै धेरै शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ भने आयात भइसकेका सवारी साधन दर्तामा लचकता अप्नाइने बारेमा दिपेन्द्र थापाले लेख्नु भएको छ। सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ। सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी सुरक्षित र भरपर्दो बनाउने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यो निर्णय गरेको हो। नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कान्तिपुर दैनिकमा राष्ट्रिय मुद्दामा राष्ट्रपा मौन प्रतिपक्ष आक्रमक शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ। अघिल्लो प्रतिनिधि सभामा सानो संख्यामै हुँदा पनि राष्ट्रपा सांसदले राष्ट्रिय मुद्दालाई खरो तरिकाले उठाउने गरेका थिए, तर अहिले उनीहरू यस्ता सवालमा मौन देखिएका छन्। अर्को खबर सरकारलाई उद्यमीको प्रश्न, उद्योग सञ्चालन गर्नु पाप हो शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको छ। यतिखेर सबैतिर चर्चामा रहेको यो अभिव्यक्तिप्रति संसदको अर्थ समितिमा देउराली जनता फार्मास्युटिकल्सका कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले बताउनु भएको छ। 3 दशकदेखि उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेका र अर्थतन्त्र सुधारका लागि निरन्तर लागिरहेका शर्माको भनाई रहेको छ, पूर्व जन्ममा हामीले ठूलै पाप गरेका रहेछौ र यस जन्ममा उद्योग खोलेका रहेछौ, अहिले त केही गरेका छैनौं, पूर्व जन्ममा भ्रम लुट नै गरेका रहेछौ र अहिले उद्योग चलाइरहेका छौं भनेर उहाँले प्रतिक्रिया दिनुभएको छ। भित्रीपन्नामा घर जग्गा कारोबारबाट 10 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन भएको बारेमा सीमा तामाङले लेख्नु भएको छ। चैतको तुलनामा वैशाखमा समग्र घर जग्गा कारोबार घट्यो। चैतमा 1,76,771 पटक घर जग्गा कारोबार हुँदा वैशाखमा 1,69,538 पटक कारोबार भएको खबरमा उल्लेख गरिएको छ। 54 दिनमा छापिसकिएला पाउने 16 लाख लाइसेन्स शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको पनि खबर छापिएको छ। उत्तिकै छ सामुदायिक रेडियोको मोह शीर्षकमा लक्ष्मण दर्नालले आजको गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। नेपालमा सामुदायिक रेडियो प्रसारणको थालनी भएको 30 वर्ष पूरा भएको छ। दक्षिण एसियाली मुलुकहरूमा नागरिकको स्वामित्वमा एफएम फ्रिक्वेन्सी मोडुलेशन रेडियो सञ्चालन गर्नेमा नेपाल पहिलो देश हो। 2054 सालमा स्थापना भएको सामुदायिक रेडियो सगरमाथाले हिजो 30औं वार्षिक उत्सव मनाएको छ। एफएम रेडियो प्रसारणको 30 वर्ष पुग्दा सार्वजनिक सूचना सञ्जालका माध्यमको व्यापक प्रयोग भइरहे पनि सामुदायिक रेडियोहरूको महत्व र आवश्यकतामा कमी नदेखिएको सरकारवालाहरूको भनाइरहेको छ। बाढ़ीले बगायो निर्माणाधीन पुल, पैह्रोमा 218 भेडा बेपत्ता शीर्षकमा सुजन बज्राचार्यले खाँदबारीबाट र चन्द्र पान्दाकले र राधा लुइटेलले ताप्लेजुङबाट लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको भित्री पन्नामा अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारले दियो पुनः नियुक्ति शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्त गर्ने जिम्मेवारी दिएको हो। एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्म भन्दै जिम्मेवारी पोख्न थालेको हो। सरकारले विश्वविद्यालयको ऐन संशोधन गर्दै पदाधिकारीहरूलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्त को जिम्मेवारी दिन थालेपछि प्राज्ञहरू कानून विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। उपकुलपति बन्नका लागि 218 आवेदन परेको छ। कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक अझै नपाएको बारेमा होम कार्कीले लेख्नु भएको छ। कतारमा 36 नेपाली श्रमिकले 8 महिनाको करिब 2 करोड़ रूपियाँ पारिश्रमिक पाएका छैनन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली दूतावास र स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। कतारीको एकल स्वामित्वमा रहेको इन्टरटेक्टा कतार डब्ल्यूएलएलले 8 महिनाको तलब भत्ता, ओभरटाइम र खानपान बापतको रकम नदिएको नेपालीहरूको गुनासो छ।
13: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच सम्झौताका लागि 14 बुँदे ढाँचालाई अन्तिम रूप दिने बताइएको छ। इरानी विदेश मन्त्रालयका अनुसार 14 बुँदाहरू मिलाएर एक प्रकारको सम्झौताको खाका मस्यौदा तयार गर्न लागिएको बताइएको हो। इरानी अधिकारीहरूले अमेरिकासँगको वार्तामा तेहरानले द्रुत सफलताको कम अपेक्षा गरेको बताएका छन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले तेहरान र वाशिङटन बीचको मध्यस्थतामा हुने वार्ताका लागि गहिरो मतभेद रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारी अमीर शेख तमिम बिन हमाद अल थानी बीच टेलिफोन सम्वाद भएको छ। अमीरको प्रशासनिक कार्यालयले दुवै बीच मध्यपूर्वको तनाव रोक्न र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न पाकिस्तानको नेतृत्वमा कूटनीतिक प्रयासहरूको प्रयासमा भइरहेका छलफलका बारेमा केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पूर्वी तथा मध्य अफ्रिकामा फैलिएको इबोला प्रकोप का कारण अस्थायी प्रवेश प्रतिबन्ध लागू गरेको जनाएको छ। विस्थापित प्रतिबन्ध अमेरिकी मानव स्वास्थ्य विभागद्वारा जारी गरेको अन्तरिम नियम अनुसार लागू गरिने बताइएको हो। नयाँ नियम अनुसार विगत 21 दिनभित्र कंगो, युगाण्डा वा दक्षिण सुडानमा रहेका व्यक्तिलाई अस्थायी रूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ।
1: साझा खबरमा अब खेल खबर। किर्गिस्तानलाई सोझो सेटमा हराएसँगै नेपालले काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनल सम्भावना बलियो बनाएको छ। हिजो त्रिपुरेश्वर स्थित कबड हलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सेटमा हराएपछि समूह एमा 3 अंक बटुल्यो। मिड ब्लकर सुमित्रा रेग्मी चम्किएपछि नेपालले सहज जित निकालेको हो। सुमित्रा नै खेलको प्लेयर अफ द म्याच चुनिनुभयो। शुरूबाट किर्गिस्तानमाथि हावी भएको नेपालले 25-18, 25-20 र 25-13 जित निकालेको हो। उदयपुरको ब्रदरहुड फुटबल क्लब 6 मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुट मिलको खेल मैदानमा हिजो भएको उद्घाटन खेलमा झापाको कन्काई स्पोर्टिङ क्लबलाई सडन डेथमा 6-5 पराजित गर्दै उदयपुरले अन्तिम 4 यात्रा तय गरेको हो। र लेन्सले पहिलो पटक फ्रेन्च कप उपाधि उचालेको छ। हिजो बिहान भएको फाइनलमा लेन्सले फ्रेन्च लीग 1 प्रतिद्वन्दी निसलाई 3-1 हराएको हो। लेन्सले क्लब इतिहासमा फ्रेन्च लीग जितेको यो पहिलो पटक हो। टोलीले सन् 1999 पछि पहिलो पटक ठूलो उपाधि उचाल्न सफल भएको हो।
13: भूकम्प लगायतका विपदबाट बच्नका लागि स्थानीय सरकारको चासो रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: साझा खबरमा अब विपदबाट बच्ने र बचाउने स्थानीय सरकारको अभियानको कुरा. बाढ़ी, पहिरो, भूकम्प लगायतका विपदबाट बचाउनका लागि स्थानीय तहले बीमा र पूर्व सतर्कतालाई एकसाथ अघि बढ़ाउन थालेका छन्. बाँके जिल्ला बाढ़ी, दुबान, आगलागी र भूकम्प जस्ता विपदको उच्च जोखिममा छ. नेपालगंज उपमहानगरपालिकाले नेपालमै पहिलो पटक आवासीय बीमा कार्यक्रम शुरू गरेपछि जोखिम क्षेत्रमा रहेकालाई सजिलो भएको छ.
16: नेपालगंज सात गगनगंजकी 48 वर्षीय लीला आचार्यको माटोको घर गत वर्षको लगातारको पानीपछि भत्किन शुरू भयो. बाढ़ी, डुबान र सम्भावित भूकम्पको जोखिममा रहेको घरको उहाँले आवासीय बीमा गराएका कारण घर भत्किएपछि क्षति भएको 2,32,900 रूपियाँ प्राप्त गर्नुभएको छ.
17: वडाबाट सिफारिस लिएर फेरि उहाँ पुगे नगरपालिका, यस्तो भयो भनेर, अनि नगरपालिकाबाट फेरि बिमामा गएर त्यहाँका सरलाई लिएर देखाइन्, सरले हेरेर जानुभयो.
16: नेपालगंज उपमहानगरपालिका ले गत वर्षदेखि वडा नम्बर 3 र 7 आवासीय बीमा कार्यक्रम शुरू गरेको हो. हालसम्म 184 परिवार यस कार्यक्रममा सहभागी भइसकेका छन्. राष्ट्रिय बीमा कम्पनी मार्फत गरिएको बीमाको वार्षिक प्रिमियम उपमहानगरपालिकाले नै तिरिरहेको छ. कार्यक्रम अन्तर्गत प्रत्येक घरलाई 15,00,000 रूपियाँसम्मको बीमा सुरक्षा उपलब्ध गराइएको छ. नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट:
5: दुई वर्ष अगाडि नेपालमै पहिलोपल्ट अत्यन्त जोखिममा रहेका रेजिडेन्सियल, विशेष गरी आवासीय चाहिँ बिमा चाहिँ हामीले सञ्चालन गरेका थियौँ. त्यो सर्वेक्षणले पनि तिन नेपालगंज उपमहानगरपालिकामा अत्यन्त घनाबस्ती रहेको, वडा नम्बर 3 र 7 जोखिममा रहेको कारण पहिलो लाभग्राही चाहिँ हामीले अविरल वर्षाका कारण पोहोर साल घर क्षति भइसकेपछि विभिन्न मुचुक्का गराएर र बिमा कम्पनीले पनि हाम्रो प्राविधिक वडाले सबैले यसलाई हाम्रो राष्ट्रिय बिमा संस्थानसँग जुन किसिमको 2,32,000 रुपियाँ, यहाँ 2,32,900 रुपिज वालले चाहिँ उहाँले विविधले प्राप्त गर्नुभएको छ, जसले गर्दा उत्तम सिंह आर्थिक रूपले एउटा विपद आइसकेपछि जुन मानिसलाई गाह्रो हुन्छ, मलाई लाग्छ यसलाई जीवनमा फर्काउन सजिलो हुन्छ.
16: नेपालगंजमा मात्र होइन, अब यो कार्यक्रम बाँकेकै कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरेनापुर गाउँपालिकासम्म विस्तार गर्ने तयारी भइरहेको छ. खजुरामा त घर छनौटको प्रारम्भिक काम समेत शुरू हुन लागेको छ. विपद जोखिम न्यूनीकरणका लागि बीमा मात्रै होइन, विद्यालय स्तरमा भूकम्प आएको समयमा कसरी सावधानी र उद्धार लगायतका प्रक्रिया शुरू गर्ने भन्ने बारेमा अभ्यास पनि सञ्चालन भइरहेको छ. नेपालगंज 10 स्थित शारदा आधारभूत विद्यालयमा विद्यार्थीहरूले साइरन बज्दा सुरक्षित रूपमा बाहिर निस्कने, घाइतेको उद्धार गर्ने र प्राथमिक उपचार गर्ने अभ्यास गरेको प्रधानाध्यापक हरिप्रसाद पोखरेल बताउनुहुन्छ.
18: यदि जहाँ छ त्यही नै सुरक्षित तरिकाले टाउको जोगाएर बस्ने, सुरक्षित हुने, जमिन हल्लिन छाडेपछि अवस्था मूल्याङ्कन गरेर बिस्तारै कुनै संरचनाहरू भत्कन सक्ने अथवा फस्न सक्ने, जोखिम नभएको जाने, खुला ठाउँमा जाने भन्ने अभ्यास हामीले गराएका छौँ. सर्च एन्ड रेस्क्यू टिम, प्राथमिक उपचार टिम बनाएका छौँ विद्यार्थीहरूको. सामान्य प्राथमिक उपचार, पट्टीहरू बाँध्ने, रगत बग्न रोक्ने सम्मका कामहरू हामी विद्यार्थीहरूलाई अभ्यास गराएका छौँ.
16: नेपालगंजको रानी तलाउ नजिकै रहेको महेन्द्र माध्यमिक विद्यालय भवनलाई रेट्रोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाइएको छ. विपद जोखिम बढ्दै जाँदा पूर्व तयारी, सचेतना र बीमा जस्ता कार्यक्रमले नागरिकलाई सुरक्षित र आत्मनिर्भर बनाउने भन्दै स्थानीय सरकारले बीमा कार्यक्रमलाई प्राथमिकता साथ अघि सारेका छन्. निशु जोशी, CIN, कृष्ण सार एफएम, नेपालगंज, बाँकी.
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
0: घर जग्गा कारोबारबाट 10.5 महिनामा 43.5 अर्ब रूपियाँ राजस्व संकलन. कतारमा 36 नेपालीले 2 करोड़ पारिश्रमिक पाएनन्. अध्यादेशबाट पदमुक्त गरिएकालाई नै सरकारको नियुक्ति. उपकुलपति बन्न 218 को निवेदन.
1: कांग्रेसको विवाद ओडा तहसम्मै. आफ्नो राजीनामा माग सहितको सवालमा एमाले अध्यक्ष ओलीले आज जवाफ दिने. कानून विनय दिएका पूर्व विशिष्टका सुविधा खारेज गर्दै सरकार.
0: आयात भएका सवारी साधन दर्तामा लचकता अप्नाइने. क्यान्सरको औषधि अभाव. मनसून जन्य विपद न्यूनीकरण अभियान शुरू. स्थानीय तहहरू बीमा र पूर्व सतर्कतामा जोड़ दिँदै.
1: अमेरिकासँग सम्झौताको खाका तयार गर्ने इरानको संकेत. मध्यपूर्वमा जारी द्वन्द अन्त्यका लागि अमेरिका र कतार बीच छलफल. इबोला संक्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिबन्ध.
0: र काबा महिला भलिबलमा किर्गिस्तानलाई हराएसँगै नेपालको सेमी फाइनल सम्भावना बलियो. छैठौं मिल्स गोल्ड कप फुटबलमा झापालाई हराउँदै उदयपुर सेमी फाइनलमा लेन्सले पहिलो पटक फ्रेन्च कपको उपाधि जित्यो.
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, जो अहिले एमालेको सदस्यता प्राप्त गर्न सफल हुनुभयो। पूर्व राष्ट्रपति राजनीतिमा आउने नआउने, सक्रिय हुने नहुने भन्ने विषयमा विभिन्न विवाद र संवादहरू चलेका थिए। स्वयं एमाले अध्यक्ष ओली नै पूर्व राष्ट्रपति भइसकेको व्यक्ति पार्टीमा सक्रिय हुन नहुने विचार राख्नुहुन्थ्यो, तर पछिल्लो समयमा पार्टीको सदस्यता भण्डारीलाई दिने बेलामा अध्यक्ष ओलीले नै प्रस्ताव गर्नुभयो र सदस्यता पनि पाउनुभयो। यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्ता देखिने व्यक्ति अगाडि सड़कमा हिँड्दा हिँड्दै एकजना व्यक्तिले केही प्रश्न गरेपछि आक्रोशित भएको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, पूर्व राष्ट्रपति भनेर हेप्नी होच्याउनी पार्टीको सदस्य भइसकेको थाहा छैन।
19: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार। कार्यक्रम युवा चौतारीमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
2: अनि म सन्तोष रावल।
1: यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क CIN ले उत्पादन तथा प्रसारण गर्दै आएको छ।
2: हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि सोही दिन बेलुका 8 बजेपछि पुनः प्रसारण हुने कार्यक्रम युवा चौतारी देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले पनि प्रसारण गर्छन् भने CIN को युट्युब, CIN च्यानल, फेसबुक CIN खबर, टिकटक CIN साझा खबरमा पनि सुन्न सकिन्छ।
1: युवा सशक्तिकरण, अवसर, उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 8 भाग हो। आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भए गरेका काम कारवाहीको बारेमा जानकारी र जेठ 8 गतेदेखि 11 गतेसम्म SOS हर्मन माइनर स्कूल सानो ठिमीमा सञ्चालन भइरहेको संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रमको बारेमा विशेष प्रस्तुति गर्नेछौ।
2: राष्ट्रिय युवा परिषदको वार्षिक कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्र संघीय नमूना महासभा अभ्यास कार्यक्रम जेठ 8 गतेदेखि 11 गतेसम्म SOS हर्मन माइनर स्कूल सानो ठिमीमा सञ्चालन भइरहेको छ। उक्त कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि साझेदार संस्थाका रूपमा ग्लोबल हेल्प फाउन्डेशन र वात्सल्य सदन रहेका थिए। 4 दिनसम्म सञ्चालन हुने यस कार्यक्रमका लागि साझेदार संस्थाहरूबाट 100 भन्दा बढ़ीको सहभागिता रहेको छ। साथी सन्तोष गन्धर्वको रिपोर्ट।
3: राष्ट्रिय युवा परिषदले अमेरिकी संसद अभ्यास कार्यशाला शुरू गरेको छ। भक्तपुरमा 4 दिन चल्ने कार्यशालामा 150 जना युवाहरूको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रमको प्रमुख अतिथि परराष्ट्र मन्त्री शिशिर खनालले सरकारले युवाका सवालमा गम्भीरता देखाएकाले वर्तमान समस्या समाधानमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो। उहाँले युवाले देशको विकास, सुशासन, समृद्धि र परराष्ट्र नीतिमा योगदान गर्ने बताउनु भएको छ।
4: अन्तर्राष्ट्रिय सम्बन्ध र बहुपक्षीय कूटनीतिक अभ्यासमा चासो दिएर उपस्थित हुनुभएका उत्साही युवाहरू देख्दा म स्वयं पनि निकै उत्साहित भएको छु। यहाँहरूको युवा मन, युवा सोच र नव परिवर्तनकारी अभियानले मुलुकको आर्थिक, सामाजिक रूपान्तरण, सुशासन र अन्तर्राष्ट्रिय साख वृद्धिमा समेत भूमिका खेल्नेछ भन्ने विश्वास म राख्दछु। यहाँ उपस्थित सम्पूर्ण मित्रहरू, वर्तमान सरकार युवाहरूको अदम्य साहस, योगदान र आकांक्षाको जगमा बनेको छ। सम्मान्य प्रधानमन्त्री लगायत मन्त्री परिषदका अधिकांश सदस्यहरू युवा उमेर समूहभित्रकै हुनुहुन्छ। सम्पूर्ण जनसंख्या पनि युवाहरूको बाहुल्यता छ। नेपालको मिडियन एज नै 26 वर्षको छ 2021 जनगणना अनुसार। जनसांख्यिक लाभांशको यो अवस्थामा मुलुकको राजनीतिक र प्रशासनिक मात्र होइन आर्थिक र सामाजिक शक्ति समेत युवाको हातमा रहेको यो निर्णायक घडीमा म तपाईँ सबै युवा साथीहरूलाई हार्दिक बधाई पनि भन्न चाहन्छु। युवाहरूको अपेक्षा र हितलाई केन्द्रमा राखेर यो सरकार क्रियाशील रहेको छ र रहनेछ। युवाहरूको क्षमता विकास गर्न, राष्ट्र निर्माणका हरेक प्रयासहरूमा युवा सहभागिता सुनिश्चित गर्न र त्यसको न्यायोचित फल वितरण गर्न हामी प्रतिबद्ध छौं। हाम्रा प्रयासहरूमा तपाईँहरूको साथ र सहयोग रहनेछ भन्ने कुराको पनि मैले विश्वास लिएको छु। हामीले देखेका छौं जुन देशले युवाहरूको सिप, जाँगर र सृजनशीलतालाई राष्ट्रिय नीति र विकासमा समेटेको छ ती मुलुकहरू सुशासन र समृद्धिको शिखरमा छन्। हामी पनि विकासको त्यही पथ छान्न चाहन्छौं जुन युवाहरूको सक्रियता र नेतृत्वले कोरेको होस्। त्यो यात्रा शुरू भइसकेको छ तर यसका लागि युवाहरूको चौतर्फी क्षमता विकासमा थप जोड़ दिनुपर्ने पनि देखिन्छ। हामी प्राविधिक, आर्थिक, राजनैतिक, सामाजिक, कूटनैतिक लगायत हरेक क्षेत्रमा युवाहरूको क्षमता विकास गर्न सार्थक सहभागिता सुनिश्चित गर्न चाहन्छौ। त्यसको एउटा खुट्किलो आजको कार्यक्रम पनि हो। आजको विश्व राजनीति तीव्र रूपमा परिवर्तन भइरहेको छ। शक्ति सन्तुलनमा आएको परिवर्तन, बहुध्रुवीयताको उदय, जलवायु परिवर्तन, प्रविधि केन्द्रित प्रतिस्पर्धा, र घनीभूत बन्दै गएका द्वन्द्वहरूले अन्तर्राष्ट्रिय प्रणालीहरूलाई अझै जटिल बनाउँदैछन्। रूस युक्रेनको युद्धले युरोपको सुरक्षा संरचना मात्रै होइन सम्पूर्ण विश्वको ऊर्जा आपूर्ति, खाद्य सुरक्षा र आर्थिक स्थायित्वमा गहिरो प्रभाव पारेको छ। हाम्रो भान्साहरू महँगिएका छन्, विकास निर्माणका कार्यहरू पनि प्रभावित हुन थालेका छन्। सबैभन्दा महत्वपूर्ण कुरा, झण्डै 20 लाख नेपालीहरू कार्यरत रहेको खाड़ी क्षेत्रमा उत्पन्न तनावले त्यहाँ रहेका नेपालीहरूको जीव ज्यान र रोजगारी जोखिममा परेको छ। उहाँहरूको सुरक्षालाई उच्च प्राथमिकता दिएर नेपाल सरकारले आवश्यक कूटनीतिक पहल र प्रयत्नहरू गरिरहेको छ। तपाईँहरूलाई थाहै छ, नेपालको अर्थतन्त्र विदेशमा बस्ने नेपालीहरूले पठाउने रेमिटेन्समा आधारित छ। मध्य पूर्वको वर्तमान संकट थप गहिरिँदै जाने हो भने त्यहाँ रहेका लाखौं नेपालीहरूलाई उद्धार गर्नुपर्ने पनि हुन सक्छ। साथै त्यसले नेपालको अर्थतन्त्रमा पनि अकल्पनीय र दीर्घकालीन प्रभाव पार्न सक्दछ। तसर्थ संकटको समाधानको राष्ट्रिय योजना र प्रतिबद्धता आजको आवश्यकता हो। हामी शान्तिका अग्रदूत बुद्धको भूमिबाट आह्वान गर्दछौ, द्वन्द्व र युद्धको समाधान शस्त्रबाट होइन संवाद र कूटनीतिबाट मात्रै सम्भव छ। वार्ता र कूटनीतिक पहलबाट हरेक विवादको समाधान निस्किन्छ भन्ने हाम्रो विश्वास रहेको छ। यसका लागि संयुक्त राष्ट्रसंघको सक्रिय, सृजनात्मक र सार्थक भूमिका रहन सक्छ। संयुक्त राष्ट्रसंघ शान्ति, सुरक्षा, विकास र मानव मर्यादाको संरक्षणको लागि स्थापना गरिएको विश्वको सबैभन्दा महत्वपूर्ण बहुपक्षीय संस्था हो। संयुक्त राष्ट्रसंघ समकालीन विश्व व्यवस्थामा विश्वव्यापी शान्ति, सामूहिक सुरक्षा र बहुपक्षीयताको सर्वोच्च एवं अपरिहार्य आदर्श स्तम्भ हो। संयुक्त राष्ट्रसंघमा नेपालको भूमिका तथा सहभागिता क्रमशः विस्तार हुँदै गएको छ। हाल नेपालले पहिलो पटक संयुक्त राष्ट्रसंघको प्रमुख अंग मध्ये आर्थिक तथा सामाजिक परिषद एकसकको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएको छ। विश्वव्यापी विकास सहकार्यलाई अगाडि बढाउने महत्वपूर्ण मंचको रूपमा रहेको एकसकको नेतृत्व गर्नु नेपालको लागि गौरवको विषय हो। यो दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता होस् या मानव अधिकार रक्षाका लागि गरेका प्रयास हुन्, नेपालले संयुक्त राष्ट्रसंघका सबै आधार स्तम्भहरूको रक्षाको लागि प्रयासहरू गरिरहेको छ। त्यस्तै नेपाल सन् 2023 देखि 2026 सम्मको लागि अति कम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको भूमिकामा पनि रहेको छ। यसका अतिरिक्त नेपालले संयुक्त राष्ट्रसंघका अन्य विभिन्न निकायहरूमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति राखेको विश्वास, भरोसा र सम्मानलाई यसले प्रतिबिम्बित पनि गर्दछ। नेपालका लागि संयुक्त राष्ट्रसंघ जलवायु न्याय, हिमाली क्षेत्रसँग सम्बन्धित मुद्दा तथा भूपरिवेष्टित विकासशील राष्ट्रहरूको अधिकार लगायत विषयमा आवाज उठाउने महत्वपूर्ण मञ्च पनि हो। भविष्यमा संयुक्त राष्ट्र संघीय प्रणाली मार्फत राष्ट्रिय हितको प्रवर्धन गर्न तथा विश्वव्यापी सहकार्यलाई सुदृढ बनाउन तपाईँहरू जस्ता सक्षम, प्रतिबद्ध र दूरदर्शी युवाहरूको आवश्यकता छ। त्यसैले यहाँ सिकेका ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै भविष्यमा कूटनीतिक सेवामा प्रवेश गर्न म तपाईँहरूलाई प्रेरित पनि गर्न चाहन्छु। कूटनीतिक सेवा केवल रोजगार मात्रै होइन, राष्ट्रिय हितको रक्षा गर्ने सुनौलो अवसर पनि हो। मलाई विश्वास छ, तपाईँहरूले आफ्नो ज्ञान, क्षमता र प्रतिबद्धतालाई देश र विश्व समुदायको हितमा उपयोग गर्नुहुनेछ।
3: कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अहिले सरकार युवा मैत्री भएकाले युवाका सवालमा गम्भीर रहेको बताउनुभयो। अहिले पनि युवा शक्ति विदेश पलायन हुने अवस्था नरोकिएको भन्दै उहाँले सरकारले आफ्ना 100 दिने कार्ययोजना, नीति तथा कार्यक्रममा उल्लेखनीय रूपमा युवाको सहभागिता बढ़ाउन बजेटमा पनि समावेश गर्ने बताउनुभयो।
5: श्रम रोजगार मन्त्रालयमा युवा मन्त्रालय पनि थपिएपछि मलाई लागेको पहिलो फिलिङ अब मन्त्रालय अझ जोशिलो, ऊर्जाशील र गतिशील भयो भन्न लागेको थियो। किनभने युवा भनेको केवल एउटा उमेर समूह मात्र होइन, युवा भनेको यु ऊर्जा, सृजनशीलता र परिवर्तनको शक्ति हो। राष्ट्रलाई अगाडि बढाउने सबैभन्दा ठूलो शक्ति युवा नै हुन्। आगो जस्तो जोश भएका युवाहरूलाई सही दिशा दिनु, उहाँहरूको ऊर्जा राष्ट्र निर्माणमा केन्द्रित गर्नु र उहाँहरूलाई देशको हितमा समर्पित गराउनु मेरो लागि च्यालेन्ज पनि हो र अपर्च्युनिटी पनि हो। च्यालेन्ज यसकारण कि युवाका सपना ठूला छन्, अपेक्षा उच्च छन् र उहाँहरूको गति पनि तीव्र छन्। अपर्च्युनिटी यसकारण कि यही ऊर्जा यही जोश र यही प्रतिभालाई सही ढंगले परिचालन गर्न सक्यो भने नेपाललाई समृद्धिको नयाँ उचाइमा पुर्याउन कसैले रोक्न सक्दैन। हामी प्राय भन्छौं यो युवाको सरकार हो, यदि यो युवाको सरकार हो भने युवा प्रतिको जिम्मेवारी अझ ठूलो हुन्छ। युवा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा र राष्ट्रिय युवा परिषदको अध्यक्षताको रूपमा काम गर्दै गर्दा मलाई अझ बढी प्राउड महसुस भएको छ, किनभने मैले नेपालको वर्तमान मात्र होइन नेपालको भविष्यलाई पनि नजिकबाट बुझ्ने अवसर पाएको छु। प्रिय युवा साथीहरू, कुनै पनि देशले आफ्ना युवालाई केन्द्रमा नराखी विकासको ठूलो फड्को मारेको इतिहास छैन। पछिल्लो जनगणना अनुसार नेपालमा हाल 16-40 वर्ष उमेर समूहका जनसङ्ख्या 42.56% रहेको छ। यो हाम्रो लागि डेमोग्राफिक डेमेजेन्टको समय पनि हो जुन हामीले खेर फाल्नु हुँदैन। आज यहाँ उपस्थित तपाईँहरू केवल विद्यार्थी वा प्रतिनिधि मात्र होइन, भोलिका नीति निर्माता, कूटनीतिज्ञ, उद्यमी, वैज्ञानिक, सामाजिक अभियन्ता र राष्ट्रका नेतृत्वकर्ता हुनुहुन्छ। त्यसैले म तपाईँहरूलाई एउटा आग्रह गर्न चाहन्छु, ठूलो सपना देख्नुपर्छ, किताब मात्र पढेर हुँदैन, समाजलाई पनि पढ्नुपर्छ, वरिपरि पनि हेर्नुपर्छ, बुझ्नुपर्छ, आफ्नो आमा बुवा साथीहरूबाट पनि धेरै कुरा सिकिन्छ। हाम्रो युवा शक्ति नेपालमा मात्र होइन संसारभर छरिएका छन्। हाम्रो डायस्पोराको ज्ञान, अनुभव र नेटवर्क नेपालको ठूलो स्ट्रेन्थ हो, तर हामीले त्यसलाई अझै राम्रोसँग युटिलाइज गर्न सकेका छैनौँ। अब डायस्पोरालाई देशको विकाससँग जोड्नुपर्छ र अहिलेको सरकार त्यसका लागि कमिटेड छ। विदेशबाट फर्किन चाहने युवालाई देशमै मोबिलाइज गर्ने वातावरण बनाउन हाम्रो सरकारको प्रायोरिटीमा पर्छ। नेपाल अब केवल अवसर खोज्ने राष्ट्र होइन, अवसर सिर्जना गर्ने राष्ट्र बन्ने दिशामा अघि बढिरहेको छ। यस यात्रामा युवाहरू केवल दर्शक होइनन्, परिवर्तनका मुख्य साझेदार हुन्। प्रिय युवा साथीहरू, द वर्ल्ड इज नाउ अ ग्लोबल भिलेज एन्ड दिस इज लार्जली ड्यू टु द इफोर्ट्स अफ द युनाइटेड नेसन्स। आई एम भेरी ट्रुली ग्रेटफुल टु युनाइटेड नेसन्स। त्यसैले युएनको भावना पनि हामीले बुझ्नपर्छ। आजको यो मोडेल युनाइटेड नेसन्स केवल एउटा कार्यक्रम होइन, नेतृत्व सिक्ने विद्यालय हो। यहाँ तपाईँहरूले संवाद, सहकार्य, डिप्लोमेसी, ग्लोबलाइजेसन, इन्टरनेसनल रिलेसन्सको अन्डरस्ट्यान्डिङ, सस्टेनेबल डेभलपमेन्ट गोल्सको भावना सिक्दै हुनुहुन्छ। युवाले नेतृत्व विकास, उद्यमशीलता, स्टार्टअप मार्फत जीविकोपार्जनसँग जोड्न र जनकल्याणकारी कार्यक्रममा संकलन गर्न युवा श्रम तथा रोजगार मन्त्रालय कटिबद्ध छौ भन्ने स्पष्ट पार्दै यस 4-दिवसीय नमूना संयुक्त राष्ट्रिय संघीय अभ्यास कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँ सिकेका विचार, बहस, अनुभव र मित्रताले तपाईँहरूको केवल राम्रो वक्ता होइन जिम्मेवार विश्व नागरिक बन्न प्रेरित गरोस् भन्ने अपेक्षा गर्दछु। आजसम्म गर्दै आएको प्रयासका लागि राष्ट्रिय युवा परिषदको सिङ्गो टिमलाई म धन्यवाद व्यक्त गर्न चाहन्छु। युवा जागे राष्ट्र जाग्छ, युवा अघि बढे नेपाल अघि बढ्छ। जय देश, धन्यवाद।
3: कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दिनेश काफ्रेले युवा देशको शक्ति भएकाले देशको विकासमा हर प्रहर सहयोगी भावना राख्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले युवाले आफ्नो क्षमतालाई विकास गर्दै लागू गर्ने र प्रविधिको उचित प्रयोग गर्नुपर्ने बताउनुभयो।
6: सबै हाम्रो विश्वका मानिसहरू सबै हाम्रा परिवारका सदस्य हुन्, सबैलाई हामीले समान व्यवहार गर्नुपर्छ, प्रकृतिप्रति न्याय गर्नुपर्छ भन्ने कुराको यो विश्वव्यापी मान्यतालाई आत्मसात गरेर यहाँहरूको यो 4 दिनको यो चाहिँ बसाईमा यहाँहरूले चाहिँ के कुराको निष्कर्ष निकाल्नुहुन्छ, म युवा परिषदलाई चाहिँ एउटा प्रशासनिक हिसाबमा अनुरोध गर्न चाहन्छु। यहाँबाट निस्किएको एउटा वेल रिपोर्ट बनाएर मन्त्रालयलाई यहाँहरूले बुझाउनुहुनेछ। मान्य मन्त्रीज्यूको नेतृत्वमा युवा मन्त्रालयले त्यसमा आउँदा दिनहरूमा के डिपार्चर लिनुपर्छ त्यसको लागि हामीले त्यसको उपयुक्त कार्य सम्पादन गरेर जानेछौ। यति कुराहरू राखेर यो कार्यक्रमको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आज यहाँ उपस्थित भएका युवाहरू मूलत यही उमेर समूहभित्रको हुनुहुन्छ। यहाँहरूले आफूलाई 25 वर्ष उमेरभित्र हुनुहुन्छ या 50 वर्षको उमेरभित्र हुनुहुन्छ, यो उमेरभित्र यो युवा समूहले निर्वाह गर्नुपर्ने आफ्नो दायित्वलाई यहाँहरूले ग्रहण गर्नुहुनेछ। खास गरी युवाहरूबाट मूलत हामीले आवाजको परिकल्पना गर्छौं। यहाँहरूले कल्पना गरिन्छ, जस्तै समाजलाई सुधार गर्नको लागि तपाईँको आवाजले एउटा महत्वपूर्ण स्थान लिनेछ। यहाँहरूबाट हामीले आइडियाको परिकल्पना गर्छौं। यहाँले दिएको आइडियाले समाज सुधारको लागि विश्व समुदायमा एउटा सुयोग्य नागरिक स्थापित हुनको लागि यहाँको आइडिया महत्वपूर्ण हुन्छ। त्यस्तै गरी यहाँहरूबाट हामी एक्सनको परिकल्पना गर्छौँ। तपाईँले काम गर्नुपर्छ, त्यो कामले तपाईँलाई कुनै मनसायमुखी कामबाट चाहिँ बाहिर रहेको कुराको सुनिश्चितता गर्नुपर्छ। तपाईँले मनसाय प्रेरित काम गर्नुभयो भने त्यो समाजको लागि सायद आवश्यक नहुन पनि सक्छ। त्यो हिसाबमा यस्ता युवाहरूको परिकल्पना गरिएको छ। आज हामीले संयुक्त राष्ट्रसंघको परिकल्पना गरेर मोडल युनाइटेड नेसन्सको कुरा गरिराखेका छौं। विश्वमा भएका ठूला ठूला दुईवटा विश्वयुद्धहरू जसले संसारमा धेरै मानिसहरूको चाहिँ मृत्यु हुनु पर्यो, धेरै आर्थिक सामाजिक क्षति भयो, यो कुरालाई स्थापित गरेर यो कुरालाई व्यवस्थापन गर्नको लागि विश्वमा एउटा कमन अर्गनाइजेसनको आवश्यकता महसुस गरियो र संयुक्त राष्ट्रसंघको स्थापना भयो। सन् 1945 स्थापित भएको यो संस्थाले अहिले 193 मुलुकहरू यसको चाहिँ सदस्य राष्ट्रहरू छन्। अब म अलिकति थोरै संयुक्त राष्ट्रसंघको चर्चा गर्न सान्दर्भिक ठान्छु। खास गरी संयुक्त राष्ट्रसंघमा 6 मुख्य अर्गनाइजेसनहरू यसको मेजर कम्पोनेन्टहरू छन्, यहाँहरूलाई थाहा छ। तैपनि मैले त्यसलाई हाम्रो राज्य सञ्चालनसँग जोडेर थोरै चर्चा गर्छु। संयुक्त राष्ट्रसंघको मुख्य अर्गनाइजेसन भनेको युएन जेनरल एसेम्ब्ली हो। त्यसलाई नेपालको अथवा विश्वमा एउटा शासकीय प्रबन्धसँग तुलना गर्ने भने त्यो संयुक्त राष्ट्रसंघको संसद हो। त्यहाँ विश्वका व्यक्तिहरूको प्रतिनिधित्व हुन्छ, सबै राष्ट्रहरूको प्रतिनिधित्व हुन्छ। त्यो संसदले विश्वव्यापी रूपमा संयुक्त राष्ट्रसंघले बनाउने कानूनहरूलाई पारित गर्छ। विश्वका कानूनहरू पारित गर्ने, त्यो कानून पारित गरेपछि त्यो कानूनहरूलाई विश्वका मुलुकहरूले एक्सेप्ट गर्ने अथवा पार्सियल एक्सेप्ट गर्ने अथवा त्यसलाई अन्डरस्ट्यान्डिङ गर्ने हिसाबमा चाहिँ त्यसको अभ्यास गरिन्छ। र प्रत्येक मुलुकहरूको शासकीय प्रबन्धमा अहिले चाहिँ यस्तै खालको पार्लियामेन्टहरूको प्रबन्ध छ, त्यो युएनको पार्लियामेन्ट हो। र यहाँहरू अहिले चाहिँ विभिन्न भूमिकामा संयुक्त राष्ट्रसंघको महासचिवदेखि अरू भूमिकामा यहाँ अहिले चाहिँ आदरणीय अग्रज अतिथिगणहरूले यहाँहरूलाई चाहिँ ब्याजहरू वितरण गर्नुभएको छ, यहाँहरूको भूमिका डिफाइन गर्नुभएको छ।
3: कार्यक्रममा ग्लोबल हेल्थ फाउन्डेशनका अध्यक्ष सञ्जीव भट्टराईले युवाहरूले आफूमा भएको सिप ज्ञान र क्षमताको विकास गर्दै आफ्नो पहिचान बनाउनु पर्ने बताउनु भयो। उहाँले भन्नुभयो,
7: हामीले अब हाम्रो आफ्नो कुरा हो, त्यसलाई चाहिँ हामीले कसरी लेख्छौँ, तर त्रिस्तरी भन्छन् भित्रको त्रिस्तरी जुन देवता भनेर हामीले पूजा गर्छौँ, त्यो देवता र बाहिरको जुन वाल लगाएको ढुङ्गाहरू पनि आखिर एउटै नै हो नि। अनि बाहिरको ढुङ्गाले सोधेछ, तपाईँ किन यति धेरै अस्पिसियस अथवा प्रिसियस हुनुहुन्छ, तपाईँको के रिजन छ, आखिर ढुङ्गा त एउटा नै हो, तपाईँलाई भित्र आएर एकदमै पूजा गर्छ, ढोक्छ, फेरि विषहरू पूरा गर्छ, हामीलाई चाहिँ हेर्दै नहेरी डाम खेरको हिसाबले जान्छ भनेर सोधेछ। अनि त्यसपछि साइलेन्टली भित्रको ढुङ्गाले भनेछ, तपाईँहरू जुन स्टेजबाट आउनुभयो एकदमै सिम्पल स्टेजमा तपाईँहरूलाई सिम्पल हिसाबले कट डाउन गर्यो, ल्यायो एउटा सेपमा राख्यो, तर म यो स्पेसमा हुनुभन्दा अगाडि मलाई एकदमै हार्डसिपहरू, मलाई कतिपटक ब्रोक गर्यो होला, कतिपटक चाहिँ त्यो सेपमा ल्यायो होला, त्यस पछाडि मात्रै यो स्टेजमा आएको छु भनेपछि त्यो भएर म चाहिँ अहिले जति गर्छु नि, यो अहिले मलाई सबैले ढोग्नुहुन्छ अथवा प्रे गर्नुहुन्छ अथवा चाहिँ रेस्पेक्ट गर्नुहुन्छ, सबै मैले त्यो स्टेज पार गरेर आएको भएर म चाहिँ तपाईँभन्दा डिफ्रेन्ट भएछु भनेछु। सो हामी यहाँहरूलाई चाहिँ मेरो मोडल भनेको द मोडल अफ द स्टोरी इज ग्रेटनेस रेस्पेक्ट एन्ड अचिभमेन्ट कम थ्रु स्ट्रगल डिसिप्लिन एन्ड ट्रान्सफर्मेसन transformation the harder the process we endure the more valuable and the meaningful we became my best wishes to all of you to become the ideal stone not just the ordinary stone of the wall each of you is capable of achieving greatness through dedication discipline and the perseverance
3: कार्यक्रममा एसओएस द चिल्ड्रेन भिलेजका प्रमुख डाक्टर गंगा बहादुर गुरूङले युवाहरूले आफ्नो विचारलाई फराकिलो रूपमा प्रस्तुत गर्नुपर्ने बताउनु भयो। उहाँले यस्ता कार्यक्रमले युवालाई थप ऊर्जा दिने समेत उल्लेख गर्नुभएको छ।
8: संयुक्त राष्ट्रसंघको नमूना अभ्यासको यो कार्यक्रम आयोजनाका लागि उपयुक्त संस्थाको रूपमा एसएस बालगाम नेपाललाई शरण गर्नुभएकोमा राष्ट्रिय युवा परिषद लगायत सम्पूर्ण आयोजकलाई विशेष धन्यवाद दिन चाहन्छु। 5 भन्दा लामो इतिहास रहेको एसएस बालगाम नेपालले बाल बालिकाको अधिकार, बाल संरक्षण, वैकल्पिक हेरचाह लगायत शिक्षाको क्षेत्रमा अनवरत रूपमा कार्यक्रम गरिरहेको छ र विशेष गरिकन संरक्षणको जोखिममा रहेका बाल बालिका र युवाहरूको विकासको लागि नेपाल सरकारसँग सहकार्य र सरकारको जिम्मेवारीमा सहयोग र साझेदारी गर्दै आएको छ। बाल बालिकाको अधिकार, संरक्षणको जोखिममा परेका बाल बालिकाको हेरचाह, गुणस्तरीय शिक्षाका लागि एसएस बालगाम नेपाल, नेपाल सरकारका विभिन्न निकायहरूसँग कार्यक्रमहरू कार्यान्वयन गर्न सहकार्य तथा योगदानका लागि सधैँ तयार रहेको जानकारी गराउन चाहन्छु। आजको यस कार्यक्रमको सन्दर्भमा संयुक्त राष्ट्र संघको नमूना अभ्यासले आजको युवा अझ भनौ नवीन युवा पुस्ताले विश्व समुदायसँग गर्न सक्ने संवाद सहकार्यका लागि सिप र ज्ञान आर्जन गर्न मौका प्राप्त गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यस्ता कार्यक्रमहरूमा वर्षेनी विभिन्न समयमा लाखौं लाख युवा र विद्यार्थीहरू सहभागी हुँदैआएका छन्। संयुक्त राष्ट्रसंघका कार्यक्रमहरू र यसका प्रक्रियाको नमूना प्रस्तुतिले युवा विद्यार्थीहरूको नेतृत्व क्षमता तथा कार्यदक्षता अभिवृद्धि गर्न टेवा पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। संयुक्त राष्ट्रसंघ र यसको कार्य प्रकृतिको अभ्यासले हामीलाई आधारभूत मानवाधिकार सामाजिक न्याय र सम्मानित जीवनप्रतिको बुझाइलाई थप सशक्त बनाउनुका साथै युवाहरूले आफ्नो जीवनको सम्मानित अवस्था बुझ्न योगदान पुर्याउने विश्वास गरेको छु। कार्यक्रममा अध्यक्ष माननीय मन्त्रीज्यू प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण उपस्थित महानुभावहरू र सहभागी युवाहरूलाई यस कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। वन्स अगेन आई टेक दिस अपर्चुनिटी टु वेलकम यु अल। आई एम भेरी प्रिभिलेज एन्ड अनर टु हेभ यु अल इन दिस ब्युटिफुल प्रेमिसेस अफ एसोसिएसन अफ भिलेजेस नेपाल, वान अफ द प्रोजेक्ट्स अफ आउट अफ 52 प्रोजेक्ट्स अक्रस द कन्ट्री। इट्स अ रियल प्लेजर टु सी यु अल, विश यु अल द बेस्ट एन्ड इन्जोय यु 4 डेज अफ वन्डरफुल इभेन्ट। थ्याङ्क यू भेरी मच।
3: उद्घाटन कार्यक्रममा युनेस्कोका प्रतिनिधि जाको डु ट्वाइसले सामाजिक विकासका लागि नेपाली युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। वहाँले सामाजिक उत्तरदायित्व, विकास र मानव संरक्षणमा युवा शक्तिको महत्वपूर्ण भूमिका हुने समेत बताउनुभयो।
9: अनरेबल मिनिस्टर अफ युथ लेबर इम्प्लोयमेन्ट एन्ड चेयरपर्सन अफ द नेशनल युथ काउन्सिल, अनरेबल रिप्रेजेन्टेटिभ्स अफ द मिनिस्ट्री अफ फरेन अफेयर्स, the secretary Deepak from the Ministry of Youth, Labour and Employment, the administrative chief of the National Youth Council, the national director of SOS Children's Villages, chairperson of Global Health Foundation, officials of the National Youth Council and friends, if I may, members of the organizing committee that's doing a great job, and you as delegates. Let me begin with a simple question. How many of you had a good idea that went nowhere? Not because the idea was weak, but because there was no place for it to go. No structure to receive it. No institution that will take it forward. No system that says, yes, this matters. How can we implement it? This is often the challenge with youth engagement, and this is why institutions matter. The Second World Summit for Social Development for 2025 reaffirmed that young people must be meaningfully included in shaping social development solutions so that policies reflect the realities, rights, and inspiration. Today, youth organizations, a practical way to bring together different youth organizations and the enthusiasm that you have, are important structures that we have to respect. ECOSOC, where Nepal is playing a very important role, also has a youth forum. And ECOSOC also reminded us that young voices count because you bring lived experiences, fresh solutions, and the urgency needed to make development more inclusive, just, and sustainable. And that brings me to what you are doing here today. You will be participating in where Nepal is playing a very important role, also has a youth forum. And ECOSOC also reminded us that young voices count because you

0: your position, but you will also be listening to people. And you may disagree with each other, but you will negotiate those fresh, new solutions. And this is why it's so important that this model United Nations Forum is a space where you can express yourselves. The real world is about differences, is about finding solutions, and representing who you are. In this case, you will present your country. And as the Minister of Foreign Affairs said, Nepal can be proud where it stands internationally and within the UN system. During the 4 days, you may have to defend an argument you do not personally agree with, but in doing that, you will learn very important lessons. You learn that leadership is not about speaking, it's also about understanding. It's about listening carefully and acting. These are skills needed in diplomacy. They are needed in policy. They are needed in communities. And they are present in Nepal. So to the young delegates here today, the way you speak in this room matters. The way that you listen matters. The way that you disagree matters and should not be a problem, but should lead to decisions. The way you build consensus matters. Speak carefully, listen harder, disagree well, and find the agreements when it matters. UNESCO and overall the UN is proud to be part of today's opening, and we look forward to seeing the ideas, the resolutions, and leadership that comes from this room. धन्यवाद.
1: कार्यक्रममा एनवाईसी मुन 2026 को अर्गनाइजेशन कमिटीका पदाधिकारी बोर्ड पदाधिकारीलाई ब्याज वितरण गरिएको थियो.
2: रिपोर्टपछि फेरि पनि एसओएस हार्मन माइनर्स स्कूलमा भइरहेको कार्यक्रम. राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतम यो महासभामा पाँचवटा विषयमा गहन छलफल भइरहेको बताउनुहुन्छ.
3: राष्ट्रिय परिषदको वार्षिक कार्यक्रम अनुसार हामीले 16 देखि 40 वर्ष उमेर समूहका युवाहरू लक्षित एउटा विशेष गरेर कुटनीति क्षेत्रका क्रियाकलापमा युवालाई अभ्यस्त गराउन हरेक वर्ष संयुक्त राष्ट्र संघीय नमुना महासभा कार्यक्रम हामी आयोजना गर्ने गर्छौं र त्यसको चौथो संस्करणको रूपमा यस वर्ष हामीले जेठ 8 गते यो 4 दिवसीय कार्यक्रमको उद्घाटन सम्पन्न गरेका छौं र त्यो उद्घाटन सत्रमा माननीय युवा श्रम तथा रोजगार मन्त्रीज्यू जो राष्ट्रिय युवा परिषदको अध्यक्ष हुनुहुन्छ उहाँको अध्यक्षतामा माननीय परराष्ट्र मन्त्री शिशिर खनालज्यू प्रमुख अतिथि र सीमा सचिवज्यू डाक्टर दीपक काफ्रे अतिथि सहित संविधान संघका प्रतिनिधि युनेस्कोका प्रतिनिधि सहित हामीले कार्यक्रम सम्पन्न गरेका छौँ. यो 100 जना युवाहरू लक्षित विशेष गरेर 5 वटा क्षेत्रमा चाहिँ उहाँहरूले कार्यक्रम अहिले गरिरहनु भएको छ जसमा चाहिँ एउटा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद, अर्को संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद, अर्को संयुक्त राष्ट्र संघ महिला विषय र अर्को संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रम र अन्तर्राष्ट्रिय प्रेस गर्जमा 5 वटा समूहमा गहन बहस छलफल र प्रतिवेदन तयार गर्ने काम भइरहेको छ. र यो कार्यक्रम 11 गते मान्य शिक्षा तथा खेलकुद मन्त्री सशमित पोखरेलज्यूको प्रमुख आयोजनामा समापन गर्ने गरी हामी कार्यक्रम अगाडि बढ़िरहेको छ र यो 4 दिनसम्म चलिरहेको छ. त्यसै गरी यो कार्यक्रमले चाहिँ युवाहरूलाई मुलुकको कूटनीतिक अवस्था, अन्तर्राष्ट्रिय परिवेश र विशेष गरेर अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली युवाले खेल्नुपर्ने भूमिका, समसामयिक विषयमा हाम्रो धारणा, बहस पैरवी गर्ने एउटा पद्धति, सुरक्षा परिषदको भूमिका र मुलुकले कूटनीतिक समुदायमा राख्नुपर्ने धारणा अथवा खेल्नुपर्ने भूमिका र हाम्रो एउटा मर्यादा, कूटनीतिक मर्यादा भनौँ न, यस्ता विषयमा युवाहरूलाई अलिकति अभिवीकरण गर्ने, अभ्यास गर्ने अवसर प्रदान गर्छ. त्यसरी हामीले यो कार्यक्रमलाई आयोजना गरिरहेका छौँ. यो राष्ट्रमा युवाहरूको माझ निकै लोकप्रिय कार्यक्रम पनि हो. मुलुकभरका 100 जना युवाहरू हुन्छ, लगभग 77 जिल्ला मध्ये 65 भन्दा बढी जिल्ला, किनभने यो अनलाइन आवेदन भएकोले गर्दाखेरि जुन जिल्लाबाट आवेदन परेन उहाँलाई सहयोग गर्न सकेनौ, नत्र आवेदन परेका जिल्लाहरू सकेसम्म सबैलाई समेटेर हामीले ल्याएका छौँ. र विशेष गरेर कानुन क्षेत्रका र अन्य क्षेत्रका युवाहरू, उत्साही युवाहरू त्यहाँ सहभागी हुनुहुन्छ. 9 गते पनि हामीले बिहानबाटै कार्यक्रमहरू विभिन्न हलमा भइरहेका कार्यक्रमहरू हामीले हेर्यौँ र अलिक विज्ञ परिस्थितिद्वारा सहजीकरण पनि भयो र त्यहाँ युवाहरूको प्रश्न गराई र सहजकर्तासँगको अन्तर्क्रियाले पनि अब यो बाँकी रहेका 2 दिनमा गर्ने जुन क्रियाकलाप छ त्यो क्रियाकलापमा उहाँहरू सम्बन्धित विषयमा गहन छलफल गर्न सक्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु. र विशेष गरेर अब मुलुकको कुटेदेखि

0: क्षेत्रमा उनीहरूले लिनुपर्ने दिशाको बारेमा पनि यो चार दिनको कार्यक्रमबाट प्राप्त हुने सुझावहरूलाई समेटेर हामीहरू प्रतिवेदन तयार गर्छौँ र त्यो प्रतिवेदन नेपाल सरकार समक्ष अर्थात् युवा श्रम तथा रोजगार मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयसम्म जान सक्ने गरी हामीले तयार गर्ने हाम्रो सोच रहेको छ।
1: धन्यवाद राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गिरनाथ गौतमलाई। यो सँगसँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा आइपुगेका छौं। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कुनै जिज्ञासा राख्न वा विचार भन्न मन लागेकै होला।
2: यदि त्यसो हो भने सीआईएन को आईभीआर नम्बर 01-5268-646 फोन गरेर जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुनेछ। कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएन को फेसबुक, युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईँले लेख्न सक्नुहुनेछ।
1: हवस् त कार्यक्रमको अर्को भागमा फेरि भेटौँला। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
3: नेपालको संविधान 2072 धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघ जबत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
2: निरूपण गर्ने प्रकृतिका विवादहरू
3: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
2: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
3: चरण घाँस दाउरा सम्बन्धी विवाद,
2: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
3: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
2: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
3: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
2: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
3: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
2: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
3: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
2: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
3: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
2: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
3: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
2: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
3: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
2: गाली बेइज्जती सम्बन्धी विवाद,
3: लुटपिट सम्बन्धी विवाद,
2: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
3: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
2: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
3: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
2: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
3: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही

0: आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे छापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 मेगा।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै गरौं।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मंगल सूत्र झुमका र पाउजु कहाँ बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर, सम्पर्क नम्बर 9869242444।
4: 9840378793। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
0: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
0: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0014-62-03-10, 0014-62-03-10, 98-51-20-16-98-43-36-94-94।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: हजुरको रेडियो 102.1 MHz।
1: हजुर, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904668 9896962998।
7: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भो भन त।
8: केही होइन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मम्मी।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: दैनिक ₹197 ₹50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानव अधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: रामेछाप नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। पालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप प्राप्त गरिसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। आजको कार्यक्रममा हामी सोही घोषणा कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: हाम्रो पालिकाको जनसंख्याको अवस्था देखाइएको छ। यसका खास गरी हाम्रो नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरू र त्यो संस्थाहरूमा खटिएर सेवा दिनुहुने स्वास्थ्यकर्मी लगायत खोप कार्यमा खट्नुहुने सम्पूर्ण स्वास्थ्यकर्मीहरू विवरण प्रस्तुत गरिएको छ। त्यसै गरी यस कार्यक्रममा चाहिँ हाम्रो नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरूबाट समुदाय तहमा रहेका खोप केन्द्रहरू 33 खोप केन्द्रहरूको अवस्था देखाइएको छ, जसमा खोप केन्द्रहरूको आफ्नो भवन भएको तथा भवन नभएको र सञ्चालित खोप केन्द्रहरूको अहिले कुन स्थानमा चलेका छन् त्यो देखाउनु भएको छ। जसमा केही खोप केन्द्रहरू चाहिँ हामीले व्यक्तिका घरहरूमा पनि सञ्चालन गरेको अवस्था छ भने केही खोप केन्द्रहरू चाहिँ हामीले विद्यालयहरू पनि खुली गरेका छौँ। यसमा हामीले तालिका देखाए अनुसार चाहिँ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम हाम्रो यस आर्थिक वर्षको माघ महिनाबाट शुरू भएको हो। माघ महिनामा चाहिँ नै सम्पूर्ण स्वास्थ्य वडामा रहेका स्वास्थ्यकर्मी ज्यूहरूबाट समुदायमा रहेका घर टोलहरूसम्म पुगेर 0 देखि 59 महिनासम्मका बालबालिकाहरूलाई भेटेर उहाँहरूलाई खोप लगाएको प्रमाणको रूपमा खोप कार्ड हुन्छ, त्यसको अध्ययन गरेर हेर्दाखेरि हेर्ने अभियान हुन्छ। र त्यो सँगसँगै यदि खोप छुटेको अवस्था छ भने उक्त बालबालिकाहरूलाई सोही अवधिमा खोप दिइन्छ। त्यसै गरी उहाँहरूले सर्वेक्षण गरिसकेपछि पालिका स्तरबाट त्यसलाई चाहिँ क्रस चेकिङ गरेर भेरिफिकेसन गरिन्छ र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयबाट अनि वडा स्तरको उपाधिका घोषणा गर्नको लागि तयारी गरिन्छ। र एवं जसले चाहिँ नगरपालिका घोषणाको अवस्थासम्म आइपुग्नको लागि हामीलाई माघ महिनाबाट जेठ महिनासम्मको अवधि यसमा कायम गरिएको छ। यसमा एउटा पूर्णखोपको अवस्था भन्नाले हामी के बुझ्छौँ भनेर देखाउन खोजेको छ, जसमा हामी खास गरी तोकेको उमेरसम्म भन्नाले खास गरी हामीले चाहिँ 15 महिनादेखि 23 महिनासम्मको अवधिमा खोप लगाएका सबै बालबालिकाहरूले खोप पाएको हुनुपर्छ भन्ने कुरा व्यक्त गर्न खोजेको छ। साथसाथै हामीले सो अवधिमा चाहिँ 59 महिनासम्मका बालबालिकाहरूलाई हामीले यदि खोप छुटेको छ भने पनि खोप दिने हाम्रो अभियान हुन्छ। र यसको यो कार्यक्रमको मुख्य उद्देश्य भनेको चाहिँ 5 वर्षभन्दा मुनिका सम्पूर्ण बालबालिकाहरूलाई हामीले खोप सेवामा आबद्ध गर्ने र कुनै पनि बालबालिकाहरूलाई खोपबाट खोपमा ल्याइ खोपबाट वञ्चित नगराउने हाम्रो उद्देश्य हो। र खास गरी यसमा चाहिँ सम्पूर्ण स्वास्थ्यकर्मीहरू, समुदायका आमा समूहहरू, महिला स्वयंसेवकाहरू, वडा अतिथिहरू र पालिका सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। खास गरी खोप कार्यक्रमको प्रमुख उपलब्धिको रूपमा चाहिँ प्रमुख रोगहरूको उन्मूलन र नियन्त्रण अहिले भएको छ। हालसम्म 11 खोपहरू अनि कार्यक्रमको विस्तार र पहुँच अहिले चाहिँ हाम्रो यो कार्यक्रम नेपालभरि हुँदै हाम्रो नगरपालिकाको हरेक टोल बस्ती घर घरमा पुगेको अभियान छ र कुनै पनि बालबालिका छुटेको छैन। त्यसै गरी मातृ तथा शिशु मृत्युदर कमी, यसको उद्देश्य मुख्य चाहिँ यो रहन्छ। र अर्को मुख्य यसको चाहिँ उपलब्धि भनेको चाहिँ हाल नेपालले अन्तर्राष्ट्रिय मान्यता र कानुनी प्रगति डब्ल्युएचओबाट रुबेला नियन्त्रणको प्रमाणपत्र प्राप्त साथै खोप एनजेजेड बजार जारी भएको र संवैधानिक हकको नियम व्यवस्था भएको पनि छ। यो सँगसँगै नगरपालिका रामेछापबाट चाहिँ भएका कामहरू यहाँ प्रस्तुत गरिएको छ। यसमा चाहिँ सम्पूर्ण वडाहरू पूर्ण खोप सुनिश्चित वडा घोषणा सम्पन्न 2083 वैशाख 31 गते भएको छ। त्यसै गरी नियमित खोप कार्यक्रम प्रभावकारी सञ्चालन हरेक महिना सञ्चालन हुन्छ अनि महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य कर्मी तथा सरकारवालाहरूको सक्रिय सहभागिता छ यसमा चाहिँ खास गरी समुदाय तहमा त्यति अभिभावक तथा समुदायको सकारात्मक सहयोग रहेको देखिन्छ र हाम्रो पूर्ण खोप घोषणा अभियानमा भएका तस्विरहरू यसमा प्रस्तुत गर्न खोजेको छ। अब हाम्रो प्रतिबद्धता के रहन्छ यसपछि भन्दाखेरि कुनै पनि बाल बालिकाहरू खोपबाट नछुटुन् नियमित अनुगमन र सुनिश्चितता जारी रहने स्वास्थ्य सुरक्षित र समुन्नत ग्रामीण निर्माणमा सहकार्य गर्ने यसपछि हामीले माघ महिना र फागुन महिनाको अवधिमा हरेक टोल बस्तीमा रहेर उहाँहरूले हरेक बच्चालाई भेटेर खोप कार्ड अध्ययन गरेर वडाको रूपमा पत्र भएका बाल बालिकाहरूको संख्या उल्लेख गरिएको छ जसमा 0-15 महिनासम्मको हाल खोप लगाइरहेका बाल बालिकाहरूको संख्या 243 देखिन्छ अनि त्यसपछि घर दुरी संरक्षणबाट पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको वडागत विवरण हेर्दाखेरि चाहिँ हाम्रो नगरपालिकाभित्र जम्मा 16-23 महिनाका बाल बालिकाहरू 147 जना त्यसै गरी 24-59 महिनाका बाल बालिकाहरू 681 गरी जम्मा 828 जना बाल बालिकाहरूलाई हामीले भेट्दाखेरि उहाँहरूको खोप कार्ड भएको खोप लागि प्रमाणित भयो र खोप नलागेको बाल बालिकाहरू कुनै पनि भेटिएन नगरपालिकामा जसको फलस्वरूप आज हामी रामेश्वर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका प्रमाणीकरण गर्न गइरहेका छौँ। अब खास गरी हामीले खोप कार्यक्रम सञ्चालन गर्दाखेरि आइपर्ने हाम्रो चुनौतीहरू के छन् त्यसको समाधानको उपायहरू के छन् र जिम्मेवारी निकायहरूको भनेको देखाउन खोजेको छ। यसमा खास गरी केही खोप केन्द्रहरूमा अलिकति हामीलाई चाहिँ टाढा भएको अवस्थाहरू छ र सो केन्द्रहरूमा चाहिँ अलिकति हामीले व्यक्ति घरहरूमा पनि खोप लाउनुपर्ने अवस्था छ र त्यसलाई हामीले प्रयास हाम्रो प्रयास मुख्य खास गरी नगरपालिका स्वास्थ्य शाखा लगायतको भूमिका रहनेछ अनि हल्का हाम्रो समस्या भनेको चाहिँ खास गरी लक्ष्य हाम्रो बढी छ त्यो अनुसारको प्रगति कम देखिन्छ तर हाम्रो जुन फिल्ड यथार्थमा चाहिँ कुनै पनि बालबालिकाको खोपमा छुटेको छैन र अनि केही स्वास्थ्य कर्मीहरूलाई हामीले नयाँ उनीहरूलाई तालिम व्यवस्था गर्नुपर्ने हुन्छ यो नियम प्रक्रियामा जान्छ। अब यसमा चाहिँ हामीले खास गरी खोप कार्यक्रम सम्पन्न गरिरहँदा गएको वर्ष चाहिँ हाम्रो रामेश्वर नगरपालिकाबाट एकजना महिला स्वास्थ्य स्वयंसेविकाज्यूलाई बागमती प्रदेश स्तरीय पूर्ण खोप घोषणाको अभियानमा सम्मान गर्ने अवसर प्राप्त भएको थियो यसको तस्विर यसमा प्रस्तुत गरिएको छ। यसै गरी नगरपालिकामा हामीले वडा स्तर घोषणा गर्दा तस्विरहरू यहाँ राखिएको छ साथमा हामीले टोल बस्तीमा गएर घर घरमा बाल बालिकाहरूलाई भेट्दा उहाँहरूको चाहिँ खोप कार्ड हेरेको सहितको तस्विर यसमा प्रस्तुत गरिएको छ। ल अन्तमा हामीले सबै खोप बाल बालिकालाई खोप लगिसकेको हुनाले अहिले हाम्रो नगरपालिका पूर्ण खोप सुनिश्चितता भएको अवस्था छ जुन आज हामी घोषणा गरिरहेको छौँ भन्दै म मेरो भनाइहरू यहीँ अन्त्य गर्न चाहन्छु। हस् धन्यवाद।
0: यो पूर्ण खोप पालिका सुनिश्चितता प्रमाणीकरण एवं घोषणा कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राखिदिनुको लागि म जिल्ला खोप समन्वय समितिका सचिव तथा जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख आदरणीय विभु कुमार छाजीलाई म हार्दिक अनुरोध गर्दछु।
3: स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ प्रत्येक वर्ष हामीले दिगोपना सुनिश्चितता गर्ने पूर्ण खोप पालिका सुनिश्चितता प्रमाणीकरण एवं घोषणा कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू प्रमुख अतिथिज्यू अतिथिज्यूहरू लगायत यस हलमा उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट जनस्वास्थ्य कार्यालय रामेछापको तर्फबाट र जिल्ला खोप समन्वय समितिको तर्फबाट हार्दिक अभिवादन नमस्कार र शुभकामना भन्न चाहन्छु। वास्तवमा यो प्रत्येक वर्ष हामीले हाम्रो वडा स्तरबाट 5 वर्ष मुनिका सबै बालबालिकाले उनीहरू उहाँहरूले पाउनुपर्ने सबै खोप चाहिँ पाउनु भएको सुनिश्चितता गर्ने हिसाबले हामीले काम सुरु गर्छौँ र त्यही अनुसारले वैशाख महिनालाई प्रत्येक वर्षको वैशाख महिनालाई हामीले खोप महिनाको रूपमा पनि प्रयोग गर्छौँ त्यसलाई उपयोग गर्छौँ र त्यसैको परिणामस्वरूप अघि प्रेजेन्टेसन स्वास्थ्य शाखामा भएको प्रेजेन्टेसनबाट पनि आएको लगभग 900 जना बच्चाहरूलाई हामीले यस वर्ष पनि उहाँहरूले पाउनुपर्ने सबै खोपहरू चाहिँ पाइसकेको र सबभन्दा राम्रो कुरा के रहेछ भने घर धुरी सर्वेक्षण गर्दाखेरि त्यो भेरिफिकेसन गर्दाखेरि कुनै पनि बच्चा 0 डोजको भेटिनु भएको छैन त्यो भनेको सबै बच्चाले आफूले पाउनुपर्ने खोप लगाएको भेटिनु भएको छ। त्यसको लागि म सम्पूर्ण स्वयंसेविका दिदीहरू स्वास्थ्य कर्मी साथीहरू हार्दिक आभार व्यक्त गर्न चाहन्छु र सम्पूर्ण हलमा उपस्थित महानुभावहरूलाई ताली बजाएर उहाँहरूलाई आभार व्यक्त गर्न अनुरोध गर्छु र यस जिल्लाको हकमा हामीले अस्ति भर्खर उमाकुण्ड गाउँपालिकालाई पहिलो यो आर्थिक वर्षमा पहिलो पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्यौं र दोस्रोमा चाहिँ आज हामी रामेछाप नगरपालिकालाई पूर्णखोप घोषणा गर्न पाउँदा चाहिँ अत्यन्तै हर्षित पनि छौं र त्यसको लागि सम्पूर्ण नगरपालिकाको टिम स्वास्थ्य सहायकको टिमलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र आगामी आर्थिक वर्षहरूमा पनि यसै गरी हाम्रो स्वास्थ्य कर्मी साथीहरूको प्रत्यक्ष कार्यवाहीका कामले र स्थानीय रामेछाप नगरपालिकाको स्वास्थ्य शाखा लगायत गाउँपालिका नगरपालिकाको टिमले चाहिँ उहाँहरूलाई आगामी दिनमा पनि सहयोग समन्वय गर्दै हामीले हरेक वर्ष हाम्रो बाबु नानीहरूलाई उहाँहरूले पाउनुपर्ने खोपहरू पूर्ण मात्रामा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दै यो कार्यक्रमको सफलताको शुभकामना पनि व्यक्त गर्दै बिदा हुन चाहन्छु। हस् धन्यवाद।
4: धन्यवाद आदरणीय जिल्ला खोप समन्वय समितिका सचिवज्यूलाई यो महत्वपूर्ण भनाईको लागि। यस पछाडि आज हामीले समयलाई सकेसम्म व्यवस्थित गर्ने प्रयास गरिराखेका छौं। यस पछाडि पालिकाभरिमा जुन समृद्ध रामेछाप नगरपालिकाको सपनालाई पूरा गर्नको लागि लक्ष्यलाई पूरा गर्नको लागि अहरात्र खटिराख्नुहुने आदरणीय उपप्रमुख बालकुमारी कार्की थापाज्यूलाई यो गौरवपूर्ण र महत्वपूर्ण ऐतिहासिक कार्यक्रममा आफ्नो सम्बोधन गरिदिनुहुनको लागि म हार्दिक अनुरोध गर्दछु।
5: यहाँहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र रामेछाप नगरपालिकाको तर्फबाट हार्दिक सम्मान र नमस्कार व्यक्त गर्दछु। वास्तवमा आज हामी हाम्रो बाल बालिकाको स्वास्थ्यको लागि हामीले उसको जीवन पर्यन्त स्वास्थ्य रहनको लागि सानो भूमिकादेखि ठूलो भूमिकासम्म रहनुहुने यो हलमा आज उपस्थित हुनुहुन्छ। मलाई आज यो दिन खुसी पनि लागेको छ। जुन यस यो पूर्णखोप दिगोपना सुनिश्चितताका लागि खट्नुहुने प्रत्येक ओडामा रहनुहुने प्रत्येक टोलमा रहनु भएको हाम्रो स्वयंसेविका जीवहरू हुनुहुन्छ, उहाँहरू प्रत्येक घरमा प्रत्येक बाल बालिकाहरूसँग पुगेर उहाँहरूको अभिभावकहरूलाई सम्झाएर उहाँहरूको खोप कुनै छुटेको छ कि भनेदेखि उहाँहरूलाई पूर्णखोप दिनको लागि यहाँहरू प्रत्येक घरमा पुगेर आफ्नो समय खर्च गरेर जुन खट्नु भएको छ उहाँहरूलाई सर्वप्रथम म हार्दिक सम्मान व्यक्त गर्दछु। त्यसपछि जुन स्वास्थ्य संस्थामा रहेर स्वास्थ्य कर्मीहरूले त्यो बाल बालिकालाई पूर्ण खोप दिलाउनको लागि यहाँहरू अहरात्र खटेर जुन टोलमा बस्तीमा पुगेर उहाँहरूलाई पूर्ण खोपको लागि यहाँहरूले आफ्नो समय खर्च गर्नु भएको छ, यहाँहरू लागि पर्नु भएको छ, यो स्वास्थ्य कर्मीहरूलाई नि म पालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट नि यहाँलाई हार्दिक सम्मान र धन्यवाद व्यक्त गर्दछु। त्यो सँगसँगै पालिकाबाट खटिरहनुहुने हाम्रो पालिकाको खोप सम्बन्धी हेर्नुहुने हाम्रो रामशरण सर, मैले देखेको छु ठाउँ ठाउँमा टोल टोलमा बस्ती बस्तीमा उहाँ पनि स्वास्थ्य संस्थाहरूमा पुगेर आफू अरात्र खट्नु भएको छ र नगरपालिकाको स्वास्थ्यको टिम सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। त्यो सँगसँगै जिल्लाबाट पनि यो पूर्ण खोपको लागि जुन आफूले खट्नु भएको छ, समय खर्चिनु भएको छ, हाम्रो रामेछाप नगरपालिकाभित्र रहनु भएको साना 5 वर्ष मुनिको बाल बालिकाको लागि यहाँहरूको सम्पूर्ण जुन भूमिका थियो यो भूमिकामा रहेर बाल बालिकाहरू जुन पूर्ण खोप पाउनु भएको छ उहाँहरू आफ्नो भविष्यलाई स्वास्थ्य बनाउनको लागि यो टिम सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दै मैले अर्को पटकमा पनि हामी यो पूर्ण खोप बाल बालिकाहरूलाई चाहिँ दिगोपना सुनिश्चिततामा हामी निरन्तर लागिरहनेछौँ, यहाँहरू लागि परिरहनुहुनेछ भन्ने विश्वासका साथ मेरो थोरै शब्द अन्त्य गर्दै प्रमुख आजको जुन यो कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहनुहुने जिल्ला समन्वय प्रमुखज्यू लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै मेरो थोरै शब्द यही अन्त्य गरे। हस्त धन्यवाद, नमस्कार, धन्यवाद।
4: यो कार्यक्रममा आफ्नो महत्वपूर्ण र सार गौरवान्वित भनाइहरू राखिदिनुहुनको लागि आजको कार्यक्रमका प्रमुख अतिथि जिल्ला खोप समन्वय समितिका प्रमुख आदरणीय सिन्हा खड्काज्यूलाई म हार्दिक अनुरोध गर्दछु।
6: हस् धन्यवाद कार्यक्रम सञ्चालकज्यू। सबैभन्दा पहिला आजको यो जुन कार्यक्रम भइरहेछ एकदमै यो उपयुक्त राम्रो र नगरपालिकाको उत्कृष्ट कार्यक्रम र यो कार्यक्रममा यहाँहरू सामु उभिएर यहाँका कुरा सुन्ने यो नगरपालिकाले पूर्ण खोपका विषयमा गरेका कामहरूको प्रेजेन्टेसन सहित सुन्ने केही बुझ्ने अवसर प्राप्त गराउने यो नगरपालिकाको जुन पूर्ण खोप समिति यहाँ छ यहाँ यो आयोजकमा म हार्दिक धन्यवाद पनि भन्न चाहन्छु र यो विषयमा धेरै कुराहरू मैले यहाँलाई भनिरहनु पर्छ जस्तो मलाई लाग्दैन र हामीले यो कार्यक्रममा छोटो समयमा छोटो सानो कार्यक्रम भए पनि यो एकदमै उत्कृष्ट र एकदमै आवश्यकता राम्रो कार्यक्रम छ र धेरैजना यहाँ सहभागी हुनुभएको छ सबै विभागका जुन विभागबाट उपस्थित हुनुपर्ने यहाँहरू सबैजना यहाँ उपस्थित भइसक्नु भएको छ यो खुसी पनि लाग्यो र हामीले कार्यक्रम गर्दै गर्दाखेरि घोषणाको नाममा घोषणा मात्र होइन यो कार्यक्रम घोषणा गरिसकेपछि हाम्रो जिम्मेवारी पुरा हुन्छ भोलिका दिन जेसी होस् भन्ने तरिकाले पनि यो कार्यक्रम गरिएको छैन अघि नै हाम्रो जिल्ला चाहिँ स्वास्थ्य जो हाम्रो यहाँको घाकी साहब हुनुहुन्छ रामेछाप जिल्लाको जनस्वास्थ्य कार्यालयको प्रमुखज्यू यहाँ हुनुहुन्छ उहाँले छोटो तरिकामा यहाँले सबै कुराहरू बताइसक्नु भएको छ यो भूमिका कहाँ कसरी र हामीले कसरी अगाडि बढाइरहेको छ भन्ने कुरा र हामीले 8 स्थानीय तहमध्ये 2 उमाकुण्ड गाउँपालिकाको र यो रामेछाप नगरपालिकाको 2 चाहिँ स्थानीय तहमा हामीले यो पूर्णको घोषणा कार्यक्रम गरिसकेका छौँ र बाँकी 6 पनि छन् र हामीले यो समिति हामीले बसेर बैठक बसेर छलफल गर्दै गर्दाखेरि जिल्लाभित्रका हरेक पालिकामा हामीले स्थानीय तहमा गएर सबै कुराहरूको प्रति हामीले कुरा गरिसकेका छौँ अब यसलाई हामीले घोषणा गर्नलाई प्राप्त हामीले चाहिँ पाइसकेका छौँ हामीले गर्न मिल्छ भनिसके पछाडि मात्रै हामी यो कार्यक्रम सुरु गरेका हौँ र यसमा हामीले कार्यक्रम गर्दै गर्दाखेरि अघि नै पनि मैले भने यो कार्यक्रममा यो पूर्णको घोषणा गर्ने कार्यक्रममा चाहिँ सबभन्दा बढी महत्वपूर्ण कस्तो हुन्छ भन्ने कुरा पनि हामीले जानकारी पाइसकेका छौँ हामी चाहिँ ओडाका स्वयंसेविका जो हुनुहुन्छ यहाँ अघि पनि उपस्थित हुनुभएको छ उहाँले चाहिँ सम्मान पनि पाइसक्नु भएको छ विशेष गरी भूमिका उहाँहरूको रहन्छ र हामी यहाँ जति पनि उपस्थित छौँ हरेक स्थानीय तहका हाम्रा वडा सचिवहरू हुनुहुन्छ यही नगरपालिकाको स्वास्थ्य शाखा छ र यहाँहरू सबैको भूमिका बराबरी रहन्छ यहाँहरू सबैले आफ्नो क्षेत्रबाट यसलाई चाहिँ भोलिका दिनमा कसैले पनि काम गर्दै गर्दाखेरि केही कुराहरूको त्रुटि फेला पार्दा केही कमी कमजोरी भएको महसुस नगराउनुको लागि यहाँहरू सबैजना लाग्नु भएको छ र रामेछाप जिल्लाभित्र जति पनि गरेका र यो नगरपालिकाभित्र गर्दै गर्दाखेरि यो पनि हाम्रो एउटा कार्यक्रम चाहिँ भोलि असल अभ्यासको रूपमा पनि रहने त हामी अरू जिल्लामा जाँदै गर्दाखेरि यही पूर्ण सबका कुराहरू पहिलो परिचय कार्यक्रम सकिसके पछाडि यो नगरपालिका यो गाउँपालिका र यो जिल्लाभित्र के गर्नुभएको छ भन्ने गर्दाखेरि यही पूर्ण खोपका कुराहरू चाहिँ हामीले सुन्न पाइरहेका छौँ र त्यसो गर्दै गर्दाखेरि म फेरि पनि के भन्न चाहन्छु नि लामो कुरा धेरै कुरा म भन्न चाहन्न जसरी पनि यहाँले यो नगरपालिकाभित्र आफ्नो जिम्मेवारभित्र बसेर यस्ता कामहरू कार्यहरू गरिरहनु भएको छ यहाँले गरेका कामहरू एकदम उत्कृष्ट छन् हामीले तारिफ गर्न लायकका छन् आजको दिन मात्रै हामीले यो कार्यक्रम गरेर सक्यो भनेर यहाँबाट निस्किँदै गर्दाखेरि अब ढुक्क भयो अब केही छैन भन्ने होइन जति पनि प्रमाणपत्र पनि पाइसकेका छौँ आफ्नो आफ्नो क्षेत्रबाट विशेष गरी नगरपालिकाले पनि हाम्रो आदरणीय नगर प्रमुखज्यू उपप्रमुखज्यू यहाँको जो प्रमुख प्रशासकीय अधिकारीज्यू लगायतले चाहिँ अघिले प्रमाणपत्र पनि पाइसक्नु भएको छ जिल्लाको समन्वय समितिको तर्फबाट र त्यो प्राप्त गरिसके पछाडि थप जिम्मेवारी यो प्रमाणपत्र पाइसक्यौँ आजबाट हामी यो जिम्मेवार फुक्का भइसक्यौँ होइन अब फेरि पनि भोलिका दिनदेखिको रेगुलर यो वार्षिक कार्यक्रममा गर्दै गर्दाखेरि हाम्रो जिम्मेवार थप भएको छ है हामीले फेरि यसलाई चाहिँ निरन्तरता दिनुपर्छ भन्ने कुरा पनि उहाँहरूकोमा जिम्मा लिइसक्नु भएको छ र यसमा नगर प्रमुख उपप्रमुख यहाँ हुनुभएका आदरणीय हाम्रो चाहिँ प्रमुख प्रशासकीय अधिकारी जो हुनुहुन्छ निरन्तर धेरै लामो समय यहाँ बस्दै गर्दाखेरि यस्ता कामहरूमा नगरपालिकाभित्र असल अभ्यासभित्र पनि राम्रा कामहरू हामी कसरी सफलता प्राप्त गर्न सक्छौँ त भनेर निरन्तरता सबभन्दा बढी लागिरहनु भएको छ र यहाँभित्र हुनुभएका सम्पूर्ण कर्मचारी साथीहरू आफ्नो शाखा अन्तर्गत गरेका कामहरू पनि रामेश्वर नगरपालिकाले देखाउन मात्रै नसकेको हो कार्यक्रम देखाउन नसकेको हो तर बयान तारिफ गर्न लायकका कामहरू यहाँले गर्नुभएको छ र आफूले आफ्नो क्षेत्रमा आफ्नो शाखामा यस्ता खालका कार्यक्रमहरू गर्दै गर्दाखेरि केही प्रचार प्रसार पनि गर्नुपर्ने रहेछ हामी त्यसमा अलिकति कन्सुसाई पनि छौँ गरिरहेको छौँ जस्तो हामीले देखेका छौँ यसो हेर्दाखेरि र यहाँहरू सबैजनाहरू जिम्मेवार हुनुहुन्छ आफ्नो भूमिकाभित्र रहेर राम्रो काम गर्नुभएको छ र यो दिगोपनको लागि भोलिका दिनमा यो हलभित्र हामी जति पनि छौँ एउटा शाखा स्वास्थ्य शाखाको मात्रै जिम्मेवारी होइन यहाँ शिक्षा शाखाका पनि कुरा छन् हाम्रो क्याम्पस चिफ पनि यहाँ आउनुभएको छ हरेक क्षेत्रबाट जति पनि यहाँ उपस्थित भएका छौँ यहाँ हामी सबैको बराबरी जिम्मेवार हो र यसलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्छ भन्ने सल्लाह र अनुरोधका साथ म यति मात्रै भन्न चाहन्छु र यो कार्यक्रममा मलाई बोलाएर प्रमुख अतिथि बनाउनु भएको छ यो आयोजक टिमलाई फेरि पनि हृदयदेखि नै हार्दिक धन्यवाद भन्दै भोलिका दिनमा यहाँलाई गर्ने जिल्ला खोप समन्वय समितिको तर्फबाट यहाँलाई दिने सल्लाह सुझाव र सहयोग जहिले पनि हाम्रो निरन्तरता रहिरहन्छ भन्दै मेरो भनाइ यही अन्त्य गर्छु। हस् धन्यवाद, नमस्कार।
4: हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको यो रामेछाप नगरपालिकाको महत्वपूर्ण र यो ऐतिहासिक कार्यक्रममा जुन हजुरहरूको समुपस्थित रह्यो र यो जिम्मेवारी पूर्ण सहभागिता रह्यो, यहाँहरूलाई रामेछाप नगरपालिका खोप समन्वय समितिको तर्फबाट यहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दै यो कार्यक्रममा आफ्नो महत्वपूर्ण भनाइहरू सहित कार्यक्रमको समेत समापन गरिदिनु हुनको लागि आदरणीय कार्यक्रमका अध्यक्षज्यू नगर प्रमुखज्यूलाई म हार्दिक आग्रह गर्दै र यो मञ्च हस्तान्तरण गर्दै म बिदा चाहन्छु। धन्यवाद।
3: धन्यवाद ध्रुवजी। मेरो खासै केही छैन। रामेछाप पालिकाको समन्वय समितिको पूर्ण खोप सुनिश्चित कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकारेर काठमाडौँदेखि यहाँसम्म आउनुहुने रामेछाप जिल्ला समन्वय समितिका सभापति चिनाजीलाई मेरो हार्दिक धन्यवाद छ र तपाईँलाई बधाई पनि छ, किनभने हामी यो कार्यक्रम उहाँकै लागि हो आज हामीले सारेको। मेरो हाम्रो एउटा कार्यक्रम अपर छ, हाम्रो नीति हाम्रो कार्यक्रमभन्दा पछि अर्को पार्टीले एउटा कार्यक्रम गर्यो, त्यो कार्यक्रमले 4 गते हाम्रो कार्यपालिकाको बैठक राख्ने हुँदैथ्यो तर 6 गते सारियो। त्यस कारणले हिजो र अस्ति हाम्रो पार्टीको मिटिङ पनि छ, त्यत्रै रह्यो। म साथीहरू सक्षमा बडा अध्यक्ष लगायत साथीहरू सक्षमा पनि माग्न चाहन्छु, किनभने 4 गतेलाई किन 6 गते पुर्यायो भन्ने प्रश्न पनि उठ्न सक्छ। त्यस कारणले यो पूर्ण खोप सुनिश्चित भनेको के हो भन्नुहुन्छ भने कुनै पनि बाल बालिका खोपबाट वञ्चित हुनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो, नगरपालिकाको मात्र होइन कि यो मुलुकै उद्देश्य हो। त्यस कारणले बाल आजका बाल बालिका भोलिका कर्णधार भन्ने जुन उखान छ नि, आज हामीले त्यसलाई बाल बालिकालाई खोपदेखि पूर्ण खोपदेखि त्यसपछि तपाईँको पौष्टिक आहारसम्म र विद्यालय मावि तहसम्म पढाउनको लागि अभिभावकको ठूलो भूमिका रहन्छ, जसमध्ये रामेछाप नगरपालिका रामेछाप जिल्ला समन्वय समिति बाल बालिकाको अभिभावक हो। त्यसरी दिगो विकास लक्ष्यका लागि सदा सर्वदा यो खोप चाहिँ निरन्तर चल्ने कुरा हो। यो प्रकृति जस्तो हो, खोप पनि त्यस्तै हो। प्रकृतिमा खोलो पगेसम्म बगिरहन्छ, रुख उम्रेको ठाउँमा उम्रिरहन्छ, हिउँ परे ठाउँमा हिउँ परिरहन्छ। प्रकृति र बाल बालिकासँग हामीले जोडेका छौँ, त्यसैले प्रकृति जसरी निरन्तर चल्छ त्यसरी बाल बालिका जन्मेर हुर्किन्छन् अनि बुढो भएपछि मर्छन्। त्यस कारणले यसलाई दिगो विकास लक्ष्यको लागि बाल बालिकालाई खोप दिनुपर्ने भन्ने हामीले अठोट गरेका छौँ। नेपालले पनि अठोट गरेको छ, नगरपालिकाले पनि गरेको छ, सबै तह र तबकाका साथीहरूले यसलाई सहयोग गर्नु भएको छ। खास गरेर स्वास्थ्य शाखाका साथीहरूले ठुलो सहयोग गर्नुभएको छ, स्वास्थ्य स्वयं सेविका साथीहरूले ठुलो सहयोग गर्नुभएको छ, वडाध्यक्ष साथीहरूले आफ्नो वडामा चाहिने पर्याप्त मात्रामा सहयोग गर्नुभएको छ, सबै कर्मचारी विभिन्न तह र तबकाका राजनीतिक दलका साथीहरूले युद्ध सहयोग गरिरहनु भएको छ र यसलाई फेरि अझ विस्तृत रूपमा हामीले छुटेका छन् भने पनि नछुटाइकन हामीले खोप दिने प्रतिबद्धता जाहेर गर्दै आजको यो कार्यक्रममा सम्पूर्ण साथीहरू आइदिनु भयो, भेला भइदिनु भयो, शोभा बढाइदिनु भयो, यहाँहरू सबै आभारी हुनुहुन्छ। नगरपालिका तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु, खास गरेर जिल्ला समन्वय परिवार खोपमा लाग्ने महिला स्वयंसेवीका साथीहरू, स्वास्थ्य कर्मी मित्रहरू सबैमा धन्यवाद दिँदै यो कार्यक्रमलाई आज यही समापन भएको घोषणा जाहेर गर्दै आजको यो कार्यक्रममा सम्पूर्ण साथीहरू आइदिनु भयो, भेला भइदिनु भयो, शोभा बढाइदिनु भयो, यहाँहरू सबै आभारी हुनुहुन्छ। नगरपालिका

0: यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ, रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ।
1: नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगा।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 25 35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौ नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यहीँ हुँदैन अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो

0: ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
1: सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 मा सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।

0: बिहान को 8 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: चौथो वरीयताकालाई प्रधान न्यायाधीश बनाएको भन्दै न्यायालय नै विभाजित देखिएको छ। केहीले यसलाई शक्तिशाली सरकारको सकारात्मक अभ्यास भएको भन्दै यसको बचाउ गरेका छन् भने अर्कोतर्फ आलोचकहरूले यसलाई लोकतान्त्रिक सन्तुलनमाथिको चुनौती मानेका छन्। न्यायपालिकाले पनि पछिल्ला समयहरूमा सरकारका कतिपय निर्णयमाथि हस्तक्षेप गर्दै आदेश जारी गरेको देखिन्छ। अदालतले संविधानको व्याख्या गर्दै कार्यपालिकाका निर्णय रोकेको र सच्याएको घटनाले सरकार र अदालत बीच तनाव बढ़ाएको छ। कानूनविदहरूका अनुसार न्यायपालिका संविधानको संरक्षक भएकाले आवश्यक अवस्थामा हस्तक्षेप गर्नु स्वाभाविक हो। सरकारको बुझाइ भने अदालत नीति निर्माणको क्षेत्रमा प्रवेश गर्न थालेको भन्ने छ। यही कारण पछिल्लो समय राज्यका अंगहरू बीचको शक्ति सन्तुलनको बहस चर्किएको छ। संसदमा पर्याप्त बहस बिना विधेयक पारित गर्ने प्रवृत्ति, दलगत व्हिपको अत्यधिक प्रयोग र संसदीय समितिहरूको प्रभावहीनताले व्यवस्थापिकाको भूमिका खुम्चिएको कतिपयको बुझाइ छ। संसदभन्दा सरकार शक्तिशाली देखिन थालेको र कानून निर्माण प्रक्रिया समेत कार्यपालिकाको नियन्त्रणमा गएको टिप्पणी पनि बेला बेला हुने गरेको छ। लोकतन्त्र बलियो बनाउन तीनवटै अंगले आफ्नो संवैधानिक सीमा बुझेर कसरी अघि बढ़ने भन्ने आजको चुनौती छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा शक्ति संघर्षले लोकतान्त्रिक प्रणाली कमजोर बनाउँदै लगेको र संविधानले परिकल्पना गरेको राज्यका महत्वपूर्ण अंग बीचको शक्ति सन्तुलन, शक्ति पृथकीकरणको सिद्धान्तलाई कसरी व्यवहारमा लागू गर्ने भन्ने विषयमा कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी।
3: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
4: धन्यवाद।
3: प्रधान न्यायाधीश नियुक्तिको विषयले व्यापक चर्चा परिचर्चा पायो। अन्ततोगत चौथो परियताको भनिएको व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्ति पछाडि सरकारले चाहिँ परम्परा मिच्यो भन्ने आरोप एउटा रह्यो भने आखिर सबै योग्य भएरै सिफारिस भयो होला, यसमा चाहिँ कुनै विवाद गर्नुपर्ने विषय छैन, कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरेको हो भन्ने खालको उहाँहरूको डिफेन्स सरकारको रह्यो। यसलाई कसरी लिनुभएको छ यहाँले, अलिकति यसबाट सुरु गरौँ।
4: मलाई लाग्छ सम्बन्ध पहिला सुरु नै मैले गरिदिएको छु। न्युजमा के आयो भने तपाईँको न्याय परिषद बस्यो, न्याय परिषद बसेर प्रकाश मान सिंह रावत प्रधान हुनुहुन्थ्यो, उहाँ रिटायर हुनुभयो, कानूनमा एक महिनाभित्र पदपूर्ति गर्ने भनेको छ, न्याय परिषद बस्यो, मैले न्युजमा पढेँ। त्यहाँ के गर्यो भने तपाईँको संविधानले 3 वर्ष नआएको सुप्रिम कोर्टको चिफ जस्टिस हुनलाई सर्वोच्च अदालतमा कम्तीमा 3 वर्ष काम गरेको हुनुपर्छ, जम्मा 6 जना 3 वर्ष काम गरेका रहेछन्। अनि न्युज आयो, न्युजमा थियो भने तपाईँको 3 वर्ष नआएका सबैको नाम पठाइदिएर छ, पठाएपछि त्यो त संवैधानिक प्रश्न पठाइदिए। मैले भने मैले टिभीमै बोलेको थिएँ, मैले गर्नु त्यो भएन, त्यो वरिष्ठमलाई वरिष्ठमको कुनै योग्यता छैन, वरिष्ठम विवादित छ, वरिष्ठलाई प्रदेश बनाउन मिल्दैन भने त्यो अवस्थामा सेकेन्ड अथवा थर्डमा जाने हो, तपाईँहरूले के गरे भनेर मैले टिभीमा बोलेको थिएँ। अब 6 जना पठाइदिए, वास्तवमा के भने सपना प्रधान, मतलब सपना प्रधान त क्वालिफाइड मान्छे नै थिए, अनि उनको मात्र पठाइदिए हुन्थ्यो, 6 जना पठाइदिए मैले भनेकै थिएँ टिभीमा, त्यो त 6 जनामा छाड्ने मौका दियो, तपाईँले के गरेको भने बोलेको थियो, नभन्दा त्यही नै भइदियो। अब यहाँ के भन्नु, तपाईँ संवैधानिक परिषदले फेरि वरिष्ठम प्रधान वरिष्ठम व्यक्ति चाहिँ प्रदेश हुने भन्ने कानुन संविधानमा लेखेको छैन, त्यहाँ त्यो 3 वर्ष पूरा काम गरेको मान्छे प्रधानेश हुन्छ भनेपछि त्यहाँ प्रभाइजो राखिदिएको भए हुन्थ्यो, तर वरिष्ठमा क्वालिटी काम वरिष्ठमा क्वालिटी छैन, वरिष्ठ चाहिँ अलि विवादित छ भने त्यो अवस्थामा अन्त जान सक्नेछ भन्ने अब हुन्थ्यो, ओपन राखिदिए। त्यो राख्ने पनि के भने अहिलेको हाम्रो जुन सिनियर मोस्ट न्यायाधीश थियो उहाँ नै सभासद हुनुहुन्थ्यो, उहाँले राखिदिनु भएन, नराखिदिएपछि के भने अब संविधान पछि छान्थ्यो, छानेको संविधान र कानुन अनुसार चाहिँ त्यो कति पनि उल्लङ्घन भएन, परम्परा मात्र उल्लङ्घन भयो, परम्परा उल्लङ्घनमा चाहिँ नि मुद्दा नलाग्नु पर्ने हो। बेलायतमा इन्डियामा के भनिन्छ नि कन्भेन्सन तोडिएकोमा चाहिँ नि यो जुडिसियल रिभ्यू हुँदैन भनिन्छ त्यो, त्यस कारण यो खोल्ने काम चाहिँ के हो भनेदेखि न्याय परिषदबाटै भयो। प्रकाश मान सिंह रावते मसँग सपना प्रधान मसँग काम गरेको, हामीसँगै काम गरेको, सँगै नियुक्ति भएको, उहाँमै चाहिँ नि प्रधानको क्वालिफिकेसन पुग्छ, किन 5 जनाको पठाउने, अरूले त आफ्नै पालामा खाइहाल्नुहुन्छ नि भनिदिएको भए यो विवाद आउँदैन थियो, एउटा त्यहाँ बिग्रियो, अर्को कहाँ बिग्रियो भन्छ नि तपाईँको अध्यादेश ल्यायो सरकारले, अनि संसद के अरे संवैधानिक हाम्रो परिषदलाई पनि अलिकति चलायो। यही विषय तपाईँको 52 जनाको भागभण्डाको नियुक्ति तपाईँलाई थाहा छ, त्यो नियुक्तिमा चाहिँ नि 5 जनाको बेन्चमा गयो, त्यो 5 जनाको भागभण्डामा के भने 8 महिना लाग्यो त्यो सोकस गर्ने कारण देखो आदेशलाई, त्यति त्यसमा चाहिँ नि त्यो सर्वोच्च मुद्दा सर्वोच्च प्रधान स्वर्णसुजना थिए उनले 8 वर्ष थन्काइदिए, जबकि तपाईँको रिट भनेको के भने इमर्जेन्सी ट्रिटमेन्ट हो, त्यो आज दर्ता विषय भोलि पेश गर्नु पर्नेमा त्यहाँबाटै चाहिँ भयो त्यति बेलाको पाँचजना इजलास चाहिँ त्यो बदर गरिदिएको भए बदर गर्नेमा त उनको अधिकार भयो त्यो तर के भने त्यसमा केही बोलिदिएको भए हुन्थ्यो क्या यसरी अध्यादेश सरकारबाट बेइमानी त तात्कालीन सरकार बेइमानी भयो संवैधानिक परिषद चलन पनि बेइमानी भयो अनि संसदीय सुनाइ चलन पनि बेइमानी भयो तर आज यिनीहरूले 52 जनाले यदि त्यति बेला त 5 वर्ष पुगिसकेको थियो 5 वर्ष खाए हामी चलाउँदैनौँ तर आइन्दा चाहिँ यस्तो नगर्नु भनेर केही बोलिदिएको भए यस्तो अवस्था आउँदैन थियो एउटा त्यहाँ चाहिँ नि समस्या यहाँ अर्को मुख्य कुरो के भन्दा हुँदैन जस्तो अहिले जुन प्रधानमन्त्रीले गरे नि प्रधानमन्त्री संवैधानिक परिषद अध्यक्ष उनले संविधानको धारा 75 को अधिकार प्रयोग गर्छन् धारा 75 के भन्दा गभर्नेन्सको अधिकार हो त्यो 75 मा के लेखिएको छ नि यो देशको राज्य सञ्चालन गर्ने सामान्य प्रशासन नियन्त्रण निर्देशन गर्ने काम प्रधानमन्त्रीको हुनेछ भनेको छ अमेरिकाको प्रेसिडेन्टको पनि यही अधिकार हो बेलायतको प्रधानको पनि यही अधिकार हो हाम्रो पनि त्यही अधिकार हो उनले के गर्छन् तपाईँको अदालतको मुद्दा छिने काम र संसदको कानून बनाउने काम बाहेक अरू सम्पूर्ण काम चाहिँ प्रधानमन्त्रीको संसारले भनेको थियो धारा 75 उनले गरे तर उनले न्यायपालिका हात हाल्न पाउँदैनन् उनलाई एउटै न्यायपालिका एउटै अधिकार के छ भने संवैधानिक परिषदको अध्यक्षको हैसियतले प्रधानमन्त्रीलाई एउटै अधिकार के छ भने तपाईँको प्रधान न्यायाधीश नियुक्ति प्रधान सिफारिस गर्ने भनौँ नियुक्ति नै भन्दैन उसलाई सिफारिस गर्ने अधिकार चाहिँ उनलाई छ अब उनले त्यो किन गरे भने म तपाईँलाई बताइदिन सक्छु म उनको प्रवक्ता उनको सल्लाहकार होइन म तपाईँलाई के भन्न सक्छु नि उनी त व्यापक देशकै सुधारको लागि आइरहेका छन् तपाईँले देखिहाल्नुभयो अहिले व्यापक सुधारको अभियान चलिरहेको छ अहिले एकतर्फी तरिकाले उनले त्यो अदालत के अरे संसदमा नगरिकन एकदम कति नीति निर्णय गर्छन् कति लागू गर्छन् कति अब देख्नुभयो आज भर्खर तपाईँको यो पनि यसैको असर हो यो जुन पूर्व नेताहरूले भ्रष्टाचारको करोडौँ खर्च गरेर सिङ्गापुर अमेरिका पुग्थ्यो नि त्यो फिर्ता बुझाउन सुरु गरिसके यी सबै काम तपाईँको के भन्छ बालन इफेक्ट हो उसले गरेर त उनले के गर्यो भने तपाईँको कस्तो पुनित उद्देश्यले गरे के भने म त प्रधानमन्त्री संविधानमा धारा 136 भन्ने छ भने के भने अब सर्वोच्च अदालत र न्यायपालिका सुधार गर्न पनि प्रधान न्यायाधीश मात्र सरले सक्दैन तर नियुक्ति गरिदिने काम त फेरि प्रधानमन्त्रीको बालन शाहको के विचार आयो होला भनेर म कानूनको व्याख्या यसरी गर्छु भने नि के आयो भने म अदालतमा हस्तक्षेप गर्न मिल्दैन त्यो त प्रधान न्यायाधीश काम हो तर अहिले अदालत ज्यादै विवादित भइरहेछ त्यहाँ एमालेको न्यायाधीश हुन्छन् कङ्ग्रेसको न्यायाधीश हुन्छन् पार्टीको न्यायाधीश हुन्छन् यो त अन्त्य गर्नुपर्छ तर त्यहाँ मेरो पहुँच छैन म त खालि प्रधान न्यायाधीश नियुक्ति गरिदिने मात्र हुँ त्यसै यही मौका हो म अब त्यो परम्परागत तरिकाको चाहिँ म ट्रेडिसन मान्दिनँ फेरि म हेर्छु भने उनले हेरेर के गरे उनले रेकर्ड मगाएर के देखे सबभन्दा बढी मुद्दा छिने चाहिँ हाम्रो अहिलेको मनोजलाई देखेछ देखेपछि उनले के गर्यो एकातर्फ तपाईँको न्याय परिषदले 6 जना पठाइदिए तपाईँ प्रधानमन्त्री छान्नुहोस् भनेर पठाइदिए उनले छान्दे अर्कोबाट के गर्यो उनले म त त्यहाँ हस्तक्षेप गर्न त मिल्दैन त्यो न्यायपालिका चलाउने त प्रधान न्यायाधीश हो धारा 137 उसलाई जिम्मेवारी दिएको छ म उसलाई त्यो सबभन्दा बढी अहिले त आज 27,000 मुद्दा रहेछ सबभन्दा बढी मुद्दा छिर्ने मनोज परेछन् उनले के गरिदिनु तपाईँको सिफारिस गरिदिनु अब संसद उहाँले पास गरिदियो भनेपछि उनको पुनित उद्देश्यले त्यो काम हुनु भयो अब यसको असर चाहिँ के पर्यो तपाईँको जुन परम्परा के थियो वरिष्ठ दिने थियो नि त्यो असर परेको हो अब यसलाई म के देख्छु तपाईँको अहिले जुन हाम्रो मनोजी चाहिँ हुनुहुन्छ उहाँले अब के टुटाउनु पर्यो भने यो सर्वसाधारणमा अब एमाले न्यायाधीश भन्न पाइँदैन कङ्ग्रेस न्यायाधीश भन्न पाइँदैन अब 3 करोड नेपालीको सर्वोच्च अदालतको न्यायाधीश भन्नुपर्छ भन्ने वातावरण उहाँले सिर्जना गर्नु पर्यो उहाँको जिम्मा हो जस्तो ओबामाले भनेको थियो नि अमेरिका भनेको न कालाको न गोराको संयुक्त राज्य अमेरिका भनेको थियो नि
3: त्यसले प्रभाव पारेको थियो नि ठुलो
4: त्यसैले आएन त्यस्तो अब मनोजीले के गर्नु पर्यो तपाईँको यो अदालत अब एमालेको अदालत होइन कङ्ग्रेसको अदालत होइन पार्टीको अदालत होइन यो मेरो अदालत हो 3 करोड नेपालीको अदालत हो यहाँ हरेक न्यायाधीश पहिला अहिले जो नियुक्ति भइरहेको छ नि उनीहरू पनि 3 करोड नगर्नुहोस् भनिदिनुहोस् उहाँले यहाँ उहाँहरूलाई पनि दोष नदिनुहोस् एमाले र कङ्ग्रेसको उहाँहरू पनि सर्वोच्चको न्यायाधीश हो म नियुक्ति पनि सर्वोच्चको न्यायाधीश गर्छु मेरो टिम हो 21 जना म अब यो नेपालीको न्यायाधीश यो कुनै एमाले कङ्ग्रेस हाम्रो के अरे छ नि हाम्रो
3: पार्टी
4: होइन भनेर उहाँले एउटा विज्ञप्ति ल्याइदिनु पर्यो त्यो ल्याइदिनु पर्यो काम पनि त्यही अनुसार गर्नु पर्यो मुख्य बालनले यो जुन परम्परा त्यागकै कारण के भने त्यहाँ एउटा नेतृत्व चाहियो जो नेतृत्व सुधार होस् को खोज्नु भनेर एउटा आएछ के थियो उसले रिपोर्ट हेरे त अन्त त्यहाँ त थुप्रो 27,000 मुद्दा छ मुद्दा घटाउने पनि चाहियो त धेरै मुद्दा छैन त यो मनोज रहेछन् त्यस कारण म तिनले सिफारिस गर्नु भन्ने रहन्
3: मूल्याङ्कनको आधारै त्यही देखियो
4: उसले संविधान कानुन कुनै उल्लङ्घन गरेको छैन त्यस कारण अब यसमा अब विवाद छ एउटा अब यसमा मनोजले अगाडि बढाउनु पर्यो, मैले कबुल गरेको कुरो सबै पुरा गर्नु पर्यो, क्रमसँग पुरा गर्नु पर्यो।
3: नयाँ प्रधान न्यायाधीशमा पनि उहाँसँग पनि यो संसदीय सुनवाईमा व्यापक विषय त धेरै उठ्यो, प्रश्नहरू त विवादित प्रश्नहरू, यसलाई कसरी लिनुभएको छ?
4: मान्छे के अरे मनोज कुमार शर्मा नविवादित होइन, मान्छे विवादित हो। उहाँको नियुक्ति नै के गरेछ तपाईँको, पहिला हाईकोर्टमा नियुक्ति भएको, हाईकोर्टमा चाहिँ म्याद थपिएन, अस्थायी हुनुहुन्थ्यो, नथपिएपछि त्यो खारिजमा पर्नुभयो। सँगैका मान्छे अहिले पनि हाईकोर्टमै छन्, सभामाथि उक्लै छैनन्। उहाँ के भन्छ, डबल प्रमोसन पाउनुभयो अरे, डबल प्रमोसन त यसको नपचाले मात्र पाउँछ,
3: परिवारवादको समेत आरोप लगाए त्यहाँ सुनवाई छैन,
4: त्यो हो नि। तपाईँको दामोदर शर्मा प्रधान हुनुहुन्थ्यो, उहाँको भतिजो हुँदै हो, भविष्य के भन्छ, उहाँले डबल प्रमोसन पाउनु भएको, तर संसारमा कहीँ पनि तपाईँको यो जुडिसियरमा डबल प्रमोसन पाइँदैन, आउनुभयो। तर के भने अब किन संवैधानिक प्रधानमन्त्रीले अध्यक्ष गरेको संवैधानिक परिषदले योग्य काबिल बढी मुद्दा रेकर्डबाट देखेको भनेपछि अब म तपाईँले जवाफ दिँदा नि उहाँ अघि भन्न त मिलेन, योग्य नै हो। त्यसमा चाहिँ संसद चुनावले पासै गरिदिइसक्यो, फेरि उहाँको जुन त्यो भिजन पेश गर्नु भने त्यो भिजन कार्यान्वयन गर्ने हो भने जसरी बालनको भिजनले अहिले देशमा काम गरिरहेको छ, उहाँले त्यो नियुक्ति हुन र सिफारिस पास गर्न मात्र त्यो भनेको भने त फेरि उहाँलाई अप्ठ्यारो पर्छ, महाभियोगलाई पनि अवस्था हुनसक्छ। तर त्यो पूरा गर्ने हो भने जसरी अहिले बालनले त्यो अगाडि नबोलिकन काम गरेको छ नि, यो अनुसार उहाँले यताउति हल्ला नगरिकन मुद्दा छिनेर न्याय पर्ने गरी मुद्दा छिनेर मुद्दा घटाउनु भयो भने अनि यो चाहिँ विवाद अन्त्य हुन्छ। उहाँमा
3: छ अहिले त्यो समय छ, देखाउने प्रमाणित गर्ने
4: छ, अपर्चुनिटी पनि छ, च्यालेन्ज पनि छ।
3: अब जुन मुद्दाको संख्याको आधारमा सरकारले मूल्याङ्कन गर्यो भन्ने चाहिँ सरकारको भनाइ छ, संख्या मात्रै हो कि अथवा त्यसमा पनि केही गुणस्तरीयता अथवा स्वच्छताको कुरा पनि आउँछ कि मुद्दा छेनोफानो गर्ने कुरा नै प्रमुख हो त भन्ने
4: हो? एकदम गुड क्वेसन। हेर्नुहोस्, गुणस्तरको आवश्यकता पर्छ अनि तपाईँको छिटो छिन्ने आवश्यकता पर्छ। त्यो छिटो छिन्ने नमा नि जेसुकै होस्, मलाई प्रमाण मतलब छैन, आज यो मुद्दा मैले दिनको 20 मुद्दा छिन्न सकेँ भने त मुद्दा घट्छ, म त फेरि च्याम्पियन हुन्छु भने त न्याय मर्छ, त्यो कदापि हुनु हुँदैन। त्यो कहिले पनि के भने मुद्दा क्वालिटीमा भर पर्छ। मुद्दा छिनेमा माथि कतिको चित्त बुझायो हार्ने मान्छेले, एउटा त्यो हार्ने मान्छेले कतिको चित्त बुझायो, त्यो फैसलामा कतिको त्यहाँ अथोरिटीहरू साइड गरिएको छ, कतिको टेक्स्ट बुक साइड गरिएको छ, कतिको नजिर कोड गरिएको छ, कतिको त्यो कानून र संविधानको धारको व्याख्या गरिएको छ, त्यो गरेपछिको आउनुपर्छ। त्यहाँ फटाफट तपाईँको 5 महिनाको फैसला गर्ने अनि त्यहाँबाट मुद्दा छिनेर रेकर्ड ब्रेकर त न्याय मरिहाल्छ। त्यो तपाईँले एउटा हस्पिटल लैजाउँ, सबभन्दा बढी बिरामी उपचार गर्ने डाक्टर एवम भनिदिनु भयो भने त त्यो नचाहिने रोगलाई पनि एन्टिबायोटिक दियो, अथवा छैन फेरि तपाईँको अर्को उक्ति दियो, बिरामी मर्दै गयो भने के माने आएर नम्बर अफ पेसेन्ट झाँसेको त डाक्टर क्वालिटी होइन नि, त्यस्तो हुनु हुँदैन। अब अहिले के भने मनोज शर्मामा त्यो ठुलो रेस्पोन्सिबिलिटी छ, न्याय मार्ने गरी दौडिने होइन कि, न्याय पार्ने गरी उहाँले चाहिँ मुद्दा छिर्नुपर्छ। न्याय मार्ने गरी मुद्दा छिर्नु हुँदैन, बरु तलै परोस् केही छैन, न्याय मार्ने गरी न्याय पार्ने गरी मुद्दा छिर्नुपर्छ। त्यो सिस्टम बसाल्नुहोस्, सातैवटा हाईकोर्टलाई तलको जिल्लाले त्यही डाइरेक्सन दिनुहोस् र आइन्दा मुद्दा छिन्ने लागेको भरमा चाहिँ मूल्याङ्कन नगर्नुहोस्, न्याय मर्न सक्छ। मेरो मेसेज हो जान्छ उहाँलाई।
3: अब यो सरकारलाई जुन प्रधान न्यायाधीश नियुक्तिको विषयमा चाहिँ यो कुरा सबै पूर्व जानकारी भए जसरी श्रृङ्खलाबद्ध तरिकाले आएछ, जस्तो अध्यादेश सिफारिस गर्ने, राष्ट्रपतिले फिर्ता गर्ने, फेरि त्यसैलाई पठाएर अन्ततोगत संवैधानिक परिषदमा 3 बहुमत मान्ने खालको उहाँहरूले त्यो गर्दाखेरि अब यो अस्ति संसदीय सुनवाई समितिमा पनि खालि औपचारिक मात्रै त्यो फास्ट ट्र्याकबाट एकदमै दिनभरिमा सबै चाहिँ प्रक्रिया 2-3 स्टेप योभन्दा पहिले यो नजिर के छ? पहिले पनि यही खालको हुन्थ्यो परिस्थिति अथवा चाहिँ अलिक समय लाग्थ्यो कि के लाग्छ? यो
4: त्यो संसदीय सुनवाईमा तपाईँको एउटा सर्वोच्च मुद्दा आएको थियो, त्यो अहिलेको संवैधानिक इजलास भनेको त्यति बेला स्पेसल बेन्च हुन्थ्यो, त्यसको चेयर मैले नै गरेका थिएँ, एउटा रिट ल्याएर खारिज गर्नुपर्छ भनेर। अब संविधान भएको चिज त कोर्टले खारिजै गर्न सक्दैन, तपाईँको संविधान मुनि संसदले बनाएको ऐन पो खारिज गर्न सक्छ त संविधान बाज्यो भने, त्यो ल्याउने पनि त्यस्तै पर्यो। त्यो फैसला मेरो हो, मैले त्यहाँ लामो व्याख्या गर्दैछु। अमेरिकामा तपाईँको यस्तो क्या, तपाईँको संसद सुनाई विदेशी ल्याएर मात्र हुन्छ? जस्तो हामीले अहिले फेडरल स्ट्रक्चर देश बनायो, त्यो अमेरिकन फेडरल स्ट्रक्चर धेरै यहाँ बनायो, त्यो अमेरिकन फेडरल स्ट्रक्चर चलाउने मान्छे कस्ता छन्, यहाँका कस्ता छन्, त्यहाँ पावरको लागि कोही पनि गभर्नर बन्दैन नि, यहाँ त पावरको लागि मुख्यमन्त्री बन्छ नि, वहाँ पावरको लागि मन्त्री कोही पनि बन्दैन नि, यहाँ त पैसा कमाउनु र पद पावरको लागि बन्छ नि, यस्तो ठाउँमा ल्याएर बिग्रेको। त्यो संसदीय सुनवाई जहाँबाट ल्याएर आयो, त्यो सुनवाईको कन्सेप्ट के हो, कसरी सुनवाई गर्ने बुझ्ने मान्छेहरू त्यहाँ भइदिए त्यसको रिजल्ट राम्रो आउँछ नि। अहिले त तपाईँको मतलब हेर्नुहोस्, त्यो खारिज गर्नुपर्छ म भन्दिनँ, चेक्स एन्ड ब्यालेन्स चाहिन्छ, त्यो चेक्स एन्ड ब्यालेन्सकै त्यो आवश्यकता हो। म त्यो टिभीले बोलाएको थिएँ, मलाई योभन्दा अगाडि हाम्रो उसको दीपक राज जोशी हुनुहुन्थ्यो, उहाँकोमा सांसदहरूले गएर टिममा आएको के भने सुने त्यहाँ कसो तपाईँको तपाईँले कसैको इन्टरभ्यू लिनुभयो भने तपाईँले नै उसलाई पास र फेल गर्नुपर्छ नि, नम्बर दिन्छ कस्तो जवाब थियो तपाईँले के सोधेको थियो तपाईँले तुरन्त मार्क गरेर त्यो पास फेल गर्ने हो नि त्यहाँ के गरियो तपाईँको सांसदहरू गएर ती भने अब हामीले सिध्यो अब हामी गएर हाम्रो शीर्ष नेतालाई सोध्छौँ उनीहरू जे भन्छ देख्छ यस्तो भएर त्यसैले सिस्टम खराब होइन सिस्टम चलाउने मान्छे खराब भएर बिग्रेको त्यस कारण यो के भने तपाईँको अहिले जुन तपाईँले क्वेसन गर्नु पनि यो संविधान संस्था अनुसार यसलाई नचलाउँदा बेस हुन्छ त्यसलाई फिट हुने मान्छे त्यहाँ जानु पर्यो कन्सेप्ट बुझेको जानु पर्यो हाम्रो बिग्रेको अहिले हतार भएको यसमा किनभने तपाईँको त्यो अध्यादेश पनि हतारै हो अब यो किन भयो तपाईँलाई बताउनुहोस् मेरो सर 552 जनाको भागभन्दा चर्चित केस बन्न सक्थ्यो अहिले अर्को निगेटिभ चर्चित बन्यो वास्तवमा के भने अहिले त्यसै त्यो त नजिर बनिसक्यो त्यसलाई ओभरअल भएको छैन अहिले तपाईँको बारेनिसाले के गर्नुभयो त्यही फलो नजिर पास गर्नुभयो त्यो 52 पनि के तपाईँको ओलीजी प्रधानमन्त्री संसद अधिवेशन बन्द गरे अनि भोलि अध्यादेश जारी गरे एक दिन अगाडि नै त्यो पास गरेको भए त गर्नु थियो नि त्यहाँ बदमासी भएछ नि त्यस्तो कुरोमा हाम्रो सर्वोच्च विशेष दासले बोल्दिएन उसले न्यायाधीशले जे फिट दिएको त्यही गर्ने हो त्यसमा हाम्रो भनाइ मेरो भनाइ केही छैन तर त्यसमा बोलिदिनु पर्थ्यो बोलिदिएको भए यो समस्या आउँदैन थियो अर्को तपाईँको के भयो हेर्नुहोस् त्यो संसदीय के अरे संवैधानिक परिषद संविधानले 6 भन्छ ऐनले तपाईँको घटाएर 5 गर्न पाउँदैन 6 हुनुपर्छ तर भएको बहुमत राख्नु पर्थ्यो नि उपस्थित माने संविधानले तोकेको संख्याको बहुमत त हुनुपर्छ
3: सबै ठाउँमा लागू हुने कुरा
4: हुने गर्छ त्यहाँ त उपस्थित भनेपछि 3 गइदिएन भने 3 2 1 त त्यस्तो हुन्छ
3: उस्तै पऱ्यो भने एकजनाले नै बहुमत मान्ने नियम
4: कोही आएर मैले एक्लै गरिदिएँ भने पनि तपाईँको त्यस कारण त्यो 52 रोक्ने अति अवसर थियो अहिले त्यसैले पनि ड्यामेज भयो कि हाम्रो जुन जो हुनु पाउनु भएन नि त्यसै ड्यामेज भयो त्यस कारण यो त पहिलेदेखिकै डर्टी पोलिटिक्स त भएरै आएको तर अहिले बालनजीले के गर्नुभयो तपाईँको म यो कुरा मैले बालनजीको डिफेन्ड गरेको होइन अरूले जे गरे अरूले बदमासी गरेको तपाईँ बालनजी त गर्नु हुँदैन भन्ने पक्षको मान्छे हो फरक के भयो त दुईवटा रङ दुईवटा मिस्टेकले दुईवटा टु रङ डजन मेक वान राइट भन्छ नि उसले गल्ती गरे मैले गल्ती भन्न त पाइँदैन नि त्यस कारण यसमा अलिकति हतार भएको हो तर अब संसदीय सुनाले इभन तपाईँको विपक्षी दलले पनि समर्थन गरिदियो
3: उपस्थितै हुनुहुन्थेन उहाँहरू यो उहाँहरूलाई त पहिले जानकारी भए जस्तो पनि थियो केही समय उपस्थितै हुनु भएन पछि फेरि के गर्नुभयो जानुभयो
4: त्यसै यस्तो प्र्याक्टिस डिस्कन्टिन्यू गर्नुपर्छ क्या
3: यो
4: यसलाई के भने म बालनलाई प्रधान रिक्वेस्ट गर्छु यो अब च्याप्टर यहीँ क्लोज गर्नुहोस् आइन्दा यस्तो नगरिनुहोस् र अर्को म के भन्छु तपाईँको अब मनोजीलाई नि त्यस्तो मुद्दा तपाईँलाई आयो भने जस्तो 52 भयो भने आयो भने तपाईँले निडर भएर तपाईँले संविधानको व्याख्या गरेर एउटा गाइडलाइन गर्नुहोस् भन्छु म अझ के पनि भन्छु त्यो उहाँ पनि हुन्थ्यो त्यसमा फेरि उहाँ पनि कहाँ उहाँहरू त्यही सदस्य हो त्यस कारण उहाँलाई के भन्छु तपाईँ त्यस्तो मौका आयो भने तपाईँ 5 गरोस् 9 गरोस् यसरी नगर्नुहोस् आफ्नो जजमेन्ट राम्रो जजमेन्ट संविधानको व्याख्या आउने जजमेन्ट ल्याउनुहोस् भने उहाँलाई पनि सल्लाह दिन्छु
3: हो नियतमाथि प्रश्न गर्ने ठाउँ छैन तर त्यो अलिकति प्रक्रिया चाहिँ मिलेन भन्ने खालको सम्मको बुझाइ न्यायालयमाथिको जुन किसिमको अहिले हस्तक्षेप भयो भन्ने खालको छ यसमा के भन्न सकिन्छ
4: मेरो कन्साइन्स मैले पढेको अनुसार मैले बुझेको यो अनुसार नि तपाईँको बालन शाहको त्यो जुन गतिविधि अहिलेसम्मको काम गरेर हेर्दा नि जो मान्छे संसदमै जाँदैन अफिसमा बस्छ काम गर्छ पोलिसी बनाउँछ त्यो अर्को निगेटिभ पार्ट हो फेरि मेरो त अस्ति आर्टिकल पनि लेखेको थिएँ मैले यसरी तपाईँ कहाँ नगएर हुन्छ तपाईँ त फेस गर्नुपर्छ यसरी आइसोलेट भएर हुँदैन भन्दै हो मैले लेखेकै हुँदैन पत्रिका मेरो आर्टिकलै थियो अब हेर्छु त्यो के भने सबै कुरो बालनजीको मैले सपोर्ट गरेको होइन तर मैले के देख्छु तपाईँको बालनजी गुड गभर्नेन्सको लागि मरिमेट्नु भइरहेछ
3: नियतमा प्रश्न गर्ने ठाउँ छैन भनेर
4: नियत बिल्कुलै छैन उसको स्वार्थै केही छैन देख्नु भने तपाईँको यहाँबाट उडेर गएर झापा गएर ल्यान्ड गरेर भोट माथेन नि उसले त्यो पनि कत्रो च्यालेन्ज हेर्नुहोस् त्यहाँ जो मान्छे तपाईँको प्रधानमन्त्री हुन लागेकै थिएन जसले प्रधानमन्त्री बदनाम गरिराखेका थिए 5 प्रधानमन्त्रीद्वारा जसको पालामा धेरै करप्सन बढ्यो त्यस्तो ठाउँमा गएर च्यालेन्ज गरेर भोट नमागिकन उसले जित्नु उसको के स्वार्थ हुनुहोस् त्यहाँ कहिले उसले मन्त्री खोजेन नि त्यो तपाईँको मेयरमा कस्तो काम चलायो अब हेर्नुहोस् के भयो तपाईँको अलिकति तपाईँको के भने त्यहाँ डेमोन्स्ट्रेसन इफेक्ट पर्यो जस्तो लाग्छ मलाई योभन्दा अगाडि बालनभन्दा सरकार अगाडिको के गरेको तपाईँको यो डेमोक्रेटिक राइटको मिसयुज गरिरहेको थियो जसले गर्दा के भने नेपालमा डेमोक्रेसी मिसफिट हुने अवस्था थियो डेमोक्रेसी मिसफिट भएपछि डेमोक्रेटिक राइट मिसयुज भएपछि डेमोक्रेसी मिसफिट हुनसक्छ त्यो मिसफिट भएपछि अर्को समस्या के आउँछ तपाईँको त्यहाँ त्यो हाम्रो छ नि वारलोडहरू जन्मिन सक्छ टेरोरिस्ट जन्मिन सक्छ करप्सन बढ्न सक्छ सेनाले पावर ग्राब गर्न अगाडि बढ्न सक्छ यङ अर्को सेकेन्ड जेनेरेसनको जेएनजी जन्मिन सक्छ त्यो भयावह अवस्थामा जान सक्छ अहिले जेएनजीले के भने काम डाउन गर्नुभयो अब हेर्नुहोस् यहाँ के भन्दा तपाईँको सरकार जस्तै छैन नि अहिले पो सरकार जस्तो नै थियो त्यसपछि तपाईँको के भयो संसद जस्तो थिएन एउटै धनिरहेको थियो जुडिसियरीले जुडिसियरी पनि तपाईँको भागवण्डामा नियुक्तिले फेरि जुडिसियरी जस्तो देखेको थिएन, तैपनि मान्छेको आस्था जुडिसियरीप्रति थियो, जुडिसियरीलाई कति खतरा थियो, कति गाली गर्थे, उता कार्यपालिकाको दबाब थियो, भएकै हो हेर्नुहोस् त्यहाँ तपाईँ संसद गर्नु दबाब दिएको हो, सपना प्रधान टिभीमा भनेकै हो, मलाई ज्यानमाने धम्की दिएको थियो, मैले मानिनँ, मैले चाहिँ के भने बरु म मलाई मार म संविधान तोड्दिनँ भनेर सपना प्रधान आर्टिकल भनेको हुन्थ्यो, उसले धनिरहेकै थियो नेपालीले धर्म गरेकै थियो, त्यस कारण यो सबै थियो। त्यस कारण अहिलेको तपाईँको यसलाई नरोकेको भए त जेन्जी नआएको भएर यी दुईटा सात बुद्धि छ नि ओली र देउबा गगन पनि नआइदिएको भए त यो देशमा के हुन्छ तपाईँको मलाई के देख्छु तपाईँको सायद तपाईँको अहिले नले पनि केही वर्ष मिलिट्री टेक ओभर गर्थ्यो होला गर्थ्यो अनि गर्नु पनि पर्थ्यो होला र गरिदिएको भए के भने तपाईँको टाइम बाउन्ड कार्यक्रममा त्यो मिलिट्री टेक ओभर आइदिने भने सायद जनताले पनि यी दुईटा भन्दा त यो ठिक भन्दै अवस्था पुर्याएको थिए। त्यस कारण त्यसैको प्रभाव तपाईँको के भनेदेखि जज एपोइन्टमेन्टमा पर्थ्यो जज अस्ति यो घटना घटिसक्यो भने त्यहाँ रिटायर्ड जजहरूको हाइकोर्टका जजहरूको टिम सबैले बोले नि अर्गनाइज भएर बोलेनन् इन्डिभिजुअल इन्टरभ्यू देखेन तपाईँको न्याय परिषदबाट तपाईँको रेकर्ड मगाएर जन्म कुण्डली मगाएर को कुन बेला रिटायर हुन्छ हेरेर अनि त्यो अगाडि चाहिँ नि राखिदिए यस्तो डर्टी खेल हुन्थ्यो। त्यसले गर्दा त्यसको इम्प्याक्ट के भने तपाईँको जुडिसियरप्रति आस्था भएन नि के हो तपाईँको म त यो पार्टीको परिणाम अब यहाँ त एमालेको जजको हातमा मेरो मुद्दा पर्यो भन्ने भयो अर्कोले कंग्रेसको हातमा मेरो मुद्दा पर्ने भयो मैले त हार्ने भयो भनेर अनि अर्को कतिले यो पनि भन्थ्यो भने म त पैसा खुवाउन सक्दिनँ यस पैसा चाहिँ रहेछ पनि भने अनि यो सब त किनभने तपाईँको त्यो जुन एक्जिक्युटिभ चिफ लिडर छ नि देश विकास गर्ने उसको डोमिनेन्स उसको खराब गभर्नेन्सले गर्दाखेरि जुडिसियरीमा त्यो छाया पर्नुको परेको कारणले गर्दा यो भएको नि। अब के गर्नु तपाईँको बालनजीले म त धारा 75 म भन्छु तपाईँले बालनको अधिकार त्योभन्दा बढी जान सक्दैन धारा 136 तपाईँको मनोजको अधिकार बालनले के गरे टिपेर ल्याएर 137 अधिकार दिए उसले के भने मनमाउनु के भने मैले जसरी देश बनाउने अभियानमा छु भ्रष्टाचार क्लिन्सिङ चोखिने अवस्थामा छु तपाईँ पनि म तपाईँ त चारोमा हुनुहुन्थ्यो यो ल्याइदिएको कारण त्यही हो अब त्यहाँ चोख्याउनुहोस् भनेर हालिदिएको अब यो कोर्ट यसको अपमानमा छ यो हेर्नु
3: प्रधान न्यायाधीशले चाहँदाखेरि समग्र न्याय क्षेत्र नै सुधार गर्न सक्ने त्यो सामर्थ्य हुन्छ उहाँसँग
4: भइहाल्छ नि त आफू निष्कलङ्क चोखो इमान्दार भिजन भएको एकदम आजभन्दा दुई हरेक छ महिना न्यायाधीशको क्यापेसिटी चिन्ने कस्तो न्यायाधीश ल्याउने किन बदनाम हुन्छ त्यो स्टडी गर्ने त्यो न्यायाधीश विरुद्ध परेको उजुरको मजाले कारवाही गरेर गरिदिने त्यसलाई खारिज त्यसलाई फाल्ने कारवाही गर्ने कोही पनि त्यहाँ तेरोमा रहेन खालि के भने उहाँले चिनी संविधान हो उहाँले चिनी कानुन हो उहाँले चिनी बालन्दशा होइन उहाँले चिनी वकिल होइन उहाँको आफ्नै पास्ट इतिहास हेर्ने होइन उहाँलाई जसले भर्ना गर्यो चलेन्द्र गरे यो हेर्ने होइन उहाँले के हेर्ने संविधान हेर्ने कानुन हेर्ने बडो बालेन्द्र मुद्दाकोलाई हेर्ने होइन बालेन्द्र रामलाई यो ठाउँमा किन ल्यायो होला भनेर हेर्ने बालेन्द्र रामलाई त्यो चारजना म नागरिक आइरहेछु किन ल्यायो होला भनेर त्यो हेर्ने संविधान हेर्ने मुद्दाको लागि बालेन्द्र नै हेर्ने होइन सरकार पनि हेर्ने होइन सरकारी जज बन्ने नै होइन त्यो गर्नुभयो भने त गर्न सकिहाल्नेछ के गाह्रो छ
3: सर्वोच्चले चाहिँ मिदान मुद्दा नै दर्ता गरेन रिटे लिएन भन्ने खालको पनि विवाद भयो त्यसलाई कसरी लिनुभएको छ यो
4: यसको तपाईँको म दुई तिन कुरा हेर्छु मैले यही विषयमा तपाईँले भनेको मैले फेरि आफ्नै कुरा गरे जस्तो नलाग्नुहोस् तपाईँले भने कि यो यही 52 जनाको भएको न 8 महिना नियुक्ति भएन म अहिले लेखिरहन्छु बोलिरहन्छु मैले आर्टिकल लेखेको थिएँ रिट भनेको 9 बार खति एकजना प्रेसिडेन्ट थिए उनले के भन्थे रिट भनेको अस्पताल गएको बिरामी जस्तो हो आज दर्ता गरेर भोलि सोकस गर्नुपर्छ भन्थे उसले बिपी कोइरालाको हेबियस कर्पस बन्दी प्रत्यक्षण मुद्दा त्यस्ता जटिल मुद्दा पनि आज दर्ता हुन्थ्यो भोलि सोकस आदेश गरिन्थ्यो त्यहाँ प्रेसिडेन्टले सोधिँदैन थियो मैले त्यही भनेको थिएँ तपाईँको मेरो आर्टिकल टिम यही बोलेको थिएँ मैले यो तपाईँको त्यो 8 महिनाको रोग त अझ पनि सरिरहेछ त्यो 8 महिनाको रोग सरिसकेपछि त त्यति बेला अहिलेको टिममध्ये धेरै त तिनै थिए नि त अनि यो के गरेको 8-8 महिना चलन संसद विवादित भएर त्यहाँ कोर्टले बहिष्कार गरे कि त्यो त तपाईँको अहिले त्यसपछि कतिजना प्रधान यसले तिनीहरूले के हेरेर बसेछ भने त हेर्नुहोस् त्यहाँ त्यसमाथि सपना प्रधानमन्त्री नै हुनुहुन्थ्यो त्यति बेला हुँदाखेरि उहाँहरूले नै के हेरेर बस्नु भएछ त एउटा सिस्टम बसाल्नु पर्छ त्यही अनुसारको नियम राखेर ऐनमै राखिदिए भए हुन्थ्यो नि त रिट दर्तापछि त्यसको भोलिपल्टै सोकलाई पेस गर्नुपर्छ नगरेको खण्डमा रजिस्ट्रारलाई कारवाही गरिनेछ भनेर लेखिदिनु पर्थ्यो नि त त्यो के हेरेर बस्यो भन्ने कुरो पहिला क्वेसन त्यहाँ आउँछ त्यो गरेर हेर्नुहोस् त्यहाँ यो महागलत हो त्यहाँ त के भन्छ दर्ता गर्ने बित्तिकै न्यायाधीश पठाइदिनुपर्छ पठाएपछि न्यायाधीश त ज्ञाता हो नि त जस्तो यही केस गरौँ तपाईँको अथवा यो केस नभनौँ अर्को म तपाईँलाई उदाहरण दिन्छु जुन केस तपाईँको अहिले सार्वजनिक सरकारको विवादमा पिआइएल मुद्दामा यो पर्छ पिआइएल भने के भने तपाईँको त्यो लार्ज नम्बर अफ पिपल हुन्छ नि जस्तो यो हाम्रो यो सुकुम्बासीको तपाईँको उनीहरूको अहिले त पैसा पनि छैन मुद्दा गरेर उग्र पनि छिन्दैनन् बस्ने ठाउँ पनि छैन उनीहरूको तर्फबाट कसरी ल्याइने मुद्दाहरूलाई विकास भएको यहाँ त के भन्दा भएको जस्तो हो नि त प्रधानमन्त्री अथवा मन्त्री कुनै मन्त्री त आफै मुद्दा गर्न सकिहाल्छ नि, ऊ त उकिल राख्न सक्छ नि, त्यस्तोको तर्फबाट त पिए जाने हो नि, यहाँ जाने चलन पनि बसालियो। त्यो कुरो कोर्टले त सुप्रिम कोर्टले गर्नुपर्छ गरेन। अब तपाईँले भनेको कुरोमा नि यही कुरोमा त्यो लिएर इजलासमा पेश गरिदिएको भए त्यहाँ हुने त के भने तपाईँ हामी जस्तो जसले अलिअलि संविधान पुग्छ त्यस्तैमा जाने हो, उसले हेर्थ्यो नि त, उसले के हेर्थ्यो तपाईँको नजिर हेर्थ्यो, पहिला कानुन हेर्थ्यो। पहिला प्रधान न्यायाधीश हुनु त 3 वर्ष त भनेको छ, 6 नैजना पठाइदिएको छ, पहिला त नयाँ परिषदले नि 6 जना पठाइदिएको रहेछ, पठाइदिएपछि एकजना छान्ने भने उसले विचार गर्थ्यो होला नि त। अर्को के भने अब त्यो अध्यादेश उठेको छ, अध्यादेशमा भर्खर के भने तपाईँको 52 जना भागमुना 5 महिना भइरहेछ, त्यो त नजिरै भनिन्छ त, अध्यादेश जुन पनि ल्याए हुने रहेछ, के अरे संविधान जति पनि चलाए हुने रहेछ, नजिरै थियो भन्थ्यो होला नि त उसले नि। अनि त्यो अर्को के भन्दा तपाईँको संविधान सुनाइ पास गर्ने बाँकी छ नि त, अहिले किन हतार गरेर आएको त भन्थ्यो होला नि त। त्यस कारण यसरी हेल्डअप गर्न हुँदैन्थ्यो, पेस गरिदिएको भए त न्यायाधीशै हुने थियो, न्यायाधीश त ज्ञाता जान्ने मान्छे हुन्छ नि त्यहाँ। तपाईँ हामी अहिले न्यायाधीश नभए नि यति जान्छौँ भने त्यहाँ बस्ने मान्छे झन् यो हुन्छ 65 पुगे हुँदैन उसले छैन जान्छ नि त। अब यसरी किन थन्काइदिएको यो थन्काउनु भएन क्या तपाईँको, यसले गर्दा अदालत बदनाम हुन्छ। यही कुरो तपाईँको मैले भनेको थिएँ, मैले त के भनेको त्यति बेला रजिस्ट्रारलाई कारवाही गर्नु पर्यो भने यसरी राख्ने भनेको थिएँ त्यति बेला। त्यति बेला भनेको कुरो आजको 3 वर्ष हो, अहिलेसम्म सुधार भएको रहेछ। हेर्नुहोस्
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी प्रधान न्यायाधीश नियुक्तिमा भएको विवाद तथा सरकार र न्यायालय बीचको टकराव लगायत न्यायालयमा आवश्यक सुधारका विषयमा केन्द्रित रहेर सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: Consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बात रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी न्यायपालिका र कार्यपालिका बीचको शक्ति सन्तुलनको बहस, संवैधानिक सीमा, शक्ति संघर्षले लोकतान्त्रिक प्रणालीमा पार्ने दीर्घकालीन असर लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ पूर्व न्यायाधीश बलराम केसी। फेरि पनि शुरू गरौं उहाँसँगको कुराकानी।
2: नेपालको संविधानले परिकल्पना गरेको यो जुन शक्ति पृथकीकरणको सिद्धान्त छ, यो चाहिँ कति सफल भयो, अहिलेसम्मको के देखिन्छ सिनारियो समग्र हेर्दाखेरि?
3: त्यो सेक्सन ब्यालेन्सको मतलब हेर्नुहोस् त, अब न्यायाधीशलाई महाभियोग लगाउनु पर्यो भनेदेखि संसदको हात हुँदैन, त्यही बेला उसले महाभियोग लगाएर फाल्ने पो हो। अर्को बेला नियुक्ति गर्नुमा तपाईँको राष्ट्रपतिको अधिकार हो, हाम्रो अब हाम्रो चाहिँ हामीले न्याय परिषद संविधान परिषदमा दिएका छौँ उसको अधिकार हो। त्यसमा नागरिक खण्डमा अदालत हेरेर पो गर्ने हो, तर हाम्रो के देख्यो भने तपाईँको यो के अरे त्यसको प्रयोग खास प्रयोग भएन क्या। खास गरी नियुक्तिकै कुरा गरौँ न, अहिले नियुक्ति राम्रो भइदिएको भए संसद पहिला त चेक्स एन्ड ब्यालेन्स अन्तर्गत पर्छ संसदीय सुनवाई, त्यो के गर्यो तपाईँको त्यहाँ सुनवाई गर्ने, अनि हामी त शीर्ष नेताले गरेर सोच्छौँ उहाँले जे भन्नुहुन्छ त्यही भन्ने, त्यसको काम के आयो तपाईँको?
1: स्वतन्त्र न्यायपालिका चाहिँ हुनै भएन,
3: हुनै भएन, चेक्स ब्यालेन्स भएन। अर्को के भयो तपाईँको संसदीय सुनवाई नगरिकन पास गरिदिने ओलीजीले 52 जनामा एक ग्रुपले तपाईँको 18 दिन बाँकी 18 दिन थियो, वास्तवमा सुनवाई भएन नि त्यो पठाइयो। अब चेक्स एन्ड ब्यालेन्स यसमा के भयो त? केही पनि भएन। हाम्रो त्यो समितिहरू हेरौँ, समितिहरूले भनेको कुरो लागू हुँदैन। अर्को तपाईँ राष्ट्रपति के अरे अब राष्ट्रपति नियुक्ति छैन है त, तर के भन्दा तपाईँको न्याय परिषद अथवा संविधान परिषद नियुक्ति गर्दाखेरि नि मैले नियुक्ति गरेको त मलाई नियुक्ति गरेँ भने मलाई गलत गरेँ भने मलाई महाभियोग लाग्न सक्छ भन्दाखेरि त्यस्तो छाडल पनि महाभियोग लागेन नि त्यो। यही हेरौँ न तपाईँको यो न्यायपालिका बिलको सुरुवात तपाईँलाई 72 साल थाहा होला, 72 सालमा संविधान लागू हो। त्यति बेला 2 जना सर्वोच्चको न्यायाधीश थिए, 1 जना मन्त्री थिए, 5 जना मात्रै तपाईँको 5 जना नभइकन न्याय परिषद बन्दैन। त्यहाँ तपाईँको बारको प्रतिनिधिले तपाईँको प्रधानमन्त्रीलाई फाल्दै ल्याउँदै ल्याएरन् किन भागभण्डार घट्छ भनेर ल्याएरन्। कानुन मन्त्री र प्रधान न्यायाधीश सुशीलकारी थिए, कल्याण श्रेष्ठ थिए, अग्निकारी थिए, 3 जनाले 2 जना लेखन गर्दै त्यो सेक्सन ब्यालेन्स त तपाईँको संविधानले संसदीय सुनवाईले फाल्नु पर्थ्यो नि। तपाईँले 5 जना नभएको हामी कसरी सुनवाई सुनवाई नै गर्दैनौँ भन्नु पर्थ्यो नि त, सुनवाई गर्नु हुँदैन थियो नि। तपाईँ 5 जना नभएको गर्ने अपूर्वले पठाएको नि हामी मान्नु पर्ने, के को सुनवाई हो? पुरा गरेर पठाएको पनि सुनाइ गर्ने भने नि त्यो त्यस यो सिद्धान्त कागजमा रह्यो किन यहाँ तपाईँको मान्छे नै त्यस्ता परे। देशको प्रधान न्यायाधीशमा भइरहेको मान्छे र केही महिनापछि हुने मान्छेले नै तपाईँको शक्ति सन्तुलन नियन्त्रण ख्याल गर्दैनन् भने अनि तपाईँको सांसद त छाडा हुन्छन्, उनीहरू त पोलिटिसियन भयो। त्यो छाडालाई कन्ट्रोल गर्ने चेक्स एन्ड ब्यालेन्स हो, त्यो कन्ट्रोल गर्ने तपाईँको जुडिसियरी हो, जुडिसियरीको चिफले कन्ट्रोल गर्ने हो, जुडि सेकेन्ड म्यानले कन्ट्रोल गर्ने हो। ती 2 जनाले जे पठाए त्यही तपाईँको संसद सुनवाई गरिदिए, गरेपछि तपाईँको यो चेक्स एन्ड ब्यालेन्सको के मान्यो? सबभन्दा अमेरिकाले यो थाहा पायो भने त अमेरिकाले हाँस्दो।
1: यो अन्तर्राष्ट्रिय अभ्यासमा पनि यसरी दलगत रूपमा पार्टीले सिफारिस गरेर उहाँहरूको भागभण्डा गरेर न्यायाधीश नियुक्ति हुने विषय कतै छ त्यस्तो नजिक?
3: अमेरिका हामी जे पनि सिक्छौँ, अमेरिका एउटा यस्तो देश हो, अमेरिकामा के हुन्छ, अमेरिकामा फरक के छ भने त्यहाँ तपाईँको रिपब्लिकन प्रेसिडेन्टले उसको व्हाइट हाउसमा रिपब्लिकनको काउन्सिल जुडिसियल लिगल काउन्सिल छ, एटर्नी जनरल बाहेक पनि, उसले तपाईँको जज नियुक्ति गर्नु पर्यो भने 50 वटा अमेरिकाको स्टेटकै बेस्ट नन लयर अथवा प्रोफेसर खोज्छ उसले। खोजेपछि फिल्टर गर्दै हुन्छ, पहिला तपाईँको 53, 51, 49 पनि पुग्छन्, घटाउँदै घटाउँदै ल्याएर तपाईँको तिनमा पार्छन्। त्यो टिमले पार्छ, टिमले पारिसकेपछि अन्त राष्ट्रपतिले बस्छ, राष्ट्रपतिले इन्टरभ्यू लिन्छ, इन्टरभ्यू लिएपछि अन्त त्यहाँबाट तँलाई संसदीय सुनवाई पठाउँछ। र संसदीय सुनवाई त्यहाँ एउटा फरक के छ तपाईँको, राष्ट्रपतिले एक्सपेक्ट चाहिँ गर्छ, मैले नियुक्ति गरेको मलाई पर्दा यसले मलाई सहयोग गरेर एक्सपेक्ट चाहिँ गर्छ, तर फोन गरेर दबाब दिएर मलाई गरिरहेछ भने तपाईँ झिप्छु केही पनि भन्दैन। अस्ति ट्रम्पकै पालामा देख्यो नि, ट्रम्पले त्यो के भन्छ तपाईँको ट्रम्पको त्यो इम्पिचमेन्ट पनि लाग्यो, त्योभन्दा अगाडि तपाईँको ट्रम्पको ऊ थियो नि यो माइक पेन्स, उसको चाहिँ नि चुनावको नजिक चाहिँ उसले गरिदिनु पर्थ्यो, अनि उसको विरुद्ध त्यो स्टर्मी डेनियल लगायतको कतिको मुद्दा त्यहाँ परेको थियो, एक ओड उसले हस्तक्षेप गरेन। यहाँ चाहिँ के भन्छ तपाईँको नियुक्ति गरिदिनु नि, अलिकति सम्झौता क्या, म नियुक्ति गरिदिन्छु, त मेरो गुलाम भन्नुपर्छ।
1: तलमाथि गऱ्यो भने महाभियोग लगाउनेदेखि लिएर धेरै कुरा हुन्छ,
3: यहाँ पहिले तलमा छुनै पाउँदैन, मैले तँलाई जागिर दिएको, मलाई छुनी होइन, अहिले अख्तियारमा त्यही भएको नि। आजको हेर्नुहोस् त, तपाईँले अख्तियारको आज हेर्नुहोस् त, त्यहाँ त्यो मैले कान्तिपुर आर्टिकल लेखेको थिएँ, त्यो करोड़को छ नि, अहिले तपाईँको एमाले फिर्ता गरेछ, फिर्ता गरेको कस्तो रामचन्द्र पौडेलले दिएको पनि फिर्ता गरेको छ, त्यो नयाँ पत्रिकामा पढेको कस्तो गर्छ, त्यो पैसा कहाँबाट आयो त्यहाँ? अनि फेरि त्यो अख्तियार उसबीच कन्भर्सेसन होइन, हामी त मुद्दा चलाउँछौँ त्यसमा फिर्ता गरेर भने त्यो यो यहाँ के भयो तपाईँको चेक्स एन्ड ब्यालेन्स? त्यसमा यो त उनी छैन कि त्यो यो
2: खालि संविधानमा भयो व्यवहारमा त हाम्रो
3: मन पऱ्यो भने अब यो मन परिस होला
2: सर्वोच्च अदालत विभाजित भयो भन्ने खालको छ,
3: यही नै हो तपाईँको कोड अफ कन्डक्टको भायोलेसन। न्यायाधीश भएर त्यसरी बोल्नु हुँदैन, त्यो बोलेको कारणले गर्दा एकजना सांसदले कोर्ट पुगाएर आउनुहोस् पनि भन्यो नि भने होइन, त्यो त वकिलले बोल्ने कुरो भयो अथवा तपाईँ हामी जस्तो बाहिरी मान्छेले के ठिक के बेठिक हामीले बोल्दैन भयो, तर त्यहाँ बसेर त्यस्तो बोल्नु हुँदैन थियो। अर्को के भयो तपाईँको प्रधान न्यायाधीश हुने राइट अधिकार होइन, अमेरिकामा तपाईँको त्यसको धर आउनु अमेरिका त्यो सिस्टम नै आएको छ नि त, प्रधान जस्तो बाहिर लिएर गइन्छ नि, अहिले जोन रोबर्ट्स भन्ने छ, अहिले त उसले अस्ति भनेको थियो तपाईँ करिब एक वर्ष उसले भन्यो के भने तपाईँको त्यहाँ विवाद भयो क्या रिपब्लिकन प्रेसिडेन्ट र डेमोक्रेटिक प्रेसिडेन्ट भन्ने भयो, जोन रोबर्ट्सले पब्लिकली भाषण गर्यो भने यो भ्रम अमेरिकी जनतालाई नहोस्। यहाँ त्यहाँ चारजना राष्ट्रपतिको नाम लियो, यहाँ तपाईँको जर्ज बुसको जज होइन, हामी जर्ज बुसको जज होइनौँ, हामी बिल क्लिन्टनको जज होइनौँ, हामी तपाईँको बराक ओबामाको जज होइन, हामी ट्रम्पको जज होइन, हामी युएस सुप्रिम कोर्टको जज हो भनेको थियो। त्यस्तै त्यहाँ पनि तपाईँको त्यो यहाँको जस्तो खोज्यौँ त के भने अब म सिनियर मोस्ट हो त्यस कारण म प्रधानमन्त्री हुनुपर्छ भन्नुपर्ने हो नि त, उहाँ भन्दैनन्, जो ल्याओस् भनेर मतलब छैन, जाने मान्छे प्रधानसँग कहिले जाँदैन, त्यो कन्सेप्ट हाम्रो विकास हुनु पर्यो एक। अरू के गर्नुपर्छ तपाईँको त्यो यो के अरे उहाँहरूले जुन अहिले हुनुहुन्छ यस्तो किसिमको वक्तव्य ल्याउनु भएन, उहाँहरूले के भनेदेखि म त यहाँ कन्स्टिट्युसनल व्याख्या गरेर म सबसम्मको जज भएको हुँ, त्यो गर्ने काम मेरो हो भने उहाँले त्यो ल्याउनु पर्यो। अर्को के भने वातावरण यस्तो बन्नु पर्यो कि त्यो वातावरण के भने तपाईँको त्यहाँ गएर टिममा नबस्ने हो भने त जुडिसियल त बिगार्नु हुँदैन, त्यहाँ गएर तपाईँको गुड छुट्यो भने त के माने आएर, यो पोलिटिकल पार्टी त होइन नि, यो कुनै क्लब होइन नि,
2: उहाँहरूले त राजीनामा पनि नदिने डटेर लड्ने भन्ने
3: खालको सबभन्दा डेन्जर उहाँ जस्तो त्यो हाइटमा पुगेको सुप्रिम कोर्टको जजले अन्त त्यसो गरेमा त मिलाइदिनु पर्नेमा सुप्रिम कोर्टको जजले नै त्यस्तो भन्छ भने त जजबाट त आस्था हुँदैन,
2: देशको रक्षाको विषयमा त भएन
3: भएन, अब कन्स्टिट्युसन कसरी व्याख्या गर्ने, अनि सरकार पनि एउटा पक्ष हो नि, सरकार त भटाभट मुद्दा हार्यो नि त, अनि यो के अरे राष्ट्रपा पार्टीको मान्छेको त मुद्दा पनि त हार्ने अवस्था हो नि त, अनि अरू दुईवटा पार्टी छैन मान्छेको मुद्दा भरेर जित्ने, यो त यस्तो किसिमको वक्तव्य आउनुपर्ने नहुने थियो, त्यो वक्तव्य उहाँहरू ल्याउने हुँदैन थियो, ल्याए पनि त्यसको सोच्ने त्यो सोच्ने कथाबाट म त्यो सोच्छु, यो त्यसरी यस्तो किसिम भन्ने उहाँहरूलाई नै आरोप लाग्छ, तपाईँहरू त के भने आफूले पाउँदा सब ठिक अरूले पाउँदा बेठिक भन्ने रहेछ, यस्तो तपाईँहरूले जनताले साथ दिँदैन, जुडिसियल त आस्था मर्छ, यो गलत हो यस्तो गर्नै हुँदैन, के छोड्नुपर्छ होइन भने त्यहाँ भन्न त बस्नै हुँदैन, म दोहोऱ्याउँछु कि राज्यमा गर्नुपर्छ त्यो जुडिसियल भन्न चाहिँ पाइँदैन।
2: जुन अहिलेसम्म सर्वोच्चमा जति मुद्दाहरू चाहिँ पेन्डिङमा छ देखिन्छ, यो मुद्दा फैसलाको ढिलाइको मुख्य कारण के हुन्छ? यो अन्तर्राष्ट्रिय रूपमा विदेशमा पनि यस्तै हो कि अथवा हाम्रो हामी कहाँ अलिक बढी हो कि समस्या कहाँ हो?
3: हाम्रो समस्याहरू म्यान मेड समस्याहरूलाई सुधार गर्न सकिन्थ्यो, किनभने त सबभन्दा पहिला त सुप्रिम कोर्ट अहिले त्यो संवैधानिक इजलासको मुद्दा गरेर थुप्रै धेरै यस्तो भएको, त्यो थुप्रिनको सट्टा मैले त सुरुमा नै भनेको थियो संविधानको ड्राफ्टमा आइ पनि रह्यो, छुट्टै अस्तित्वको संविधान कन्स्टिट्युसन कोडको आइड थियो पहिले आइड थियो त्यो, यही तपाईँको जसले संविधान उल्लङ्घन गर्यो नि त्यति बेला प्रधान स्थिर नै थिए, उसले मसौदा पठाएको थियो, मसौदा किन पठाएको थियो, सुधार के छ सुधार गरिदिन्छौँ यसलाई हामीलाई सुझाव दियो भनेर पठाएको, त्यो उसले हालिदिएको संवैधानिक अदालत झिक्दै यिनीहरूले झिक्दै हेर्नुहोस् त्यहाँ कति बेइमानी झिक्दै के राखे तपाईँको कहाँ, हामीलाई 65 वर्ष जागिर खाएर पुग्दैन, हामीलाई त 75 वर्ष जागिर खानुपर्छ, त्यो आफ्नो रिटायर हुनुहुन्छ हालेर पठाइदिनुहोस् त्यहाँ, उसले अनि वस्तै गरेन त्यो हाल्दो इजलासै हाल्थ्यो त्यहाँबाट बिग्रियो, एउटा के भने त्यो थप्नुपर्छ। अर्को चाहिँ तपाईँ भन्नुहोस् त यो अलि टाइम कन्ट्रोल गर्नुपर्छ क्या तपाईँ, अहिले तपाईँ गर्नुहोस् एउटा मुद्दामा 80-90 जना नै ओकार त्यहाँ पर्छ, अन्त यसरी दिँदैन, अमेरिकामा त 1 घन्टा मात्रै बस्छ, 1 घन्टा जस्ट वनर रातो ट्राफिक लाइटको बत्ती, त्यो रातो बत्ती बल्ने बित्तिकै जजहरू उठेर जान्छ, हरियो बत्ती बल्नु पाइन्छ, कतिसम्म हुनुहुन्छ त भयो भने तपाईँको नि 1 घन्टामा सिद्धाउनु पर्ने, उसले एउटा लास्टमा किताब पढ्न लायो, उसले ऊ किताब पढ्न लायो त्यो रातो बत्ती बढ्यो बढेपछि जज त उठेर गएछन्, त्यो पढेर सिद्धाउँदा त्यहाँ त जज इजलास मान्छे जज नै छैन, त्यो त्यति हदको कन्ट्रोल नगरे पनि एउटा कन्ट्रोल त्यो गर्न सकिन्छ। अर्को तपाईँको यो हाईकोर्ट त बलियो बनाएर नि मुद्दा सर्वोच्चमा नआउने गर्नुपर्छ, अब अरू धेरै सकिन्छ तपाईँको हेर्नुहोस् त्यो धेरै सकिन्छ, अब तपाईँलाई यो टाइम कम छ है, धेरै सकिन्छ
2: जिल्लासँगबाट पनि आउने कुरा हो,
3: जिल्लामा पहिला मजबुत गर्नु पर्यो, हाईकोर्टमा तपाईँको धेरै अहिले विश्वास कम छ किनभने हाईकोर्ट पनि यसै गरी तपाईँको 80 जना भएको नम्बर आत्मनियुक्ति भएको जनताको आश्रम छ, त्यहाँ सुधार्नु पर्यो, अनि अर्को आउने कम गरेर जस्तो मलाई उदाहरण के भने तपाईँको हेर्नुहोस् अहिले तपाईँको अन्तरिम आदेशको लागि तपाईँको 2 दिन पनि बहस चलाएको छ, अन्तरिम आदेश तपाईँको इन्डियामा पनि तपाईँको हार्डली तपाईँको 20 मिनटभन्दा बढी बहस गर्न पाइँदैन, अन्तरिम आदेश छ यहाँ 2 दिन चल्छ, अनि त्यो थुनसेट भन्छ नि जिल्लाहरूले ज्यान मुद्दामा कसैलाई थुनिदिएको छ भने त्यो मुद्दा छुट्नको लागि यहाँसम्म तपाईँको सम्पूर्ण ओरिजिनल फाइल मगाएर 3-4 दिन बहस हुन्छ, त्यो त्यति गर्न काहीँ पनि दिँदै दिँदैन, त्यो बढीमा आधा घन्टामा दिने कुरो क्या। यो यो यस्तो किसिमको कठेल गर्न गर्नुपर्छ र गर्न सकिने कुरो हो। पिआइएलमा तपाईँ के भने पिआइएलमा तपाईँको अहिले मुद्दा धेरै टाइम खान्छ, पिआइएलमा यस्तो कि तपाईँको लाग्ने मुद्दामा त ल्याउनु पर्छ, ब्रेन एक्सर्साइज गर्न त्यहाँ ल्याउनु पाइँदैन। अब यिनीहरू विश्वनाथ एउटा के थियो भने तपाईँको विश्वनाथ उपाध्याय चिफजस्टिस उनले के भन्थे, सिनियर वकिलले बहस गरेपछि जुनियरले उठ्यो भने तपाईँ यो सिनियरले बहस गरेर बढी यही हुनुहुन्छ, सिनियरले बहस अब तपाईँ के बाँकी छ भन्नुहोस् त भनेर, त्यो तपाईँहरूको प्र्याक्टिस गर्ने ठाउँ हो, तपाईँ त जिल्लामा गएर प्र्याक्टिस गर्नुहोस्, सिनियरले गरेपछि तपाईँ किन गर्ने, हामीले बुझ्छौँ ल पर्दैन भन्नुहुन्छ, त्यो आँट चाहिन्छ क्या जजमा।
2: हो अब अर्को भनेको त हाम्रो समस्या यो जुन न्याय महँगो भयो भन्ने, अब विपन्न मानिसको लागि चाहिँ सबैभन्दा बढी प्रताडित हुने भने गरिब मानिसहरू नागरिकहरू अरू, अनि त्यो भने चाहिँ अदालत पुगुन्जेलसम्म त्यो उहाँहरूको जुन पीड़ा हुन्छ त्यो पीड़ा थपिने अवस्था फेरि थपिने त्यसमा, त्यही भएर यो अदालत जानु भनेको जन दुःख पाउनु भनेर त्यहाँसम्म नपुग्ने पाउँछै नपुग्ने यो समस्या चाहिँ के
3: भएको के भन्दा तपाईँको वकिलको फी एउटा कारण हो, वकिलको फर्ममा कोर्टले के गर्न सक्दैन, सरकारले के गर्न सक्दैन, यो मुद्दा अहिले जुन छ नि
2: 27,000
3: अहिले 1.5 वर्षमा ल्याउँछ भनेपछि यो गरिदिने बित्तिकै न्याय भएको हुँदैन। अनि अर्को के भन्दा तपाईँको पिसी अटोमलाई स्ट्रिक्ट हुनुपर्छ, उहाँबाट मान्छे आउँछन् जिल्लाबाट या पिसीहरू छन्, कानुनमा दुईपटक भन्दा पेसी हटाउन पाइँदैन एउटा मुद्दामा, एउटा वकिल होइन, अहिले एउटा वकिलले दुई दिन 20 दिन पनि हटाइदिन्छ, फेरि अर्को नयाँ वकिल थपिन्छ उसले फेरि अर्को हटाइदिन्छ, पेपरमा हेर्थ्यो कति 45-50 पेसी हटेछ, त्यो तारिक दिँदैखेरि लामो तारिक दिने तर पेसी हुने गरी दिने गर्नु पर्ने, यो सब रोक्न सकिन्छ क्या, सब रोक्न सकिन्छ।
2: वकिलहरूको फीको यहाँले कुरा उठाउनु भयो, यो अन्तर्राष्ट्रिय अभ्यास हो भनेर उहाँहरूले भन्नुहुन्छ बेला बेला, यो कहाँ कति लिने भन्ने कुरा कसैले निर्धारण गर्न मिल्दैन भन्नुहुन्छ, अरू सबै चिजको चाहिँ मूल्यको निर्धारण हुने, तर यो विषय चाहिँ किन आउँदैन, यो यसको कानुन बन्दैन,
3: कानुन बन्दैन, यो नियम अस्ति भएर आएको थियो प्र्याक्टिस हो, अहिले मर्नुभयो एउटा राम जेठमलानी भन्ने राम्रो वकिल हुन्छ, उहाँको घन्टाको 25 लाख रहेछ, अरूको 5 लाख पनि छ, चलेकै वकिल निश्चय आएको थियो,
2: कानुन बन्दैन भन्ने कानुन चाहिँ कहाँ छ भन्नु खोजेको कसरी बुझ्ने,
3: अनि यस्तो त्यो वकिलको पेसा नियन्त्रण गर्न गाह्रो हुन्छ क्या तपाईँको, वकिलको विकास चाहिँ कसरी हुन्छ तपाईँको कसरी हुन्छ, पहिला बेलायतमा यस्तै हलमा हुन्थ्यो, को न्यायाधीश को केही चिनिँदैन थियो, अनि त्यहाँ स्टेटले त्यो बना त्यहाँ अहिलेको इजलास जस्तै त्यहाँ माथि न्यायाधीश बस्ने, यहाँ बार लगाउने, यतापट्टि वकिल बस्ने, यतापट्टि ऊ बस्ने भनेर भन्यो, अनि वकिलहरूले के भन्यो, बार लगाएपछि त्यो उसमा भित्र थियो, वकिलहरूले के गरे, हामी तपाईँको त्यो कठघराभित्र बस्दैनौँ, हामी जागिर होइनौँ, हामी त छुट्टै बस्छौँ भनेर भने, त्यो बार एसोसिएसन भनेको बार भनेको यस्तो रक्सीको बार होइन, बार एसोसिएसन भनेको कारणै त्यही हो, यो पनि बार त्यो पनि बार हो नि, हामी त्यो बारभित्र बस्दैनौँ, हामी छुट्टै बस्छौँ भनेर भनेकै थियो, यिनीहरू वकिल जाँदा कन्ट्रोल गर्दैन, यो राज्यले कन्ट्रोल गर्ने भन्दा नि तपाईँको के भने यिनीहरूले आफैले भोलन्टियरली कन्ट्रोल गर्ने चिज हो, मैले इन्डियाको कुरा गरेँ, एउटाको 25 लाख एउटाको 5 लाख भर्खर कति 5-6 दिन भएको
2: न्यायालयभित्रको भ्रष्टाचारको कुरा, यसमा पनि अझ विशेष गरी अदालतभित्र शक्ति केन्द्र वा अनौपचारिक प्रभाव समूहहरू बढी हावी भएको भन्ने खालको बाहिरी आरोप हुन्छ, यहाँको अनुभवमा के रह्यो त्यस्तो?
3: बिल्कुल हेर्नुहोस्, त्यो हाम्रो हरिकृष्ण कार्की पूर्व प्रधान हुनुहुन्थ्यो नि, उहाँको रिपोर्टमा यो सबै कुरो छ, उहाँ त पछि आउनुभयो, त्योभन्दा अगाडि तपाईँको यो 67 साल 68 सालमा त मैले 68 सालमै मैले न्यायपालिकामा भ्रष्टाचार छ, अहिलेको अख्तियार दुर्प्रयोगले थाम्न सक्दैन, न्याय परिषद थाम्न सक्दैन मैले भनेकै थिएँ त्यहाँ, त्यो भनेपछि तपाईँको कति दिनसम्म अरू न्यायाधीशमासँग बोलेनन्, तपाईँ यहाँ बसेर तपाईँको न्यायपालिकामा भ्रष्टाचार छ भन्ने भनेर मसँग बोलेन, मलाई एभोइड गरेपछि नि के त्यो भएकै कुरो, म त बारम्बार के भन्दैछु हेर्नुहोस्, अहिले तपाईँको दण्डहीनता छ न्यायपालिकाको भ्रष्टाचारमा, किनभने तपाईँको अहिलेको अख्तियार दुरुपयोग निवारण आयोगले यो हाम्रो न्यायपालिकामा छिर्न सक्दैन, त्यहाँ के भनेको छ भने संघीय कानून बमोजिम न्यायपालिकाको भ्रष्टाचारलाई कारवाही हुनेछ भनेको छ, यसको लागि छुट्टै कानून बनेको छैन, फेरि यो अदालत यस्तो संवेदनशील ठाउँ हो, हतपति त्यहाँ पर्छ हुँदैन, न्यायाधीशको इजलासमा न्यायाधीशको रिपोर्ट किताबमा त्यहाँ पर्छ हुँदैन, न्यायाधीशको पैसामा त्यहाँ हात हाल्नु हुँदैन, मिल्दैन, न्यायाधीशको अन्त कसरी न्याय समाधान गर्छ, तर बदमासी गरेर यसमा त पर्नु पर्यो नि, त्यसको लागि के भने तपाईँको जस्तो अख्तियार छ नि कार्यपालिकाको लागि त्यस्तै न्यायपालिकालाई छुट्टै अख्तियार चाहिन्छ भनेर मैले बारम्बार लेख्दै भन्दै आएको छु, न्यायपालिकालाई छुट्टै अख्तियार
2: कुनै आयोग त्यस्तो खालको
3: छुट्टै उसको आयोग छ, पूर्ण अधिकार दिनुपर्छ, प्रधान न्यायाधीशदेखि तल जिल्ला न्यायाधीशसम्म पनि त्यो अधिकार दिनुपर्छ, भ्रष्टाचार गर्न न्यायाधीश हुने होइन नि, न्यायाधीश भएर भ्रष्टाचार गर्छ भने त्यो त अरू सामान्य मान्छेहरू जस्तो सजाय पाउनुपर्छ नि, त्यो मैले बारम्बार भन्दैछु तर कसैले कानुन बनाउँदैन, त्यसरी एउटा त्यो आवश्यकता पर्छ। अब अहिलेको हाम्रो मनोज कुमार जुन आउनुभएको छ नि, उहाँले एउटा यही गरेर देखाउनु सम्भव हुन्छ उहाँलाई तपाईँको
2: मिडियाबाट सम्पत्ति छानबिनको कुरा पनि आउँछ होला न्यायाधीशहरू
3: गर्नैपर्छ प्रत्येक हरेक वर्ष पेश गर्नुपर्छ सोर्स देखाउनुपर्छ घुस खाएर पनि बढ्छ नि बढेको देखाउने होइन कि कसरी बढेको देखाउनुपर्छ नि यसको डिटेल वर्कआउट गर्नुहोस् न भन्छ तपाईँको मिडियाबाट मनोजलाई हाम्रो बारेन्द्र शाहले उहाँलाई राखेको पनि यही नै होला जस्तो अहिले बारेन्द्र शाह एउटा निष्पक्ष इमान्दार मान्छे हुनुहुन्छ नि चोखो मान्छे हुनुहुन्छ नि त्यस्तै गर्नलाई धारा 137 भर्ना गरिदिएको कारण त्यो त्यस कारण उहाँले त्यो सुरु गर्नुहोस् न निर्मूल गर्नुहोस् न प्रसार तपाईँ त 6 वर्ष प्रशस्तै टाइम छ
2: अब योभन्दा पहिलेको नजिरहरू त कार्यपालिकाले एउटा निर्णय गर्ने त्यसको विरुद्ध अदालतमा अथवा मुद्दा पर्ने अनि अदालतले यो फैसला गर्छ भन्ने पनि पहिले अनुमान भएर बसिसक्ने इजलास चाहिँ तोक्ने प्रक्रिया त्यसै गरी मुद्दा निश्चित बेन्चमा अब इजलास तर्फबाट लिने कुरा
3: उनी भएको नि हडतालै भएको नि के अरे अदालत स्थायी जस्तो भयो नि त बारे त्यो चोर्ने संसदको पालामा नि कुन झगडीलाई थाहा हुने रे आफ्नो मुद्दा कहिले पर्छ थाहा हुने रे त्यो त यो त रेकर्ड कुरो ओपन कुरो पब्लिक कुरो हो नि यसमा हामी बोल्नले निर्देशकसँग बोले भइहाल्छ यसबाट
2: पारदर्शितामा प्रश्न उठ्यो
3: उठ्यो त्यही भएर तपाईँको त्यो चिट्ठा लटरी गरेको नि त्यो भयो क्या हो त
2: अब कहिले काहीँ यो कार्यपालिकाको क्षेत्रभित्र प्रवेश गरेको आरोप पनि लाग्छ न्यायालयलाई त्यस्तो देख्नु भएको छ के छ
3: त्यो हेर्नुहोस् यो भयो क्या हो यो कुरो त्यो हेर्नुहोस् त्यो पब्लिक इन्ट्रेस्ट लिटिगेसन छ नि त्यसको तपाईँको यो 360 डिग्रीको लक्षण देखाएको छ नि त्यो र तपाईँको सिंहबारको कार्यपालिकाको त्यो 360 डिग्रीको कार्यकारी अधिकार छ नि त्यसको तपाईँको रौँको जति ग्याप छ क्या त्यो त्यो पिआइएलमा परेपछि सर्वोच्च अदालतले संवैधानिक जस्तै व्याख्या गर्दा र फैसला गर्दा नि के विचार गर्नुपर्छ नि तपाईँको हामी पनि 360 डिग्री हामी संवैधानिक कानुनको व्याख्या गऱ्यौँ यतापट्टि कार्यपालिका पनि त्यही 360 डिग्रीवाला हो उसको काम छ नि देश विकास गर्ने प्रशासकीय निर्णय गर्ने नीतिगत निर्णय गर्ने काम हो त्यस कारण हामीले निर्णय गर्दाखेरि उसको नीतिगत निर्णयमा हामी प्रवेश गर्नु हुँदैन हामी उसको त्यो झिलो रेखा कपालको त्यो नाग्यो भनेदेखि देश विकास असर गर्छ कार्यपालिकाको अधिकार भ्रष्ट पर्छ भनेर बडो सतर्क हुनुपर्छ क्या त्यो किन यतापट्टि कार्यपालिकाले आदेश मान्यो भने त उसले त अदालतको अदालतमा कारवाही भइ नै हाल्छ तर अदालतमा त्यो कारवाही हुँदैन त्यस कारण अदालतको त यति धैर्यवान न्यायाधीश हुनुपर्छ कि त्यो त देउताको अवतार हुनुपर्छ क्या त्यो भनेको त पहिला कुरो आफ्नो लिमिटेसन र यतापट्टि कार्यपालिकाको अधिकारको लिमिटेसन बुझ्नुपर्छ
2: भन्दाखेरि त हामी न्यायमूर्ति नै भन्छौँ नि
3: न्यायमूर्ति हामी त न्यायमूर्ति भयौँ तिम्रो पनि क्षेत्रमा तिमी आफै मूर्ति हो हामीले तिम्रोमा सानो रौँबाट पास गर्ने पनि तिमी हस्तक्षेप हुन सक्छ तिम्रो काम बाधा पर्न सक्छ हामीसँग पावर छ भने हामीले हस्तक्षेप गर्न हुँदैन हामीले भोलिन्टियरी सेल्फ रेस्ट्रेन्ट गर्नुपर्छ भन्ने भावना न्यायपालिकामा आउनुपर्छ त्यो एउटा त्यहाँ विकास हुनुपर्छ यसलाई त यो कार्यपालिकालाई त्यति प्रब्लम हुँदैन यसलाई त्यहाँ पनि हेर्छ हेऱ्यो भने उसले फेरि पैसा बदर हुन्छ सजाय हुन सक्छ तर यतापट्टि न्यायपालिका बढी सजग हुनुपर्छ यो कुरोमा
2: संघीय संरचना अनुसार न्यायपालिकाको पुनर्संरचना पर्याप्त रूपमा भयो कि भएन कस्तो देख्नुभयो
3: त्यो छैन अमेरिकामा जस्तै हामी थाम्न सक्दैनौँ पैसा पनि छैन जनशक्ति छैन अमेरिकामा प्यारल छ क्या फेडरलमा एउटा अन्त फेरि उहाँ त संसदै दुईवटा छ नि कन्स्टिट्युसन दुईवटा छ 50 वटा एउटा छ फेडरलको एउटा छ अनि तपाईँको सरकार पनि त्यस्तै छ अनि अर्कोमा तपाईँको प्यारल छ अदालत पनि तपाईँको फेडरलको 3 तहको स्टेटको 3 तहको छ अब हाम्रो यहाँ त यति नै धान्न सक्दैन यो सम्भव हुँदैन खालि के भन्दा तपाईँको न्यायाधीश यस्तो नियुक्ति गर्नु पर्यो कि जो मान्छेले संविधानमा लेखेको छ क्या त्यो समाजले समाजका प्रख्यात कानुनवेत्ता भनेर चिनिएको भनेर भनेको थियो त्यस्तो मान्छे राख्नु पर्यो अर्को के भन्दा तपाईँको हेर्नुहोस् त्यो चिन्नै सकिन्छ तपाईँले तपाईँको फुटबल हेरेर जानु नि अथवा तपाईँको टेनिस हेरेर जानु नि दुईजना मध्ये को कस्तो खेल्छ तपाईँ चिन्न सक्नुहुन्छ नि यदि नियत सफा हुने भने सर्वोच्चको न्यायाधीश र प्रधान न्यायाधीशमा नि त्यहाँ बहस गर्ने आउने उकिल को उकिल कस्तो भन्ने कुरो त चिनिहाल्नेछ त्यो एउटा बहसबाटै चिनिन्छ यहाँ त त्यो नियत खराब भएर आफ्नो मान्छे छिराउनेले पनि नचिनेको त तपाईँ यही नै उदाहरण दिन्छु टेनिस हेर्नुहोस् ब्याडमिन्टन हेर्नुहोस् पिङपङ हेर्नुहोस् है को टिम कस्तो त्यस्तै थाहा हुन्छ त्यस्तै हो कसले बहस कसरी गर्छ कति अध्ययनशील छ कस्तो टाइम टु द पोइन्ट गर्छ कस्तो लजिकल इन्टरप्रिटेसन दिन्छ अनि कतिले पत्याएका छन् उसलाई जस्तो एउटाको भ्याइ नभ्याइ छ एउटै वकिलको 10 वटा मुद्दा छ कहिले ऊ बेन्च भने त्यो त अनि बहसको स्तरमा थाहा हुन्छ नि कस्तो भने अब एउटा तपाईँको सर्वोच्चमा कहिल्यै देखिँदैन झुकेर देखिन्छ त्यसमा त एउटा मामुले सानो मुद्दा लिएर आउँछ बहस पनि तगडा छैन भनेपछि त्यसमा चाहिँ किन सर न्यायाधीश बनाउनु पर्यो
2: अहिले अलिकति समस्या कस्तो देखियो भन्दा सरकारले एउटा निर्णय गर्ने अदालतले चाहिँ त्यसको चाहिँ विपक्षमा फैसला गर्यो 2-3 वटा नजिक त्यस्तो देखिया छ जस्तो यो ट्रेड युनियन खारेजदेखि लिएर यो सुकुम्बासीको विषयमा डोजर नचला भनेको छ तर कतिपय ठाउँमा चलिरहेको छ यो भनेको के हो यसले चाहिँ अलिकति विवाद फेरि पनि त्यहाँ चाहिँ किट्टाकाट भएर अलिकति काममा अवरोध आउने खालको अवस्था उहाँहरूले सुधार्नु पर्ने के छ विषय
3: त्यो अवस्था नभएको होइन रहेछ किनभने तपाईँ के भनिन्छ भने तपाईँको यो अन्तर्वास हुँदाखेरि एकदम इमर्जेन्सी छ भने बाहेक नि अघि पछिमा चाहिँ यसलाई इङ्ग्लिस एक्सपर्टै भनेर भन्छ अर्को पक्ष नभइकन त्यस्तो दिन हुँदैन भन्ने मान्ने सिद्धान्त मेरो त फैसलै त्यसैमा छ, म त यसमा बोल्न केही आपत्ति छैन। हेर्नु फेरि सिन्दरबार तपाईँको रामसा पत्र धेरै टाढा छैन, अथवा तपाईँको यो मन्त्री क्वार्टरमा त्यहाँ अहिले हाइकोर्ट छ त्यहाँ टाढा छैन, अहिले त इमेल पनि तपाईँले गर्न सकिन्छ। अब भनौँ तपाईँको कुनै भत्की हाल्दैन, कुनै बिग्री हाल्दैन, त्यहाँ एकतर्फी सुनाइ त एकतर्फी सुनाइ त उसले एकतर्फी कुरा रहेछ नि, अर्को सरकारलाई अर्को त असर पर्छ, त्यो उल्ट्याउनुलाई फेरि अर्को मुद्दा गर्नु पर्यो, कोर्टको पनि टाइम गयो, अनि त्यसको फाइदा फेरि सरकारको फाइदा लार्जर इन्ट्रेस्ट अफ स्टेट एन्ड पब्लिक हुन्छ नि, उसलाई फाइदा नहुने भयो। त्यस कारण यो त हो नि, यसमा अहिले त अलिक भोलन्टरी सेल्फ रेस्ट्रेन्ट भन्छ क्या, त्यो कोर्टले अपनाउनै पर्छ नि यसमा त। अर्को यी छ बोलाएर सुने भइगयो नि त।
2: अब यो प्रविधिको विकाससँगै अलिकति पारदर्शिता कुरा पनि आउँछ, जस्तो भारतमा हामीले कतिपय ठाउँमा चाहिँ त्यो अदालतको फैसलाहरू भइरहेका न्यायाधीशको प्रत्यक्ष लाइभ त्यो प्रत्यक्ष सुन्छौँ हामी, देख्छौँ
3: भिडियो,
2: त्यो हाम्रोमा त्यो सुधार गर्नुपर्ने आवश्यक हो कि होइन,
3: त्यसले गर्दा न्यायाधीशले सजग गराउँछ नि, कसले वकिलले कस्तो बोलेको थियो, न्यायाधीशले कसरी सुनेको थियो, न्यायाधीशले त्यसमा के रेस्पोन्स दिएको छ, अनि फैसला कसरी आयो, इन्टरनेसनल कम्युनिटी त्यो सबै हेरेको हुन्छ,
2: आम नागरिकको पहुँचमा भएन त्यो,
3: भएन त्यो, त्यो केही भिडियो थियो ओपन गर्दै के भिडियो तपाईँको। अब मैले अमेरिकामा एक दुई ठाउँमा देखेको तपाईँ के भन्छ, यो बोलिरहेको ठाउँमा त्यो क्यामेरा आफै फर्किन्छ क्या, जसले एड्रेस गर्यो नि
2: सेन्सर
3: एक्सप्रेसन यस्तो आफै फर्किन्छ, त्यो त गरिदिनुपर्छ।
2: संसदमा जाने कुरा, राष्ट्रपतिले बोलिरहेको र बाहिरिने कुरा, आम नागरिकले पनि यसमा मूल्याङ्कन गरिरहेको छ, कतिपय कुरामा सरकारको आलोचना देखिया छ। न्यायपालिका कार्यपालिका व्यवस्थापिकाले चाहिँ समग्रमा के गर्ने सुधारको पक्षहरूलाई अलिकति जोड दिएर
3: तपाईँको बालन शाहजीले काम गरेकोमा मलाई त के अरे तपाईँको क्रिटिसाइज गर्ने ठाउँ नै देख्दैन, मेरो आत्माले पनि दिँदैन। यो बालन शाहको क्याबिनेट छ नि, यो आजभन्दा गणतन्त्रको बेलामा यो आइदियो भने देश अलिकति अगाडि बढिसकेको रहेछ। यहाँ गणतन्त्र के हो तपाईँको, त्यो दुईजना यस्ता मान्छे पऱ्यो कि जसको भिजनै थिएन, त्यस्ता मान्छे पऱ्यो भिग्यो नि त्यस्तो, न त गणतन्त्र आफै नराम्रो त थिएन, त्यस कारण उहाँ आइदियो कस्तो हुन्थ्यो म त्यो कल्पना गर्छु, कति ढिलो भयो तपाईँको हेर्नु, 10 वर्ष आइदियो कस्तो हुन्थ्यो, मेरो अहिले पनि हिँडिस नभए सोनभरि के भने, उहाँको अलिकति स्टाइल ठिक भएन, उहाँले अहिले के गर्नुहोस् त भनेर चाहिँ पुतली सडकमा अथवा तपाईँको यो दरबार मार्ग छ नि त्यो ठाउँमा त्रिपुरेश्वरमा उहाँले अहिले त्यो 5 नम्बर मोटर दौडिदिएर आफू पऱ्यो क्या तपाईँको, एक्सिडेन्ट पर्छ नि त्यहाँ तपाईँको, त्यो हार्डली 3 नम्बर 4 नम्बर गुड्ने ठाउँमा दौडिदिनु भयो, धेरैतिर हात हालिदिनु भयो। फेरि अर्कोतिर तपाईँको तपाईँले विदेशतिर देख्नुहुन्छ नि, जो स्टप लाइट अर्डर भएपछि नि त्यहाँ YIELD इल्ड लेखाएको हुन्छ, अनि तिमी यहाँ अड आर्कोलाई जान देऊ भनेर, अनि त्यहाँ रातो हरियो बत्ती पर्ख भनेर, उहाँले एक्सिडेन्ट त परेको छैन तर के भने त्यस्तो ठाउँमा त्यो हेर्नुहुन्न, 5 नम्बर गेयरमा दौडिदिनुहुन्छ,
2: होटिराख्नु भएको छ
3: 5 नम्बर गेयरमा दौडिदिनुहुन्छ, सिमिलबाट 5 दौड्नु मिल्दैन नि त्यो रोक्नुहोस् भन्छु म। अर्को के भने, तपाईँ त यो देशको त गार्जियन हो, पहिला पो तपाईँ काठमाडौँ मेयरको मात्र गार्जियन हुन्छ, अहिले त तपाईँको संविधानको गार्जियन तपाईँ, म नेपाली तपाईँ नेपालीको गार्जियन हो, तपाईँ कुरो त अलिकति हामीले थाहा पाउनु पर्यो,
2: पदमा छु र मैले के हो मेरो भूमिका भन्ने कुरामा पनि
3: हो,
2: एका कतिपय कुरामा नदेखे जस्तो अलिकति म्याचुर्ड जस्तो खालको
3: हो, अनि उहाँले के भने, तपाईँको भ्यू त थाहा पाउनु पर्यो नि, तपाईँले हरेकले भने होइन त, महिनाको विषय त बोल्नुहोस् न, अहिले तपाईँ विरुद्ध कति एट्याक भइरहेछ त्यस विरुद्ध बोल्दै हुन्छ नि, संशोधन गरेर भन्दै हुन्छ नि, तपाईँले धेरै भाषण गर्नुभयो, मेरो भाषण गर्ने बानी छैन, म त काम गर्न आएको, म सिनियर अफिसर काम गरेको छु, त्यसै म इज्जत दिन आएको,
2: सभामुखले नै परामर्श गर्दाखेरि पनि उहाँ आइराख्नु भएको छैन भन्ने,
3: इज्जत म त्यो भन्दै त्यो भनेको थियो, यसरी तपाईँ आइसोलेट कसरी हुनुहुन्छ भन्नु भन्छु। अर्को म के भन्छु, तपाईँलाई अपोजिसन जहिले पनि चाहिन्छ भन्छु म, क्रुसियल टाइम र क्रिटिकल कन्डिसनमा कहिले पनि त्यो बहुमत र अल्पमतको थिन मार्जिन हुनसक्छ क्या, त्यसमा त्यो चिफ एक्जिक्युटिभ प्रधानमन्त्रीले अपोजिसनलाई त्यो पर्स्युएट गरेर त्यो भोट यतापट्टि ल्याउन सकिन्छ, अहिले पो तपाईँको आफ्नै 142 तपाईँले त्यो अवस्था परेन, कुनै त्यस्तो अवस्थामा तपाईँलाई संविधान संशोधन चाहिन सक्छ, त्यसमा तपाईँको त इन्ट्रेक्सन भइरहनु पर्छ अपोजिसन छ, तपाईँको भित्र त सबैले थाहा छ नि, तपाईँ बोल्नुहुन्न, तपाईँ काम गर्नुहुन्छ, तपाईँ स्ट्रक्चरल इन्जिनियर, तपाईँ के अरे बिल्डिङ बनाउन सक्नुहुन्छ, तपाईँलाई बिल्डिङ बनाउनु के गाह्रो छ।
2: अब यो सरकारको कुरा त भयो, यहाँले मैले अलिकति रोकेँ, अब अन्तिम भयो यो अदालत न्यायालयले अथवा नयाँ नवनियुक्त प्रधान न्यायाधीशलाई 1-2-3 गरेर अहिले तत्काल गर्नुपर्ने काम चाहिँ के हो, न्यायालय सुधारका साथ
3: सबभन्दा पहिला भर्ती न्यायाधीश भर्ना गर्नु पर्यो, अहिले 4 वटा खाली छ, मुद्दा 27,000 पुगिसक्यो, त्यो भर्ना गर्दा उहाँलाई सजिलो पनि छ गाह्रो पनि छ, उहाँ बेन्चमा बसिसकेको मान्छे हो, उहाँले को वकिल कस्तो चिन्नुहुन्छ, मैले तपाईँलाई भनेको थिएँ हामी अडियन्स हौ न एकचोटि, त्यो फुटबल को प्लेयर कस्तो, ब्याडमिन्टन प्लेयर हामी चिन्नुहुन्छ, उहाँ चाहिँ चिन्नुहुन्छ, त्यस्तो मान्छे टिप्नुहोस् न, त्यस्तो मान्छे पार्टी परिसरमा पनि टिपिदिनुहुन्छ, त्यो क्वालिटीको आधारमा टिप के बिग्रियो, संसद सुनाइमा पठाइदिनुहोस् न, आफैले ब्याकग्राउन्ड नै पठाउनुहोस् न, यो कारणले पठाएँ, यति राम्रो मान्छे हो उसको ब्याकग्राउन्ड यो पनि रहेछ भनेर पठाइदिनुहोस्, संसद सुनाइले राख्ने विचार रहेछ नि त्यो एउटा, त्यो पहिले त्यो भन्छु म। अर्को सबभन्दा पहिले के भन्दा तपाईँको अहिले भ्रष्टाचारले एकदम आस्था नै कम भइरहेछ, एकदम आस्था कम भइरहेछ, त्यसको लागि के भने मैले अब संविधान संशोधन हुँदैछ भयो भने तपाईँले के गर्नुहोस्, त्यो अख्तियार दुर्भाग होइन कि यो आफ्नो अख्तियार दुर्भाग बनाउनुहोस् आफ्नो लागि, त्यो गरिसकेपछि अनि त्यहाँबाट माथिदेखि तलसम्म प्रधानले चाहिँ माफ्नु हुँदैन, कानुन सबै बराबर हो, त्यो गर्नुहोस्। अर्को के भने तपाईँको न्यायाधीश कन्फिडेन्स लिनुहोस्, त्यहाँ तपाईँले यस्तो वातावरण गर्नुहोस्, इन्ट्राक्सन गर्नुहोस्, प्रोटोकल छलफल गर्नुहोस्, अगाडि कुरो बिर्सिनु पर्यो। यहाँ अब यो कोर्टमा यहाँ कुनै एमालेको न्यायाधीश हुँदैन, कुनै कङ्ग्रेसको न्यायाधीश हुँदैन, कुनै प्रचण्डको न्यायाधीश हुँदैन, राष्ट्रसभाको न्यायाधीश हुँदैन, हामी सबजना नेपाली न्यायाधीश हुँदैन, त्यो वातावरण सिर्जना गर्नुहोस्। यो म दिन्छु। अर्को के भने मुद्दा घटाउनुपर्छ, तपाईँले घटाउनु के भने त्यो अन्तरिम जस्तो दुई दिन लगाएर बहस गर्ने मौका न, त्यो गरिसकेपछि अनि त्यहाँबाट माथिदेखि तलसम्म प्रधानले चाहिँ माफ्नु हुँदैन, कानुन सबै बराबर हो, त्यो गर्नुहोस्। अर्को के भने तपाईँको न्यायाधीश कन्फिडेन्स लिनुहोस्, त्यहाँ तपाईँले यस्तो वातावरण गर्नु

0: राखेर राख्नुपर्छ, सकिन्छ त्यो। त्यो थुन्सेको मुद्दामा तपाईँको दुई दिन तिन बस होइन, यसरी घटाउनुपर्छ। अनि त्यो के अहिले त्यो यस नि एउटा वकिलको लागि तपाईँको पेसी हटाउनु भएको नि, एउटा मुद्दाको लागि जम्मा दुईपटक, अहिले एउटा वकिल जम्मा दुईपटक भएछ। यसको बस कन्ट्रोल गर्नुहोस्। अनि लङ टर्म अरू तपाईँको धेरै अब संविधान संशोधन हुनेछ, त्यो बेलामा आँट गर्नुहोस्। संविधान इजलास होइन कि त्यो खारिज गर्नुहोस्, संविधान अदालतै गठन गराउनुहोस् न। यो तपाईँको टाइमले एकदमै दिन्छु सल्लाह।
1: हस्, यहाँलाई समयको कुराकानीको लागि धेरै धन्यवाद।
0: ल, तपाईँलाई धेरै धन्यवाद। ल,
1: उहाँ हुनुहुन्थ्यो सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को समसामयिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
10: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
10: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447 52 14 13।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रबाट दबाव बढ्दै ओलीको अडान कायमै। नेपालमा हुने कुल मृत्यु मध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुग्यो। नेपाल पत्रकार महासंघ रामेछापले 21 औं साधारण सभा मन्थलीमा सम्पन्न। मकवानपुरमा बसको ठक्करबाट स्कूटर चालकको मृत्यु, बस चालक काभ्रेका चौला गाई पक्राउ। चीनको कोइला खानीमा विस्फोट, कम्तीमा 90 जनाको ज्यान गयो। इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी र आईपीएल क्रिकेटमा पंजाबले लखनऊलाई 7 विकेटले हरायो। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5213।
2: केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है। के
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मर्दा तपाईँ छैन हुँदैन र
4: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रबाट दबाव बढ़ेको छ। हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद त्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन्। उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न भनेका हुन्। अस्ति शुक्रबारको बैठकमा रामबहादुर थापा बादल बाहेकका अरू 4 उपाध्यक्ष र हिजो महासचिव शंकर पोखरेल सहित 3 उपमहासचिव र 5 सचिवले ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने बताउनु भएको छ। सचिव महेश बस्नेतले मात्र ओलीको पक्षमा उभिनु भएको छ, तर ओलीले आफ्ना विरूद्ध जति गतिविधि भए पनि पद नछाड्ने अडान लिनुभएको छ। नेताहरूले पार्टी पुनर्गठन र मार्ग प्रशस्तको कुरा गरेपछि ओलीले नेतृत्व नछाड्ने जवाब दिनुभएको। यसैबीच उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउनु भएको छ। हिजो सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले नेतृत्व परिवर्तन र राजीनामाका हल्लालाई अतिरञ्जितको संख्या दिनुभएको छ। बैठकमा महासचिव, 3 उपमहासचिव र 5 सचिवले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवका बारेमा धारणा राखेका उहाँको भनाई थियो। अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै उहाँकै कमानमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने नै सबैको साझा निष्कर्ष रहेको उहाँले बताउनु भएको छ। अस्ति शुक्रबारदेखि शुरू भएको एमाले सचिवालय बैठक आज पनि बस्दैछ। नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 यो दर 79% पुग्ने प्रक्षेपण छ। स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्युको 71% हिस्सा रहेको नसर्ने रोगले झण्डै 22% तीसदेखि सत्तरी वर्षको उमेरबीच अकाल मृत्युमा र अकाल मृत्युमा पुर्याउने गरेको छ। नेपालमा मुख्य गरी उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र श्वास प्रश्वास सम्बन्धी लगायत नसर्ने रोग मृत्युको मुख्य कारण बन्दै गएका छन्। यो समस्या घटाउन नेपाल रेड क्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा पेन्डी प्याकेज नामक एक नयाँ कार्य ढाँचा विकास गरेको छ। यो प्याकेजले भूकम्प, बाढ़ी वा पहिरो जस्ता विपदको समयमा पनि नसर्ने रोगका बिरामीलाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राख्दछ। प्याकेज अन्तर्गत उच्च जोखिममा रहेका बिरामीको पहिचान, औषधिको पूर्व भण्डारण, मोबाइल स्वास्थ्य सेवा, टेलिमेडिसिन र सामुदायिक स्वास्थ्य कर्मी परिचालन जस्ता व्यवस्थाहरू समावेश छन्। कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा यो प्याकेज परीक्षण गरिसकिएको छ। विक्रमसम्म 2083 वैशाख यता शनिबारसम्म भएका 1342 विपदजन्य घटनामा देशभर गरेर 70 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष 2083 पछिल्लो 40 उक्त घटना भएको र 333 नागरिक घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढ़ी लेक लागेर 16, चटाङबाट 14 र आगलागीबाट 11 ज्यान गुमाएका छन्। यसैगरी हुरी बाट 9 जनावरको आक्रमणबाट 8, सर्पदंशबाट 5, पहिरोबाट 2, डुंगा पल्टिएर 2 तथा वन डढेलो, बाढ़ी र हिउँ पहिरोमा परेर 1-1 जनाको मृत्यु भएको छ। ती विपदका घटनाबाट 1621 परिवार प्रभावित भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। विपदजन्य घटना संख्या हेर्दा भने सबैभन्दा बढ़ी आगलागीका 488 घटना भएका छन्। यसैगरी हुरीका 230, चट्याङका 139 र सर्पदंशका 105 घटना भएका छन्। पछिल्लो 24 घण्टामा मात्रै विपदजन्य घटनामा परेका 3 मृत्यु भएको पनि उहाँले बताउनु भएको छ। 32 घटनामा 13 घाइते भएका र 17 लाख भन्दा बढ़ीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ। देशमा मनसून प्रवेशको चरणमा रहेका बेला कतै बाढ़ी पहिरो र कतै तातो हावाको लहर जारी छ। आज पूर्वी नेपालका विभिन्न जिल्लामा भीषण बाढ़ी आउँदा धेरै क्षेत्र प्रभावित भएको छ। व्यवसायी एवं समाजसेवी मीनबहादुर गुरूङ र सावित्री गुरूङ तथा पहलमान गुरूङ र सरला गुरूङले काठमाडौँ इन्स्टिच्यूट अफ चाइल्ड हेल्थको लागि निर्माण गरिएको भवन हस्तान्तरण गर्नुभएको छ। बुढा नीलकण्ठ नगरपालिका वडा नम्बर 7 हेपाली हाइटमा रहेको अस्पतालको भवन हिजो एक कार्यक्रमका बीच जगतगुरू शंकराचार्य श्री विदु शेखर भारतीले उद्घाटन गर्नुभएको व्यवसायिक गुरूङको स्वामित्वमा रहेको भागबटीले 71,04,42,244 रूपियाँ खर्चेर यो भवन बनाएको। कार्यक्रममा पूर्व प्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरीब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताउनुभयो। अस्ति रातीको बाढ़ी पहिरोका कारण 5 थरका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएका छन्। प्रहरीका अनुसार मध्य पहाड़ी लोकमार्ग अन्तर्गत याङबर गाउँपालिका 2 दोबान वडा नम्बर 3 रिजालभीर र आयोम बजार क्षेत्रमा सड़क पूर्ण रूपमा अवरूद्ध छ। यस्तै काभ्रे र हुम्लामा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखेर प्रहरीले केही दिन अघिदेखि नै गाड़ी संचालनमा रोक लगाएको छ। बीपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथो कटुन्जेबेसी सड़क खण्डमा गएको वैशाख 22 गतेदेखि गाड़ी पूर्ण बन्द गरिएको छ। यस्तै हुम्लाको उत्तरी नामखा गाउँपालिका 2 गएको वैशाख 29 गतेदेखि हिल्सा सिमकोट राजमार्गमा सम्भावित पहिरोका कारण गाड़ी संचालनमा पूर्ण रूपमा बन्द गरिएको छ। यस्तै भोजपुरको बोखिम क्षेत्रमा बाढ़ीले मध्य पहाड़ी लोकमार्ग एकतर्फी संचालनमा आएको छ। त्यसै गरी संखुवा सभाको मकालु गाउँपालिका 3 नयाँ बस्तीमा पर्ने कोशी राजमार्गमा पहिरो खसेपछि सड़क एकतर्फी संचालनमा भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै बेनी जोमसुन सड़क खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सड़क एकतर्फी संचालनमा रहेको छ भने रघुगंगा गाउँपालिका 3 तल्लो बैसरी क्षेत्रमा पनि गाड़ी एकतर्फी रूपमा संचालन भइरहेको छ। नेपाल पत्रकार महासंग्रामी छापको 21 औं साधारण सभा मन्थलीमा हिजो सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै संसदको अर्थ समितिका सभापति एवं संघीय सांसद कृष्णहरि बुढाथोकीले सरकारी विज्ञापन सरकारी मीडियालाई मात्र दिने गरी सरकारले गरेको निर्णय पुनरावलोकन गर्न आफूले प्रयत्न गर्ने बताउनु भएको छ। उहाँले जिल्लाको विकास निर्माणका लागि संचारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने भएकोले आवश्यक सहयोग गर्न अनुरोध गर्नुभयो। सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले संचार विरोधी सरकारको निर्णय फिर्ता हुनुपर्ने माग राखेका थिए। कार्यक्रमका अवसरमा शान्ता कुमारी ढुङ्गेल स्मृति पत्रकारिता पत्रकार 2083 पत्रकार सुमित श्रेष्ठ र दलबहादुर कार्की पर्यटन पत्रकारिता पुरस्कार 2083 पत्रकार हिमाल ढुङ्गेल पुरस्कृत हुनुभएको छ। महासंघका अध्यक्ष दीपक किमिरको अध्यक्षतामा सम्पन्न उक्त सभाले संस्थाको सांगठनिक र आर्थिक प्रतिवेदन समेत पास गरेको छ। बीमा क्षेत्रमा भएको कारोबारको हिसाबले यस वर्ष नेपालमा सबैभन्दा उत्कृष्ट स्थान ओगट्न सफल रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले शनिबार रामेछापको मन्थलीमा व्यावसायिक अन्तर्क्रिया गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले कम्पनीले बीमाकर्ताहरूलाई विभिन्न सुविधासहित लगानीको पूर्ण सुरक्षामा जोड़ दिएको बताउनुभयो। कम्पनीले विभिन्न आयमूलक क्षेत्रमा लगानी गरेको प्रसंग उल्लेख गर्दै उहाँले नेपालका बीमा कम्पनीहरूमा उत्कृष्ट स्थान ओगटेको र उक्त स्थानमा कायम रहनका लागि निरन्तर सहयोगको अपेक्षा गर्नुभएको छ। कम्पनीको 5 अर्ब 19 करोड़ बराबर चुक्ता पुँजी रहेको छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्केकिने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692695998।
8: रानेसाप नगरपालिकाको अनुरोध।
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। विपदका बेला उद्धार कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाली सेनाले ओखलडुङ्गामा विभिन्न प्रकारका विपद उद्धार तथा प्रतिकार सम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेको छ। दुर्गा बक्स गण ओखलडुङ्गाको आयोजनामा शुक्रबार सिद्धेश्वर नगरपालिका 11 को ओखलडुङ्गा सामुदायिक अस्पताल जाने बाटो नजिक नमूना अभ्यास प्रदर्शन गरिएको हो। कार्यक्रममा नेपाली सेना अनि सुरक्षा निकाय तथा सरकारवाला निकायको सहभागिता रहेको थियो। नमूना अभ्यास अन्तर्गत पहिलो चरणमा भीर वा चट्टानमा अड्किएका व्यक्तिलाई डोरीको सहायताबाट सुरक्षित स्थानमा ल्याइने ट्याण्डेम रेसको प्रदर्शन गरिएको थियो। त्यसपछि गहिरो गल्छी तथा खोजमा फँसेका व्यक्तिलाई उद्धार गर्ने हाईलाइन रेस्क्यू अभ्यास गरिएको थियो। त्यसगरी पहिरोमा पुरिएका तथा फँसेका व्यक्तिको खोज तथा उद्धार सम्बन्धी अभ्यास समेत सेनाले प्रदर्शन गरेको थियो। आगलागी नियन्त्रण र प्रतिकार सम्बन्धी नमूना अभ्यास पनि कार्यक्रममा समावेश गरिएको थियो। कार्यक्रममा विपदका समयमा प्रयोग गरिने विभिन्न उद्धार सामग्री तथा उपकरण प्रदर्शन गर्दै ती सामग्रीको प्रयोग विधिबारे जानकारी दिएको थियो। सिद्धेश्वर नगरपालिकाको उपमेयर केदार बाबु बस्नेतको प्रमुख अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अरूण सापकोटा, दुर्गा बक्स गणका गणपति तथा प्रमुख सेनानी सुरेन्द्र कुमार देउजा, विभिन्न सुरक्षा निकायका प्रमुख जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। मकवानपुरको मकवानपुर गढी 2 शिखर कटेरीमा बसले ठक्कर दिँदा स्कूटर चालकको मृत्यु भएको छ। दुर्घटनामा स्कूटर चालक स्थानीय 55 वर्षीय दोर्जे रत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभएको छ। काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको बाप्र 01006 ख 9611 नम्बरको बसले घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको ना 5935 नम्बरको स्कूटरलाई शनिबार ठक्कर दिएको। दुर्घटनामा गम्भीर घाइते योञ्जनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायक उपरीक्षक बोगटीले बताउनु भएको छ। स्कूटरलाई ठक्कर दिने बस र बस चालक काभ्रेको चौरी देउराली गाउँपालिका 2 का 41 वर्षीय शिवबहादुर चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। समाचारको क्रममा मौसम समाचार। लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ्दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँहरूमा, मधेस प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। भोलि पनि गण्डकी बागमती र मधेस प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला हिजो दिउँसो र बेलुकी धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै शंखुवासभामा पानी परेको शाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायतका ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्याधिक गर्मी बढ़ीसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तो देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। चीनको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गएको छ। उत्तरी चीनको सान्सी प्रान्त स्थित झाङझी शहरको लिउनसेनो कोइला खानीमा विस्फोट हुँदा उनीहरूको ज्यान गएको बीबीसीले जनाएको छ। चिनिया सरकारी संचार माध्यम चाइना डेलीका अनुसार खानीमा विस्फोट हुँदा 247 जना कामदार काम गरिरहेका थिए। सरकारले 201 जना कामदारलाई सफलतापूर्वक उद्धार गरेको छ। चिनिया राष्ट्रपति शी जिनपिङले विपत्ता भएकाहरूको सम्भव भएसम्म सबै उपाय अप्नाएर उद्धार गर्न निर्देशन दिनुभएको छ। प्रहरीले खानी संचालक कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गरी विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिटो सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको छ। प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ। ट्रम्पले यसबारे थप विवरण भने खुलाउनु भएको छैन। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाई हमानीहले पनि अमेरिकी र इरान बीचको शान्ति वार्ता अत्यन्त सकारात्मक रूपमा अघि बढ़ेको बताउनु भएको छ। तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको आरोप इरानले आरोप लगाइरहेको छ। बीबीसीका अनुसार ट्रम्पले साउदी अरेबिया, यूएई, कतार सहित अन्य खाड़ी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताउनु भएको छ। उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायली इरानमाथि संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए। र समाचारको अन्त्यमा केही खेल समाचार। काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले विजय शुरूआत गरेको छ। खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबड हलमा हिजो भएको आफ्नो दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई 3-0 सोझो सेटमा हरायो। नेपालले पहिलो सेट 25-18, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-13 विजयी भयो। यो जितसँगै नेपालले दुई खेलबाट 4 अंक सहित समूह एको दोस्रो स्थानमा उक्लेको छ भने सेमी फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। हिजो भएको आफ्नो पहिलो खेलमा भारतसँग 3-2 पराजित हुँदा 1 अंक जोड़ेको थियो। किर्गिस्तानको भने यो पहिलो हारो। किर्गिस्तानको दुई खेलमा 3 अंक छ। अब नेपाल यो समूह चरणको अन्तिम खेलमा मालदिप्ससँग खेल्नेछ। नेपालले मालदिप्सलाई हराएमा सेमी फाइनल पुग्नेछ। किर्गिस्तानले भने सोमबार भारतसँग खेल्नेछ। यस्तै हिजो भएको खेलमा काजकिस्तानले श्रीलंकालाई 3-0 र दोस्रो खेलमा भारतले मालदिप्सलाई पनि 3-0 सोझो सेटमा हराएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा पंजाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। लखनऊमा हिजो भएको खेलमा पंजाबले लखनऊलाई 7 विकेटले हराएको। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 6 विकेट गुमाएर 196 रन बनाएको थियो। लखनऊका लागि जोस इलिङ्सले 44 बलमा 72 रन बनाउनु भए पनि जित्नको लागि पर्याप्त भएन। 197 रनको लक्ष्य पंजाबले 18 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। पंजाबको जितमा कप्तान श्रेयस अय्यरले 51 बलमा अभिजित 101 रन बनाउनुभयो। अंक तालिकामा पंजाब 14 खेलमा 15 अंकका साथ चौथो स्थानमा छ भने लखनऊ समान खेलमा 8 अंकका साथ तालिकाको पुछारमा छ। आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। पहिलो खेल मुम्बई इण्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो 4:15 हुनेछ भने अर्को खेल बेलुकी 8:15 कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डन्समा हुनेछ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्न चाहँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रैबाट दबाव बढ्दै ओलीको अडान कायमै। नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको हिस्सा झण्डै 71% पुग्यो। नेपाल पत्रकार महासंग्रामी छापको 21 साधारण सभा मन्थलीमा सम्पन्न। मकवानपुरमा बसको ठक्करबाट स्कूटर चालकको मृत्यु। बस चालक काभ्रेका चौलागाई पक्राउ। चीनको कोइला खानीमा विस्फोट। कम्तीमा 90 जनाको ज्यान गयो। इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी। र आईपीएल क्रिकेटमा पंजाबले लखनऊलाई 7 विकेटले हरायो। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुनेछ। तिनजेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Горбану на кулаги рот, семент, джоса, пата, тайны, кабата, леуни, ула, перью, мантали, матестура, вра, дюрку, посельте, каула, батит.
1: Кака, тимла, этини, тачайна? Аба, хамрай, мантали, ма, дипзоти, ардвар, энд сапплайерс, хуля, не кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845385635 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
9: हुर्केकै गिरिराज चल्ला 150मा
10: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
10: विराज किसानको साथी
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
10: प्रोप्राइटर जय मानन्दर फोन 0485402439 0485405533 र 9845404239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
12: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफाड तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485403305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
5: पौडी मात्र खेलेर के गर्नु खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुकुटमा
4: लौकेको चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एण्ड रिसोर्ट छँदैछ नि।
6: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
6: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
2: हजुरको रेडियो।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: दात दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवित चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 98540403005, 048543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
7: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
7: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
7: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
12: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
11: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
11: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँगै रहेर सहयात्रा गर्छौं। यो 1 घण्टाको समय तपाईँसँग रहेर कार्यक्रममा मेचा रमाइला हामीले 6 नम्बरसम्म 1 नम्बरदेखि 6 नम्बरसम्म गीतको ट्र्याक लिएर आएका छौं। तपाईँले ट्र्याक मार्फत गीतको बोल, गायक र गायिकाको नाम के हो भनेर चिन्नुपर्छ। 0848 40 00 26 नम्बर तपाईँको लागि खुल्ला रहेको छ भने तपाईँ यो समय उकाले उराले लेख्दै सिधा आउँदै हुनुहुन्छ। साथै भन्ज्याङ चौतारी गरिराख्नु भएको छ, घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि अब कार्यक्रमको प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाटकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको यात्रामा कुशी एफएम 95 MHz भने कार्यक्रमलाई साथ सुनिराख्नु भएको छ। साथै तपाईँले यस कार्यक्रमलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ भने तपाईँले कार्यक्रमलाई शेयर गर्न सक्नुहुनेछ। छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीलाई कमेन्टहरू पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। हामी तपाईँका कमेन्टलाई कार्यक्रमको अन्त्यतिर समयले भ्याएसम्म भाषण पनि गर्नेछौ। तपाईँलाई थाहा छ कार्यक्रम लोककोशीले साताको सातै दिन आउँछ र आइतबारको विषयमा चाहिँ तपाईँले 7 दिनसम्म कार्यक्रम सुन्दा विभिन्न खालका गीत संगीत कार्यक्रममा बजिरहेको हुन्छ र कार्यक्रमको समय अवधिभर अर्थात यो कार्यक्रम 1 हप्तासम्म बजिरहँदाखेरि त्यो कार्यक्रम अवधिभर बजेका गीतहरूको चाहिँ ट्र्याकहरू आइतबारको विषयमा हामीले लिएर आउने गरेका छौं। तपाईँलाई थाहा नै छ फटाफट 0848 40 00 26 तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ। श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हायु, तपाईँ फटाफट आउन सक्नुहुन्छ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं अरू कोही छैन भन्ने बोलको गीत भएको छ सजिना काफ्ले मगर अनि हरिबहादुर काफ्ले मगरको आवाजमा रहेको गीत राख्छौं। त्यसपछि आउँछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा मेरा ख्यालले मेसा मेरा माइलो गीत रहेको थियो, अरू कोही छैन भन्ने बुलको गीत कार्यक्रममा बजिसकेको छ। सजिना काफ्ले मगर अनि हरिबहादुर काफ्ले मगरको आवाजमा रहेको यो गीत राखेर कार्यक्रम लोकसेलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो,
1: नमस्कार।
0: नमस्ते, नमस्कार धनुजी, के छ खबर?
1: ठिकै छु भन्नुपर्छ है।
0: ठिकै हुनुहुन्छ? म एकदम सन्चै आरामै छु। धनुजीलाई आरामै छ अथवा के छ, हिँड्दै हुनुहुन्छ जस्तो छ त?
1: हिँड्दैछु, त्यही भएर म घर पुगेको छैन, त्यही भएर फोन लाग्यो। अनि
0: भनेपछि कुदाएर कुद्छ, कहिले घर पुगेर कार्यक्रम सुन्नु भनेर कुद्दै हुनुहुन्छ?
1: हो त नि, मलाई चाहिँ कार्यक्रम तर्फै लैजानु न।
0: फुल्न गाह्रो भइरहेको छ, कति नम्बरको ट्र्याक रोज्नुहुन्छ त्यसो भए?
1: एक नम्बरकै राखिदिनु न, आयो भनौँ न, आयो त अब के भनौँ है।
0: ल, एक नम्बरको ट्र्याक बस्छ, ध्यान दिएर सुन्नु होला है त।

0: हजुर म भनिहाल्छु नि बेबी घरतिर शिरीष देवकोटाको आमा त आउने थिइन भन्ने भाका भन्न चाहन्छु है।
1: ल त्यसो भए तिनजना साथीहरूलाई पनि सम्झिहाल्नुहोस्।
0: ओके हुन्छ, फर्स्ट अफ अल हजुरलाई त्यसै गरी घरबाट सम्पूर्णको लागि अनि तिनजना साथी सम्झिनु पर्यो, कृष्ण सुनवार अनि हुनुहुन्छ डेली अछामी अनि लगायत साथी शिला अधिकारीलाई भन्छु, सबैले भन्न चाहन्छु ल।
1: नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेर चाहिँ, उहाँ आज हिँड्दै हिँड्दै हुनुहुन्थ्यो, त्यही भएर छुट्टै मिचमा कुरा भयो। उहाँले गीतको ट्र्याक पनि चिनिसक्नु भएको छ, पक्कै पनि आवाज रहेको थियो, उहाँले चिनिसक्नु भएको छ। एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो, म त आउने थिइन भन्ने बोलको गीतमा आवाज श्रेष्ठ देवको टानु देवी घरतीको रहेको थियो। यति बेलाको बसाइमा सोही गीत कार्यक्रममा बज्छ, त्यसपछि हामी फेरि आउनेछौं।

कार्यक्रम में अलग दिन मिठो ने रमाइल गीत राखी सकता छौ। धनु जी एक नंबर को ट्रैक रोजाई में पार्न थियो, सो गीत कार्यक्रम में बजी सकता पालो तपाईको तपाईले पनि सहभागिता जनाउन सक्नुहुन्छ। 0440400026 को नम्बर तपाईको लागि खुल्ला रहेको छ। यदि बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ जस्तो लाग्दैथ्यो, ठिकै छ, हामी तपाईका फेसबुक लाइभबाट प्राप्त कमेन्टहरूलाई पनि कार्यक्रममा वाचन गर्नेछौ, किनकि टेलिफोन गर्ने साथीहरूको फोन लागिरहेको हुन्छ। तर फेसबुक लाइभबाट सुन्ने साथीहरूले हामीलाई कमेन्टहरू पनि पठाउनुहुन्छ, त्यही भएर कमेन्टलाई पनि वाचन गर्छु म। यति बेला सपना तामाङजी लेख्नुहुन्छ, दिदी नमस्ते है, कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ है, खाना भयो त भन्दै हुनुहुन्छ, मेरो खाना भइसकेको छ, यहाँको भयो कि बाँकी नै छ। त्यसै गरी जनक रोजाली मकरजीले पनि कार्यक्रम सुन्दैछु है, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यस्तै शर्मिला आयुजीले पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते है, खाना खानु भयो त भन्दै हुनुहुन्छ, मेरो खाना भयो, मैले हाम्रो साथीहरूलाई जानकारी गराइरहेको छु, खाना भइसकेको छु, तपाईँको पनि भयो होला। म चाहिँ यता सिन्धुलीबाट शर्मिला हायु हो, साथीहरूलाई सम्झनु पर्दा सरिना राई, उर्मिला हायु, उर्मिला दियाली, शर्मिला हायु राई, सूचना योगी, निष्मा बराल, त्यसै गरी साइरा कुवर, रिया योगी लगायत जति साथीहरूले मलाई शर्मिला हायु भनेर चिन्नुहुन्छ, उहाँहरू सबैको लागि अब बजने मेचो गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ। भने सौरभ केसीजी पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, म यता बागचौर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, मेरो घर परिवारमा रहनु भएको श्रीमती छोरा लगायत सबैको लागि सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भनिदिनु होला भन्दै हुनुहुन्छ। सौरभजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी इन्दिरा भुजेलजी पनि लेख्नुहुन्छ, नमस्ते है दिदी, म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीको ग्वालटारबाट, अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु भन्दै थिए, गइसक्नु भएको छ जो साथी हुनुहुन्छ उहाँको लागि विशेष धन्यवाद व्यक्त गरे। फोन लाग्छ तपाईँले फटाफट सहभागिता जनाएर कार्यक्रममा आउन सक्नुहुन्छ। त्यसै गरी तारा खुक राई युवराजजीले पनि हेलो नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उदयपुरबाट, म चाहिँ युवराज बान्तपा राई हो भन्नुभएको छ। अब बस्ने गीत चाहिँ कार्यक्रम सुनेर बस्नुभएका सबैलाई, त्यसै गरी निशा राई, अलिना राई, निवा हाङको लागि भन्दै, हजुरको रेडियो सुनेर बस्नुभएका सम्पूर्णको लागि भन्दै छुट्याउँछु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु, हेलो, अलिकति टेलिफोन सम्पर्कमा समस्याहरूकै जस्तो लाग्दैछ, साथीहरू आउने क्रम जारी छ तर फोनहरू गरिरहेका छन्। ठिकै छ, सम्भवतः हामी भरपूर प्रयास गर्नेछौं, भर्खरै 10:22 गएको छ, यो एक घण्टाको समयमा तपाईँसँग भरपूर मनोरञ्जन लिने अनि दिने उद्देश्य छ हाम्रो। यति ब्लगको साथी फेरि पनि स्वागत गर्छु, हेलो, सम्पर्कमा नै समस्या हो कि जस्तो लाग्दैछ, ठिकै छ, केही छैन, प्रयत्न जारी छ, फोन डायल गर्दै गर्नुहोस्। तर यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ लाग्छौ, गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ, विश्रामपछि भने हामी आउँछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: जहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: त्यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
8: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854051575, 9841690669, 9864178।
9: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
8: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
10: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
11: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
12: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
10: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
12: ए हो र भन्या, अनि फाइदा होला र है?
10: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
12: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु, खै खै नम्बर दियो त,
10: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
12: कति रे 9854? अनि
10: 9854040239 फोन नम्बर चाहिँ 0485402390।
12: 0485402390।
13: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
12: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
13: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
10: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
14: विराज किसानको साथी।

0: कार्यक्रम लोकल सिनेमा राखेको मिठो गीत गीत पछि हामी छोटो व्यवसाय विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको विषयमा हामी 1 नम्बरदेखि 6 नम्बरसम्म गीतको ट्र्याक लिएर आएका छौं भने अहिलेसम्म 1 नम्बरको मात्र ट्र्याक बजेको छ र बाँकी 5 वटा चाहिँ बाँकी नै छ। तपाईँले सहभागिता जनाउनुहोस् 0840 40 00 26 यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हजुर दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुली तीन कन्याबाट प्रविशा लामगाते बोलेको दिदी।
0: प्रविशा भन्नुभयो?
1: सिन्धुली तीन कन्याबाट प्रविशा लामगाते।
0: प्रविशा भन्नुभएको कि प्रविना?
1: प्रविशा भनेको दिदी।
0: प्रविशा
1: हजुर,
0: प्रविशाजीको खबर के छ सुनाउनुहोस् न।
1: मेरो खबर भन्नुपर्दा राम्रो रमाइलो छ भन्नुपर्छ दिदी। घाम लागिराखेछ, हल्का तातो भइरहेको, तातोको मौसम भइरहेछ, ठिकै छ भयो छ। अनि दिदी हजुरको के छ?
0: मेरो पनि एकदम ठिक छ, राम्रो रमाइलो घमारेस यस्तै छ। यसै गरी दिनचर्या बितिरहेका छन्। घाम लाग्छ, कहिले गर्मी धेरै हुन्छ, कहिले पानी पर्छ, मौसम चिसो हुन्छ, यस्तै छ। आज राते हल्का पानी पर्यो, आज मौसम शीतल छ, रमाइलो अनि घमाइलो छ भन्नुपर्छ है त पविशाजी। ल, कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: मैले भर्खरै मात्रै सुनेको भन्दा नि फोन ट्राई गरेको दिदी, लागिहाल्यो।
0: ल, कार्यक्रम सुन्नु भएको छैन त्यसो भए। 1 नम्बरको गीतको ट्र्याक बजिसकेको छ, अब 2, 3, 4, 5 र 6 बाँकी छ। कति नम्बरको रोज्न चाहनुहुन्छ?
1: 2 नम्बरको बजाइदिनु न दिदी, म थोरै प्राइस गर्छु।
0: 2 नम्बरको? ल, यहाँको लागि 2 नम्बरको ट्र्याक बज्छ, ध्यान दिएर सुन्नुहोला है त।

0: सुन्नुभयो पवित्रले?
1: दिदी मैले सुन्न त सुने, थोरै कन्फ्युज भयो, सरी भन्छ है दिदी।
0: यहाँलाई चाहिँ चिन्न अलि असहज भयो,
1: अलिक गाह्रो भयो दिदी।
0: ल सरी भन्नु परेन, यो गीत म त्यसो भए आफै भनिदिन्छु है त। आलु तामाले भन्ने बोलको गीत रहेको छ भने यो गीतमा आवाज रहेको छ अमृत खाती अनि सुजाता केसीको रहेको छ। यो गीतै कार्यक्रममा बस्छ, सुन्दै गर्नुहोस्। अहिलेको लागि छोड्छौँ है त। हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो पविसा लामगाबेजी हुनुहुन्थ्यो, उहाँले चाहिँ चिन्नको लागि आएन भन्नुभयो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहे। यति बेला सोही गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी फेरि आउनेछौं।

0: कार्यक्रममा हाम्रो पविश्वजीले रोजना पार्नु भएको ट्र्याकको गीत बजिसकेको छ। आलु तामाले भन्ने बोलको गीत यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। नमस्कार हजुर, देवजीको आवाज हो त यो? मलाई त होइन जस्तो लागेर पो सोधेको। पक्कै भने अब नजिक आउँदाखेरि पनि तपाईँको छाया देख्यो भने पनि हामीले चाहिँ हाम्रो देवजीकै छाया हो कि क्या हो भनेर जस्तो लाग्छ कि देवजी।
1: हजुर हजुर, छायाले चिन्ने मान्छे अनि यति आवाजमा त झनै चिन्नुहुन्छ नि त होइन?
0: त्यति पनि नियमित सुनिरहेको आवाजहरूलाई हामीले कहिले पनि बिर्सन सक्दैनौँ, त्यही भएर याद भइरहेको छ र फेरि अब यहाँको नाम पनि आइहाल्छ होइन, त्यही भएर हामीले भनिहाल्छौँ के गर्ने त्योजी।
1: हजुर हजुर, एकदम राम्रो नि त।
0: ल ठिक छ, अनि खानपिन भयो अथवा बाँकी नै छ?
1: बाँकी नै छ दिदी हजुर, मेरो त अब एकैछिन पछि खाने भन्नुपर्छ है, कार्यक्रम सकिन्छ पनि 11 पनि बज्छ, त्यतिखेर चाहिँ खान्छु भन्नुपर्छ है त।
0: ल अब मजाले खाना खानुहोस्, बस्नुहोस्, कार्यक्रममा आइदिनु भयो। हामी कार्यक्रमतर्फी लाग्छौँ, छोटो मिठोमा हामीले कुरा गऱ्यौँ आज चाहिँ, भोलिका विषयमा कुरा गर्नेछौँ। कति नम्बरको गीत रोज्नुहुन्छ, ट्र्याक रोज्नुहुन्छ?
1: अब 3 नम्बरकै राखिदिनुहोस् है त।
0: 3 नम्बरको भन्नुभयो?
1: हजुर
0: हजुर। ल 3 नम्बरको ट्र्याक बज्छ, ध्यान दिएर सुन्नुहोला है त।

0: देवजी
1: हजुर दिदी
0: सुन्नु भयो एकदमै सजिलो छ जस्तो छ है
1: हजुर हजुर एकदम मजाले सुने तिनी पनि होस् है त
0: ल भन्नुहोस् न त
1: मन से लायो र हरै से लायो तिमीले वासै गरी नौ लायो तिम्रो साथमा रातो पछ्यौरी भन्ने गीतको बोल रहेको छ भने आवाज रहेको छ बद्री पङ्गिनी भन्नुपर्छ है त
0: बद्री पङ्गिनीको मात्रै छ आवाज
1: गायिका पनि छ गायिका गायिका चाहिँ फेरि अस्ति भर्खर आउँदै थिएन भन्नु अलिक कन्फ्युज भयो भन्नुपर्छ
0: ल ठिकै छ यहाँले प्रयास गर्नुभएको छ प्रयास भन्दा नि अब गीतको बोल र गायकको नाम चाहिँ मिलाउनु भएको छ गायिका को हुनुहुन्छ भनेर म भनिदिउँ त
1: भनिदिनु न दिदी गायिका हिजो अस्ति भर्खर अघि भर्खर पनि नाम आइरहेको थियो यो गीत अघि भर्खर पनि म गाउँदै थिएँ है
0: अङ्ग्रेजीमा यासबाट नाम आउँछ
1: हजुर हजुर
0: अङ्ग्रेजीमा चाहिँ यासबाट नाम आउँछ ल धेरै छ यसबाट नाम आउने हाम्रो गाई गायिकाहरू है मै भन्छु है त ल शकुन्तला थापा बद्री पङ्गिनीहरू आएको छ है ल ठिक छ सरी भन्नु परेन दुईजना साथीलाई सम्झन पाउनुहुन्छ यहाँले
1: सुन्दै होला रमनको लागि र निर्मला साथी निर्मला पौडेलको लागि
0: हुस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देव बाजेज्यू उहाँले 3 नम्बरको ट्र्याक बजेर पाउनु भएको थियो यति बेला सोही गीत कार्यक्रममा राख्छौ त्यसपछि हामी फेरि आउनेछौँ

0: Karika mai gene mel chan jo mai le ke de bari sare ko sa rap po syori ane da de po syori sakuntala thapa ane badra pankini ka abhas ma rahe ko git hamro bejle bajai ma parnu bhayeko thiyo tara track se roje ma parnu bhayeko thiyo yadi bela aaja ko karyakram ka lagi chha antim sathi samparka ma aai saknu bhayeko cha ko hununcha swagat garchu hello namaskar hajur
1: नमस्कार दिदी हजुर
0: त्यहाँदेखिको बोल्दै हुनुहुन्छ
1: बोल्दैछु तर हामीसँगको खाना देवीबाट सुस्मिता मोक्तान
0: सुस्मिताजीको खबर के छ त
1: मेरो ठिकै छ भन्नुपर्छ
0: सुस्मिताजी
1: हजुर
0: सुन्दै हुनुहुन्छ मेरो आवाज ल सुन्दै हुनुहुन्छ त्यसो भए अब कार्यक्रम पनि त सुन्दै हुनुहुन्छ होला नि त हाम्रो सुस्मिताजीले ल आज कति नम्बरको ट्र्याक रोजेन पार्नुहुन्छ आज मजाले हाँस्दै हुनुहुन्छ त नि किन हाँस्नुभयो हाँस्नुको केही कारणहरू छ भने हामीलाई पनि सुनाउनुहोस् हामी पनि हाँसौँ तपाईँ र एकैचोटि हाँसौँ के छ र
1: ल म तपाईँलाई कुनै दिन भन्छु नि
0: आज भन्दै नमिल्ने कुरामा त्यसरी हाँस्नु भएको हो
1: होइन भन्न त मिल्थ्यो दिदी तर के गर्नु अलि नभनौँ होला किनभने मेरो सबै साथीहरूले सुन्छ नि त
0: अनि यस्तो हो क्या सुस्मिताजी साथीहरूले चाहिँ सुन्नु भएर के भयो त अनि अब कार्यक्रममा त बोल्नै पर्यो नि त सधैँभरि नबोलेर चाहिँ भएन नि त होइन ल ल हुन्छ हुन्छ त्यसो भए ठिकै छ हामी पछि सुन्नेछौँ अब कार्यक्रमको समय पनि कम छ आज कति नम्बरको ट्र्याक चाहिँ रोज्नुहुन्छ त नै दुई नम्बर एक दुई तिन गइसकेको छ चार पाँच र छ बाँकी छ ल चार नम्बरको ट्र्याक बोल्छ यहाँले ध्यान दिएर सुन्नु होला है त
1: I think, huh?

0: सुष्मिता जी
1: हजुर
0: सुन्नुभयो
1: एकदम सुन्ने भन्नुभयो साथी नि
0: ल भन्नुहोस् न गीतको बोल गायक गायिकाको नाम भनिदिनुहोस्
1: गीतको बोल चाहिँ लुकी लुकी हेर्ने जस्तो लाग्यो गायिकाले चाहिँ मलाई कन्फ्युजै भन्नुभयो साथी नि
0: लुकी लुकी हेर्ने भन्नुभयो
1: हजुर
0: अलिकति गीत गाउनुहोस् त यो गीत
1: लुकी लुकी हेर्ने मायाले खै भने जस्तो लागिरहेको थियो दिदी
0: यो गीत अब एकलाइन गाउन सक्नुहुन्छ भने गाउनुहोस् न लुकी लुकी नहेर भन्ने गीतै हो र हाम्रो सुष्मिता
1: चाहिँ
0: लुकी लुकी नहेर भन्नुभयो अब सकेसम्म गीतको नाम चाहिँ अर्कै पनि हुन सक्छ है ल ठिकै छ मै भन्छु त्यसो भए गीतको बोल रहेको छ प्यार हुन्छ तिमी र म भए प्यार हुन्छ यो गीतमा आवाज रामजी खाँड अनि कृष्ण गुरुङको रहेको छ है सुष्मिताजी हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सुष्मिता मुक्तान थिए प्यार हुन्छ भन्ने बोलको गीत रामजी खाँड कृष्ण गुरुङको आवाज भएको थियो अब चाहिँ म फोन लिदिन समय सकिसकेको छु कि साथीहरूको कमेन्ट भाषण गर्न बाँकी छ छोटोमा तपाईँको नाम र ठेगानालाई मात्र म भाषण गर्दै अब चाहिँ विदा हुनुपर्ने बेला भइसकेको छ यति बेला कमेन्टतर्फ लाग्छु सुष्मिता मुक्तानजी लेख्नुहुन्छ नमस्ते है म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ भर्खरै मात्र उहाँ र मेरो कुरा भइसकेको छ यता रामीसाको खाडदेवीबाट त्यसै गरी विष्णु परियारजीले पनि नमस्ते भन्दै हुनुहुन्छ मनोज सुन्दासीले पनि नमस्कार हजुर सिन्धुलीको झाँगाझोलीदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ रामजी घिमिरेजीले पनि नमस्कार सम्पूर्ण मित्रमा चितवनबाट भन्नुभएको छ सुशीला विश्वकर्माजीले पनि नमस्ते है दिदी हजुर म पनि कार्यक्रम सुन्दैछु यता शङ्खुवासरबाट भन्नुभएको छ भन्दै यति मेरोसम्म तपाईँको प्राप्त भएका कमेन्टहरूलाई पनि हामीले वाचन गरेर सघाइसकेका छौं अब चाहिँ समय सकिसकेको छ आजको कार्यक्रममा सहभागी हुने साथी धनु गजमेर पविसा लामकादे त्यसै गरी देवमाझी र अन्तिममा हुनुहुन्थ्यो सुष्मिता मुक्तानजी हाम्रो सुष्मिता मुक्तानजी हुनुहुन्थ्यो खाडदेवीबाट उहाँहरू चारैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गरे साथी तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो साथ दिनुभयो फोन गर्ने फोन प्रयास गर्ने फेसबुक लाइभबाट कार्यक्रम सुन्ने कमेन्ट पठाउने कार्यक्रम शेयर गर्ने सबैलाई विशेष धन्यवाद व्यक्त गरे र तिनजेलसम्म हजुरको रेडियो सुनेर साथ दिने सम्पूर्ण श्रोता मित्रलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथै कार्यक्रम लोककोशीले अवधिपुर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै तिनजेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो सुष्मिता मोक्तानजीले रोजेमा पार्नुभएको ट्र्याकको गीत रहेको छ तिमी र म भए प्यार हुन्छ भन्ने बोलको गीत रामजी खाँड कृष्ण गुरुङको आवाजमा रहेको गीत छोड्दै आजको लागि भने कार्यक्रम लोककोशीको बोसाईबाट म तपाईँकै साथी ललिता श्रोता मित्रको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु साथै कार्यक्रम लोककोशीले अवधिपुर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिए।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। पश्चिम तराईमा अझै केही दिन अत्याधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लाले अध्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। ती जिल्लाका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको छ। अत्याधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्त आउने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूको भनाइ छ। तातो हावाका लहर बाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बाल बालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसोपछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। नेपाल एयरलाइन्सको संचालक सदस्य पदमा र गरिएको नियुक्ति विवादमा तानिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख 31 गते कास्कीका डाक्टर दीपक प्रसाद बास्तोला, चितवनका प्रवीण भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाण्डुका रूपा लामी छाने र स्याङ्जाका लीलाराज ढकाललाई संचालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो। अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा 5 थरको याङ्ब र गाउँपालिका 1 का 4 परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा पारेपछि 1 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोले घर बगाएपछि याङ्ब र 1 लम्बा खोलाका मोहनलाल खवास र कबीर खवास तथा कोप्चेका गंगा प्रसाद बेघाको परिवार विस्थापित भएको हो। मोहनलाल र कबीरको परिवारका 7 जना आफन्त शान्ता खवासको घरमा बसेका छन्। गंगा प्रसादको 6 जनाको परिवार उहाँका दाजु दुर्गा बेघाको घरमा बसेका छन्। त्यही ठाउँका भगीमान बेघाको घर पहिरोले उच्च जोखिममा पारेपछि परिवारका 6 जना विस्थापित भएका ताप्लेजुङ प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण कोप्चे टोलका बालानन्द बेघा र मैतराज बेघा, चामलिङ डाँडाका रविन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरूङ र डम्बर बहादुर गुरूङ, 1 राटे टोलका रत्नमान राई, लक्ष्मण राई, राजेश राई, कमल बहादुर राई र शेरबहादुर राई तथा खोला घारी मगर डाँडा टोलका एम मगर, पूर्ण कुमार मगर र सुजन मगरको घर जोखिममा छ। बाढ़ीले लामी टारबाट चामलिङ डाँडा जोड्ने झोलुङ्गे पुल र याङबरक 2 धोभानेको झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। बाढ़ीले निर्माणाधीन 2 सड़कका पुल बगाएको छ। पुष्पलाल मध्यपहाड़ी राजमार्ग अन्तर्गत 5 थरको याङबरक गाउँपालिका 2 धोभानेमा मेवा खोलामा निर्माणाधीन 41 फुट लामो सड़क पुल बाढ़ीले बगाएको हो। त्यहाँ निर्माणाधीन पुलका साथै सड़क र डाइभर्सन समेत बगाएका कारण यातायात पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ। त्यसै गरी तमोर करिडोर सड़क अन्तर्गत 5 थरको हिलिहाङ गाउँपालिका र तापेजुङको 8 राई त्रिवेणी गाउँपालिका सीमा स्थित तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका संरचना समेत बाढ़ीले बगाएको छ। बाढ़ी र पहिरोले याङबरक 2 मेवा खोलामा रहेको हरिदुलय मेवा खोला जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। 5 थर तापेजुङ सीमामा अवस्थित युवा खोलामा रहेको युवा खोला जलविद्युत आयोजनाको बाँध क्षेत्रका पर्खालमा क्षति पुगेको छ। यस्तै 5 थर तापेजुङ सीमामा अवस्थित काभेली खोला रहेको अरूण काभेली जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ। बाढ़ी र पहिरोले अलैची बगान तथा खेतीयोग्य जमीनमा खानेपानी योजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। माध्यमिक शिक्षा परीक्षा यासीको नतिजामा पुनर्योगका लागि भन्दै करिब 34,000 परीक्षार्थीको निवेदन परेको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख 28 गते सार्वजनिक गरेको यासीको नतिजामा चित्त नबुझेको भन्दै 33,851 विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका हुन्। नतिजा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनका आधारमा उत्तर पुस्तिका खोज्न शुरू गरिएको कक्षा 10 का परीक्षा नियन्त्रक टुक्राज अधिकारीले जानकारी दिनुभएको छ। पुनर्योगको नतिजा प्रकाशन हुन भने केही समय लाग्ने जनाइएको छ।
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदीको दुवैको मूल्य घटेको छ। नेपाल सुनसान व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा 2,800 रूपियाँले घटेको छ। महासंघले आजका लागि निर्धारण गरेको नयाँ मूल्य सूची अनुसार सुन प्रति तोला 2,90,900 रूपियाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रति तोला 2,93,700 रूपियाँमा कारोबार भएको थियो। यस्तै 10 ग्राम सुनको मूल्य आज 2,49,400 रूपियाँ तोकिएको छ। सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रति तोला 5,115 रूपियाँमा कारोबार भएको चाँदी आज तोलामा 105 रूपियाँले घटेर 5,010 रूपियाँ कायम भएको छ। यस्तै 10 ग्राम चाँदीको मूल्य 4,295 रूपियाँ रहेको महासंघले जनाएको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ। यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको भनिएको छ। व्हाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो। घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको थियो। घटनापछि व्हाइट हाउसलाई अस्थायी रूपमा लकडाउन गरिएको थियो। यद्यपि पछि उक्त लकडाउन हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यस समयमा व्हाइट हाउसमै रहनु भएको खबरमा उल्लेख छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी संचार माध्यमले जनाएका छन्। भारतमा अत्याधिक गर्मी र लूका कारण 16 जनाको मृत्यु भएको छ। भारतको तेलंगाना राज्यमा अत्याधिक गर्मी र लू तातो हावाको लहरका कारण 16 जनाको मृत्यु भएको राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले जानकारी दिनुभएको छ। रेड्डीका अनुसार सबैभन्दा धेरै 4 जनाको मृत्यु जयशंकर भूपालपल्ली जिल्लामा भएको छ। त्यसपछि वारंगल अर्बन करीमनगर र निजामाबाद जिल्लामा 3-3 जनाको मृत्यु भएको छ। यस्तै जोगुलाम्बा गढवाल रंगारेड्डी र सूर्यापेट जिल्लामा 1-1 जनाको मृत्यु भएको मन्त्री रेड्डीले जानकारी दिनुभएको छ। सरकारले प्रत्येक मृतकका प्रत्येक परिवारलाई 4 लाख भारतीय रूपियाँ उपलब्ध गराइने निर्णय गरेको छ। र खबरको अन्त्यमा खेल खबर। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले उल्लेखनीय सुधार गरेको छ। लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल सन् 2023 यता विश्व वरियताबाट बाहिरिएको थियो। त्यति बेला नेपाल 86 स्थानमा रहेको थियो। काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनशीप 2026 उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले विश्व वरियतामा फड्को मार्दै 58 स्थान हासिल गरेको हो। एफआईभीबीले हिजो सार्वजनिक गरेको वरियतामा नेपालले दक्षिण एसियाको बलियो टोली भारतलाई समेत पछि पारेको छ। हिजो किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेपछि नेपाल 58 स्थानमा उक्लिएको हो। प्रतियोगिताको पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि नेपाल 62 स्थानमा समावेश भएको थियो। हाल काभा महिला भलिबल च्याम्पियनशीपमा सहभागी टोलीहरूमध्ये कजाकिस्तान 36, इरान 45, भारत 64, किर्गिस्तान 63, मालदिव्स 66, बंगलादेश 68 तथा श्रीलंका 85 स्थानमा रहेका छन्। हवस्त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: Agar bananuk lagi rahat, simend dosta patat tayne. Kabatel launi ula, periyo mantali matesturam radul ku pasal teka ula batit.
1: Kaka, timla etini thachayna? Aba hamrei mantali ma Deepjyoti Hardware and Suppliers khulya ni kaka?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने सुखजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त टाढै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने भुक्तांग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662 9896965998
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
5: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
10: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
11: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
12: सूर्य ज्योति सही प्लान
13: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौ नगराउँ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछाप द्वारा जनहितमा जारी सन्देश।

नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टपक दिपकमा म कार्यक्रम प्रस्तुत श्री राज महतो उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि योपालि आज विशेष बनाउनको लागि प्राविधिक पाटोमा रहेर मलाई यति बेला साथ दिँदै हुनुहुन्छ निशाजी हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपअप दिपअप हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ अनि आजको कार्यक्रमलाई चाहिँ स्पेसली होइन स्पोन्सर गरेको छ कजरी आर्ट टाइल्स भन्थे मैले पहिला पहिला होइन अनि साथमा तपाईँहरूले जिङ्गलहरू पनि सुन्ने गर्दै हुनुहुन्थ्यो पछिल्लो समय छैन ठिक छ बिहानको समय छ गर्मी महसुस भइराखेको छ होइन अनि साथमा रमाइला यस्तै हाँसी मजाक हुन्छ है हेर्नुहोस् म जब जब उपस्थित हुन्छु कार्यक्रम छँदै छ तर यो पललाई विशेष बनाउने कोसिस हुन्छ रमाइलो हाँसी मजाकको रूपमा हामी अगाडि बढ्छौ पनि भन्न चाहन्छु जे होस् हजुरको रेडियो सुनिरहँदाखेरि यो पलमा अन्य पल होइन छँदैछ कार्यक्रमहरू छँदैछन् गीत सङ्गीत छँदैछ तर 11 बजेलाई अझै झन् स्पेसल बनाउने कोसिस गर्नेछु अझै स्पेसल हुन्छ कि होइन अझै स्पेसल त्यो फिल गर्नुहुन्छ कि भन्ने मेरो चाहना हो रमाइलो हुन्छ है जो त्यो भनौँ न बाहिर हाँसो नदेखाए पनि भित्रभित्रै मन्द मन्द मुस्कान त हुन्छ नि त्यो मनमनै मुस्कुराइरहेको जस्तो आवाज दिलाउन सक्छु कि भन्ने उद्देश्यका साथ चाहिने नचाहिने चटपट्टि कुराहरू गर्ने बानी छ सुनेर साथ दिनुहुन्छ सुनेर साथ दिनुहोला भन्न चाहन्छु तर जेपिटी कुरा गर्न पाइँदैन यस्तो कहिलेकाहीँ कार्यक्रममा भइराखेको छ भने सिधा भन्न सक्नुहुन्छ नम्बर 048-40-0026 रहेको छ साथसाथै म्यासेजहरू मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ होइन कार्यक्रम चलाउँदै जाँदाखेरि कहिलेकाहीँ तलमाथि भइराखेको पनि हुनसक्छ त्यसमा चाहिँ तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ तर म सकभर त्यसो त गर्दिनँ जस रमाइलो चाहिँ गर्ने प्रयास गर्छु है आज पनि रमाइलो हुन्छ कुराकानी मैले भनिहालेँ सुरुवातमै हल्का खेलखेटा गर्दै उपस्थित भइसकेको छु यस्तो यस्तो रमाइलो चटपट्टि कुराकानी गर्नुहुन्छन् आज झन् तपाईँहरूसँग कुराकानी गर्न पाउँदा म त केर हावामा उडिरहेको जस्तो हुन्छु यति बेला गर्मीको महसुस गरिरहेको छु साथमा हावाको पनि आवश्यकता पर्छ सो आउनुहोस् फटाफट फोन गर्नुहोस् म उड्न चाहन्छु मलाई उडाउनुहोस् पनि भन्न चाहन्छु भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा एउटा मिठो गीत राखेर तपाईँको माझमा राख्न चाहन्छु यति बेला स्पेसल भनौँ न एउटा गीत राख्न चाहन्छु त्यसपछि मात्र उपस्थित हुनेछ यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु विवास भन्दा पनि सागर आलेको आवाजमा गीत राख्न चाहन्छु मिस्टर डीको आवाज रहेको छ यसमा लासो

0: यो के त तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। अब पालो तपाईँको नम्बर 48 40 26 रहेको छ, 48 40 26 को माध्यम भएर आउन सक्नुहुन्छ। साथमा रमाइला रमाइला कुराकानी त नै छन्। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ कार्तिक पाटम हुनुहुन्छ निशा भण्डारी, उहाँको साथ रहेको छ। यति बेला कोही हुनुहुन्छ, हजुर नमस्कार। सिली रसिली चञ्चली मान्छे अनु होइन, अनु कस्तो नबोलेको भनेको, मैले झन् यति मिठो स्वरले बोलाउँदा नबोल्ने तपाईँ।
1: मेरो फोन त के भएको छ नि, आफै पनि म्युटमा रहेछ, के भएको
0: के भयो त, कि तपाईँलाई थाहा छ कि कसैलाई थाहा छ?
1: मलाई त के थाहा हुनु, आफै फिल फिल फिल फिल फिल फिल गरेर एकैछिनमा कहाँबाट कहाँ पो पुग्छ मेरो फोन त।
0: धेर चलाएपछि यस्तै हो, बिहान उठेदेखि राति नसुतेसम्म मोबाइल चलाएपछि त्यस्तै हुन्छ त्यो।
1: धेर चलाएर होइन कि, फोन त म दिनभरिमा 1 घन्टा जति पनि चलाउँदिन।
0: अचम्मै भयो, अचम्मै, एकदम अचम्मै, आश्चर्यजनक कुरा सुनाउनु भयो तपाईँले, 1 घन्टा पनि चलाउनुहुन्न।
1: भनिहाल्यो नि, दिनभरिमा म 1 घन्टा फोन पनि चलाउँदिनँ, किन आफै फिल फिल फिल फिल फिल फिल फिल फिल गरेर गइसकेपछि त अनि के गाह्रो परेन मलाई?
0: गाह्रो परे गाह्रो परे बनाइहाल्नुहोस्, कहिले काहीँ फोन अन्तै जान सक्छ।
1: फेरि एउटालाई गऱ्यो भने अर्कोतिर फोन
0: रिसाउनु होला, फेरि एउटालाई गरेको अर्कोतिर गइसकेपछि रिसाउने कुरा पनि हुन सक्छ नि त।
1: त्यो त होइन, रिसाउँदैन, के को रिसाउने, रिसाउने मान्छे नै छैनन्। अब त्यही धनुलाई गर्ने हो, धनुमा त धनकुमारलाई गयो भने
0: गाह्रो पर्छ नि त, गाह्रो पर्दैन अनि। खाना भयो? हजुर खाना भयो,
1: खाना भइसक्यो मेरो, तपाईँको भयो?
0: भइसक्यो।
1: कच्चा धान भयो
0: कति चाँडो रे, 12 बज्न लागिसक्यो।
1: 12:10 बजे हो, 12 बजे भन्नुहुन्छ तपाईँ ल्याएर।
0: ल तपाईँ भर्खर उठ्दै हुनुहुन्छ त्यसो भने मैले बुझिसकेँ। हजुर भन्नुहोस् त। हजुर
1: पानी परे खाइ छैन?
0: अब पानी परे त बगाउला जस्तो भएर यति बेला रामेछाप डाँडा, आम्मामा कसरी बाहिर निक्लिनु पनि गाह्रो छ अनुजी, गडाङ गुडुङ गरेर के भनौ र, बस्न सकेको छैन मैले यति बेला।
1: गडाङ गुडुङ गरेर
0: एउटा त भनेको ठिक छ, होइन गर्मी छ, घाम लागिराखेको छ, पानी परेको छैन रामेछापमा प्रायः जस्तो।
1: हाम्रोतिर चाहिँ पानी परेको दाई, अहिले
0: त्यता पानी परिरहेछ
1: 2-3 दिन, यो बिहानदेखि बेलुका राति 10-11 बजेसम्म नन स्टप पानी पर्छ, के भएको यो ठाउँमा?
0: के भएको के भएको, राम्रो ठाउँ रहेछ त्यो, पानीको अभाव भएन, राम्रो चिज हो। हाम्रोतिर हेर्नुहोस् न, यहाँ पानी भएर गर्मी भएर धुलो उडेर के भन्नु र, कालो मान्छे पनि सेतो हुन्छ एकैछिनमा।
1: हामीलाई पानी हेर्न नि त, हामीलाई पानी चाहिँदैन, अब पानी चाहियो भने चाहिँ त्यतै पठाइदिनु पर्ला दाई, घामले डढेर कालो कराईको फेद जस्तै भइसक्यो होला, यसो पानी गरेर पखालिदेला।
0: त्यो त राम्रो नि, राम्रो हुन्छ, खै कहिले पठाउनु हुन्छ, ठिक छ, यता पनि पर्ला नि, के छ र तपाईँले पठाउने कुरा त त्यही हो, अब यता कहिले पर्छ हेरौँ। खुसी लाग्यो धेरै पछि सम्झिदिनु भयो अनुजी, अब साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त। एक भारीलाई सम्झिनुहोस्, दुई भारीलाई सम्झिनुहोस्, जतिलाई सम्झे पनि सम्झिनुहोस्, तर छोटो मिठोमा सम्झिदिनुहोस्।
1: छोटो मिठोमा त सम्झिँदै सम्झिनुहोस्, आज त 2-3 भारीलाई सम्झेर जाने हो, के छोटो मिठो, जहिले छोटो भनेह भनेह।
0: म भनेको मान्दिनँ भन्ने है, क्या ठिक छ, सम्झिदिनुहोस् न।
1: हुन्छ, फर्स्टमा तपाईँलाई
0: धन्यवाद,
1: अनि टेक्निसियनमा को हुनुहुन्छ उहाँ लगायत हजुरको रेडियो अलिक स्टाफहरूको लागि, अनि घर फ्यामिली मेम्बर सबैको लागि, अनि विशेष गरी प्यारी सारा गस्मेर हुनुहुन्छ, रोल्पातिर हुनुहुन्छ साथी हिमाली छेत्री, मनसा छेत्री, अनि निशान मगरलाई पनि धेरै सम्झना, अनि प्रासातिर हुनुहुन्छ साथी अभिष लिम्बू, सुनिता कुलुङ राई, अनि हाम्रो सुनु सुनिता राईलाई पनि धेरैजना, उदयपुरतिर हुनुहुन्छ साथी सुमित्रा राणा मगर हुनुहुन्छ, अनि पुछानतिर हुनुहुन्छ साथी हेमा मगर, सुशीला छेत्री, अनि सल्यानतिर हुनुहुन्छ दाई ज्ञानबहादुर पुन मगरलाई धेरै सम्झना, दाई अविनाश रुङ्गेली अनि काठमाडौँतिर हुनुहुन्छ दाई राजन सुनवालालाई पनि धेरै सम्झना ल दादा भन्न चाहे, अनि बिन्ता सुनवालालाई पनि धेरै सम्झना, खोटाङतिर हुनुहुन्छ साथी साथी सुस्मिता राई, अनि हाम्रो काव्या सुनवालालाई पनि धेरै सम्झिरहेको छु ल भन्न चाहन्छु, अनि सीता सीता मगर हुनुहुन्छ, सुन्ता मगर हुनुहुन्छ, बहिनी निर्मला मगर हुनुहुन्छ, अनि निर्मला तामाङलाई पनि सम्झना, बहिनी तामाङलाई पनि धेरै सम्झना ल, कल गर्न नपाएन एकदम धेरै सम्झिरहेको छु हुने भन्न चाहे, अनि साथीहरू त धेरै त हुनुहुन्न जत्रै हुनुहुन्छ, अनि साथी उसामा धेरै सम्झना, पारू मगर, आस्तिका मगर, अनि अस्मिता छेत्री, अस्मिता थापा मगरलाई पनि धेरै सम्झना, बबिता राणा मगर हुनुहुन्छ, अनि हाम्रो निशा खुलाल मगरलाई पनि धेरै सम्झना, सुजन मगर
0: हस् धन्यवाद, विशेष रूपमा मलाई अधिक धन्यवाद दिन चाहन्छु, साथीहरू त धेरै हुनुहुन्न भन्नुहुन्थ्यो, सम्झिँदै हुनुहुन्थ्यो, विशेष रूपमा धन्यवाद है, ठिक छ, यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ है निशाजीले, कहाँबाट को हुनुहुन्छ हजुर, नमस्कार,
2: हजुर नमस्कार, हजुर
0: नमस्ते, नमस्कार हजुर, स्वागत गरे, कहाँबाट को बोल्दै हुनुहुन्छ,
2: म दोलाखा मेलुङको हिरो लकाई अहिले बुटोलबाट बोल्दै सुन्दैछु नि हजुर,
0: हिराजी
2: हजुर,
0: बुटवलतिर हुनुहुन्छ,
2: हजुर बुटवलतिर हजुर,
0: बसाइ सराई हो,
2: हजुर हो,
0: ठिक छ, कस्तो छ, गर्मी छ कि,
2: गर्मी गर्मी नै छ हजुर, मन्थली जस्तै जस्तै जस्तो लाग्छ मलाई त,
0: बसी खानु छैन त्यसो भने त,
2: त्यस्तै छ हजुर, अलिक मन्थली भन्दा अलिक बढी नै होला सायद,
0: ए गाह्रो छ गाह्रो छ, स्वास्थ्य ख्याल गर्नु होला, पानी प्रशस्त मात्रामा पिउनु होला पनि भन्न चाहन्छु, ठिक छ, अनि
2: हुन्छ नि सर,
0: खाना खानुभयो,
2: खाना खाना अब हिँड्न लाग्यो हजुर, एकछिनमा जाने भनेर फोन लाग्यो हजुर, कार्यक्रम सुनेर बसेको,
0: बाहिरतिर हुनुहुन्छ अहिले,
2: पसलभित्र छु, अब खाना खानु जाने एकछिनमा,
0: पसल छ आफ्नै,
2: हजुर छ,
0: ओहो बुटलतिर आयो भने त त्यतातिर सम्झिनु पर्ने भयो, पस्नु पर्ने भनेपछि,
2: हुन्छ नि हजुर, आउनुहुन्छ होला नि, कुरा पछि हुँदै हिँड्नु न,
0: यसो खोइ अहिलेसम्म त हिँडेको छैन मैले, यस्तै यसो ठाउँ ठाउँमा मेरा प्यारा मुटुका टुक्रा टुक्रीहरू जमा गर्दैछु कि, जोड्दैछु, यो ठाउँमा गइसकेपछि त्यहाँ पस्ने, अनि त्यो ठाउँमा गइसकेपछि त्यहाँ पस्ने भनेर,
2: मुटुका टुक्राहरूलाई जम्मा गर्दै हुन्छ,
0: भोलि पर्सि अब यस्तै हिँड्ने परेपछि त पस्नु पर्यो,
2: हजुर हो नि,
0: के को पसल राखेको छ नाम भन्नुहोस् न, बिजुली बत्तीको, ठिक छ, त्यसो भने त मलाई काम लाग्छ र, फेरि काम लाग्छ, नाम नाम भन्न मिल्छ होला, नाम पसलको नाम,
2: पसलको नाम लका इलेक्ट्रिक हो, अनि लका निर्मल सेवा पनि छ अफिस,
0: ठिक छ, हामी यस्तो पनि गर्छौँ कि, कार्यक्रममा आइसकेपछि भन्छौँ अब भोलि पर्सिदेखि आउनुभयो भने म भनिहाल्छु हो लकाईजीको हुनुहुन्छ है त्यहाँ बुटवलमा भनेर, यसो होइन बेला बेलामा सम्झिन्छौँ नि हामी, त्यो भएर भनेको हो,
2: हुन्छ नि, फेसबुकबाट अब यही नम्बरबाट हजुर कन्ट्याक्ट गर्नु भने ठ्याक्क भेट भयो,
0: ठिक छ, यो हो नि त प्रचार प्रसार होइन, कार्यक्रममा आइ पनि भइदिनु भयो, यस्तो कोही हुनुहुन्छ सुन्दै हुनुहुन्छ बुटवलका अन्य साथीहरूले भने तपाईँको पसल पनि भिजिट गर्न सक्नुहुन्छ लका इलेक्ट्रोनिक्स अनि निर्माण सेवा होइन, ठिक छ, खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भयो, अन्य त राम्रो छ है कुराहरू, सब ठिकठाक छ जिन्दगी,
2: सब ठिक छ हजुर, ठाउँ राम्रो छ, अलिकति गर्मी छ, बोतल सबैले राम्रै छ भने पनि छ हजुर, सबै राम्रो छ,
0: ओके ल ठिक छ, साथीको आफन्तलाई सम्झिदिनुहोस् न, त्यसमा नै
2: सम्झना चिजलाई सम्झना गर्न चाहन्छु, अनि सिरा सरलाई सम्झाउँछु, अनि उदयपुर सोनालाई सम्झाउँछु, राम साहबको अवसरहरू लुरी कान्छी सबैलाई सम्झाउँछु भन्न चाहन्छु, नमस्कार,
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु, हिरा बहादुर लकाई हुनुहुन्थ्यो, म्यासेजहरू प्राप्त भइराखेको हुन्छ उहाँको, प्रायःजसो सम्झिराख्नुहुन्छ, कार्यक्रम सुन्ने गर्नुहुन्छ, अनि फोन पनि अब प्राप्त भयो, कुराकानी गर्न पाइयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु, होइन मेरो बानी के छ भन्दाखेरिमा माया गरेर भन्नुहुन्छ, आउनुहुन्छ भनिसकेपछि व्यापार बिजनेस व्यवसाय छ भने होइन त्यो पनि भन्नुहोस् है, कार्यक्रममा सुन्दै हुनुहुन्छ भने हो रहेछ भनेर कोही जान सक्नुहुन्छ, जस्तै म विक्रम सरको भनिराखेको हुन्छु है प्रायः जस्तो, यति बेला कोही हुनुहुन्छ, कहाँबाट गर्नुहुन्छ हजुर, नमस्कार, नमस्कार देवजी, के छ खबर,
3: खबर ठिक छ, खाना खाँदै अनि दाईहरूसँग बोल्दैछु भन्नु पर्छ है त यो समयमा,
0: हात थालमा हो कि मोबाइलमा हो त्यसो भने,
3: हजुर
0: हात थालमा छ कि मोबाइलमा छ,
3: मोबाइलमा छ अहिले चाहिँ भन्नु मोबाइलमा एउटा हात अनि कानमा राखेको छ बोलिरहेको छु
0: ठिक छ ठिक छ ठ्याक ठ्याकै खाना खाँदा खाँदै फोन लाग्यो क्या ठिक छ यस्तै हो कहिले काहीँ त्यही भएर मैले भन्ने गर्छु जिन्दगी भनेको अचानक हुने हो जिन्दगीमा जे पनि घटनाहरू होइन प्रिप्लान हुँदैन कति बेला फुल लाग्छ भन्नै सकिन्न कति बेला जिन्दगीमा के घटना घट्छ त्यो पनि भन्न सकिन्न यहाँ यस्तो छ कि हिजो बसेको माया हिजो एकदम डिपली माया बसे देखा देख भयो हिजै माया बसी आज त म बाँच्दिन तिमी बिना भन्न आज भइसकेपछि भोलि बिना त आ त बिना म बाँच्न सकिहाल्छु नि भन्ने स्थिति पुग्छ केही कुरा केही कुरा बुझ्नुभयो ठिक छ खुसी लाग्यो जसदेवजी सम्झिदिनु भयो अरू ठिक छ गर्मी छ होला त्यसरी
3: हजुर एकदम गर्मी बढिरहेको छ नि त अनि अब यतातिर अब त्यता यस्तै छ जस्तो छ त्यहाँ यस्तै हो यहाँ पनि भन्नुपर्छ है त दाइहरू
0: ठिक छ गर्मी बढेको छ पानी प्रशस्त मात्रामा पिउनु होला तातो पानीहरू झोलिलो पदार्थहरू खानेकुरा खानु गर्नुहोला पनि भन्न चाहन्छु सर्बत पानीहरू प्राय जस्तो अब सेवन गर्नुहोला भन्न चाहे खुसी लाग्यो अन्य कुराहरू केही छन् भन्नुपर्ने
3: छैन दाइ हजुर अरू अन्य कुराहरू त केही पनि छैन एकदम ठिक छ राम्रोसँग कार्यक्रम ल्याइराख्नु भएको छ एकदम खुसी लाग्छ भन्नुपर्छ यही नै हो यही नै खुसीको कुराहरू छ भन्नुपर्छ है त दाइहरू
0: ओके ल ठिक छ खुसी लाग्यो कार्यक्रममा सहभागी भयो भइदिनु भयो विशेष रूपमा धन्यवाद पुरानो गीत राख्छु मिस्टर मिस्टर होइन आरजेको पुरानो गीत छ एमेरी चम्पा यो गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
3: हुन्छ विशेष विशेष गरी दाइहरूको लागि भन्न चाहन्छु अनि प्राविधिकमा के हुनुहुन्छ आज उहाँको लागि पनि भन्नु सक्छ दिदी ललितायु अनि सम्झना खर्की निशा भण्डारी लगायत रेडियो हजुरको रेडियो होल युनिटको लागि भन्न चाहन्छु यहीँ सुन्दै छोरीहरू अस्मिता माझी ममताको लागि पनि अनि त्यसरी पनि मिडिया प्रेमी बहिनीहरू सुन्दै होला रमिला तामाङको लागि पासाङ डोल्मा तामाङ अनि त्यसरी कुमार तामाङको लागि अनि शिला राणा अनि त्यसै गरी कमला दिशीको लागि लगायत अनि ध्रुव पाण्डे अनि निर्मला पौडेल लगायत माझी भनेर चिन्ने नचिन्ने सबै सबैको लागि भन्दै छुट्टिन्छु ल नमस्ते
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला हामी गीततर्फ लाग्छौँ त्यसपछि सर्ट एन्ड सुट कमर्सियल ब्रेकतर्फ जान्छौँ त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुहोला फोन म्यासेज पनि गर्दै गर्नुहोला यति बेलाको समयमा एकदमै पुरानो गीत छ 8 वर्ष अगाडि बजारमा उपलब्ध भएको गीत ए मेरी चम्पा मिस्टर आरजेको आवाजमा रहेको गीत

0: हजुरको रेडियो 102.1 MHz।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
5: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुर्कुटमा।
6: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 0596 0447 590 453।
5: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सबै सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
7: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
7: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: यो सटन स्वीट कमर्स ब्रेकफास्ट पनि स्वागत गर्न चाहन्छु कार्यक्रम आवाजमा श्री राज महसु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला फोन गर्न सक्नुहुन्छ नम्बर 0440 40 00 26 रहेको छ साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ कार्यक्रम के कस्तो लाग्दैछ भनौँ न वर्ड फर्मल भए सरी सरसल्लाह सुझाव दिनुहोला यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ प्राविधिक पाटोमा निशा भण्डारीको साथ रहेको छ यति बेला कोही हुनुहुन्थ्यो बाहिरिसक्नु भएको छ विशेष रूपमा धन्यवाद आउन सक्नुहुन्छ नम्बर 0440 40 00 26 रहेको छ म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ म्यासेजहरू चाहिँ म सटन सुटमा वाचन गर्छु कुन मलाई सायद कोही आइसक्नु हो भन्नुहुन्छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
1: हेलो
0: नमस्कार स्वागत छ मिठो स्वरको धनी हुनुहुन्छ कहाँबाट को बोल्दै हुनुहुन्छ कुन चिसा पानीबाट को भन्नुभयो मनिषा छानी मनिषा के छ खबर
1: एकदम ठिक छ राम्रो छ गर्मी बढिरहेको छ भन्नुपर्छ है
0: त्यही गर्मी बढेर हो क्या हो आलस्य भएर बोल्दै हुनुहुन्छ
1: हजुर हजुर लस्तै घाम आएर छ चर्को चर्को घाम स्पेसियलमा एउटा राम्रो गीत बजाइदिनु न
0: कुन चाहिँ भन्नुहोस् त
1: बर्दियाको बाघ भन्ने चलाइदिनु त म नाच्छु बरु यस्तो घाममा त
0: बर्दिया र बाघे
1: बर्दियाको बाघ भन्ने
0: बर्दियाको बाघ
1: हजुर
0: यो गीत त मैले कता कता नसुनेको जस्तो लाग्यो त
1: नयाँ होइन त दाजु न्यु गीत
0: ए ठिक छ कमल विशेषको लोकगरी त होइन होइन पो रहेछ त मैले नसुनेको गीत रहेछ त यो त भाइरल गीत हो त फेरि मैले सुन्दिनँ यस्तो गीतहरू के भएको ठिक छ सुन्नुपर्छ ल राख्नेछौँ पनि भन्न चाहन्छु अनि के छ के गर्दै हुनुहुन्छ खानपिन भयो कि नै
1: मेरो खानपिन भइसक्यो नि हजुरको
0: भइसक्यो रेडी सुन्नुहुन्छ
1: एकदम सुनिरहेको छु
0: ल ठिक छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अरू त अब गर्मी छ भन्नुहुन्छ स्वास्थ्य ख्याल गर्नुहोला पानी प्रशस्त मात्रामा पिउनुहोला पनि भन्न चाहन्छु सुन्दै हुनु रहेछ कार्यक्रममा सहभागी भइदिनु विशेष रूपमा धन्यवाद साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
1: ओके स्पेसल हजुरको लागि टेन्सन मित्रको लागि सुन्दै हुनुहुन्छ मम्मीको लागि सम्पूर्ण सम्पूर्ण साथीहरूले सुन्दै हुनुहुन्छ होला सम्पूर्णको लागि भन्नु
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु कमल विशी मालदाईको गीत रहेको छ बर्दियाको भाग यो गीत राख्नेछौँ यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ एकजना साथीसँग म छोटो मिठोमा कुराकानी गर्छु लगभग कार्यक्रमको समावेश सकिसकेको छ कहाँबाट हुनुहुन्छ हजुर नमस्कार
2: नमस्कार भाइ
0: नमस्कार रमी दाजु
2: हजुर
0: अन्तिममा भाइ पनि आउनुभयो हो र अनि किन अन्तिममा आएर फोन लगाउनु भएको त हेर त मैले कस्तो कटक्क हानी गरी भन्नु भने दाइरे दाइने मुटु हो कि देब्रे मुटुमा चसक चसक चसक चसक गरेर त्यो सिओले घोचे जस्तो भयो जिस्किन पनि पाउँदैन नि कहिले काहीँ त सिरियस हार्ट अट्याक हुन सक्छ थाहा छ ठिक छ खानपिन भयो नि ठिक छ के छ गर्मी कतिको छ छैन है ठिक छ शङ्खा सभातिर होइन त्यतातिर गर्मी त्यति हुँदैन ठिक छ राम्रो ठाउँ रहेछ अब त्यतातिर तपाईँ हुनुहुन्छ भनेपछि म त्यता घुम्न आउनु पर्ने छ त्यो पनि हो हुन त अब भन्नुहुन्छ कुरा कहाँ कहाँको कुरा ठ्याक्क ल्याएर भन्नुहुन्छ हुन त हो अब सही भन्नु पो धेरै नबोलौँ जस्तो लाग्यो भनिसकेपछि मैले अब होइन अब हुन पनि हो अब यहाँ त गइनँ म अब उहाँ कसरी टाढाको मान्छे कसरी जानु भन्ने कुरा अब सही भन्नुहुन्छ फ्याट्टै भन्नुहुन्छ मैले बोल्ने मौकै पाउँदिनँ उसै त नबोल्ने मान्छे म अनि
2: तपाईँ त नबोल्ने मान्छे परेछ, म त सबैभन्दा धेरै बोल्ने मान्छे हाम्रो घरमा, आफन्तहरू सबैमा मै हो है, यताको घर उताको घरमा धेरै बोल्ने मान्छे।
0: त्यसो भने एउटा अर्को प्रश्न सोध्छु ल, पर्सनल चिज रहेको छ। अब तपाईँ भन्दा तपाईँको श्रीमान बेसी बोल्नुहुन्छ कम बोल्नुहुन्छ?
2: ए दाई, तपाईँसँग बोल्नुभयो भने तपाईँ जस्तो रमिलो उस्तै भन्नुहुन्छ होला।
0: उहाँ पनि बेसी बोल्नुहुन्छ?
2: यसरी नै हो कि, सबैसँग खुसी भएर बोल्नुहुन्छ, तपाईँ बोल्नुभयो भने रमिलो जस्तो उस्तै पाएछ भन्नुहुन्छ।
0: होइन
2: मेरो साथीहरूलाई थाहा छ क्या, बोल्ने साथीहरू
0: अनुहुनेहरूलाई। ए होइन, मैले भन्नु खोजेको किन यो प्रश्न सोध्यो भन्दाखेरिमा, एक दुईजनाले भन्नुहुन्थ्यो एकजना केटा मान्छे कम बोल्ने भयो भने केटी मान्छे बेसरी बोल्ने हुन्छन् रे घरमा, अनि केटी मान्छे कम भनौँ न अलिकति धेरै बोल्नु भयो भने केटा मान्छे कम बोल्छन्, यस्तो यस्तो अर्कै अर्कै हुन्छन् रे, भिन्न खालका हुन्छन् रे भन्ने सुनेको थिएँ, त्यो भएर सोधिहाले। भनेपछि यो कुरा सत्य होइन?
2: खै सबैको त्यस्तो हुँदैन, कोही कोहीको त त्यस्तो हुन्छ होला, तर हाम्रो चाहिँ छैन। सबैसँग खुलेर बोल, तपाईँसँग बोल्यो भने तपाईँसँग भएको नभएको सबै कुरा भन्नुहुन्छ, बरु मलाई भन्नुहुन्न तपाईँलाई के
0: थाहा। ठिक छ, होइन मैले सुनेको कुरा सोधिहालेको। ठिक छ, भनेपछि कोही एउटा कम बोल्ने, अर्को अलिक बढी बोल्ने, अथवा अर्को कम बोल्ने, एउटा अर्को कम बोल्ने, यस्तो
2: झगडा भयो भने चाहिँ त्यस्तो हुन्छ कि, बोलाइमा त धेरैन हाम्रो त, दुवैजना रिसायो भने मात्र चुप लागेर बस्छ, नत्र त बोल्या बोल्या हो।
0: ठिक छ, राम्रो हो पनि मैले चाहे। अब भनेपछि यो कुरा असत्य रहेछ, मैले थाहा पाएँ। मलाई विभिन्न मान्छेहरूले भन्दै हुनुहुन्थ्यो, सम्झाउँदै हुनुहुन्थ्यो के कुराहरू, होइन त्यो भइसकेको
2: थियो। भन्न त मलाई मेरो उसको साथीहरूले नि भन्नुहुन्थ्यो, पहिला त्यस्तो गफाडी थिएन, अहिले त यति गफाडी भइरहनुहुन्छ क्या रुम नजिकको मान्छेहरूले।
0: होइन मैले भन्न खोजेको, एकजना एकदम सोझो पऱ्यो भने अर्को एकदम कडा खालको पर्छ अरे भन्ने खालको, अनि अर्को एकजाम सोझो जस्तो पऱ्यो भने अर्को त्यो अपोजिट हुन्छ अरे भन्ने सुनेको थिएँ कि, त्यो भएर सोधेँ मैले।
2: त्यो के अरे झगडाको रिस्कको बारेमा चाहिँ हो, तर बोलाइको बारेमा चाहिँ छैन, झगडा
0: ठिक छ ल, ठिक छ। यो कुरा मैले यसो बुझेँ, हुन रहेछ भन्ने कुरा थाहा भयो। अब धेरै कुरा, अन्य कुराहरू पनि सोध्न मन थियो, अब अन्य कुरा अन्य बसाइमा सोध्छु। लगभग कार्यक्रमको समय अवधि सकिसक्यो, म्यासेजहरूमा सर्ट एन्ड सिटमा वाचन गर्नुपर्ने पनि हुन्छ, छोटो मिठोमा साथीभाइलाई सम्झिदिनुहोस् न।
2: पहिला प्रथम दाई तपाईँको लागि, अनि प्राविधिक दिदी, हजुरको रेडियो युनिट साथीहरू सबै सम्झिरहेको छु भन्ने सोधिसन।
0: हस् धन्यवाद, उहाँलाई विशेष रूपमा धन्यवाद। कृतिका राई हुनुहुन्छ, सम्झना सबैमा भन्दैछ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रमिला राईले पनि सुन्दैछु मरङबाट सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ अभिषेक कुमार धनुकी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि, सैलुङबाट दोलखा सैलुङबाट सम्झना सबैमा छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद। रञ्जना बहिङ राईले पनि सुन्दैछ सबैमा सम्झना छ भन्नुहुन्छ, सिंह रेवतले पनि सुन्दैछु कार्यक्रम भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि मन चाहे। त्यस्तै गरेर चन्द्र राई हुनुहुन्छ मोरङबाट सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ, खोटाङबाट हुनुहुन्छ है चन्द्र राई, खोटाङबाट सुन्दैछु भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ रामकुमार लिम्बू हुनुहुन्छ, उहाँले पनि कार्यक्रम सुन्दैछु तेह्र थुम घर भयो हाल चाहिँ भने केएसलेबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सत्यकला इसारा हुनुहुन्छ कार्यक्रम सुन्दैछु भोजपुरबाट सबैमा सम्झना छ भन्नुहुन्छ, मुना राई लिम्बू हुनुहुन्छ धनकुटाबाट सुन्दैछु सबैमा सम्झना छ भन्नुहुन्छ भने, सपना तामाङले पनि सुन्दैछु सिमिलीबाट सबैमा सम्झना छ भन्नुहुन्छ, टेकु क्षेत्री हुनुहुन्छ सबैमा सम्झना छ भन्नुहुन्छ भने, सपना तामाङले पनि सुन्दैछु भन्नुहुन्छ होइन। त्यस्तै नवीन विष्णु हुनुहुन्छ, उहाँले पनि सुन्दैछु कार्यक्रम भन्नुहुन्छ, कार्यक्रम राम्रो छ भन्नुहुन्छ, काठमाडौँबाट सिन्धुली घर हो भन्नुहुन्छ, कर्णप्रिय केसी संगीत पनि हुनुहुन्छ दाङ तुलसीपुर घर भयो आज भारततिर हुनुहुन्छ जस्तो लाग्छ, भारतको हिमाचलबाट सुन्दैछु भन्नुहुन्छ। त्यस्तै हिराबहादुर लगाई पनि सुन्दैछु भन्नुहुन्छ बुटोलबाट, त्यस्तै सुस्मिता मुक्तान हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ रामेछापको खानादेवीबाट सम्झना सबैमा भन्नुहुन्छ, स्वरूप केसीले पनि सुन्दैछु भन्नुहुन्छ बागचर नगरपालिका आठको मान्छे भारत गुजरातबाट, उहाँले पनि सम्झना सबैमा भन्नुहुन्छ, बाबुराम मगरले पनि ओखलडुङ्गा पोखली घर भयो आज रियादबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। अब चाहिँ छुट्नुपर्छ, तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथीमा विशेष रूपमा धन्यवाद दिन चाहन्छु। गर्दैछु. अभागिनी राई युनिसाले पनि कार्यक्रम सुन्दैछ, सबै मस्त लाग्छ. भारतको हिमाचलबाट सुन्दैछु भन्नुहुन्छ. त्यस्तै हिराबहादुर लगाई पनि सुन्दैछु भन्नुहुन्छ बुटोलबाट. त्यस्तै सुस्मिता मुक्तान हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. रामेछापको खानादेवीबाट सम्झना सबैमा भनिदिनुहुन्छ. स्वरूप केसीले पनि सुन्दैछु.

भण्डारी उहाँलाई पनि विशेष रूपमा धन्यवाद। फोन गरेर साथीमा सम्पूर्ण मित्रलाई मनदेखि धन्यवाद दिन चाहन्छु। म्यासेज गरेर साथीमा सुनेर साथीमा सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिँदै अनि कार्यक्रम चलाउँदै जाँदाखेरि तलमाथि हुन सक्छ, त्यसमा सरसल्लाह सुझाव दिनुहोला। नम्बर 0448 40 00 26 रहेको छ भन्दै अन्तिममा मिठो गीत छ बर्दियाको बाग, यो गीत राख्दै राख्दै आजको बसाइबाट छुटे। हवस् त, नमस्कार।

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सबैभन्दा पहिले मुख्य खबर पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमै रहने मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना सतर्क रहन मौसमविदको सुझाव हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो सुन तोलाको 2,90,900 रूपियाँमा कारोबार अपराध नियन्त्रण र सुरक्षामा समन्वय गर्ने नेपाल चीन सीमा समन्वय बैठकको निर्णय चिनिया पक्षबाट आएका आश्वासनले व्यवसायी उत्साहित अफगानिस्तानको बागलानमा बाढ़ीका कारण 10 जनाको ज्यान गयो 100 भन्दा बढ़ी घरहरूमा क्षति र काभा महिला च्याम्पियनशीपमा नेपालले आज मालदिवसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको अवस्था कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ केही ठाउँमा तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगिसकेको महाशाखाले जनाएको छ चर्को घाम तातो हावा र अत्यधिक तापक्रमका कारण दैनिक जनजीवन प्रभावित भएको छ डाक्टरहरूले अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुने टाउको दुख्ने कमजोर महसुस हुने बेहोस हुने तथा हिट स्ट्रोक जस्ता समस्या देखिन सक्ने बताएका छन् विज्ञहरूले चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन हल्का तथा सुतीको कपड़ा लगाउन प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न र बालबालिका ज्येष्ठ नागरिक एवं दीर्घरोगीहरूको विशेष हेरचाह गर्न सुझाव दिएका छन् मंगलबारसम्म मधेस र कोशी प्रदेशका तराई भूभागमा भने हावाहुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा मधेस बागमती र गण्डकीका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ

0: हप्ताको पहिलो कारोबार दिन आज सुनको भाव 2,800 रूपियाँले घटेको छ। अस्ति शुक्रबार 2,93,700 रूपियाँ रहेको सुनको भाव आज 2,800 रूपियाँले घटेर तोलाको 2,90,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। शुक्रबार 65 रूपियाँले बढ़ेको चाँदीको भाव आज 105 रूपियाँले घटेर तोलाको 5,010 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो हप्ता चाँदीको भाव तोलाको 5,115 रूपियाँ थियो। नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठकले सीमा सुरक्षा, व्यापार सहजीकरण, नागरिक सुरक्षा तथा सीमा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा सहमति जनाएका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चीनी अधिकारी चु जिन साउनको नेतृत्वमा सम्पन्न बैठकले यस्तो साझा धारणा राखेको जानकारी दिनुभयो। सीमा क्षेत्रमा हुने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच थप समन्वय र सूचना आदान प्रदानलाई प्रभावकारी बनाउने विषयमा समझदारी भएको छ। बैठकमा नेपाल चीन बीचको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ़ बनाउँदै सीमा क्षेत्रका नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको छ। विशेष गरी कामका सिलसिलामा केरूङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार तथा आवश्यक सहजीकरणका विषयमा पनि नेपाली पक्षले चीनी अधिकारीसँग आग्रह गरेको थियो। त्यसै गरी व्यापार तथा ढुवानीलाई सहज बनाउन रसुवा बाहिरका नेपाली गाड़ी चालकलाई समेत आवश्यक प्रक्रिया पूरा गरी केरूङ प्रवेशमा सहजीकरण गर्ने विषयमा सकारात्मक छलफल भएको छ। राहदानी भएका र असल चालचलनका चालकलाई क्रमशः अनुमति दिन सकिने संकेत चिनिया पक्षबाट आएपछि व्यवसायी र चालकहरू उत्साहित भएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अवैध संरचना हटाउन पोखरा महानगरपालिकाद्वारा डोजर परिचालन, कञ्चनपुरमा कोटा प्रणाली अनुसार किसानलाई मल बिक्री वितरण लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमी रहने मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना सतर्क रहन मौसमविदको सुझाव हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो अपराध नियन्त्रण र सुरक्षामा समन्वय गरी नेपाल चीन सीमा समन्वय बैठकको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू पोखरा महानगरपालिकाले फिर्के खोलामा अतिक्रमण गरी बनाएका अवैध संरचना हटाउन आज बिहानैदेखि डोजर परिचालन गरेको छ। फेवातालको मुहानका रूपमा रहेको फिर्के खोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कदम चालेको हो। महानगरपालिकाले 2080 साउनमा फिर्के खोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नापजाँच गरेको थियो। त्यो अध्ययनका क्रममा 8 किलोमिटर लामो खोलाको वहाव क्षेत्र र मापदण्डभित्र 160 भन्दा बढ़ी अवैध संरचनाहरू निर्माण भएको तथ्य फेला परेको थियो। महानगरको प्रतिवेदन अनुसार ती संरचनाहरूमध्ये 97 वटा व्यक्तिगत अस्थायी घरहरू छन् भने बाँकी स्थायी संरचना रहेका छन्। धान खेतीको मुख्य याम नजिकै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौजदात रहेको रासायनिक मल वितरणको प्रक्रिया अघि बढ़ाइएको छ। शाखाले मौजदात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्था मार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको हो। अहिले शाखाको गोदाममा 1000 मेट्रिक टन यूरिया, 500 मेट्रिक टन डीएपी र 150 मेट्रिक टन पोटास मौजदात रहेको छ। शाखा प्रबन्धक हेमराज जोशीले सहकारी मार्फत कोटा प्रणाली अनुसार किसानलाई मल बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो। उहाँका अनुसार मौजदात रहेको मल सहकारीलाई निर्धारण गरिएको कोटा अन्तर्गतकै भए पनि निर्धारित समयभित्र नउठाउँदा गोदाममै थन्किएको छ। गएको साउनदेखि अहिलेसम्म शाखाले यूरियाको 9 कोटा र डीएपीको 7 कोटा वितरण गरिसकेको छ। 1 कोटा बराबर 500 मेट्रिक टन मल हुने उहाँले बताउनुभयो। मौजदात रहेको मल पुनः वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिलाई कोटा निर्धारण गरिदिन पत्राचार गरिएको छ। अब विदेशको खबर। अफगानिस्तानको उत्तरी प्रान्त बागलानमा आएको बाढ़ीका कारण महिला र बालबालिका सहित कम्तीमा 10 जनाको ज्यान गएको छ। स्थानीय संचार माध्यम टोलो न्यूजलाई उद्धृत गर्दै चीनिया समाचार संस्था सिन्भाका अनुसार बाढ़ीले बागलानका विभिन्न जिल्लाहरूमा ठूलो क्षति पुर्याएको छ। प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका प्रमुख हिदायतुल्लाह हरमदतका अनुसार बाढ़ीले 100 भन्दा धेरै आवासीय घरहरू क्षति बनाएको छ भने हजारौं एकड़ कृषि भूमि जलमग्न भएको छ। प्राकृतिक विपत्तिले प्रान्तको पहिलो नै कमजोर रहेको ग्रामीण अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको खबरमा उल्लेख छ। अब खेल खबर। सेन्ट्रल एसिया भलिबल एसोसिएशन काभा महिला च्याम्पियनशीपमा नेपालले आज मालदिवसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। यो खेल बेलुकी 5 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा हुनेछ। यसअघि हिजो नेपालले किर्गिस्तानलाई 3-0 को सोझो सेटमा हराएको छ। नेपालले हिजोको खेल 25-18, 25-20 र 25-13 आफ्नो पक्षमा पार्यो। जितसँगै 2 खेलबाट 4 अंक जोडेको नेपाल समूह एकको दोस्रो स्थानमा छ। नेपालको सेमी फाइनल सम्भावना जीवितै छ। पराजित किर्गिस्तान 2 खेलबाट 3 अंकका साथ तेस्रो स्थानमा छ। पहिलो खेलमा नेपाल भारतसँग 3-2 को सेटमा पराजित भएको थियो। किर्गिस्तानले मालदिव्सलाई 3-0 को सोझो सेटमा हराएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि मंगलबारसम्म सुदूरपश्चिम र लुम्बिनीमा तातो दिन तथा तातो लहर कायमै रहने मधेस बागमती र गण्डकीमा हावाहुरी र वर्षाको सम्भावना सतर्क रहन मौसमविदको सुझाव हप्ताको पहिलो कारोबार दिन आज सुन चाँदीको भाव घट्यो सुन तोलाको 2,90,900 रूपियाँमा कारोबार अपराध नियन्त्रण र सुरक्षामा समन्वय गर्ने नेपाल चीन सीमा समन्वय बैठकको निर्णय चिनिया पक्षबाट आएका आश्वासनले व्यवसायी र चालकहरू उत्साहित अफगानिस्तानको बागलानमा बाढ़ीका कारण 10 जनाको ज्यान गयो सबै 100 भन्दा बढ़ी घरहरूमा क्षति र काभा महिला च्याम्पियनशीपमा नेपालले आज मालदिवसँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: लो आयो है। क्वालिटी में नंबर वन दाम सबै भन्दा कम
3: ओ प्रकाश।

0: তোমার নম্বর ওয়ান দানা হে পোশাক দানা নম্বর ওয়ান দামায় সবে ঘন্টা কম
1: ধ্বনি
2: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
3: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
2: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
4: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
5: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
6: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
5: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844206090745954353।
5: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुरकोट, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845401443, 9863023422।
9: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सिने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायु। साथमा तपाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगिन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुति लिएर उपस्थित भइराखेका छौं। आज पनि सेक्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको व्यवसाय आजको व्यवसायमा एकदमै मिठा रमाइला चलचित्र गीतहरू हामी कार्यक्रम समय अवधि भइराख्नेछ। गीत मार्फत तपाईँले आफ्नो साथी संगी आफन्त इष्ट मित्रजनहरूलाई चाहिँ सम्झना सन्देश राख्न सक्नुहुनेछ दिन सक्नुहुनेछ। कार्यक्रममा उपस्थित हुनका लागि 0840 40 00 26 0840 40 00 26 फोन गरेर आउनुपर्ने हुन्छ। यो समय तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर कार्यक्रम सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला अनि कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। त्यसै गरी तपाईँले सामाजिक सञ्जाल फेसबुक पेज मार्फत पनि आफ्नो साथी संगीलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी कार्यक्रम समय अवधिभरि वाचन गर्नेछौ। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। उकाले ओह्राले भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। यो सव्यस्तताको समयमा पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ। जो साथीले सुनेर साथ दिनुहुन्छ उहाँले हामीलाई प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। कार्यक्रम के कस्तो लाग्दैछ भन्ने कुरा हामीलाई जानकारी गराउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै भिटो गीत जनम जनम जिउलासँगै फाकी र भरू पिपल एकदमै मिठो रमाइलो चलचित्र गीत रहेको थियो। चलचित्रको नाम भरू पिपल रहेको थियो। एकदमै मिठो गीत अनि यसमा अभिनय श्रीकृष्ण श्रेष्ठ र पूजा चाहनको अभिनय रहेको थियो। अनि धेरै साथीहरूको पनि अभिनय रहेको छ। एकदमै मिठो गीतबाट चाहिँ कार्यक्रम सुने सौगातको शुरूआत भइसकेको छ। यस्तै मिठा र माया चलचित्र गीत कार्यक्रम समय अवधिभर बस्नेछ र तपाईँले गीत मार्फत चाहिँ आजको अवसायमा आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार दिदी, आरामै हुनुहुन्छ? ल पक्कै पनि तपाईँको आशा होइन एकदम ठिक छ, म एकदम आराम कसैले छु भन्नु परेछ। अनि सुनाउनुहोस् तपाईँको नयाँ नौलो खबर के छ, के गर्दै हुनुहुन्छ यो समय? यता पनि चर्को चर्को घाम लागेको थियो, तर हाम्रो यता हिजो रामेछापतिर चाहिँ भनौँ न 7-8 बजेको समयमा चाहिँ हल्का पानी परेको थियो। त्यता पर्यो कि परेन?
1: यता पनि हल्का एकैछिन पानी पर्यो, चार एकछिन पर्यो, पातलै भन्नुपर्छ, त्यतिकै हटेर गयो भन्नुपर्छ है।
0: यता पनि त्यस्तै होइन, थोरै समय चाहिँ पानी पर्यो, एकदम ठुलै परिरहेको थियो। ठिकै छ, गर्मी एकदमै बढ़िरहेको छ, यता पनि गर्मी गर्मी नै छ। अदेजी आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, प्रशस्त मात्रामा पानीहरू पिउनुहोला, कार्यक्रमलाई पनि सुनेर साथ दिनुहोस्। अनि आजको बसाईमा चाहिँ एकदमै मिठो गीतहरूको गीत चाहिँ बज्छ, हजुरले चाहिँ आफ्नो साथी संगी इष्ट मित्रलाई सम्झना सन्देश राख्नुहोस् है त।
1: हुन्छ, विशेष गरी सम्झन पर्दा दिदीहरूको लागि नै भन्न चाहन्छु, अनि प्राविधिकमा हुने दाईको लागि, दिदीलाई चाहियो भण्डारी लगायत, अनि हजुरको रेडियो होली युनिटको लागि नै सम्झन चाहन्छु, र अनि बहिनीहरू रमिला तामाङको लागि सबैमा तामाङ, अनि त्यसै गरी साथी कुमारको लागि, अनि त्यसै गरी कमला दिदी, अनि शिला राणा, अनि फेरि साथी ध्रुव पाण्डे, निर्मला पौडेल, अनि निर्मला लामा लगायत साथीले पनि मलाई त्यो माथि हुनुहुन्छ सम्पूर्णको लागि चलचित्र चाहिँ समर्पण गर्दै
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो देवजी जगदुले राटबाट देखि हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्त साथी सिंगीलाई सम्झना राखेर सिरिसक्नु भएको छ। पालो तपाईँको, तपाईँले पनि फोन गरेर आउन सक्नुहुनेछ। जो कोही भर्खरै मात्रै कार्यक्रम सुन्दै हुनुहुन्छ, नयाँ साथी हुनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर रहेको छ 0848-40-0026 फोन गरेर आउन सक्नुहुनेछ। अनि त्यसै गरी आफ्नो साथी सिंगीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले पठाउनुहोला, तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गर्नेछौ। र त्यसै गरी हुनुहुन्छ यति बेला हाम्रो फेसबुक पेजबाट धेरै कमेन्टहरू प्राप्त भइराखेको छ। रामजी किमिरेजी हुनुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा सम्झना छ चितवनबाट भन्दै हुनुहुन्छ। रामजीजीलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु, सालुबाट विनोद बरुवाल हो नि भन्दै हुनुहुन्छ। विनोदजीलाई पनि विशेष धन्यवाद। यति बेला फोन सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
2: दिदी। नमस्ते लासो फ्याफुल्ला है।
0: नमस्ते लासो फ्याफुल्ला, हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: सुस्मिता बोल्दैछु है।
0: हाम्रो सुस्मिता मोक्तानजी बोल्नुभयो?
2: हजुर।
0: के छ अनि हजुरको खबर? मेरो पनि एकदम ठिकठाक छ, राम्रो रमाइलो छ, चर्को चर्को घाम लागिरहेको छ। अरू त यस्तै छ भन्नुपर्छ, खासै नयाँ नौलो खबर छैन, यस्तै छ भन्नुपर्छ है। सुस्मिताजी हजुरको सुनाउनुहोस् न। सेम टु सेम उस्तै रहेछ। अनि खाना त खानु भइसक्यो होला है? ल खाँदै हुनुहुन्छ? ल ठिक छ, खाँदै हामीलाई फोन मार्फत कुराकानी गर्दै हुनुहुन्छ, खुसी लाग्यो। अब के गर्ने, त्यसो बोल्न मन लाग्छ, अब खाँदा खाँदै हिँड्ने प्रोग्राम आउँछ, अब प्रोग्राम आएपछि होइन खानै छोड्योहरू पनि कार्यक्रम सुन्नु परिहाल्यो होइन। म चाहिँ एकदमै धेरै खुसी भएँ है सुस्मिताजी, किनभने अब खाना खाँदै हुनुहुन्छ, खाना खानलाई चाहिँ एकछिन वेट गरेर भए पनि हामीसँग कुराकानी गर्न अनि आफ्नो साथीसँगलाई सम्झना गर्नलाई चाहिँ उपस्थित हुनुभएको छ, धेरै खुसी लाग्यो। हजुरलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दछु है त। ल त्यसो भए हामी कार्यक्रमतर्फै लागौँ त। ल आफ्नो साथीसँगै अनि आफ्नो दर्शनहरूलाई चाहिँ सम्झना राख्नुहोस् है त।
2: सञ्चालन गर्ने हुने दिदी हजुरकै लागि भन्न चाहे, टेक्निकलमा हेल्प गर्ने दिदीको हुनुहुन्छ उहाँको लागि भन्न चाहे, अनि यस्तो नै हुनुहुन्छ मम्मी बाबा घर फ्यामिली सबैको लागि, अनि साथीहरू यता चाहिँ सबैलाई सम्झिरहेको छु, सब कोही कोही चलाउने बिर्सेको छैन भन्दै छुटेर जान्छु ल। नमस्ते।
0: हस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो सुस्मिता मोक्तान खाडादेवीबाट हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा आफ्नो साथीसँगलाई सम्झना राखेर छुटी सक्नु भएको छ। यति बेला भने हामी साथीसँग कुराकानी गरिसकेका छौँ, एकदमै मिठो गीततर्फ लाग्छ। गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जान्छौँ, विश्रामपछि फेरि आउनेछौँ। तपाईँ आयो भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
7: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
11: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
11: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 0485-41-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
12: साइन्स फ्याकल्टीमा तराई, पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका पढेका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
12: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
12: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
12: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

कार्यक्रममा हामीले एकदमै मिठो गीत राख्यौँ कोही परिकारले, होइन एकदमै मिठो गीत रहेको थियो, एकदमै राम्रो रमाइलो पनि रहेको छ होइन। यो गीतले चाहिँ भन्न खोजेको केवल मनोरञ्जन मात्र होइन, यसले चाहिँ मानिसको वास्तविक सुन्दरता मन व्यवहारमा हुन्छ भन्ने सन्देश पनि दिन्छ। रमाइलो गीत संगीत हास्य शैली र आकर्षक शब्दले यो गीतलाई अझ रोचक बनाएको छ एकदमै होइन। अब हुने पनि हो, हामीले अब गीतले चाहिँ प्रेम र सम्बन्धमा विश्वास तथा भावना महत्वपूर्ण हुन्छ भने होइन, मानिसको रंग अनि वा बाहिरी रूपलाई चाहिँ आधार बनाएर चाहिँ कसैले हेर्नु ठिक पनि होइन। एकदमै मिठो सन्देश पनि दिएको छ गीत संगीतले पनि, एक पक्कै पनि यो एकदमै मिठो गीत राखिसकेका छौँ। यस्तै मिठा रमाइला गीत संगीतहरू कार्यक्रम समय अवधिबाट बज्नेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो, साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। धेरै धेरै होल्डमा बस्नु पर्यो जस्तो लाग्यो, यसमा चाहिँ म क्षमा प्रार्थी छु, किनभने अब कहिले काहीँ चाहिँ यस्तै हुन्छ होइन, अब साथी सङ्गीहरूले पनि बुझ्नुपर्ने हुन्छ। आउनुहोस्, अझै पनि केही समय अझै बाँकी छ, तपाईँले फोन मार्फत होइन आफ्नो साथी सङ्गीलाई आजको बसाइमा तपाईँले सम्झना सन्देश राख्न पाउनुहुनेछ, अनि तपाईँको आफ्नो आफन्त साथी सङ्गीलाई पनि एकदम मिठा र माया सन्देशहरू चाहिँ छोड्न सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रम समय अवधिभर वाचन गर्ने यति बेला हुनुहुन्छ साथी सपना तामाङजी हुनुहुन्छ। हेलो हजुर दिदी, नमस्ते। नमस्कार साई, सिन्धुलीबाट सपना तामाङ हो। राम्रो लाग्छ कार्यक्रम अब बस्ने गीत मार्फत चाहिँ सम्झनु पर्दा दिदी हजुरको लागि, रेडियो परिवारको लागि र साथीहरूमा सम्झना प्रधान, मेनुका परियार, रमिला तामाङ, भाई सबिन श्रेष्ठ, पाचन तामाङ, मनिता परियार, शर्मिला रन्तेल र अन्य सबैको लागि भन्दै मिठो माया सम्झना छोड्दै छुटिन्छु भन्नुभएको छ। सपनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ अर्को साथी, मनको साथी जीवन कार्कीजी हुनुहुन्छ। हजुर पोखरेली नमस्कार, है सन्चै हुनुहुन्छ हजुर, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी रेडियोलाई माया गर्ने भन्नुभएको छ। आजको दिन शुभ रहोस्, नेपाली चलचित्रलाई माया गर्नुहोला, सम्पूर्ण साथीलाई सम्झेको छु, सबैको भलो चाहने मान्छे, शुभ दिन भन्नुभएको छ। मनको साथी जीवन कार्कीजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला अर्को साथी हुनुहुन्छ फोन सम्पर्कमा, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, शुभ नाम फेरि भन्नुहोस् त। मनोजी, के छ मनोजीको खबर? मेरो पनि एकदम ठिक ठाक छ, राम्रो रमाइलो छ भन्नु परेछ, मजाले काम लागिरहेको छ। हजुरको सुनाउनुहोस्। त्यता पनि त्यस्तै हो मनोजी। हेलो, हजुरको आवाज एकदमै कटेर आएको छ, नेटवर्कको कारणले हो कि के हो? ठिक छ, आवाज चाहिँ बिच बिचमा कटेको छ, ठिकै छ। कार्यक्रममा सहभागिता जनाउनु भएको छ, हामी कार्यक्रमतर्फ लागौ। आज चाहिँ अब के गर्नु पर्दैन, एकदमै मिठा गीतहरू चाहिँ कार्यक्रममा बस्छ, हजुरले आफ्नो साथी सङ्गीलाई चाहिँ सम्झना गर्नुपर्ने हुन्छ मनोजी। हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो, उहाँको आवाज चाहिँ राम्रोसँग हामीले सुन्न सकेनौ, त्यही भएर हामी छोटो मिठोमा मात्रै कुराकानी गर्यौं। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट फोन गर्नुहोस्, आजको बसाईमा आफ्नो साथी सङ्गीलाई सम्झना राख्न पाउनुहुनेछ है। र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्नो साथी सङ्गीलाई सम्झना पठाउन सक्नुहुनेछ। त्यसै गरी हुनुहुन्छ बुद्ध वज्र चारीजी हुनुहुन्छ, सम्झना म्याम म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी सुस्मिता मुक्तानजी हुनुहुन्छ, हाम्रो उहाँसँग कुराकानी पनि भयो र आफ्नो साथी सङ्गीलाई पनि सम्झना गर्नुभएको छ। हेलो दिदी, गुड आफ्टरनुन, लास्ट सोफिया पुला कृष्ण खाना खानुभयो त भन्नुभएको छ। मेरो खाना भइसक्यो, हजुरको पनि भइसक्यो होला होइन, भन्दा पनि खाँदै हुनुहुन्थ्यो है। म पनि खाना देवीबाट सुमिता मुक्तान हो, प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ भन्नुभएको छ। सिसर घर फ्यामिलीको लागि पनि प्रोग्राम सुनेर साथ दिनुभएको छ भन्दै हुनुहुन्छ, र सम्पूर्ण साथीहरूलाई विशेष सम्झना सहित मिठो माया सम्झना राख्दै छुटिन्छु। नमस्कार भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ
डम्बर ढुंगेलजी हुनुहुन्छ। हेलो दिदी नमस्ते, म पनि मन्थली कटजोरबाट चाहिँ डम्बर ढुंगेल हो। खाना भयो दिदी भन्नुभएको छ, मेरो खाना भइसक्यो हजुरको भएकी बाँकी छ। के छ खबर दिदी भन्नुभएको छ, मेरो खबर एकदम राम्रो रमाइलो छ भन्नुपर्छ, सबै ठिकठाक छ है त। र साथीहरूलाई सम्झना गर्नुभएको छ, शोभा थापा, रोली राई, सुमिति यादव, सुनवार खिरा, सम्झना नेवा खड्गी, सन्तोष छेत्री, निरोज कार्के, तिम्रो दिनको राजा, मम्मी बाबा अललाई चाहिँ मिस यु भन्नुभएको छ, लगायत साथीहरूलाई पनि सम्झना सहाय भनिदिनुहुन्छ। डम्बरजीलाई पनि विशेष धन्यवाद। यति बेला अर्को साथी फोन सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार भन्दै थियो, उहाँ छुटिसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने आउन सक्नुहुनेछ। र त्यसै गरी यो समय तपाईँ उकाली उराली भन्ज्याङ चौतारी मिलाबाद गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हामीलाई सुनेर साथ दिनुहोस्। अनि मिल्छ भने, समय छ भने कार्यक्रम पनि सहभागिता जनाउनुहोस्। र तपाईँले आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश राख्नुहोस्। यो एकदमै व्यस्त समय पनि छ अनि कतिपय ठाउँमा अब मकै गोड्ने बेला भएको छ होला, कतिपय मकै होइन जोत्ने बेला पनि भइसकेको छ होला, मेलापात पर्व टार्ने समय पनि रहेको छ होइन। यो व्यस्त समयमा पनि हामीलाई सुन्दै हुनुहुन्छ होला अनि तपाईँ यो काम गरिरहँदा पनि कार्यक्रमको लागि सुनेर साथ दिनुभयो र एकदमै मिठा मिठा चलचित्र गीत संगीतहरू पनि सुनेर मनोरञ्जन लिनुभयो होला। यो गीत संगीतले तपाईँको एकदमै होइन मनलाई हल्का बनाउँछ। कतिपय दुःख पीड़ा वेदनाहरू गुम्सेर बसेका छन् भने पनि त्यसलाई चाहिँ केही हद मात्रामा चाहिँ कम गर्ने पनि गर्दछन्। तर हाम्रो आवाज तपाईँको गाउँ बस्तीसम्म गुन्जिरहेको छ होला, मिठा गीत संगीतहरू सुन्दै हुनुहुन्छ होला, उखाली चढ्दै हुनुहुन्छ होला, ओह्राली झर्दै हुनुहुन्छ होला, चौतारीमा बसेर शीतल हावा खाँदै कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला भन्ने पनि आशा लागेको छ। विदाको समय छ होइन, अफिसतिर अफिसियली कामतिर त अब साथीसँगै होइन आमा बुवा दाजुभाइ दिदीहरू बहिनीहरू चाहिँ अब जानुभएको छैन होला। आज विदाको समय घर भए बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होला, काममा व्यस्त पनि हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ अवस्थामा रहेर हामीलाई सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, शर्मिला हायुजी हुनुहुन्छ। हेलो सेज, गुड आफ्टरनुन, म पनि सुन्दैछु प्रोग्राम सिन्धुलीबाट, शर्मिला हायु प्यारी बटुहरू। त्यसै गरी सरिना राई, उर्मिला दियाली, शर्मिला हायु राई। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, संगीता हायु, जानुका हायु, रिया योगी, निस्मा बराल, सरिका कुंवर, त्यसै गरी सूचना योगी लगायत सबैमा मिठो माया सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीतर्भ लाग्छौं, गीतपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: Kaygım ekleme mütürgeyi de bizi bir zaman bu içeri örneği hazır. Pastin bir zaman. Ekleme mütürgeyi de bazı sakin olsa bu bani. Kaygım ekleme samayı bani sakin alaki sakin olsa. Koy saati olunca bani vasan gami. Kura kani garsam ve tez pati yami mütürgeyi çördey. Ata payla patronu bayka sandes vazan gördey. Ami pani çürdi neysam. Eti bila samparkama saati olunca bani unuca. Anama suagat garsam. Namaskar.
1: Hello, namaste.
0: Namaskar, Nirmala ji. Kya hal hai mununcha ni?
1: Ekdam
0: aram se chal raha hai. Lucky garden chahiye samay.
1: Kaise
0: ke pani aram dam lagya chha, basi rahe chha bhanuma. Charko charko kaam lagira aako chha, basi basai karyakram sundai ठीक छ कार्यक्रममा भए पनि अन्तिममा भए पनि हजुरको आवाज सुन्न पाए एकदमै खुसी छु कार्यक्रममा एकदमै मिठो गीत बज्छ हजुरले आफ्नो साथीसँगै आफन्तजनलाई सम्झना गर्न सहित
1: हुन्छ
0: हस्त नमस्ते हुनुहुन्थ्यो निर्मला पौडेल सिन्धुलीबाट हुनुहुन्थ्यो उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना गरेर छुटिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ समयको पनि ख्याल गर्नुपर्ने हुन्छ तपाईँहरूले पठाउनु भएको तिमीमा अहिले कमेन्टहरूलाई पनि स्थान दिनुपर्ने हुन्छ यति बेला हुनुहुन्छ अर्जुन याखाजी हुनुहुन्छ दर्शन सेवा हजुर म यता सङ्घ सभा धर्म देवी दुई ताबाफोकबाट अर्जुन याखा हो सम्झना सबै साथीहरूमा भन्दै हुनुहुन्छ मिडिया प्रेमी राय अनिसा रोज छेत्री हर्पल रोशनी अञ्चिता मल्ल ठकुरी छेत्री राज खले मगर त्यसै गरी राज योगी गुरूङ भन्नुभएको सर्दिक जिमी ललित जिमी अल साथीहरूलाई सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद र त्यसै गरी प्रदीप राणाजी हुनुहुन्छ नमस्ते हजुर भन्नुभएको छ नमस्ते नमस्कार है हजुरलाई पनि र त्यसै गरी हुनुहुन्छ चन्द्र राई हुनुहुन्छ हेलो नमस्ते नाना म चाहिँ खोटाङबाट हो चन्द्र राई सुन्दैछु है भन्नुहुन्छ चन्द्रजीलाई पनि विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ नमस्ते सञ्चय हुनुहुन्छ म यता भारतको हिंसालबाट कर्णप्रिय केसी संगीत कर्चे दाङ तुलसीपुर कार्यक्रम एकदमै राम्रो छ यसै कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्ण साथीहरूमा मिठो माया सम्झना छोड्दै विदा हुन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ सत्यकला इसाराजी हुनुहुन्छ मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी मिलन घायल मोटुजी हुनुहुन्छ हेलो गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्डको लागि फ्रम खतरबाट है भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी झर्निसा फुलामी मगरजी हुनुहुन्छ हेलो दिदी नमस्ते नमस्कार अनि गुड आफ्टरनुन है दिदी म पनि सुन्दैछु सिन्धुली घर भइहाल्छ केटिमबाट गीत मार्फत सम्झन पर्दा मेरो बाबा मम्मी दादा भाउजू बुनु भाइ अनि त्यस्तै गरेर यसोदा अमृता प्रतीक्षा खुसी शर्मिला मन्जु मनिषा सुशीला त्यस्तै गरी हुनुहुन्छ भूमिकाजी हुनुहुन्छ आशिष मिलन त्यसै गरी देश तथा विदेशमाबाट चाहिँ कार्यक्रम सुने सौगात सुनेर बस्नुभएका सम्पूर्ण महानुभावहरूलाई चाहिँ भन्दै छुटिन्छु नमस्ते नमस्कार भन्नुभएको छ हाम्रो झर्नेसा मगरजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी हुनुहुन्छ आङ कामीजी हुनुहुन्छ हेलो सिस्टर नमस्ते नमस्कार म यता कलडुङ्गा पोकली घर बाट चाहिँ आङ कामी शेर्पा हो मलाई चाहिँ कार्यक्रम एकदमै राम्रो लाग्छ र सुनेर साथ दिन्छु अब बस्ने गीत दिदी हजुरको लागि साथै म बाट परिचित अपरिचित सबै साथीहरूलाई सुनाउन चाहन्छु भन्दै छुटिन्छु नमस्ते भन्नुभएको छ आङजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी छुटिनुपर्ने हुन्छ आजको अवसायमा हामीले चारजन साथीसँग चाहिँ कुराकानी गर्न सफल भयौं देव माझी त्यसै गरी सुस्मिता भुक्तान मनोज कार्की निर्मला पौडेलजी हुनुहुन्थ्यो उहाँले सम्पूर्णलाई एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधि बरबजीका मिठा रमाएर चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु र तपाईँले देश तथा विदेशमा रहेर कार्यक्रम सुन्नुभयो कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभयो फेसबुक पेजबाट आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुभयो उहाँ साथीहरूलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु र तिनजेलसम्म मलाई प्रविधि समीजनबाट साथ सपोर्ट दिनुभयो ललिता हायुलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा एकदमै मिठो गीत छोड्दै आजको बसाई स्नेह सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाई भने रेडियो सुन्दै गर्नुहोला। हौस् त नमस्ते।

0: अहिले दिउँसोको एक बज्यो।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड रामेछ। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य

0: केन्द्र रामेसापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप। के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
2: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854-043-305 0485-43-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: हाल्नु। लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वास दिनु र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145755, 98141906699, 98064417188।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्केकिने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904660, 98692965998।
9: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
1: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11मा भर्ना खुल्यो।
7: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
6: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
6: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
7: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
6: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-62310, 0144-62332, 98-51-20-16, 98-43-36-91-94।
6: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
0: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178

नमस्कार दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो बेक्सी 2 थुप्रै मेगाहर्ज साथै तामाको सिएफएम 95 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 12 जिल्ला समितिको तदर्थ समिति गठन नगरी ओडा र पालिकाको अधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ। पार्टीले राजसभाका 12 वटा संस्थापक सभापति चन्दन सुणकारलाई बर्खास्त गरेको थियो। विवादित जिल्ला समिति भंग गरेर केन्द्रीय तहबाट नेताहरू पठाएर शनिबार हिजो विस्तारित बैठक गरिएको थियो। केन्द्रीय नेताहरू सहित हिजो भएको विस्तारित बैठकले तदर्थ समिति गठन नगरी ओडा र पालिका अधिवेशनमा लाग्न निर्णय गरेको हो। ओडा र पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको छ। पालिका अधिवेशन जेठ 17 गतेका लागि तोकिएको छ। तदर्थ समिति गठनको भएका वडाको अधिवेशन जेठ 12 गते र गठन हुन बाँकी रहेका पालिकाको तदर्थ समिति 13 गते गर्ने निर्णय गरेको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ। बैठक भक्तपुरको गुण्डु स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुरू भएको हो। आजको बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ। त्यसअघि बोल्न बाँकी नेताहरूले धारणा राख्नेछन्। गत शुक्रबारदेखि शुरू भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम शनिबारसम्म पनि जारी रहेको थियो। शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। ओलीको बचाउमा उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतले धारणा राखेका थिए। उनीहरूले संकटका बेला नेतृत्वको संरक्षण गर्नुपर्ने बताएका थिए। शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले समेत ओलीको समर्थन नगरी धारणा राखेको स्रोतले बताएको छ। महासचिव पोखरेलले गुमाउरो शैली प्रयोग गर्दै अहिलेकै अवस्थामा पार्टी अघि बढ्न

सक्ने बताइएको छ। शनिबार महासचिव पोखरेलले सहित उप महासचिव योगेश भट्टराई र रघु वीर महासेठ सचिवहरू सभिलाल विश्वकर्मा हिम्मत कार्की र यमलाल कडेल ओलीको विपक्षमा उभिएका थिए। शुक्रबार उपाध्यक्ष विष्णु पौडेल सहित चार उपाध्यक्ष पनि ओलीको विपक्षमै देखिएका थिए। उपमहासचिव लेखराज भट्ट र सचिव पद्म अभियाल भने ओलीको पक्षमा उभिएका थिए। आज सचिव श्रीधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राज भट्टराईले धारणा राख्नेछन्। नेपाल राष्ट्र बैंकले अपाङ्ग मैत्री बैंकिङ सेवालाई जोड़ दिएको छ। केन्द्रीय बैंकले ज्येष्ठ नागरिक अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंक सेवामा विशेष प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाले ज्येष्ठ नागरिक अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिए सहज रूपले बैंक सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसै गरी बैंक तथा वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्ग मैत्री हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस प्रकारको शाखाको विवरण बैंकहरूले वेबसाइटमा राख्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थालाई एक आपसमा सहकार्य गरी एटीएम लाउस भएका स्थानमा ब्रेल साई कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्न केन्द्रीय बैंकले निर्देशन दिएको छ। यस प्रकारको एटीएमको विवरण पनि वेबसाइटमा राख्नुपर्नेछ। एटीएम मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवा अपाङ्गता भएका व्यक्ति आफैले उपयोग गर्न नसक्ने सो घोषणा गरेको खण्डमा इजाजत पत्र प्राप्त संस्थाले त्यो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने हुन्छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। बैंक तथा वित्तीय संस्थाले जारी गर्ने डेबिट क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टिकल फिचर राख्नुपर्ने व्यवस्था राखेको छ। बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई अतिरिक्त काममा लगाउन नपाउने व्यवस्था भएको छ। बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी मात्र काममा लगाउन निर्देशन दिएको हो। बैंक तथा वित्तीय संस्थाले कार्यालय समय कहाँ अतिरिक्त समयमा काम खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ। कर्मचारीलाई कार्यालय समयमा अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने व्यवस्था भएको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। बंगलादेशमा फैलिएको दातुरा महामारीका कारण मृत्यु हुने बालबालिकाको संख्या 512 जना पुगेको छ। यो दशकौं यताकै सबैभन्दा घातक प्रकोप बनेको हो। शनिबार पनि मृत्यु हुनेको संख्या बढ़िरहेको छ। गत 24 घण्टामा मात्र 13 बालबालिकाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको हो। मार्च 15 शुरू गरिएको तथ्याङ्क अनुसार कुल मृतक संख्या 512 पुगेको छ। अहिले राजधानी ढाकामा अस्पतालहरू बिरामीले भरिभराउ भएका छन्। त्यहाँ विशेष वार्ड स्थापना गरिए पनि सघन उपचार कक्ष, आईसीयू कक्ष पर्याप्त शैय्या उपलब्ध छैन। दादुरा अत्यन्त संक्रामक भाइरल रोग हो, जुन खोकी र हाच्यू मार्फत फैलिन्छ। एक पटक संक्रमण भएपछि यसको कुनै विशेष उपचार छैन। यो रोग मुख्यत बालबालिकामा देखिन्छ र यसले विशेष गरी कुपोषित वा खोप नलगाइएका बालबालिकामा निमोनिया, मस्तिष्क सुन्निने समस्या तथा मृत्यु जस्ता गम्भीर जटिलता निम्त्याउन सक्छ। दादुरा विश्वभर खोपद्वारा रोकथाम गर्न सकिने बालमृत्युका प्रमुख कारण मध्ये एक मानिन्छ। 17,50,00,000 जनसंख्या रहेको दक्षिण एसियाली राष्ट्र बंगलादेशले महामारी नियन्त्रणका लागि व्यापक खोप अभियान सञ्चालन गरेको छ। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफकी बंगलादेश प्रमुख राणा फालवावर्सले यस साता उक्त अभियान मार्फत 1,80,00,000 बालबालिकासम्म पुगेको बताउनु भएको छ। तर स्वास्थ्य विभागले खोप अभियानको पूर्ण प्रभाव देखिन अझै केही महिना लाग्ने जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। नेपाल क्रिकेट

ज्ञानका अध्यक्ष चतुरबहादुर चन्द विरूद्ध पद दुरूपयोग गरेको लगायतका विभिन्न किसिमका गम्भीर आरोप लागेको छ। ती आरोपहरूबारे पाँच दिनभित्र जवाफ दिन राखेपले निर्देशन दिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेप क्यानलाई पत्रचार गर्दै अध्यक्ष चन्द विरूद्ध विभिन्न उजुरी परेकाले त्यस विषयमा पाँच दिनभित्र राय प्रतिक्रिया र प्रमाणित कागजातहरू उपलब्ध गराउन निर्देशन दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा 2083 साल वैशाख 16 गते अध्यक्ष चन्द विरूद्ध उजुरी दर्ता भएको थियो। वैशाख 29 गते आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई यस विषयमा पत्र पठाएको थियो। त्यसपछि मन्त्रालयले वैशाख 31 गते राष्ट्रिय खेलकुद परिषद राखेपलाई पत्र लेख्दै 10 दिनभित्र जवाफ दिन भनेको हो। मन्त्रालयको पत्रमा क्यान अध्यक्ष र कोषाध्यक्ष लगायतका पदाधिकारीहरूले आफ्नो पदीय अधिकारको दुरूपयोग गर्दै सार्वजनिक कोष अपसरण गरेको, अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियाको दुरूपयोग गरेको, अपाङ्गता भत्ताको दुरूपयोग गरेको, वार्षिक साधारण सभा र विश्वकप जर्सी तथा टिकटमा अनियमितता भएको लगायतका विषयहरूमा जवाफ मागिएको छ। त्यसपछि राखेपले गत बिहिबार क्यानलाई पत्रचार गरेर चन्द विरूद्ध विभिन्न मुद्दामा अख्तियारमा उजुरी परेको र उक्त उजुरीको गम्भीरतालाई अध्ययन गरी उजुरीमा पठाइएको विषयमा बुदागत रूपमा सत्य तथ्य राय प्रतिक्रिया एवं सो संघ सम्बन्ध प्रमाणित कागजात विवरणहरू पछिसम्म फरक नपर्ने गरी पठाउन भनेको हो। हवस् त, यिनै खबरहरूसँगै दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललित आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआत्तिने। भागदौड नगर्ने। बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: मङ्गलसूत्र झुम्काएर पाउजु कहाँ बनाएर ल्याउनु हो।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447524013।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु र साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु। र तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं र आज पनि सुक्रम जारी रहेको छ। आजको अवस्थामा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्ने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाई आजको बसाईमा तपाईँलाई मनपर्ने आधुनिक गीत रोजाईमा पार्न सक्नुहुनेछ र रोजाईको गीत मार्फत आफ्नो साथी संगीलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, 0840-40-0026 फोन गरेर आउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ कालीब्राली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौं। र कार्यक्रम अवधिभर तपाईँको रुसाईको गीत बज्नेछ, तपाईँले फटाफट फोन गर्नुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत स्वरूप राज आचार्यको आवाजमा रहेको म ढले बिहु सीमा ढले एकदमै यो मिठो गीतबाट हामीले कार्यक्रम रोजाई तपाईँको शुरूआत गरिसकेका छौं। यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू तपाईँको रोजाएको पनि बज्नेछ। तपाईँलाई जुन इच्छा लाग्छ सुन्न मन छ त्यो गीत चाहिँ तपाईँले रोजाईमा फार्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0440400026 फोन गरेर आउनुपर्ने हुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार। हजुर यो आवाज कहाँ देखेको?
1: सिन्धुपाल्चोकबाट हो भन्नुभएको है दिदी?
0: सिन्धुपाल्चोकबाट। शुभ नाम?
1: धनमाया तामाङ।
0: धनमाया तामाङ सिन्धुपाल्चोकदेखि।
1: हजुर
0: कार्यक्रम सुन्दै हुनुहुन्छ धनमायाजीले?
1: दिदी हाम्रो यता त कार्यक्रमै चल्दैन दिदी, के गर्नु सुन्दै सुनिँदैन।
0: हो र सुन्नुहुन्न। अनि अहिले चाहिँ कसरी यो नम्बर प्राप्त गर्नुभयो त?
1: अहिले चाहिँ तराबबाट अनुष्का तामाङले दिएको थिए नम्बर, अनि त्यही कारणले फोन गरेको हो भनेको थियो है दिदी।
0: ल अनुष्का तामाङजीको घर चाहिँ यतै हो?
1: हजुर
0: ल ठिक छ। अनुष्काजीले हजुरलाई जानकारी दिनुभयो कार्यक्रम आउँदैछ फोन गर्नु भन्नुभयो, त्यही भएर हजुरले फोन गर्नुभयो। ल हजुर इन्टरनेटको पहुँचमा कतिको हुनुहुन्छ?
1: यतातिर नेटै चल्दैन भन्नुपर्छ है।
0: ल ठिक छ, नेट नचलेपछि त अब कसरी कुन कुन माध्यमबाट सुन्न सकिन्छ र होइन। ठिकै छ, जानकारी गराउनु भयो, तर आजको बसामा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ कि थाहा छैन?
1: थाहा छ भन्नुपर्छ है।
0: ल कुन गीत सुन्न मन छ हाम्रो धनमायाजीलाई?
1: मलाई बल गरेर त्यो मन इच्छा भन्ने गीत बजाइदिनु न है।
0: ल बल गरेर त्यो मन यता सार भन्दिन म भन्ने गीत छ है।
1: हजुर
0: ल हामी कार्यक्रममा राख्छौ यो गीत पनि हाम्रो स्वरूप राज आचार्यको आवाजमा रहेको छ। सो गीत कार्यक्रममा बस्छ, हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नु छ है त?
1: हस् हुन्छ। विशेष गरी त हजुरको लागि भन्न चाहन्छु, मित्रको लागि, हजुरको रेडियो युनिटको लागि भन्न चाहन्छु, मेरो सम्पूर्णको भन्छु र मेरो साथीहरू सम्पूर्णको लागि भन्दै भन्दै दिदी। ओके बाबाई।
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो हाम्रो धनमाया तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना गर्नुभयो। एकदमै मिठो गीत पनि रोजाईमा पारिसक्नु भएको छ। पालो तपाईँको फटाफट फोन गर्नुहोस्, तर तपाईँले अब साथीले रोजाईमा पार्नु भएको गीत मार्फत आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन। अब बाक्सो नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। मेरो घरमा हुनु श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। नवीन विशी हुनुहुन्छ, हेलो दिदी गुड आफ्टरनुन, के छ खबर, खाजा खानुभयो त? म पनि सुन्दैछु जिन्दिली घर भइहाल चाहिँ काठमाडौँबाट सुन्दैछु है भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार। हाम्रो निमाजी के छ, आरामै हुनुहुन्छ नि? खुसी लाग्यो हजुरहरू आराम कुशल मङ्गल भयो भने त हामीलाई एकदमै खुसी लाग्छ नि निमाजी। के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै बसिराख्नु भएको छ है। ल सुनेर साथ दिनुहोस्, हाम्रो आजको बसाइमा गीत रोजाइमा पार्नुपर्ने हुन्थ्यो, साथी अघिल्लो साथीले गीत रोजाइमा पारिसक्नु भएको छ। सो गीत मार्फत तपाईँले चाहिँ आफ्नो साथीसँगलाई सम्झना राख्नुपर्ने हुन्छ है। हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो निवास शेर्पा कुलुङ्गा चरणालुबाट हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीसँगै आफन्त इष्टमित्रलाई सम्झना गरेर छुटिसक्नु भएको छ। यति बेला भने हाम्रो धर्मायजीले रोजाइमा पार्नु भएको मिठो गीत राख्छौं, त्यसपछि हामी छोटोमा व्यवसायिक विश्रामतर्फ जान्छौं। विश्रामपछि फेरि आउनेछौं तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 9854040239।
6: कति रे? 9540 अनि
4: 9540040239। फोन नम्बर चाहिँ 0485402390।
6: 0485402390।
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
10: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ, तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
10: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: Hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 years को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो. पेन्टागन कलेज तिनकुने काठमाडौँ
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो.
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो.
4: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ.
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र.
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म.
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ.
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं.
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843364 94.
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ.

0: कार्यक्रममा का हामीले एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्की भने प्रविधि संयोजनमा हुनुहुन्छ ललिता हायो, साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। आज स्पेशल दिन रहेको छ, तपाईँको रोजाएको गीत बस्ने दिन रहेको छ र तपाईँले आफूलाई मन परे गीत मार्फत आफ्नो साथीसँगै आफन्त इष्ट मित्रलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, शुभ नाम धेरै समयपछि हाम्रो शान्तिजीसँग बोल्न पायो, के छ शान्तिजी हजुरको खबर? एकदम म सन्चै छु, होइन आराम कुशलै छु भन्नुपर्छ। अनि अब मौसमको कुरा गर्नु पर्दा चाहिँ एकदम मजाले घाम लागिरहेको छ, चर्को चर्को यस्तै छ भन्नुपर्छ। अनि खाजा लिनुभयो? हाम्रो पनि एकछिन पछि हुन्छ, भएको छैन, सबै खानुपर्छ है, त टाढा भयो पनि अब नजिक भएको आवाज गर्दै होइन।
1: हजुर, आज रेलगाडीको आउनुलाई अन्त प्रविधिको दिदीले पनि लिएर आउनुलाई, अनि मिलेर मजाले खानुपर्छ है।
0: ल हुन्छ, अब कुनै समय होइन मिल्यो भने हाम्रो रेडियो टिम नै सबै जना चाहिँ हाम्रो शान्तिजीको घरसम्म आउने प्रयास गर्छ है त। पक्कै पनि हामी तपाईँको आशा पूरा गर्ने होइन झुमर्को गर्नेछौ, आश गर्नु होला भन्न चाहन्छु है त। ल हामी कार्यक्रम तर्फ लागौ, हजुरले गीत रोजाइमा पार्नुभयो, ल ठिक छ, हामी राख्छौ आफ्नो साथीसँग सम्झना राख्नु छ है त।
1: विशेष गरेर हजुरको लागि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, प्रविधि सबै दिदीको लागि पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु। साथी दिउँ सधैँ फर्की दही भल्लाई बसेको दैनी चन्द्र गोटा मगर दही अभिष मिन्दू अनि साथी नदी छेत्री अनि कृष्ण सुनवार अनि मभन्दा धेरै भन्दा प्रचार गर्नु साथीहरूसँग दही विधाएन।
0: हस्त नमस्ते, उहाँ हुनुहुन्थ्यो शान्ति विषी रोल्पादेखि, उहाँले एकदमै मिठो गीत पनि रोजाइमा पारिसक्नु भएको छ। सही गीत मार्फत हामी अर्को एकजना साथीसँग कुराकानी गर्नेछौ, उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना राख्न सक्नुहुनेछ र त्यसपछि हाम्रो शान्तिजीको रसायको गीत कार्यक्रममा बस्नेछ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, शुभ नाम पलपल जीको खबर के छ? सबै होइन एकदम खुसी लाग्यो त, अब यस्तो होइन बब्बाल बिन्दास काँसो भइसकेपछि त कुरै छाडौँ है।
1: हजुर हजुर।
0: अनि के छ हाम्रो अर्को अब त्यताको खबर जिरीतिर होइन दोलखा जिरी भन्नुभयो नि हजुरको घर?
1: हजुर हजुर, जिरीतिरको खबर अहिले भन्नुपर्दाखेरि घाम लागिरहेको छ, मकैले दोहोऱ्याउने कामहरू भइरहेको नै छ, कोदोको बिहारहरू राख्ने धानको बिहारहरू राख्ने यस्तै यस्तै कामहरू भइरहेको छ भन्नुपर्छ है त।
0: ठिक छ, अब यो कामको व्यस्ततामा पनि हामीलाई सम्झनु भएको छ, धेरै खुसी लागेको छ है त पलपलजी।
1: हजुर।
0: अनि खाजा लिनु भयो त?
1: खाजा भर्खरै भयो भन्नुपर्छ है त।
0: मलाई नसम्झिकन खानुभयो कि क्या हो?
1: होइन, दिदीलाई सम्झन त सम्झेको, ठ्याक्कै दिदीलाई सम्झेको पनि, अनि के भने लाइफमा प्रोग्राम हेरेको ठ्याक्कै आइरहेको रहेछ, अहिले खाजा खानु र फोन लाग्नु उस्ता उस्तै भइरहेको कि, सक्साउनु र फोन लाग्नु।
0: ल ठिक छ, अब यति मिठो आवाजले नै म अगाडि सके, मलाई त्यो खाजा फर्दैन होइन, सधैँभरि यसरी मिठो बोलिदिनुहोस्, समय मिलेछ भने हामीसँग होइन कार्यक्रममा अब सुनेर साथ दिनुहोला, कार्यक्रममा के कस्तो लाग्दैछ, सल्लाह सुझाव सुधार्नु पर्ने पछिहरू छ भने भनिदिनु होला, यति भए हामीलाई काफी पुग्छ है त। ल ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ। ल आज हाम्रो साथीले चाहिँ गीत रोजाइमा पारिसक्नु भएको छ होइन, हजुरले चाहिँ यसो गीत मार्फत आफ्नो साथीसँगलाई सम्झना राख्नु छ है त।
1: हजुरको लागि मित्रको लागि हजुरको ढोल लिनु मिठो सम्झना, मेरो घर फ्यामिलीको लागि साथीहरूमा सम्झनु पर्दा दिदी भूमिका राई यात्रामा हुनुहुन्छ, खुटाङदेखि क्लास सुन्नुसम्मको उहाँलाई चाहिँ यात्रा सफलताको शुभकामना भन्न चाहन्छु, बेली अछामी चाहिँ बिरामी हुनुहुन्छ, उहाँलाई टिकट होल्छन् भन्न चाहन्छु। अनि साथीहरू त धेरै भन्दा धेरै हुनुहुन्छ, बेसी हाम्रो झिल अनि सबै सबैलाई मिठो मिठो सम्झना सबैलाई
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो दोलखाचिरीबाट पलपल राईजी हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो साथीसँगलाई सम्झना गर्नुभयो होइन, समय कति साह्रो गइजान लागिसकेको छ। यसै गीतमा हामी अर्को साथीले पनि समर्थन जनाउँछौ र त्यसपछि चाहिँ हामी गीत राख्दै तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै हामी पनि विदा लिनेछौ। यति बेला साथी हुनुहुन्छ सम्पर्कमा, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी।
0: नमस्कार। हाम्रो रमिलाजी है आरामै हुनुहुन्छ नि? म त एकदम सन्चै छु त भन्नुभयो रहेछ है, खाजा लिनुभयो?
2: मेरो बाँकी छ दिदी।
0: बाँकी नै छ, ल सँगै खानु पर्छ, आउनुहोस् है यता। म कुरेर बस्दा हुन्छ नि? अब त्यस आशामा त हामी चलिरहेको छौँ, के गर्ने नि, भर गर्यो भने त के हुन्छ हुन्छ। ल आशै भए पनि ठिकै छ, आउनुहुन्छ, आउँछु भन्नुहुन्थ्यो हाम्रो रमिलाजीले भन्ने विश्वास गर्दै बस्ने हो। कुनै समय त्यो भरोसा गर्ने दिन पनि आउँछ नि होइन रमिलाजी? त्यही त, हतार गर्नु हुँदैन, बिस्तारै आउँछ होइन। अब भनौँ न, हतारको काम सधैँ बिग्रन्छ भन्छ नि, त्यही भएर चाहिँ हतार नगरिकन कामहरू गर्नुपर्छ है। ल ठिक छ, अब हामीले चाहिँ गीत हाम्रो साथीले रोजाइमा पार्नुभयो किनभने समय कम छ, धेरै समयमा अब साथीहरूसँग नै धेरै कुरा गर्न पाइँदैन, त्यही भएर चाहिँ मैले यसै गीत मार्फत चाहिँ हजुरलाई पनि समर्थन जनाउने प्रयास गरेँ। हजुरको मन त दुखेको छैन नि? त्यस्तै हो, ल ठिक छ। अब समय पनि ख्याल गर्नुपर्ने हुन्छ र हाम्रो रमिलाजीको आवाज सुन्नलाई रहेछ होइन, अन्तिम भए पनि अब साथीसँग चाहिँ बोलौँ बोलौँ जस्तो लागिरहेको थियो कि, छोटो समय भयो पनि भन्ने लागिरहेको थियो, तर पनि हाम्रो प्यारे मान्छेसँग कुराकानी भयो, खुसी लाग्यो। कहिले काहीँ यस्तै हुन्छ, अब समयको अभावले पनि हामीले धेरै साथीहरूलाई होइन समेट्न मन लाग्छ, तर समय अनुसार चल्नुपर्छ होइन, त्यो भएर चाहिँ धेरै साथीहरूसँग कुनै समय बोल्न पाइँदैन। अब समय थोरै भए पनि अब साथीसँग चाहिँ बोल्न मिल्ने छ भने चाहिँ बोलौँ भनेर चाहिँ हजुरलाई हामीले समर्थन जनाइसकेका छौँ। आफ्नो साथीसँगलाई सम्झना गर्नुहोस् है त।
2: पहिला प्रथम दिदी तपाईँको लागि अनि प्राविधिक दिदी दैदेव दुर्वा पाण्डे निर्मला पौडेल अनि साथीहरू सम्पूर्ण आफन्तजन सम्पूर्णको लागि भन्ने सोचिन्छु।
0: हस्त नमस्ते। उहाँ हुनुहुन्थ्यो हाम्रो रमिला तामाङ, हाल चाहिँ अहिले शङ्कर सभाबाट हुनुहुन्थ्यो। उहाँले पनि आफ्नो साथीसँगले छोटो मिठोमा सम्झना गरेर छिरिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, तपाईँले पठाउनु भएका सन्देशलाई पनि वाचन गर्नुपर्ने हुन्छ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, हुनुहुन्छ कर्ण प्रिय केसी संगीत हुनुहुन्छ। नमस्ते, सन्चै हुनुहुन्छ हजुर? म यता भारतको इन्चार्जबाट कर्ण प्रिय केसी संगीत घर दाङ तुलसीपुर कार्यक्रम एकदमै राम्रो छ, यसै कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा चाहिँ मिठो माया सम्झना छ है भन्दै हुनुहुन्छ हाम्रो कर्णजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ रमिला राईजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। र त्यसै गरी दिल दुखी रियाजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन दर्शन नमस्ते सेवाहरू भन्नुभएको छ, हजुरलाई पनि हाम्रो दर्शन नमस्ते सेवाहरू छ है त। के छ खबर भन्नुभएको छ, एकदम ठिक छ, हजुरको पनि खबर ठिक छ भन्ने होइन आशा लिएका छौँ। म चाहिँ दिलदुकिरिया फ्रम तापले जुङ राइट नाउ कुवेतबाट चाहिँ अपकमिङ सङ डेडिकेट टु भन्नुभएको छ, त्यसैले साथीहरू हुनुहुन्छ उहाँ चाहिँ होइन, अब ताप्लेजुङ घर भएपछि कुवेतबाट चाहिँ साथीहरूलाई सम्झना गर्नुभएको छ, हामीलाई पनि सम्झना गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। र साथीहरूको नाम लेखेर पठाउनु भएको छ, मिस यु माई फ्यामिली, त्यसै गरी मुटु अनबोल छेत्री, भाइ राजा बाबु कुलुङ, त्यसै गरी बोलो सिम्पल साने प्यारे सानो माया शेर्पा, त्यसै गरी जुनिता चामलिङ राई, जीवन फावेन, त्यसै गरी निर्दोष सेम खाइल, अबिर मानस सुनवार, राजकले मगर, एमपी विवस लिम्बू, जेनी लिम्बू, स्वर्णिम शेर्पा, अस्मित सुताङ, भूमिका राई, समीर सहगी किराती, त्यसै गरी जनुका चापा गाई भण्डारी भन्नुभएको छ, सन्देश गुरूङ, सन्ध्या थोमा, सन्ध्या गुरूङ, विमला गुरूङ, त्यसै गरी रोसा भोटिया, रोज छेत्री, रमिला राई, राम कुमार लिम्बू, योगिनी मेहाङ लिम्बू, होमी होमा प्रतीक्षा छामलिङ राई, किराती अञ्जना, साइली सोनिया कुलुङ, रंजित राई, सन्जु शेर्पा, सन्जु मीडिया प्रेमी, निमु शेर्पा मीडिया प्रेमी, मुस्कान राई, अल साथीको लागि धेरै धेरै सम्झना छ भन्नुहुन्छ। हाम्रो दिल दुखी रियाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। सात समुद्र पारिरहेर पनि आफ्नो साथी संगीलाई अनि हामीलाई सम्झनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। र त्यसै गरी मिलन घायल मोटोजी हुनुहुन्छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल फ्रेण्डको लागि र फ्रम दोहा कतारबाट भन्नुहुन्छ। उहाँ पनि सात समुद्र पारी परदेशबाट हुनुहुन्छ, दोहा कतारबाट। उहाँले पनि आफ्नो साथी संगीलाई मुस्टमा सम्झना गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ आङकामीजी हुनुहुन्छ, हेलो नमस्ते सिस्टर, खाजा लिनुभयो त भन्दै हुनुहुन्छ। मेरो खाजा बाँकी नै छ, अब केही समय पछि हुन्छ, हजुरको भयो कि बाँकी छ होला। र त्यसै गरी आइमे ओखलढुङ्गा पोकलीबाट चाहिँ दादा टाढातिरबाट चाहिँ भन्नुपर्छ हाई भन्दै हुनुहुन्छ। सिस्टर राम्रो लाग्छ कार्यक्रम, टाढा भए पनि भन्दै हुनुहुन्छ, टाढा भएर पनि होला नेट अलि चल्दैन भन्नुभएको जस्तो लाग्यो, राम्रो चलेन। अब बस्ने गीत मार्फत चाहिँ हजुर सिस्टरलाई अनि मलाई चाहिँ आङकामी भनेर, कामी शेर्पा भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई चाहिँ सुनाउन चाहन्छु भन्नुभएको छ। आङजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सपना तामाङजी हुनुहुन्छ, हजुर दिदी नमस्ते, नमस्कार, सुन्दैछु है सिन्धुलीबाट, सपना तामाङ हो, राम्रो लाग्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी चामलिङ्गी जुनिता राईजी हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। र आजको बसाईमा हामीले पाँचजना साथीसँग कुराकानी गर्न सफल भयौं, धनमाया तामाङ, निमा शेर्पा, शान्ति विसी, पलपल राई, रमिला तामाङजीसँग हामीले कुराकानी गर्यौं र उहाँले आफ्नो साथीसँगलाई पनि सम्झना सन्देश राख्नुभयो, आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्नु भएको छ। र तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर हामीलाई सुनेर साथ दिनुभयो र कार्यक्रममा सहभागिता जनाउनुभयो, फेसबुक पेजबाट आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्नुभयो, तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा परिवार बजेका मिठा र माइला आधुनिक गीत संगीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र त्यसै गरी प्रविधि संयोजनबाट मलाई तीन दिनसम्म साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा हाम्रो शान्तिजीले रोजैमा पार्नु भएको गीत धोकी आवाज हौ तिमी शिव परिवारको आवाजमा रहेको यो मिठो गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा।
2: सुरक्षा फौज परिचालन। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्रयाकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोलीको घोषणा। इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो। नेपाल खबरमा अब पूरा खबर। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनाएको हो। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 जना गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायत समस्या देखिएको छ। बिरामी हुनेमा धेरैजसो दिउँसो काम गर्ने किसान तथा दैनिक जलाधारी मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराई जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसोको समयमा बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा, श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह समेत गरेको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3,334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष र 54 महिला, 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3,220 जना घाइते भएका प्रहरीको तथ्याङ्क छ। फागुन महिनामा सबैभन्दा धेरै 2,036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधा भन्दा धेरै तीव्र गतिका कारण पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1,253 दुर्घटना तीव्र गतिका कारण भएको थियो। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः बन्द गरेको छ। गएको शुक्रबार प्रहरी प्रशासन र राजनीतिक दलहरूसँग सहमति भएपछि करिडोर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली करिडोर बन्द गरेको जानकारी गराएको हो। गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको क्लबको आरोप छ। शुक्रबार भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टे स्थानीयवासीका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार हुम्लाको खारपुनाथ गाउँपालिका र सर्केघाट गाउँपालिकाका केही व्यक्तिहरूले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटाका

0: व्यक्तिका घरमा लुटपाट तोडफोड तथा कुटपिट गरेका छन्। सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारी पछि दुई जिल्लाका बासिन्दा बीच विवाद बढ़ेको हो। यसैबीच गएको हप्तादेखि तनावग्रस्त बनेको रानी साइन लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिजो बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 25 सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन भएको हो। सदरमुकाम मार्तडीबाट लामपाटा पुग्न एक दिनको सड़क यातायात र कम्तीमा दुई दिनको पैदल यात्रा गर्नुपर्छ। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एनटी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयहरूमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत अनुसार टावरमा देखिएको पावर सम्बन्धी समस्या समाधानका लागि टोलीले काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्चाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी उत्तम भुलन लामाले नेपालको जलविद्युत क्षेत्रको वर्तमान अवस्था अत्यन्त संवेदनशील भएको बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिलेकै नीतिगत संरचनामा अघि बढ़दा सरकारले लक्ष्य राखेको 30,000 MW उत्पादन सम्भव नभएको बताउनुभयो। स्थानीय विवाद, निर्माण लागतमा वृद्धि र पेट्रोलियम पदार्थ को मूल्य बढ़ेसँगै क्षेत्र थप चुनौतीमा परेको उहाँको भनाइ छ। तर सरकारले न्यूनतम नीतिगत सुधार गरी निजी क्षेत्रलाई विश्वास गरेमा 30,000 MW सहजै हासिल गर्न सकिने र दीर्घकालमा 1.5-2 लाख MW सम्भावना उपयोग गर्न सकिने उहाँको दावी छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्रैकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषका मा फसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। बलुचिस्तानमा बलुच पृथकवादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीहरूलाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अब खेल खबर। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्य टोली घोषणा गरेको हो। 13 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै थाइल्याण्ड र इण्डोनेसिया छ। समूह बीमा आयोजक सिंगापुर, ओमान र मालदिव्स छन्। समूह सीमा हङकङ, बहराइन र दक्षिण कोरिया छन्। समूह डीमा मलेसिया, कतार, चीन र उज्बेकिस्तान छन्। छनौटमा हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। सेमी फाइनलमा पुग्ने टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। यस्तै खेल खबरमै इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिको सीमावर्ती शहर तेजुआनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुँदैछ। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुम्ला विवाद सीमा विवादका कारण कर्णाली करिडोर पुनः बन्द, सहमति कार्यान्वयन नहुँदा थप असुरक्षित भएको भनाई। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 ज्यान गयो, 50 भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणि चूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा चर्य प्रवाह कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाले युनेस्को र काठमाडौँ सिटी अफ फिल्म संघको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरेको हो। जबलमा रहेको राष्ट्रिय नाच घरमा भएको कार्यक्रममा चर्य नृत्यका विशिष्ट साधक गुरू यज्ञमानपति वज्राचार्यलाई विशेष सम्मान पनि गरिएको छ। चर्य नृत्य केवल नाच मात्र नभई वज्रयान बौद्ध दर्शनमा आधारित एक तान्त्रिक साधना र ध्यानको विधा हो, जसमा पञ्चबुद्ध, मञ्जुश्री र आर्य तारा लगायतका देवी देवताहरूका मुद्रा र भावलाई चर्य गतिको गीतिको तालमा प्रस्तुत गरिन्छ। यो नाच काठमाडौँ उपत्यकाका वज्राचार्य र साख्य समुदायमा पुस्तौंदेखि जीवित छ। बेलायतका इण्डो पेसिफिक मन्त्री सीमा मल्होत्राले पशुपतिनाथको दर्शन गर्नुभएको छ। उहाँले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरूण श्रेष्ठले जानकारी दिनुभयो। पशुपतिनाथको दर्शन गरेपछि उहाँले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो। मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उहाँले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गर्नुभएको छ। मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आउनुभएको थियो। हिजो उहाँले कपिलवस्तुमा रहेको तिलौरा कोटको पनि भ्रमण गर्नुभएको थियो। जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन श्रृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरूद्ध काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा देशैभरिबाट उत्पीडन नागरिक बौद्धिक समुदाय र मानवाधिकारहरू सहभागी छन्। यो विद्रोहको घोषणा 6 वर्ष पहिले प्रेम विवाहकै कारण रूकुम सोतीमा निर्मम रूपमा मारिएका नवराज विक लगायत 6 जना युवाको सम्मान र न्यायको प्रतिरोध स्वरूप भएको हो। प्रदर्शनकारीहरूले भूमिहीन दलितलाई खेतीयोग्य जमीनको व्यवस्था, दलित विद्यार्थीका लागि छात्रवृत्ति सहित निशुल्क शिक्षा र दलित हत्याकाण्डको न्यायिक छानबिनका लागि उच्च स्तरीय स्वतन्त्र आयोग गठन गर्न माग राखेका छन्। काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। वडा नम्बर 11, 14, 31 र 32 आसपासमा नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मको स्थानमा भने सावधान अपनाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि महानगरले ठाउँ पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। र पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बजेटको माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएको अभियानका संयोजन नरेन खतिवडाले बताउनुभयो। संयोजक खतिवडाले जैविक कृषि, पर्यटन, घरेलु तथा साना उद्योग, वन, नवीकरणीय ऊर्जा र सूचना प्रविधि लगायतका क्षेत्रमा वार्षिक 5 लाख रोजगारी तथा स्वरोजगारी सुनिश्चित हुने गरी पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई आग्रह गर्नुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे सावधानी अपनाउन प्राधिकरणको आग्रह। काठमाडौँमा चर्या प्रवाह कार्यक्रम सम्पन्न, आध्यात्मिक नृत्य चर्याको संरक्षणका लागि काठमाडौँ महानगरको प्रयास र जातीय उत्पीडन विरूद्ध माइतीघर मण्डलमा प्रदर्शन। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com बाट पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
2: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुर्कुटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
6: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
7: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
9: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
6: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
10: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746803, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
7: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
7: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
14: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीन कुने काठमाडौँ।

0: को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनु को लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बाटी?
2: काका तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98540-40892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
5: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
7: हे माता, मेरो छोरालाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
8: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
7: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
8: त्यसो भए ध्यान दिएर सुन्नी।
9: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा।
8: सुन्नु भए त?
7: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
10: मंगल सूत्र झुमका र पाउजु।

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 0845410043, 9863024322।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, अपराह्नचार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगै रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामाको सेफएम 95 MHz पनि सुनिरहनु भएको छ। नेपाल पत्रकार महासंघ रामेछापको 21 औं साधारण सभा मन्थलीमा हिजो सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै संसदको अर्थ समितिका सभापति एवं संघीय संसद कृष्णहरि बुढाथोकीले सरकारी विज्ञापन सरकारी मीडियालाई मात्र दिने गरी सरकारले गरेको निर्णय पुनरावलोकन गर्न आफूले प्रयत्न गर्ने बताउनु भएको छ। उहाँले रामेछापको विकास निर्माणका लागि संचारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने भएकोले आवश्यक सहयोग गर्न अनुरोध गर्नुभयो। सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले संचार सरकारको निर्णय फिर्ता हुनुपर्ने माग राखेका थिए। कार्यक्रमको अवसरमा शान्त कुमारी ढुङ्गेल स्मृति पत्रकारिता पुरस्कार 2083 पत्रकार सुमित श्रेष्ठ र दलबहादुर कार्की पर्यटन पत्रकारिता पुरस्कार 2083 पत्रकार हिमाल ढुङ्गेल पुरस्कृत हुनुभएको छ। महासंघका अध्यक्ष दीपक घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त सभाले संस्थाको सांगठनिक र आर्थिक प्रतिवेदन समेत पास गरेको छ। बीमा क्षेत्रमा भएको कारोबारको हिसाबले यस वर्ष नेपालमा सबैभन्दा उत्कृष्ट स्थान ओगट्न सफल रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडले शनिबार रामेछापको मन्थलीमा व्यावसायिक अन्तर्क्रिया गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले कम्पनीले बीमाकर्ताहरूलाई विभिन्न सुविधासहित लगानीको पूर्ण सुरक्षामा जोड़ दिएको बताउनुभयो। कम्पनीले विभिन्न आयमूलक क्षेत्रमा लगानी गरेको प्रसंग उल्लेख गर्दै उहाँले नेपालका बीमा कम्पनीहरूमा उत्कृष्ट स्थान ओगटेको र उक्त स्थानमा कायम रहनका लागि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो। कम्पनीको 5 अर्ब 19 करोड़ बराबर चुक्ता पुँजी रहेको छ। रामेछाप उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बीमा क्षेत्रमा कम्पनीबाट भएका गतिविधिको चर्चा गर्दै आगामी दिनमा सामुदायिक उत्तरदायित्वको भूमिका निभाउन आग्रह गरेका थिए। बीपी राजमार्ग अन्तर्गत अत्यन्त चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणधीन नयाँ ट्र्याक आगामी 10 दिनभित्र सञ्चालनमा ल्याइने तयारी गरिएको छ। सड़क पुनर्स्थापनाको काम तीव्र गतिमा अघि बढ़ाइएकाले असार मध्यसम्म उक्त खण्ड पूर्ण रूपमा व्यवस्थित सञ्चालनमा आउने अपेक्षा गरिएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजरेलले स्थलगत अनुगमनपछि निर्माण प्रगतिको जानकारी दिँदै सड़कको मुख्य ट्र्याक सञ्चालन योग्य अवस्थामा पुगिसकेको बताउनु भएको छ। उहाँका अनुसार हाल ट्र्याकको आधार संरचना निर्माण सम्पन्न भइसकेको छ भने केही स्थानमा पर्खाल निर्माण तथा फ्यूलिङको काम बाँकी छ। हाल उक्त क्षेत्रमा सवारी साधनलाई तलको वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ। माथिल्लो मूल सड़क तयार भए पनि निर्माण कार्यमा अवरोध नहोस् भन्ने उद्देश्यले सर्वसाधारणका लागि तत्काल खुल्ला नगरिएको जनाइएको छ। प्राविधिक टोलीका अनुसार आकस्मिक अवस्था विशेष गरी बाढ़ी वा अन्य विपदका बेला भने माथिल्लो ट्र्याक प्रयोग गर्न सकिने अवस्था तयार भइसकेको छ। अनुगमनका क्रममा आयोजनासँग आबद्ध प्राविधिकहरूले पछिल्ला 15 दिनमा कठिन भूभागमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न गरिएको को जानकारी दिएका थिए। अब बाँकी रहेका संरचनात्मक कामलाई तीव्रता दिएको र आगामी 10 दिनभित्र नियमित सवारी

का सञ्चालनका वातावरण तयार पारिने लक्ष्य राखिएको छ। करिब 10 किलोमिटर क्षेत्रमा फैलिएको पुनर्निर्माण कार्यमा हाल दैनिक करिब 100 कामदार खटिएका छन्। स्थानीयवासी तथा सरकारवालाले निर्माणलाई थप तीव्र बनाउन 300 काम सञ्चालन गर्न सुझाव दिए पनि कामदारको स्वास्थ्य सुरक्षा तथा कार्यक्षमताका कारण हाल दैनिक 10 घण्टाको कार्यतालिका अप्नाइएको सभापति गजुरेलले जानकारी दिनुभएको छ। विपदका बेला उद्धार कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले नेपाली सेनाले ओखलडुङ्गामा विभिन्न प्रकारका विपद उद्धार तथा प्रतिकार सम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेको छ। दुर्गा बक्स गर्न ओखलडुङ्गाको आयोजनामा शुक्रबार सिद्धेश्वर नगरपालिका 11 को ओखलडुङ्गा सामुदायिक अस्पताल जाने बाटो नजिक नमूना अभ्यास प्रदर्शन गरिएको हो। कार्यक्रममा नेपाली सेना अनि सुरक्षा निकाय तथा सरकारवाला निकायको सहभागिता रहेको थियो। नमूना अभ्यास अन्तर्गत पहिलो चरणमा भीर वा चट्टानमा अड्किएका व्यक्तिलाई डोरीको सहायताबाट सुरक्षित स्थानमा ल्याइने ट्यान्डेम रेस्क्यु प्रदर्शन गरिएको थियो। त्यसपछि गहिरो गल्छी तथा खोजमा फँसेका व्यक्तिलाई उद्धार गर्ने हाई लाइन रेस्क्यू अभ्यास गरिएको थियो। त्यसै गरी पहिरोमा पुगेका तथा फँसेका व्यक्तिको खोज तथा उद्धार सम्बन्धी अभ्यास समेत सेनाले प्रदर्शन गरेको थियो। आग लागि नियन्त्रण र प्रतिकार सम्बन्धी नमूना अभ्यास पनि कार्यक्रममा समावेश गरिएको थियो। कार्यक्रममा विपदका समयमा प्रयोग गरिने विभिन्न उद्धार सामग्री तथा उपकरण प्रदर्शन गर्दै ती सामग्रीको प्रयोग विधिबारे जानकारी दिएको थियो। सिद्धेश्वर नगरपालिकाका उपमेयर केदारबाबु बस्नेतको प्रमुख अध्यक्षतामा सम्पन्न कार्यक्रममा साग प्रमुख जिल्लाधिकारी अरुण सापकोटा, दुर्गा बक्स गणका गणपति तथा प्रमुख सेनानी सुरेन्द्र कुमार देउजा, विभिन्न सुरक्षा निकायका प्रमुख जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। र मकवानपुरको मकवानपुर गढी 2 शिखर कटेरीमा बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक स्थानीय 55 वर्षीय दोर्जे रत्न योजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभएको छ। काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको बाप्र 01006611 नम्बरको बसले घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको ना 59 33 45 नम्बरको स्कुटरलाई शनिबार ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते योजनको उपचारिक क्रममा मृत्यु भएको प्रेरणा प्रेक्षक बोगटीले बताउनु भएको छ। स्कुटरलाई ठक्कर दिने बस र बस चालक काभ्रेको चौरी देउराली गाउँपालिका 2 का 41 वर्षीय शिव बहादुर चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिङ्गालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310, 0144-63-332, 98-51-20-16-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
7: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
7: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
10: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
11: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
12: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
10: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
12: ए हो र भन्या, अनि फाइदा होला र है?
10: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
12: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
10: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98 540 40 239।
12: कति रे 98 540? अनि
10: 98 540 40 239। फोन नम्बर चाहिँ 048 540 239।
12: 048 540 239।
13: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
12: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
13: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
10: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
8: विराज किसानको साथी।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
5: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
5: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
5: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
5: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ स्वस्थ बनाऊ।
5: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 047 52 14 13।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम उकाली ओरालीको पठाइमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई हजुरको रेडियो 102 थुप्रो एक मेगा हर्जबाट हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम उकाली ओरालीको बसाईमा सदा दिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारी भने प्राविधिकबाट मिठो साथ मिलेको छ श्री राज महजीको भने साथमा हुनुहुन्छ तपाईँहरू आज पनि एकदमै रमाइलो हुनेवाला छ होइन आज भने तपाईँले गीत रोजाइमा पार्नुपर्ने हुन्छ तपाईँले रोजेका गीतहरू एकदमै मिठो तरिकाले हामी सुन्न पाउँछौँ पक्कै पनि तपाईँहरूले धेरै माया गर्नुहुन्छ धेरै रेडियो सुन्नुहुन्छ होइन हामीलाई धेरै साथ सपोर्ट गर्नुहुन्छ फोन मार्फत होइन फेसबुक लाइभबाट पनि धेरै साथ सपोर्ट पाउँछौँ हामी खुसी लाग्छ तपाईँले यो कार्यक्रम जुनसुकै ठाउँमा भएर पनि हामीलाई सुन्न सक्नुहुन्छ हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक लाइभ र तामाकोशी एफएम 95 मेगाहर्जबाट सजिलै सुनिराख्नु भएको छ पक्कै पनि होइन ल फेसबुक लाइभबाट पनि हामीलाई धेरै साथीहरूले फोन म्यासेज पठाउनुहुन्छ होइन कमेन्टहरू पठाउनुहुन्छ हामी यसो पढ्न पाउँछौँ कार्यक्रमको अन्तिममा अवश्य नै पढ्ने नै छौँ आज भन्ने एकदमै सजिलो तपाईँहरू आएर गीत मात्रै रोजेर जान पाउनुहुन्छ होइन फटाफट आउनु होला तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला रहेको छ 0484000026 रहेको छ आज धेरै साथीहरू आउनुहुन्छ भन्ने आशा राख्दै कार्यक्रमको शुरूआतमा राख्छौँ यो मिठो गीत तपाईँहरू पनि फोन डायल गर्दै गर्नुहोला रेडियो सुन्दै गर्नुहोला

0: आहा, उनकै छोरी तरुणी हामी लागेको दोष के हो श्रीजी? यही नै हो हाम्रो श्रीजीको हातमा परेपछि त होइन, यस्ता यस्ता रमाइला अनि मिठा गीतहरू त अवश्य नै सुन्न पाइहाल्छ होइन। आज झन् विशेष उस्ता उस्तै पर्यो जस्तो लाग्छ श्रीजी र म होइन ठिक छ, आज हामी दुवैजना मिलेर एकदमै रमाइलो गर्छौँ। पक्कै पनि तपाईँहरू पनि आउँदै गर्नुहोला। तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर एकदम खुल्ला आएको छ होइन, 0484040026 रहेको छ। तपाईँहरू आउन सक्नुहुन्छ, फेसबुक लाइभबाट पनि हामीलाई मिठा मिठा कमेन्टहरू पठाउन सक्नुहुन्छ। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। हेलो। कोही साथी हुनुहुन्थ्यो, उहाँसँग भने हामी कुराकानी गर्न सकेनौ, उहाँको आवाज हामी मार्फत हामीसम्म चाहिँ आएको छैन। तपाईँले फोनमा पनि डायल गर्न सक्नुहुन्छ होइन, तपाईँको फोन लागि नै हाल्छ पक्कै पनि। धेरै साथीहरू हुनुहुन्छ हाम्रो प्रतीक्षामा बस्नु भएको होइन, तपाईँहरू फटाफट फोन हान्नुहोला, के गर्दै हुनुहुन्छ यो समयमा होइन, खाजा खाने तयारीमा हुनुहुन्छ अथवा खाइसक्नु भएको छ अफिसबाट स्कूलबाट भर्खरै आइराख्नु भएको छ, पक्कै पनि व्यापार व्यवसायतिर मस्त अनि व्यस्त हुनुहुन्छ थाहा छ होइन, धेरै व्यापार गर्नुहोला, धेरै कमाउनु होला होइन तपाईँलाई हाम्रो आशीर्वाद पनि छ। यति बेला भनेको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार, के छ हाम्रो निर्मलाजी काल खबर?
1: ठिकै छ दिदी, सन्चै हुनुहुन्छ?
0: म पनि ठिकै छु। के गर्दै हुनुहुन्छ? बसिरहनु भएको छ किन? निर्मलाजी भन्दा मकाउनु भयो, रमिलाजी पर्नु भयो क्या हो? मलाई लागिरहेको थियो, मैले गल्ती बोले, मलाई लागिरहेको थियो
1: त्यही भएर, म के भनौँ जस्तो भयो त्यही भएर लास्टमा भन्ने भनेर बोल्या हो क्या तपाईँसँग।
0: ठिक छ रमिला, आज के छ हाल खबर?
1: मेरो ठिकै छ दिदी, तपाईँ सन्चै हुनुहुन्छ?
0: म पनि एकदमै ठिक छु नि रमिला, आज तपाईँको मायाले
1: धेरै माया गर्छु नि तपाईँलाई।
0: तपाईँले त धेरै माया गर्नुहुन्छ मलाई थाहा छ नि त मैले पनि एकदम धेरै माया गरेको छु हाम्रो रमिला आजीलाई मैले पनि जिस्काएको चाहिँ पक्कै होइन है त ठिक छ रमिलाजी, होइन तपाईँले पनि धेरै माया गर्नुहुन्छ मलाई थाहा छ, तपाईँको मायाले त म आज यहाँसम्म छु है के छ खाजा खानुभयो? मेरो पनि भइसक्यो रमिला, आज के गरेर बित्यो आजको दिन?
1: पसलतिर बस्ने, अलिअलि व्यापार गर्ने अनि आफ्नै साथीहरूसँग रमाइलो गर्ने, त्यही हो मेरो जिन्दगी।
0: रमिलाजीले पसल भर्खर भर्खर सुरुवात गर्नुभयो है?
1: दिदी भर्खर भर्खर आज 5 दिन भयो।
0: ल ठिक छ, भर्खर सुरुवात छ हाम्रो रमिलाजीको पसलमा, धेरैजना गेस्टहरू जानु होला होइन, पसल एकदमै एकदम धेरै पसलमा चाहिँ धेरै व्यापार भएको सुन्न पाइयोस् है त। के को पसल राख्नु भएको छ भन्न मिल्छ?
1: किराना पसल दिदी।
0: पक्कै पनि, अब म पनि किराना पसलमा सामान किन्न आउनु पर्यो। पक्कै पनि हाम्रो रमिला आजीले मलाई खाजा बनाएर राखिदिनुहुन्छ होइन, म अवश्य नै आउने छु रमिला आजी, तपाईँसँग भेट्ने मेरो पनि ठुलो रहर छ है त। ठिक छ होइन, मिठो कुराकानी गर्न पाइयो। आज भने गीत रोजाइमा पार्नुहुन्छ, पर्ने हुन्छ रमिला आजी, कुन गीत रोजाइमा पार्नुहुन्छ? छुट्ने कुरा नगर रमिला, तिमी छोड मुटुको यो ढुकढुकी चल्छ होइन त। म त तपाईँसँग यति मोहित भइसके कि म अब सबलाई छोड्न सक्छु होला, तर तपाईँले सक्दैन।
1: तपाईँसँग जिस्काउन यति धेरै खुसी लाग्छ कि पहिलादेखि नै सुनेकोदेखि नै तपाईँले प्रोग्राम चलाउनु भएको सुनेको, त्यही भएर मलाई त रमाइलो लाग्यो, त्यही भएर जिस्काइदिएको नि
0: तपाईँलाई। हाम्रो श्रीजीले मसँग चाहिँ नजिस्किने, निशासँग मात्रै जिस्किने भन्दै हुनुहुन्छ। हाम्रो श्रीजी नि माहिर हुनुहुन्छ है जिस्काउन। मलाई पनि हाम्रो श्रीजीले नै सिकाउनु भएको,
1: मलाई चाहिँ तपाईँले सिकाउनु भएको।
0: ओहो, मैले पो सिकाएँ तपाईँलाई? ठिक छ, दुई दिनको जिन्दगी भनेको रमाइलो रङ्ग रमाइलो मात्रै बिताउनु पर्छ अरे रमिला अझै. ठिक छ, यस्तै रमाइलो अनि सधैँभरि यस्तै हाँसी हाँसी जिन्दगी बिताउँछ हाम्रो रमिला आजीको है.
1: हजुरलाई नि सेम टु यु है.
0: पक्कै पनि रमिला आजी हुन्छ, निकै नै मिठो गीत रोजाइमा पार्नु भएको छ तपाईँको. यो गीत हामी केही समयमा बजाउँछौ आजको लागि भने छुट्छौ है त. नमस्कार रमिलाजी आउनुभएको थियो होइन, एकदमै मिठो गफ गाफ पनि गर्नुहुन्छ हाम्रो रमिलाजीले. हाम्रो रमिलाजीको गीत भने अब म एकजना साथीसँग कुराकानी गरेपछि मात्र बजाउनेछु, तपाईँहरू पनि आउनुहोला ढिला नगरिकन. होइन 048 40 40 0026 रहेको छ हाम्रो स्टुडियोको नम्बर, तपाईँहरू पनि आउँदै गर्नुहोला. मिठो मिठो कुराकानी अनि मिठो गीत रोजेर पक्कै पनि जान पाउनुहुन्छ तपाईँहरू. यति बेला भने अर्को कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार. हेलो हेलो, हजुर नमस्कार. हेलो, कोही साथी हुनुहुन्थ्यो, हामी उहाँसँग पनि कुराकानी गर्न सकेनौ. केही छैन, तपाईँ पनि आउन सक्नुहुन्छ होइन, तपाईँको फोन अवश्य पनि लागिहाल्छ. तपाईँ धेरै लक्की लक्की मान्छेहरू हुनुहुन्छ होइन, तपाईँहरूको फ्याट फ्याट फोन लागिहाल्छ अनि हामीसँग मिठो अनि रमाइलो कुराकानी गर्न अवश्य पनि पाइहाल्नुहुन्छ. एकदम यो समय अलिकति फुर्सदको समय होइन, तपाईँहरू एकदम थकित भएको अवस्था हुन्छ त्यसपछि, अनि यो चाहिँ आराम गर्ने बेला. आराम गर्दा गर्दै आहा कार्यक्रम उकाली उडाले सुनेपछि त होइन त, त्यो थकाइ त कहाँ पुग्छ जस्तो लाग्छ मलाई चाहिँ. तपाईँहरू पनि अवश्य नै यस्तै गर्नुहुन्छ जस्तो लाग्छ होइन, एकदमै रमाइलो गर्नुहोला इन्जोय लिनुहोला पनि भन्न चाहन्छु. यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. हजुर नमस्कार.
2: हजुर नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार, कहाँदेखि कसको नमस्कार?
2: हजुर म यता सिन्धुलीको अल्तरबाट सन्जिता ठकुरी.
0: के छ हाम्रो सन्जिताजीको हालखबर?
2: हजुर दिदी मेरो एकदमै ठिकै छ, अनि हजुरको के छ?
0: मेरो पनि एकदमै ठिकै छ नि सन्जिताजी. सन्जिता भन्नुभयो कि सङ्गीता?
2: सन्जिता.
0: ठिक छ, मैले सही भनिरहेको रहेछु है.
2: हजुर.
0: अनि के गर्दै हुनुहुन्छ?
2: म यतिखेर चाहिँ बारीमा मकै गर्दै हो दिदी.
0: धेरै मकै फलाएर हाम्रोतिर पनि यस्तो पास गर्नु होला है त. हामीलाई फेरि एकदमै मनपर्छ नि सन्जिताजी मकै.
2: हजुर
0: हजुर, त्यही माथि हाम्रो सन्जिताजीको हातबाट पाएपछि त आखा है. पक्कै पनि. कतिको सुन्नुहुन्छ कार्यक्रम?
2: हजुर दिदी सुन्छु समयले भ्याएसम्म.
0: समयले साथ दिएसम्म सुन्नुहुन्छ है?
2: हजुर.
0: ठिक छ, तपाईँको माया सधैँभरि यस्तै रहिरहोस् है त.
2: हजुर.
0: अनि अरू के छ नयाँ ताजा हालखबर, केही सुनाउनु पर्ने छ?
2: त्यस्तो खास केही छैन दिदी, एकदम
0: सबै ठिकै छ है. हाम्रो रमिला आजीले निकै नै मिठो गीत तिमी छौ र पो यो ढुकढुकी चल्छ भन्ने निकै नै मिठो गीत रोजाइमा पार्नु भएको छ र सन्जिताजी होइन, तपाईँले भने आफ्नो आफन्तीहरू सम्झिन पाउनुहुन्छ, को कसलाई सम्झिनुहुन्छ? सुरु गर्नुहोस्.
2: परामाको हुनुहुन्छ उहाँको लागि, र मेरो घरमा रहनुभएको प्यारी मामु अनि बाबाको लागि, र मेरो प्यारी दिदी चाहिँ खुर्कुटमा हुनुहुन्छ दिदीको लागि, र मेरो यहीँ हुने दिदी रञ्जिता ठकुरी अनि भूमिता नम्रता भाइको लागि, र जसले मलाई सन्जिता भनेर चिन्नुहुने चिन्नु नहुने सम्पूर्ण साथीको लागि भन्दै छुटिन्छु. हस् नमस्ते.
0: नमस्कार सन्जिताजी आउनु भएको थियो, उहाँसँग नै निकै नै मिठो कुराकानी गरेर गइसकेका छौँ. तपाईँहरू पनि आउँदै गर्नुहोला होइन, हामीसँग एकदम समय पनि छोटो छ अनि मिठो छ. यति छोटो मिठो समयमा तपाईँहरूसँग एकदमै होइन तपाईँहरूसँग एकदमै मिठा मिठा कुराकानी गर्न चाहन्छु होइन, एकदम रमाइलो गर्ने. यो बेला भनेको अरू बेला के हुन्छ कस्तो हुन्छ त्यो थाहा भएन होइन, तर मलाई चाहिँ के लाग्छ भन्दा मेरो समयमा चाहिँ म तपाईँहरूलाई छुट्टै खालको रमाइलो दिउँ होइन, म जिस्काउँछु म जिस्किन्छु, म तपाईँहरूलाई अलिकति छुट्टै पाराले हुन्छ नि छुट्टै तरिकाले चाहिँ लैजान चाहन्छु. तपाईँहरू कतिलाई पनि बोर नहोस् कि, कार्यक्रम उकाली ओडाले सुन्दाखेरिमा चाहिँ तपाईँहरूलाई एकदम आनन्द होस् होइन, सुनम सुनम जस्तो लागिदियोस्. धेरै साथीहरूले चाहिँ मलाई के भन्नुहुन्छ भन्दा तपाईँको आवाज सुनेपछि, तपाईँले बोल्ने तरिका भएपछि मलाई फोन नगरे पनि गरम गरम लाग्छ भनेर फोन गरेर आइराख्नुहुन्छ कि होइन, यति भएपछि त मलाई त यस्तो फुरुङ्ग भएर झन् कसरी अझै राम्रो गराउँ जस्तो लाग्छ। सोही कारणले पनि तपाईँहरू आउनुहोला, धेरै माया गर्नुहोला, होइन धेरै सुन्नुहोला, आफ्नो आफन्तसम्म पनि पुर्याउनुहोला भन्दै यति बेला पनि हाम्रो रमिलाजी र सञ्जिताजीको रोजाइमा रहेको यो मिठो गीत सुन्छौ। तपाईँहरू पनि फोन डायल गर्दै गर्नुहोला।

0: तिमी छोरा फो मुटुको यो ढुकढुकी चल्छ भन्ने होइन पक्की पनि तपाईँहरू हुनुहुन्छ र त हाम्रो ढुकढुकी चल्छ होइन, हाम्रो यति राम्रो कार्यक्रमहरू चल्छ तपाईँहरू बिना त हामी सबैजना अधुरो पो छौँ त है। पक्कै पनि तपाईँहरूको साथ अनि सपोर्ट सधैँभरि रहिरहोस् होइन, हाम्रो मुटुको ढुकढुकीलाई कहिल्यै पनि बन्द नबनाइदिनु होला। मेरो अनुरोध छ तपाईँहरूलाई साथ दिनुहोला, फोन गर्नुहोला, कमेन्टहरू गर्नुहोला, सल्लाह सुझाव तपाईँहरूलाई कस्तो तरिकाले हाम्रो रेडियो अझै धेरै सुनौ सुनौ कस्तो तरिकाले हुन्छ, तपाईँहरू तरिका मात्रै बताउनुहोस्, हामी सोही अनुसार कार्यक्रम चलाउने जमर्कोमा जुटी नै हाल्नेछौँ होइन। तपाईँहरूको रहर तपाईँहरूको इच्छा अवश्य नै पूरा गर्नेछौँ, हामी हजुरकै इच्छा पूरा गर्नको लागि यहाँ छौँ होइन। तपाईँहरू अवश्य पनि हामीलाई सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार, के छ मनोजी? मेरो पनि एकदमै ठिक छ। के गर्दै हुनुहुन्छ हाम्रो मनोजीले? पसलमा बसिराख्नु भएको छ है। खाजा खानुभयो त?
1: बाँकी नै छ भन्नुपर्छ आज चाहिँ।
0: बाँकी नै के मलाई पर्खिनु भएको?
1: हजुर भन्नु चाहिँ
0: मैले अलिअलि चाहिँ खाइसके हो, तर तपाईँले पर्खिनु भएको भनेपछि चाहिँ म अवश्य नै आउँछु है। त
1: हजुरलाई चाहिँ डबल भन्नुपर्छ कि
0: यस्तो छ कि मनोजी, म अलिकति पातल लिन्छु, म त दुई तिनचोटि खाँदा नि फरकै पर्दैन। धेरै त म खाँदै
1: खाँदैन।
0: हाम्रो मनोजीको हातबाट बनेको खाजा चाहिँ म एकदम धेरै खान्छु ल। अरू के छ मनोजी हालखबर? एकदमै ठिकै छ है। ठिक छ, निकै नै मिठो कुराकानी गर्न पायो आज भने। गीत रोज्न पाउनु पर्ने हुन्छ, कुन गीत रोजाइमा पार्नुहुन्छ?
1: म त धेरै धेरै अप्ठ्यारो अप्ठ्यारो गीत रोज्छु नि दिदी।
0: भन्नुहोस् न।
1: बाटो भिरै भिर भन्ने बताइदिनु।
0: बाटो भिरै भिर होइन, के छ हाम्रो मनोजीको घरतिर आउन बाटो भिर छ कि छैन?
1: तर त अलिअलि छ भन्नुपर्छ है।
0: अलिअलि छ है। तपाईँसँग भेटघाट गर्न पाएपछि त्यस्तो अलिअलि डाँडा काँडा भिर पाखा त हामी पत्काइहाल्छौँ होइन र पक्कै पनि निकै नै रमाइलो कुराकानी गर्न पाइयो मनोजी, आउनुभयो, खुसी पनि लाग्यो होइन। आगामी व्यवसायमा पनि आउँदै गर्नु होला आजको लागि भने छुटौँ है त। नमस्कार मनोजी, आउनु भएको थियो, उहाँले पनि निकै नै मिठो गीत होइन बाटो भिरै भिर भन्ने एकदमै मिठो गीत सुना रोजाइमा पारेर गइसक्नु भएको छ। अब पालो तपाईँको कति पनि ढिला नगरिकन आउन सक्नुहुन्छ होइन। हामी कार्यक्रम कालीबाट अलिक बसाइमा छौँ, तपाईँहरूलाई थाहा नै छ, हरेक दिन छुट्टा छुट्टै विषयवस्तु लिएर तपाईँहरूलाई मनोरञ्जन दिनको लागि हामी आइरहेका हुन्छौँ। यति बेला भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो
2: नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार, कहाँदेखि कसको नमस्कार?
2: हजुर म धनु गजमेल बोल्दैछु ओखलढुङ्गाबाट।
0: के छ हाम्रो धनुजीको हाल खबर?
2: मेरो एकदमै ठिकै छ, अनि हजुरको के छ, सन्चै हुनुहुन्छ?
0: मेरो पनि एकदमै ठिकै छ नि धनुजी। अनि खाजा खानुभयो त? ओहो कस्तो मिलेको मेरो भइसक्यो, हाम्रो धनुजीको भयो
2: छैन
0: नि। आउनुहोस् न धनुजी, तपाईँको लागि त सबै ज्यानै हाजिर छ त, खाजा मात्रै हो र?
2: हाजिर हो,
0: आउनु न तपाईँको लागि के गर्नु पर्यो, के खुवाउनु पर्यो है?
2: हजुर अब खुवाउनुहुन्छ होला नि, आउन पाए त होइन, तपाईँलाई चाहिँ पर्खिनु पर्यो, अब दिदीसँगै खानु पर्यो भनेर फोन लाउँदै थिएँ। हजुरले खाइसक्नु भएछ, बहिनीलाई नसम्झे ठिकै छ।
0: यस्तो भन्न चाहिँ मिल्दैन होइन, मैले धनुजीलाई एकदम मनदेखिको सम्झेको सम्झेको सम्झिछु के गर्नु अनि अनि हिजोको दोहोरी विशेष होइन मनमा गुन्जिरहेको छ नि एकदमै। अरू के छ धनुजी
2: नयाँ खबर?
0: अर्को हप्ता अवश्य नै जान्छ नि ल। ठिक छ धनुजी, हाम्रो मनोजीले एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, कसका लागि सुनाउन चाहनुहुन्छ, सुरु गर्नुहोस्।
2: हुन्छ फर्स्टमा यति मिठो हाजमा कार्यक्रम सञ्चालन गरिदिनु हुन्छ हजुरकै लागि भन्न चाहन्छु
0: धन्यवाद
2: अनि प्राविधिक रिपोर्ट गरिरहनु हुने दाई श्रीराज दाईलाई पनि धेरै सम्झना अनि दिदी ललिता दिदीलाई सम्झना दिदीलाई राजन दाईलाई पनि धेरै सम्झना भन्न चाहन्छु यहाँ सुन्दै हुनुहुन्छ मेरो मम्मीको लागि अरू निशानाको लागि भन्न चाहन्छु बाबा काठमाडौँतिर हुनुहुन्छ बाबाको लागि विशेष मेरो प्यारो दाई हुनुहुन्छ ज्ञानु पुन मगरको लागि भन्न चाहन्छु सुन्दै हुनुहुन्छ त्यसै गरी दाई अभिष लिम्बू दाई शङ्करलाल तामाङ दाई भरत ऋषी सन्दीप ऋषिको लागि पनि सम्झना छ भन्न चाहन्छु दाई दुर्गा पाण्डे दाई हुनुहुन्छ माझीको लागि पनि भन्न चाहन्छु अनि साथी सुन्दै हुनुहुन्छ विकास ऋषी गीताको लागि पनि भन्न चाहन्छु सीताको लागि पनि भन्न चाहन्छु अनुलङ्गनी बैङ्गल जेमी लेसा निशा छिरिसाको साथी राज घले मगरको लागि तोलाखाको साथी ईश्वर बस्नेत सञ्जय बस्नेत अविना सुनवारको लागि जेनिसा श्रीको लागि रामेश्वरको साथी दुर्गा मगर निशा दोला साथी निशा लामा मौसम अछमी रामेश्वरको साथी पालीकोटको साथी वीरेन्द्र विष्ट लगायत साथीहरू धेरै हुनुहुन्छ उहाँहरू सबैको लागि जति पनि साथीहरूले सुनेर बस्नुभएको छ नाम छुटेको होला सबैको लागि साथी कृष्ण सुनवार र सिम्पल सुमित सुनवारलाई पनि सम्झना छ भन्दै जान्छु ल नमस्ते
0: नमस्कार धनुजी आउनु भएको थियो उहाँले नि आफ्नो आफन्तीहरू सम्झेर गइसक्नु भएको छ तपाईँहरू पनि आउँदै गर्नुहोला समय हामीसँग अलिकति थोरै छ अब भने तपाईँहरू छिटो छिटो गरेर आउनु पर्ने हुन्छ यति बेला पनि हाम्रो मनोजी र धनुजीको रोजाइमा राखेको मिठो गीत राख्छौँ तपाईँहरू पनि फोन डायल गर्दै गर्नुहोला

0: अहँ बाटो भिरै भिर बिर्सने खुसी छ सम्झनेलाई पिर होइन त पक्कै पनि सम्झेर पिर लिएर काम छैन होइन त के छ श्रीजी के भन्नुहुन्छ यस विषयमा हाम्रो श्रीजी एकदमै होइन कसैलाई सम्झे जस्तो गर्नुहुन्छ कहिले काहीँ तर के छ भनेर सोद्धाखेरिमा चाहिँ अलिकति बोल्नुहुन्न होइन ठिक छ अब उहाँको बारेमा नबोलौँ हामी धेरै होइन पक्कै पनि तपाईँहरू हामी उकालीबाट अलिको बसाएमा छौँ होइन हामी धेरै साथीहरूसित कुराकानी जमर्कोमा जुटिरहेका छौँ पक्कै पनि अब भने हामी एकजना साथीसँग भन्दा धेरै साथीसँग चाहिँ कुराकानी गर्न समयले भ्याउँदैनौँ जस्तो लागिरहेको छ यति बेला भने कोही साथी हुनुहुन्छ मलाई स्वागत गरौँ हजुर नमस्कार नमस्कार देवजी आज मैले देवजी कता जानुभयो भनेको त अन्तिममा आउन खोज्नु भएको रहेछ है
1: हजुर यस्तै पर्यो भन्नुपर्छ खाजा खाँदा खाँदा अलिकति ढिलो भयो भन्नुपर्छ है त
0: खाजा खाँदा खाँदै ढिलो भयो है
1: हजुर हजुर खाँदा खाँदै रेडियो सुनिरहेको थियो हजुरले खाइसकेको भनेर भन्नुभएको सुनेको थिएँ है अब अगाडिको साथीहरूले सुन्नु हुँदाखेरि अनि मैले चाहिँ अब यसो सम्झेर चाहिँ हजुरले खाइसक्नु भएछ दिदीहरूले त भनेर अनि सम्झेर चाहिँ अब खाइ भन्नुपर्छ अघि भर्खर खाजा खाएर आएको नि त अहिले भर्खर भन्नुपर्छ है त
0: ठिक छ देवजी खाजा खानुभयो मैले पनि खाइसकेँ आज दुवैजनाले अघि पछि भयो नि जे सँगसँगै अवस्थामा खायौँ है त पक्कै पनि कहिले अघि कहिले पछि यस्तै यस्तै नै हो देवजी ठिकै छ अन्तिममा भयो नि कुराकानी गर्नुभयो होइन खुसी लाग्यो तपाईँको आगमनले हामी एकदमै खुसी हुन्छौँ तपाईँलाई थाहा नै छ होइन त
1: हजुर हजुर एकदमै अन्तिममा भए पनि फोन लागेको छ होइन अब खुसी लाग्छ है त्यस्तै छ भन्नुपर्छ है त अनि रमाइलो गाउँ त्यस्तै छ भन्नुपर्छ है हजुरको कार्यक्रम नसुनिकन फोन नलगाइकन त कस्तो कस्तो हुन्छ नि त एक दिन फोन नलगाउँदा नि के बिर्स्यो के बिर्स्यो जस्तो हुन्छ भन्नुपर्छ
0: के बिर्स्यो के बिर्स्यो जस्तो पो हुन्छ त है ठिक छ देवजी यो माया सधैँ बजिरहोस् भनी भन्न चाहन्छु आज भने गीत रोजाइमा पार्नु पर्ने हुन्छ कुन गीत रोजाइमा पार्नुहुन्छ
1: आज एकदम मिठो गीत है पुरानै एकदम लोकदोरी सल्ला धुपाइले भन्ने गीत बजाइदिनु होला अर्को आगामी शनिबार यही डोरी मा चाहिँ खेल्नलाई पनि छ एकदम राम्रो हुन्छ यही भाका ल्याउनु भयो भने अब भाका चाहिँ अब एउटा मात्रै भाकामा चाहिँ डोरी खेल्दा राम्रो हुन्छ जस्तो लाग्यो मलाई चाहिँ हजुर गर्छ है त
0: एउटा मात्रै भाका भन्नाले यस्तो छिटोमा मात्रै
1: हजुर सल्ला धुपाइले भाका आज यही गीत रोक्न चाहन्छु यही गीत चाहिँ ल्याउनु भयो भने अर्को शनिबार त्यसमा पनि खेल्नलाई एकदम सजिलो होला पनि जस्तो लागिरहेको छ भन्नुपर्छ
0: ठिक छ देवजी तपाईँको पक्कै पनि होइन हामी कोसिस गर्नेछौँ है त ठिक छ देवजी आउनुभयो निकै नै मिठो कुराकानी भयो निकै नै राम्रो सल्लाह पनि दिनुभयो निकै नै मिठो गीत रोजाइमा पनि पार्नुभयो आगामी मसाइमा पनि आउँदै गर्नुहोला आजको लागि भने छुट्यौँ है त नमस्कार देवजी आउनुभएको थियो हाम्रो एकदमै हामीलाई धेरै माया गर्ने होइन साथी हुनुहुन्छ अब भने हामी फोन मार्फत कुराकानी भन्ने गर्दैनौ म कमेन्टतिर जान लागिरहेको छु सौरभजी हुनुहुन्छ हेलो सिज गुड आफ्टरनुन भन्नुभएको छ बागसौर नगरपालिकाबाट हाल गुजरातबाट सुनिरहेका छौँ भन्नुभएको छ धेरै धेरै धन्यवाद छ मिलनजीले पनि गुड आफ्टरनुन सिस्टर अब बज्नीसँग धेरै साथीहरूलाई भन्नुभएको छ सपना तामाङजी हुनुहुन्छ नमस्कार सुन्दैछु सिन्धुलीबाट भनेर हामीलाई सुनाउनु भएको छ होइन विशेष धन्यवाद छ एकदमै राम्रो लाग्छ पनि भन्नुभएको छ अर्जुनजी हुनुहुन्छ दर्शन सेवा म संस्थाबाट होइन अर्जुन भन्नुभएको छ म धेरै सुन्छु रेडियो भनेर जानकारी गराउनु भएको छ विशेष धन्यवाद छ हिराजीले पनि बुटोलबाट सुनिराखेको जानकारी गराउनु भएको छ देवेनजी हुनुहुन्छ गाउँ जस्तो सहर हुँदैन विदेशी नै कसैलाई रहर हुँदैन तिम्रो मायामा डुबिरहँदा बिछोडको पीड़ा भन्दा अरू जहर हुँदैन गाउँ जस्तो सहर हुँदैन विदेशी नै कसैलाई रहर हुँदैन तिम्रो मायामा डुबिरहँदा बिछोडको पीड़ा भन्दा अरू जहर हुँदैन नमस्कार हजुर लगायत होल युनिट परिवारले साथै मीडिया प्रेमी साथीहरूलाई धेरै धेरै सम्झना भन्नुभएको छ धेरै धेरै धन्यवाद छ हाम्रो देवन किशोरजीलाई सत्यकलाजीले धेरै माया भन्नुभएको छ सजिनाजी हुनुहुन्छ सजिनाजीले पनि रामेसाब देउराली हालकेटिएमबाट लाइभ सुन्दैछु भन्नुभएको छ विशेष धन्यवाद छ बुद्धजी हुनुहुन्छ दर्शन भन्नुभएको छ एकदमै दर्शन छ तपाईँलाई बाबुरामजी हुनुहुन्छ ओखलढुङ्गा पोकाली घर भइहाल रियादबाट सुनिरहेको र सबैलाई विशेष सम्झना र रञ्जित कालेलाई एकदम धेरै माया भनेर कमेन्ट गर्नुभएको छ, तपाईँलाई पनि विशेष धन्यवाद छ। पासाङजी हुनुहुन्छ, सुन्दैछु सिन्धुलीदेखि पासाङ भन्नुभएको छ, सबैलाई सम्झना छ भन्नुभएको छ, तपाईँले पनि धेरै धेरै धन्यवाद छ। जीवनजी हुनुहुन्छ, सन्चै छु, सन्चै हुनुहुन्छ, खाजा खानुभयो, मैले पनि ड्युटीबाट सुनिरहेको छु भन्नुभएको छ, तपाईँले पनि धेरै धेरै धन्यवाद छ जीवनजी। होइन, यस्तै मिठा मिठा कमेन्टहरू तपाईँहरूले धेरै पठाउनुहुन्छ, धेरै लाइभ सेयर पनि गर्नुहुन्छ, होइन, धेरै लाइभ सेयर गरिदिनु होला, यस्तै माया सधैँभरि गरिदिनु होला पनि भन्न चाहन्छु। भन्दै अब भने हामी छुट्नुपर्ने हुन्छ, होइन, समयले नेटवर्क काटिसकेको छ। तपाईँहरूसँगको बताई यति मिठो र यति रमाइलो हुन्छ कि मलाई यो कति बजी, यो 5 भन्ने त बज्दै 9 बजे हुँदै जस्तो लाग्छ, के गर्नु। हाम्रो श्रीजीले अहिले भर्खर ट्याङ ट्याङ पारेर बजाइदिइहाल्नुहुन्छ है, गाह्रो छ। तपाईँको तपाईँहरूसँग छुट्टिन मनै लाग्दैन, तपाईँहरूसँग हाँस्न हँसाउन मलाई एकदम आतुर लाग्छ, होइन, कहिलेकाहीँ अलि धेरै बोलेर हँसाउला, कहिलेकाहीँ थोरै बस्दा बोलाउँला, होइन, तपाईँहरूलाई झ्याउ पनि लाग्न सक्छ, झ्याउ नमानिदिनु होला। रङ्ग रमाइलो दुई दिनको जिन्दगीमा रमाइलो भन्दा अरू केही पनि आवश्यकता पर्छ जस्तो मलाई लाग्दैन, तपाईँहरूले पनि सोच्नु होला, होइन, एकदमै रमाइलो तरिकाले जिउन पर्छ, अरूको कुरा सुनेर अरूको लागि होइन जिउने, आफ्नो लागि हो। सो आफ्नो लागि आफू चाहिँ म कसरी खुसी हुन्छु भन्ने तरिकाले चाहिँ अगाडि बढ्नु होला भनेर पनि भन्न चाहन्छु, होइन, भन्दै अब भने हामी छुटिनु पर्ने हुन्छ। आज सहभागिता जनाउनुहुने साथीहरू रमिला, सञ्जिता, मनोज, धनु, देवजी, तपाईँहरू सम्पूर्णलाई एकदम विशेष धन्यवाद व्यक्त गर्दैछु। जसको फोन लागेन, फोन ट्राई गर्दा पनि फोन लागेन, तपाईँहरूलाई पनि नातिनु होला, भोलि अवश्य नै लाग्नेछ, ट्राई गर्न भन्ने नछोड्नु होला। तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौ। यतिन्जेलसम्म मलाई प्राविधिक बसेर एकदमै हँसाई हँसाई होइन एकदमै रमाइलो गराउने हाम्रो प्यारो दादा श्री राज महजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै, यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने हाम्रा प्यारा श्रोताहरूलाई एकदम धेरै धन्यवाद व्यक्त गर्दै, आफ्नो ख्याल राख्नुहोला, परिवारको ख्याल राख्नुहोला, रेडियो सुन्न भने नबिर्सिनु होला, रेडियोलाई अत्याधिक माया गरिदिनु होला, सल्लाह सुझाव केही छ भने अवश्य पनि दिइहाल्नु होला भन्ने भन्दै आजको बसाईबाट भने यस उक्काली भुराली कार्यक्रमबाट म निशा भण्डारी भने हाम्रो देवजीको रोजाएको गीत राख्दै म पनि बिदा हुनुपर्ने हुन्छ। नमस्कार, बाई बाई।

0: को रेडियो 102.1 मेगाहर्ज छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ?
6: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
7: ए काका काकी, के को गन्थन मन्थन हो?
5: ए बाबु पो बस नै यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
7: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0484403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।
8: मंगल सूत्र झुमका र पाउजू कहाँ बनाएर ल्याउनु भो ए भाउजू, कति राम्रो स्वाको।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069 80 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तर देश में सम छैन नगरपालिकाले के गर्ने चिरसीले के गर्ने
2: गाड़ी भाड़ा पटाको अब जम्मा फायदा भनेको दुई रुपया और पांच रुपया हदाम बस त्यति बस्ने
1: त्यसको भाव छ त्यो भाव चाहिँ संबंधित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति गरेछले
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर टमाटर लगाएर वजन गर्ने मेरो काम त्यो थियो किसान बेसी बजेट ल्याउनु पर्दैन देख्नु किसान उभर नलाग्ने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री दिए तब अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सार्पदा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज संखुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ हामीले स्वास्थ्यको कुरा खानपानको कुरा त गर्दै नै छौँ डाक्टर यन्दन गैरीसँग गरेको कुराकानीलाई विशेष महत्व दिएका छौँ भने आजदेखि नै नेपालमा चाहिँ नेपाल भूमि बैंक लिमिटेड आएको छ र विशेष गरी भूमिको व्यवस्थापनको लागि चाहिँ यो बैंक अगाडि बढेको छ भन्ने जानकारी हामीलाई प्राप्त भएको छ र यसको एउटा सामान्य प्रोमो पनि हामीले तयार पारेका थियौँ त्यो प्रोमो पनि आजको श्रृङ्खलामा राख्ने प्रयास गरेका छौँ
8: समय आफ्नो गतिसँगै बित्दैछ तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन वा पुछ्याएर संरक्षणको अभावले तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिँदै पो छ कि अब चिन्ता छोड्नुहोस् माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ हामी जल जमिन र जंगलको संरक्षण गर्दै इको सिस्टमलाई पुनर्जीवन दिन्छौ तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य
7: विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरिफाट, जडीबुटी, काठमाडौँ। सम्पर्क नम्बर 98514 30081, 98514 30081।

0: कृषि र स्वास्थ्यका कुराहरूलाई पनि सँगसँगै जोड्ने प्रयासमा हामी आजको श्रृंखलामा केन्द्रित हुने प्रयास गर्दैछौ। र हामीले हुन त पछिल्लो समयमा विभिन्न कारणले गर्दा विषाक्त खानपान, विषादीको अत्यधिक प्रयोग, रसायनको प्रयोगको कारणले गर्दा चाहिँ अत्यधिक मात्रामा पछिल्लो समयमा विभिन्न खालका रोगहरूको समस्याबाट हामी पीड़ित हुनु परेको त्यो यथार्थ हामी सँगै छ। र हाम्रै पुस्ताहरू धेरै रोगी भएका छन् विभिन्न कारणले गर्दा। र यो समयमा हामीले पक्कै पनि अर्ग्यानिक चिजहरू, जैविक पद्धतिबाट उत्पादन गरिएका चिजहरू चाहिँ सेवन गर्नुपर्छ भन्ने कुराहरू ल्याउँदै गर्दा पनि विकल्प नहुँदा बाध्यता छन् जनताहरू विषाक्त चिजहरू खानको लागि। यद्यपि प्रयासरत पछिल्लो समयमा चाहिँ उपभोक्ताहरू पनि चनाखो भएको अवस्थामा चाहिँ हामीले एउटा खानपानका कुराहरूलाई ध्यान दिनुपर्ने कुराहरू, हामीले कस्ता चिजहरू कसरी खाने एउटा पाटोबाट, र हामी रोगी भइसकेका छौँ भने चाहिँ अब चाहिँ यसलाई कसरी सुधार्ने, हाम्रो एकपटक पाएको जीवनलाई कसरी हराभरा बनाउने, कसरी फलाउने, कसरी फुलाउने, र हामी कसरी सन्तुष्ट हुने, स्वास्थ्यको हिसाबले हामी कसरी स्वस्थ रहने भन्ने विषयलाई हामी सँगसँगै उठाउने प्रयास स्वरूप चाहिँ आज हामीले लामो समयदेखि चाहिँ प्राकृतिक चिकित्साको क्षेत्रमा काम गर्दै आउनुभएका व्यक्तित्व अर्थात डाक्टर यञ्जन गैरीलाई नै स्टुडियोमा निम्त्याएका छौँ। र उहाँको अनुभव सुन्दा मात्रै पनि हामीलाई स्वास्थ्यको क्षेत्रमा लाग्नको लागि एउटा रोग लाग्ने नदिने केही विकल्पहरू पनि छन्, केही उपायहरू पनि छन्, हामीले यो उपायको कुरा, र हामी रोगी भइसकेका छौँ भने पनि विकल्पहरू छन् है, हामीले यो चाहिँ अवलम्बन गर्नु पर्यो, यो चाहिँ पद्धतिलाई अवलम्बन गर्नु पर्यो भन्ने खालको सन्देश पनि आजको श्रृंखलामा दिने प्रयास स्वरूप चाहिँ आज हामीले प्राकृतिक चिकित्सा र सँगसँगै हामीले खानपानका कुराहरूमा पनि केन्द्रित हुँदैछौँ। र हामीले खाँदा कसरी खाने, के खाने, र हामीले कसरी चाहिँ सही चिज खाने भन्ने खालको सन्दर्भ पनि आजको श्रृंखलामा जोड्ने प्रयास गर्दैछौँ। आजको अतिथि अर्थात डाक्टर यञ्जन गैरी योग तथा चिकित्सक संघका समेत उपाध्यक्ष हुनुहुन्छ, केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। सँगसँगै उहाँ चाहिँ हिमालयन प्राकृतिक अस्पताल मध्य मानेश्वरमा रहेको छ, यसका समेत संस्थापक फाउन्डर हुनुहुन्छ भने काठमाडौँ प्राकृतिक अस्पताल वसुन्धरामा रहेको छ, यसका समेत मेडिकल डाइरेक्टर हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्दैछौँ। लामो समयदेखि यो क्षेत्रमा चाहिँ काम गर्दै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्छ, हामी उहाँलाई स्वागत गर्छौँ। डाक्टर नमस्कार, यहाँलाई स्वागत।
1: नमस्कार
0: डाक्टर। यो प्राकृतिक चिकित्सा भनेको चाहिँ के रहेछ? अलिकति यो आयुर्वेद र प्राकृतिक चिकित्साको चाहिँ एउटै हो कि भन्ने खालको जनमानसमा चाहिँ एउटा भ्रम पनि देखिया छ, फरक हो या एउटै हो?
1: के छ भने प्राकृतिक चिकित्सा र सुरुमेदोपरि सुन्नु, प्राकृतिक चिकित्सा र आयुर्वेद भनेको चाहिँ नितान्त दुईटा प्रिन्सिपल, दुईटै सिद्धान्त, फरक सिद्धान्त बोकेका पूर्वीय दर्शनमा आधारित चिकित्सा पद्धतिहरू हुन्। विशेष गरी प्राकृतिक चिकित्साको नाता प्राकृतिक चिकित्सा भनेको विशुद्ध औषधिविहीन चिकित्सा पद्धति हो, जुन चिकित्सा पद्धतिले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ। र यसमा चाहिँ पञ्चमहाभूत सिद्धान्तमा प्राकृतिक चिकित्सा आधारित रहेको हुन्छ। पञ्चमहाभूत भनेको पृथ्वी, आप, तेज, वायु, आकाश, यिनै पृथ्वी प्राकृतिक स्रोत र साधनहरूबाट चाहिँ रोगको निदान गर्ने कुनै पनि उपचार पद्धतिलाई हामी प्राकृतिक उपचार

0: चाहिँ हाम्रो दैनन्दिन गर्ने हामीले क्रियाकलापले चाहिँ महत्वपूर्ण भूमिका खेल्छ। यसै क्रममा चाहिँ प्रायोग तथा प्राकृतिक चिकित्साले चाहिँ तपाईँको चाहिँ स्वास्थ्यका मूल चारवटा आयाममा रहेर काम गरेको हुन्छ, जुन चारवटा आयाम भनेको हामीले प्रिभेन्सन, प्रोमोसन, क्युरेटिभ र रिहेबिलिटेटिभ, यो चारवटा एस्पेक्ट अफ हेल्थ, जुनलाई हामीले हेल्थको चारवटा एस्पेक्ट छ, यी चारवटा एस्पेक्ट अफ हेल्थलाई नै कभर गरेर जस्तै रोग लाग्नै नदिने, रोग लागिसक्यो भने निदान गर्न सकिँदैन, त्यसलाई चाहिँ हेल्दी बनाउने र त्यो चाहिँ क्योर गर्ने, रोगलाई निर्मूलन गर्ने र अङ्गभङ्ग भइसकेकोलाई चाहिँ रिहेबिलिटेसन गर्ने कुरा स्थापना गर्ने, यो चारै चिज चाहिँ प्राकृतिक चिकित्साले चाहिँ एकदम राम्रोसँग चाहिँ उपचार गर्न सकिन्छ। प्राकृतिक चिकित्साका सिद्धान्तहरूबाट, प्राकृतिक चिकित्सामा भनेका सिद्धान्तहरू, भोजनका सिद्धान्तहरू होस् अथवा प्राकृतिक चिकित्सा उपचार पद्धतिका सिद्धान्तहरूबाट चाहिँ हामीले रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउन सकिन्छ भन्ने नै, यिनै चारवटा एस्पेक्ट अफ हेल्थमा चाहिँ प्राकृतिक चिकित्साले काम गर्ने हुँदाखेरि नै हामीले सर्वोत्कृष्ट चिकित्सा पद्धति हो र हामी चाहिँ रोगीलाई निरोगी बनाउन सक्छौँ भनेर चाहिँ हामीले अहिले उपचारहरू दिइरहेका छौँ, जुन उपचार सफल पनि भएका छन्, कतिपटक तपाईँहरूले पनि हेर्नुभएको छ, बिरामीहरूसँग प्रत्यक्ष कुराकानी पनि गर्नुभएको छ अश्विनजीले, त्यहाँ बिरामीहरूका कुराहरू पनि हजुरले सुन्नुभएको छ। हामीले त्यहाँ चाहिँ केमिकल युक्त औषधिहरूबाट लिएर आउनु खाइरहनु भएकोलाई हामीले चाहिँ औषधि छुटाएका पनि छौँ र हामीले छुटाउने क्रममा चाहिँ एउटा भ्रम के छ भने प्राकृतिक चिकित्साका नाममा एउटा भ्रम पनि छ, यो कुरा हामीले उजागर गर्नु पनि छ। के छ भने एलोपेथी मेडिकेसन आधुनिक चिकित्सा पद्धतिबाटलाई नै हामीले बाइकट गरेर जान खोजेको होइन, हाम्रो लागि आधुनिक चिकित्सा पद्धति वैकल्पिक चिकित्सा पद्धति हो भने वैकल्पिक चिकित्सा उनीहरूको लागि हामी वैकल्पिक चिकित्सा पद्धति हौ। त्यही कारणले गर्दाखेरि हामीले हाम्रो तर्फबाट रिजल्ट दिइसकेपछि बिरामीलाई सही खानपान, सही तपाईँको चाहिँ तनाव व्यवस्थापन र व्यवस्थित जीवनशैलीमा चाहिँ यसरी बस्न सकिन्छ है भनेर बिरामीहरूलाई अथवा चाहिँ साधकहरूलाई हामीले चाहिँ गाइड गरिसकेपछि उहाँहरूको शरीरमा आएको, उहाँको चाहिँ स्वास्थ्यमा आएको परिवर्तनले चाहिँ औषधिहरू रोक्नुपर्ने अवस्थामा कति बिरामीहरू पुग्नुहुन्छ, ती बिरामीहरूलाई हामीले सम्बन्धित चिकित्सक, जो चिकित्सकले उहाँहरूलाई चलाउँदा उहाँहरूकै उहाँहरूमा यो डाटा लिएर गइसकेपछि उहाँहरूले नै यसको चाहिँ फाइनल गर्ने हो। हामीले नै बिचमा चाहिँ छुटाउनु, यो खानै हुन्न, प्रेसरको औषधि खानै हुन्न, सुगर औषधि खानै हुन्न भन्दैनौँ, हामीले ती औषधि पनि खानुहोस् र जीवनशैलीलाई नै सही बाटोमा चाहिँ लिएर अगाडि बढौँ, त्यो गर्दा गर्दै चाहिँ औषधिको चाहिँ ट्यापिङ चाहिँ सम्बन्धित चिकित्सकले नै गर्नुहुन्छ भनेर हामीले यसरी नै उहाँहरूलाई काउन्सिलिङ गर्छौँ र प्राकृतिक चिकित्साका नाममा चाहिँ यहाँ बजारमा चाहिँ यो खाने हुन्न, यो गर्ने हुन्न, यो चिकित्सा पद्धति त्यो चिकित्सा पद्धतिभन्दा पनि एउटा मानव स्वास्थ्यको लागि चाहिँ रोगीलाई निरोगी कसरी बनाउने भन्ने हामी चाहिँ पूर्ण केन्द्रित रहेका छौँ। एउटा चाहिँ एउटा प्राकृतिक चिकित्साको रूपमा हामीले चाहिँ अहिले चाहिँ त्यसरी नै अस्पतालहरू सञ्चालन गरिरहेका छौँ।
1: डाक्टर जसो यहाँकै भनाइलाई आधार मान्दा अहिले अरू धेरै विकल्पहरू छन् र यसमध्येमा सही विकल्प चाहिँ प्राकृतिक चिकित्सा पद्धति नै हो भन्न सकियो हामीले पनि।
0: के छ विकल्प के छ भने अब त्यसको चाहिँ रोगको कन्डिसन हेरेर हुन्छ, यदि मान्छे दीर्घकालीन रोगी छ भने प्राकृतिक लाइफ स्टाइल म्यानेजमेन्ट गरेर अथवा उसको स्ट्रेस म्यानेजमेन्टहरू गरेर उसको जीवन पद्धतिलाई नै परिवर्तन गर्न सकिने, जस्तो दीर्घकालीन उच्च रक्तचाप, मधुमेह होस् अथवा मोटोपनाका समस्याहरू हुन् र पोस्टरल डिसअर्डर जस्तै नखाइसकिने समस्याहरू हुन्, ती कुराहरूलाई चाहिँ हामीले चाहिँ अब इमर्जेन्सी म्यानेजमेन्टको आधारपछि चाहिँ हामीले चाहिँ दीर्घकालीन रोगहरूबाट ग्रसित मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सा पद्धति सबभन्दा राम्रो विकल्प हो भने, यदि कसैको लागि चाहिँ एक्सिडेन्ट भयो, हात खुट्टा फ्र्याक्चर भयो, त्यसको लागि त आधुनिक चिकित्सा पद्धति चाहिँ त्यसको फेरि प्रमुख चिकित्सा पद्धति भन्छ। चिकित्सा पद्धतिको रोग पनि बिरामीको रोग अनुसार चाहिँ कुन चिकित्सा पद्धतिले बढी कुन काममा गर्छ र हामीले चाहिँ डाटा बेसिसमा र थ्योरी र रिसर्चका आधारमा चाहिँ हामीले उपचार गर्ने हुँदाखेरि हामीले बिरामीको डिजिजमा चाहिँ डिपेन्ड गर्छ, यो कुन चाहिँ उपचारमा चाहिँ कुन चाहिँ डिजिजमा चाहिँ हामी सक्सेस छौँ र अहिलेसम्मको अवस्थामा चाहिँ हामी चाहिँ दीर्घकालीन रोगमा चाहिँ अहिलेसम्म हामी कम्युनिकेबल र एक्युट कन्डिसनमा बाहेक लङ टर्म जस्तो क्रोनिक डिसअर्डरहरूमा अथवा चाहिँ पेटका समस्याहरू, मुटुका समस्याहरूमा दीर्घकालीन रोगहरूमा चाहिँ हामीले अहिलेसम्म राम्रो
1: सफल पनि हुनुभएको छ। अब अर्को प्रसङ्ग जस्तो हामीले हेर्दा चाहिँ पछिल्लो समयमा मैले अगाडि थोरै मात्र जोडेको थिएँ पृष्ठभूमिमा चाहिँ विषाक्त खानपान, रसायनको अत्याधिक प्रयोग, विषादीको प्रयोगको कारणले गर्दा हाम्रो अवशेषहरू केही मात्रामा रहँदै गर्दा यति नै अवशेष रह्यो, यतिलाई रोग लाग्यो भन्ने तथ्याङ्क त छैन, यो खोज्न पनि गाह्रो हुन्छ। यद्यपि पछिल्लो समय हेर्ने भने 3 दशक 4 दशकको आकलन गर्ने भने चाहिँ विषाक्त खानपान, विषादी रसायनको प्रयोगले गर्दा अत्याधिक मात्रामा रोगीहरूको संख्या बढेको छ र यसको निदान पनि विशेष गरी पछिल्लो समयमा प्राकृतिक चिकित्साहरूले बिस्तारै निदान सल्भ गर्दै गएको अवस्था पनि छ। यद्यपि बिग्रिसकेको हुनाले सल्भ गर्न अलिक गाह्रो पनि छ होला। यो विषाक्त खानपानको कारणले भएका रोगहरूलाई अब न्यूनीकरण गर्ने उपाय के हुन सक्छ?
0: अब विशेष गरी के छ भने विषाक्त त अहिलेसम्म नेपालमा मापन गर्ने कुराहरू एकचोटि बजारमा हल्ला पनि आएका थिए, यति मात्रा विदेशहरूमा त तपाईँको विषाक्त कति छ, के छ, कुनमा कति विषाक्त छ भन्ने चाहिँ मापन हुन्छ, त्यसको लागि मेजरमेन्ट हुन्छ, अहिलेसम्म त हाम्रोमा चाहिँ कुनै पनि छैन र बढ्दो चरम व्यापारीकरणले गर्दाखेरि नै हाम्रो मानव स्वास्थ्यलाई ख्याल नगरिकन चाहिँ व्यापारीकरणले गर्दाखेरि नै अहिले तपाईँको चाहिँ हरेक चिजमा चाहिँ रिफाइन्डका कुराहरू अब

0: खानेकुराहरूमा केमिकलयुक्त कुराहरू हाइब्रिडका कुराहरू हिजोकै दिनमा तपाईँले हामीले खाने फलफुलहरूमा आउने टेस्ट र अहिलेको फलफुलहरूमा आउने टेस्ट हिजोका दिनमा हामीले खाने यतै मुला काँक्रो अथवा तपाईँले खाने टमाटरहरू जुन नर्मल कुराहरू छन् यसमा युज भएका पेस्टिसाइड्सहरू अथवा इन्सेक्टिसाइड्सहरू र व्यापारीकरणलाई भोलि त्यसलाई चाहिँ एक किलोलाई दुई किलो कसरी बनाउने भन्ने एउटा चाहिँ नयाँ नयाँ कुराहरूले चाहिँ गर्दाखेरि नै त्यो प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ मानव स्वास्थ्यमा त्यसले अभियसली असर गरेको छ। तिनै कारणले गर्दाखेरि हिजोका डाटाहरू हिजोका दिनमा अथवा हाम्रा सिनियरहरूले पढेका आधारमा अथवा हिजोका दिनमा किताबहरूमा चाहिँ डाटाहरू के थियो भने उच्च रक्तदाब मधुमेह सुगर अरू जस्ता मधुमेह भन्छौँ अथवा थाइरोइडका समस्याहरू चाहिँ के थिए यी अनेक चाहिँ संसारमै नन कम्युनिकेबल अलि साइलेन्ट किलरका रूपमा चाहिँ सबभन्दा बढी नन टप टेन डिजिजहरूमा रोगहरू जसले चाहिँ मान्छेको ज्यान लिने गर्दछ ती रोगहरूमा अहिले चाहिँ तपाईँको चाहिँ कुनै दीर्घकालीन रोगहरू नै आएका छन्। यी किन आएका छन् भन्दा यी बढ्दो चरम हाम्रो खानपानको अव्यवस्थित खानपानले गर्दाखेरि नै आएका छन्, विषादीयुक्त खानाले गर्दा आएका छन्। हामी हिजोका दिनमा खान नपाएर चाहिँ रोगी हुन्थ्यौँ अथवा मर्थ्यौँ भने अहिले खाना नजानेर रोगी भएका छौँ, खाना नजानेर हामी चाहिँ रोगी भएर अस्पतालका बेडमा पुगेका छौँ पुगेछौँ। हिजोका दिनमा हामी स्वस्थकर खाना खान्थ्यौँ भलै र अहिले हामीले चाहिँ के छ भने यी कुराहरूलाई नियन्त्रण गर्नु अत्यन्त जरुरी छ। पहिलो कुरा त जबसम्म स्वास्थ्यमा स्वास्थ्य अथवा चाहिँ अब यो नेपाल सरकारको भनौँ नेपाल सरकारको स्वास्थ्य नीति होस् अथवा त्यसको चाहिँ अब खाद्य नीति होस् यिनीहरूमा परिवर्तन गर्न जरुरी छ। किन जबसम्म त्यहाँ चाहिँ स्वास्थ्यले नै नेपाल सरकारले अथवा चाहिँ एउटा सरकारले नै नीतिगत रूपमा परिवर्तन गर्दैन भने एउटा व्यक्ति एउटा संस्थाले चाहिँ त्यो भनेको चाहिँ सानो समूहमा सानो चाहिँ दुई चारजना मान्छे दुई चार सय मान्छेलाई चाहिँ गाइड गर्न सकिन्छ, सिङ्गो समाजलाई नै गाइड गर्न सकिँदैन। र यसमा चाहिँ ठुला कुराहरू व्यापारका कुराहरू छन् बिजनेसका कुराहरू छन् ती कुराहरूलाई नियन्त्रण गर्नु भन्दा एउटा मानव स्वास्थ्यले आफ्नो घरभित्र के गर्न सक्छ त भन्दाखेरि तपाईँको चाहिँ यी खानाहरूलाई व्यवस्थित खाने टाइममा खाने तपाईँको चाहिँ टाइममा खाने हरियो सागसब्जीहरू प्रशस्त मात्रामा खाने र ती सागसब्जीहरू पनि खाँदाखेरि चाहिँ राम्रोसँग धोइ पखाली गरेर त्यसलाई चाहिँ राम्रोसँग चाहिँ प्युरिफिकेसन चाहिँ सबभन्दा त्यसलाई चाहिँ शुद्धिकरण गर्ने प्रक्रिया नुन पानीमा सर्टेन टाइममा भिजाएर हुन्छ कि है तातो पानीले धोएर हुन्छ कि राम्रोसँग धोइ पखाली गरेर खाने तर चाहिँ तपाईँको धुँदै नधोइकन अलिअलि धोएका कुराहरू पनि जुन हामीले बजारमा चाहिँ हाम्रो चाहिँ बिक्री वितरणलाई राखिएका छन् ती हाइजेनिक छैनन्। ती कुराहरूलाई चाहिँ कसरी म्यानेज गर्न सकिन्छ भने आफ्नो स्वास्थ्यको लागि चाहिँ आफू नै डाक्टर बन्नु नै सबभन्दा उत्तम विकल्प छ अहिलेको लागि, किनभने नीतिगत कुराहरूमा ले गर्दाखेरि हामीले बजारमा अरूले मेरो स्वास्थ्य चाहिँ रक्षा गरिदिन्छ कि भन्ने कुरामा भन्दा पनि तपाईँ हामी चाहिँ हाम्रो स्वास्थ्य रक्षा कसरी हुन्छ र हामीले आफ्नो डाक्टर आफै कसरी बन्ने भन्ने महत्त्वपूर्ण कुरा हो। र यसमा चाहिँ भोजनको सबभन्दा उत्कृष्ट भोजन नै कि हाम्रो भान्सालाई नै हामीले चाहिँ के औषधालाई बनाउन जरुरी छ। भान्सालाई औषधले बनाउनको लागि हाम्रो चाहिँ मरमसलाहरू कस्तो किसिमको प्रयोग गरिएका छन्, तेल कस्तो किसिमको प्रयोग गरिएको छ, तपाईँको चाहिँ हाम्रो चाहिँ हामीले दिनदिन खाने चाहिँ तरकारीहरू कस्ता ठाउँबाट आएछन्, हामीले कसरी किनेर ल्याइएको छ, कसरी प्रशोधन गरेका चिजहरू खाइएछ भन्ने कुरा नै महत्त्वपूर्ण छ। यी कुराहरूलाई हामीले चाहिँ म्यानेज गर्न सकियो भने धेरै थोरै मात्रामा चाहिँ हामी स्वस्थ रहन सक्छौँ।
1: जस्तो डाक्टर यहाँले भन्दै गर्दा भान्सा नै औषधले हुनु पर्यो
0: हो, भान्सा नै औषधालय हुनु पर्यो र आफ्नो स्वास्थ्यको चिकित्सक आफ्नो स्वास्थ्यको डाक्टर आफै हुनु पर्यो। यी दुईटा कुरामा हामीले चाहिँ महत्त्वपूर्ण कुरा रहेका छन्। यी कुराहरू भनेको चाहिँ डाक्टर बनेर अरूलाई चेक जाँच गर्ने अपरेसन गर्ने अथवा चाहिँ औषधि प्रिस्क्राइब गर्ने ती डिफ्रेन्ट कुरा भयो। आफ्नो स्वास्थ्यको रक्षा गर्नको लागि आफ्नो चिकित्सक आफ्नो स्वास्थ्य परामर्शदाता आफै बनौ र घरमा भान्सा चाहिँ शुद्ध रह्यो, भान्सामा हाइजेनिक कुरा आयो भने त्यो एउटा घर परिवार नै
1: निकै महत्त्वपूर्ण
0: स्वस्थ रहन सक्छ।
1: जस्तो डाक्टर यो चाहिँ खोजी सबैले गर्नु आवश्यक छ र यो आजको आवश्यकता पनि यही छ। यद्यपि विभिन्न कारणले गर्दा कतिपय बाध्यता छ, कतिपय अवस्थामा अनियोल छ, कतिपय अवस्थामा ठगिएको अवस्था छ र कुन चिज कस्तो छ भन्ने कुरा हामीलाई सही ज्ञान पनि छैन, बाध्यता पनि हुन सक्छ। यद्यपि भएसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका अथवा जैविक उत्पादनलाई प्रयोग गर्ने बानी बसाल्नुपर्छ। अर्को कुरा चाहिँ भान्सा नै सुधार्नुपर्छ, डाक्टर साहबले पनि भन्नुभएको छ। अब अर्को प्रसङ्ग, जस्तो कुनै न कुनै कारणले गर्दा हाम्रो रोगी भएका छौँ, हाम्रो विभिन्न कारणले एउटा यो विषाक्त खानपान लगायत अन्य कुरा पनि जोडिन सक्छन्, धेरै कुराहरू हुन्छन्। हामीले पल पलमा फेर्ने सासदेखि लिएर हामीले पिउने पानीदेखि लिएर हरेक कुराहरू चाहिँ स्वास्थ्यसँग जोडिएका विषय हुन्छन्। यसलाई हामीले सुधार्नुपर्छ, अबदेखि सुधार्न गर्ने कुरा एउटा पाटो हो हामीले भन्दै गर्दा। अर्को पाटोबाट हेर्दा चाहिँ हामी रोगी भइसकेका छौँ, अब यसलाई सुधार्ने कसरी र यहाँहरू जस्ता व्यक्तिहरू लाग्दै गर्दा यहाँहरू सफल हुनुभएको छ, अन्तिममा विरक्तिएका व्यक्तिहरूलाई अथवा जीवनदेखि निराश भएका व्यक्तिहरूलाई उपचार गरेर प्राकृतिक चिकित्सा पद्धतिलाई अवलम्बन गराएर चाहिँ सुधार गर्ने काम र नवजीवन दिने काम पनि गर्नुभएको छ। कतिपय अवस्थामा हामी त्यहाँ पुग्दा बिरामीहरूको सन्तुष्टि, उहाँहरूको नवजीवन, उहाँहरूले नयाँ जीवन पाएको सुरुवात गरेको महसुस गर्दै गर्दाको क्षण अहिले हामीले शब्दबाट व्यक्त गर्न पनि सक्दैनौँ। यद्यपि यो प्रयासमा यहाँहरू सफल देख्नु भएको छ है।
0: हो, धन्यवाद असिनजी, तपाईँले चाहिँ जुन प्रोत्साहन गर्नुभयो। किनभने हाम्रो पब्लिक अवेरनेस र गभर्मेन्टको पोलिसीले गर्दाखेरि नै प्राकृतिक चिकित्सा अलि कान्छो चिकित्सा पद्धति भएको कारणले गर्दाखेरि नै पब्लिक अवेरनेस मान्छेमा छैन। हामी यस्तो देशमा छौँ जहाँ चाहिँ चिकित्सक भनेको आधुनिक चिकित्सकका चिकित्सा आधुनिक चिकित्सा क्षेत्रका चिकित्सकहरू र ठुल्ठुलो अस्पतालहरू जुन बिल्डिङहरू नै चिकित्सालयहरू हुन् भन्ने चाहिँ एउटा अवधारणा थियो। हिजोका दिनमा त्यो अवधारणा एकदम थियो भने आजका दिनमा त्यो अवधारणा अलिक घटेर मान्छेले चाहिँ आफ्नो स्वास्थ्यको हिजोका दिनमा मान्छेको चाहिँ कसरी चाहिँ आफ्नो चाहिँ लाइफ कसरी चलाउने कसरी खाने कसरी चाहिँ अब त्यो डे टु डे एक्टिभिटीमा चाहिँ आफ्नो कहाँबाट इन्कमको सोर्सहरू खोल्ने भन्ने कुरामा थियो भने आजको दिनमा मान्छेहरू के छ भने त्यो लेभलभन्दा नेपालीको क्रय शक्ति बढेको कारणले होस् अथवा नेपालीहरूको एजुकेसनको लेभल बढेको कारणले होला अहिले प्राकृतिक चिकित्सा अथवा अल्टरनेटिभ कुनै पनि स्वास्थ्य आफ्नो मानव स्वास्थ्य आफ्नो स्वास्थ्यको लागि चाहिँ यसमा के छ कसो मिसा छ त्यो भलै फलो गरौँ नगरौँ त्यो क्वेसनहरू चाहिँ अहिले चाहिँ होइन यस्तो पानी खानुपर्छ उस्तो स्वास्थ्यको आर्टिकलहरू पनि बढी सेयर हुन्छ यो पब्लिक हेर्दा सानो कुरा लाग्छ यी पब्लिकहरू जागरूक भएकै कारणले गर्दाखेरि हाम्रो जस्तो देशमा र हाम्रो चिकित्सा पद्धतिको लागि उन्नति र प्रगति अहिलेसम्म पाउनु जति जति जुन लेभलमा छ प्राकृतिक योग चिकित्सा प्राकृतिक चिकित्सा त्यो नितान्त म नेपाल सरकारलाई त्यसको क्रेडिट दिन चाहन्न तपाईँको यहाँबाट किनभने उहाँहरूले नीतिगत रूपमा चाहिँ यो चिकित्सा पद्धतिहरूलाई चाहिँ उजागर गर्न केही पनि काम गर्नुभएको छैन। नीति निर्माणकर्ताहरूले यहाँ सुन्नुभयो होला उहाँलाई दुःख लाग्ला उहाँले जबसम्म चाहिँ आधुनिक चिकित्सा पद्धतिको चाहिँ साइड बाई साइडलाई प्यारलली चाहिँ अल्टरनेट सिस्टम अफ मेडिसिन वैकल्पिक एकका एक एउटा चिकित्सा पद्धति अर्को चिकित्सा पद्धतिको अल्टरनेटिभ हो कुनै पनि चिकित्सा पद्धति चाहिँ तपाईँको चाहिँ यो ठुलो यो सानो भन्ने हुँदैन। रोग लागिसकेपछि एउटा बिरामीलाई चाहिँ रोगीबाट निरोगी हुनु महत्वपूर्ण कुरा हो त्यही भएर हाम्रो चिकित्सा पद्धतिबाटलाई चाहिँ नीतिगत रूपमा चाहिँ सरकारले अहिलेसम्म हेरेको अवस्था छैन। जनकी तपाईँहरू जस्तो मिडिया जसले बुझ्नु भएको छ मिडियामा पनि तपाईँको चाहिँ मिडियाका पत्रकार कर्मीहरूले चाहिँ जुन पब्लिकमा लगिदिनु भएको छ बिरामी टु मेन टु म्यान बिरामी टु बिरामी नै हामीले चाहिँ यसको चाहिँ एउटा आउनुहुन्छ सन्चो हुनुहुन्छ उहाँले अर्कोलाई ल्याउनुहुन्छ त्यसरी नै हामी अगाडि बढेका छौँ जो र पब्लिककै सपोर्टको कारणले आज प्राकृतिक चिकित्सा आजको अवस्थामा आएको छ र भोलिको अवस्था नै पब्लिकले नै प्रेसर दिएर नेपाल सरकारले चाहिँ पोलिसीमै चेन्ज गर्छ भन्ने मलाई लाग्दछ। तर अहिलेसम्म नीति निर्माणकर्ताहरूले चाहिँ यसमा चाहिँ ध्यान दिएको यसमा चाहिँ प्राकृतिक चिकित्सा चाहिँ नेग्लेक्ट रूपमा हेर्नुभएको अवस्था छ त्यो कारणले गर्दाखेरि पनि कता कता दुःख लाग्छ तर चाहिँ हाम्रा खुट्टाहरू चाहिँ प्राकृतिक चिकित्सा योग चिकित्साको लागि चाहिँ निरन्तर अगाडि बढिरहनेछन् तपाईँहरूको साथले गर्दाखेरि होइन र मानव स्वास्थ्यलाई रक्षा गर्नको लागि चाहिँ अब हिजोका दिनमा जस्तै अहिले कोभिडकै कुरा आयो कोभिडकै कुरामा अहिले कोरोना भाइरसको कुरामा हामीले के गर्यौँ त होइन कोरोना भाइरस डब्ल्युएचओको एउटा प्रोटोकल फलो गरेका छौँ तर अन्तिममा त हामीले खानपानलाई नै कुरा गरेका छौँ लाइफ स्टाइलकै कुरा गरेका छौँ डिस्टेन्स मेन्टेन गर्ने नै कुरा गरेका छौँ शुद्ध शाकाहारी भोजनकै कुरा गरेका छौँ भने होइन योग चिकित्सा प्राकृतिक चिकित्साको चाहिँ भोजन चिकित्सा अन्तर्गतको कुराले पनि त राजसिक तामसिक सात्विक चारवटा डायटको चाहिँ प्रोटोकल जस्तै कन्स्ट्रक्टिभ र डिस्ट्रक्टिभ डायट भन्छ होइन ती कुराहरूलाई चाहिँ यही कुराले हामीले यताबाट जान्छौँ भने मोडर्न मेडिसिनले ब्यालेन्स डायटको कुरा गर्छ कुरा त एउटै नै हो होइन यी कुरालाई चाहिँ मान जरासम्म पुर्याउन जरुरत छ सुपरफिसियल लेभलमा। अहिलेसम्म चाहिँ योग प्राकृतिक चिकित्सा चाहिँ अप्पर क्लास फ्यामिली र मिडल क्लास फ्यामिलीसम्म पुगेको अवस्था छ अझै लोअर क्लासको फ्यामिलीमा चाहिँ पुगेको अवस्था छैन किनभने उहाँहरू डे टु डे काम हुने यसमा चाहिँ मेन अहिले प्राकृतिक चिकित्सा एउटा ड्रब्याक मैले कहाँनिर देख्छु भने आफ्नो चिकित्सा पद्धतिमा यसमा चाहिँ पैसा खर्चिलो छैन समय खर्चिलो छ र हामी नेपालीहरूलाई जुन दिनानुदिन काम गर्नुपर्ने मान्छेहरूलाई चाहिँ प्राकृतिक चिकित्सामा टाइम दिन खर्चिलो हुँदाखेरि चाहिँ कति मान्छेहरूले चाहिँ चाहेर पनि प्राकृतिक चिकित्सा चाहिँ अप्नाउन सक्नुभएको अवस्था छैन। भोलिका दिनमा भलै हामीले चाहिँ यसलाई अझै पुरस्कृत गर्दै प्राकृतिक तवरले चाहिँ उहाँहरूलाई कसरी गाइड गर्ने कुराहरूमा हामी अगाडि बढ्छौँ
1: निकै महत्वपूर्ण विषय रहेछ। जस्तो यहाँले भन्दै गर्दा अलिकति हामीले धेरै बिरामीहरू नवजीवन पाएका उदाहरणहरू हामी पनि साटेका छौँ कुनै दिन हामीले फेरि पनि प्रसारण गरौँला त्यस्ता विषयहरू यदि त्यहाँ जाँदै गर्दा चाहिँ अन्तिममा विरक्तिर जाने अरू उपचार पद्धतिबाट चाहिँ अथवा विशेष गरी एलोप्याथिकबाट चाहिँ ठिक नभएर अथवा निराश भएर अन्तिम विकल्पमा गएका व्यक्तिहरू पनि ठिक भएर निको भएर फर्किँदै गर्दा चाहिँ अन्तिम विकल्पको रूपमा मात्रै हेरियो कि प्राकृतिक चिकित्सा पद्धतिलाई पछिल्लो समयमा भन्ने पनि लाग्छ
0: हो असिनजी एकदम सही कुरा अघि नै मैले जोड्न खोजेको कुरा चाहिँ बुझेका मान्छेहरूले यसलाई फर्स्ट प्रायोरिटीमा राख्नु भएको छ पहिला हामीसँग कन्सल्ट गरेर हामीले पनि के छ हामी गिभ इन टेक गर्छौँ हामीले पनि बुझेका मान्छेहरूलाई हामीले सक्ने कुरा हामीबाट गर्छौँ नसक्ने कुरा सँगसँगै प्यारालले आधुनिक चिकित्सा पद्धतिसँगै जानुपर्छ उहाँहरूको अहिले तत्कालको लागि चाहिँ इन्स्टेन्ट म्यानेजमेन्टको लागि आधुनिक चिकित्सा पद्धति सँगसँगै लाइफ स्टाइल म्यानेजमेन्ट चाहिँ प्राकृतिक चिकित्सालाई चाहिँ सँगसँगै अगाडि लगाएर प्राकृतिक चिकित्साले आधुनिक चिकित्सा पद्धतिलाई चाहिँ बाट दिएका मेडिसिनहरूलाई ट्यापरिङ गर्दै हाम्रो चिकित्सा पद्धतिबाट चाहिँ निर्मूल भएका रोगहरू धेरै छन् र अघि नै भन्नुभयो धेरै चाहिँ न्युरोलोजिकल डिसअर्डर पक्षघात भइसकेपछि अस्पतालबाट चाहिँ रिहेबिलिटेसनको लागि आउने बिरामीहरूले चाहिँ हाम्रोबाट पुनर्जीवन पाउनु भएको छ। एक दोस्रो कुरा कस्तो हो भने स्टेन्ट हालिसकेका लाइफ मुटुका बिरामीहरू जसले चाहिँ स्टेन्ट हालिसक्नु भएको छ लामा औषधि पोकाहरू खाइरहनु भएको थियो उहाँहरूलाई चाहिँ पूर्ण रूपमा हामीले औषधिमा हामी मेडिसिनमा हामी चाहिँ म सबैलाई यहीँबाट के भन्न चाहन्छु यदि कोही सच्चा प्राकृतिक चिकित्सा पद्धति अप्नाएको चिकित्सक छ भने उसले कहिले पनि अर्काको औषधि घटा यो घटा भन्दैन, उसले आफ्नो औषध चिकित्सा पद्धतिलाई चाहिँ प्रायोरिटी दिएर त्यसबाट चाहिँ उहाँहरूलाई चाहिँ स्वास्थ्यमा सुधार दिएर अनि बल्ल अरू चिकित्सा पद्धति सम्बन्धित चिकित्सकहरूले घटाउनुहुन्छ भनेर नै हामी रिफर गर्छौँ। हामी आफै पनि त्यो प्रेसर नखानुहोस् यो नखानुहोस् त्यो भन्दैनौँ, किनभने हरेक चिकित्सा पद्धतिको आफ्नै महत्वपूर्ण भूमिका रहेको हुन्छ र अन्तिम गोल भनेको मानव स्वास्थ्य हो। त्यसरी नवजीवन पाउने व्यक्तिहरू धेरै हुनुहुन्छ, जो विशेष गरी प्यारालाइसिस भएका बिरामीहरूको पुनर्स्थापना चाहिँ र हड्डी खिएर नहाचातिएका समस्याहरू हुन् होइन, तपाईँको अपरेसनै डक्टरले चाहिँ अपरेसनका डेट लिएर अपरेसनको डेट लिएर अनि म पैसा छैन भनेर भर्ना भएका बिरामी चाहिँ पछि थाहा पाएर आएर सन्चो भएर उपचार गरेर गएका बिरामीहरू पनि हामीसँग हुनुहुन्छ। सुगरका बिरामीहरू वर्षौँदेखि चाहिँ तपाईँको चाहिँ सुगरका बिरामीहरू चाहिँ हाम्रै अन्डरमा बसेर चाहिँ खानपानहरूबाट चाहिँ इन्सुलिन घटाएर औषधिमा मात्रै आउनुभएका बिरामीहरू पनि हुनुहुन्छ र तपाईँको चाहिँ हाम्रो फास्टिङ उपवास थेरापी हुन्छ। हामी शरीरलाई नै सर्भिसिङ गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। सर्भिसिङ शब्द सुन्दाखेरि तुच्छ लाग्ला, हामी गाडीहरूलाई सर्भिसिङ बाइकलाई सर्भिसिङ गर्छौँ भने एउटा हामी नयाँ गाडी सोरुमबाट किनेर त 3-3 महिनामा सर्भिसिङ गर्नुपर्छ, 5,000 किलोमिटर गुडेपछि मोबिल चेन्ज गर्नुपर्छ भन्ने हाम्रो सबकन्सियस माइन्डमा चाहिँ हुन्छ भने जुन जिन्दगी हो जुन जिन्दगीले भरि हामी चाहिँ पाइला चाल्दै अगाडि बढ्ने हो, 70, 80, 90, 100 वर्ष चाहिँ यही जिन्दगीले हामीलाई अगाडि लाने भने हाम्रो कर्तव्य बन्छ कि बन्दैन, हामीमा त्यो सोच आउनुपर्छ कि पर्दैन, हामीले आफ्नो शरीरलाई सर्भिसिङ गर्नु जरुरी छ कि छैन, हो त्यो सर्भिसिङ गर्ने चिकित्सा पद्धति अहिलेसम्म संसारमा कुनै छ भने त्यो भनेको नितान्त औषधिविहीन चिकित्सा पद्धति, त्यो भनेको प्राकृतिक चिकित्सा पद्धति।
1: डाक्टर अब हुन त यहाँ योगसँग विज्ञ पनि हुनुहुन्छ, योग तथा प्राकृतिक चिकित्सक सङ्घ दुनियाँहरूको योग तथा चिकित्सक सङ्घको समेत उपाध्यक्ष हुँदै गर्दा चाहिँ यो पनि सँगै जोडिन्छ प्राकृतिक
0: प्राकृतिक चिकित्सा भन्ने बित्तिकै त्यसको चाहिँ विभिन्न अघि भने पञ्च महाभूत सिद्धान्तमा आधारित चिकित्सा पद्धति भएको भयो, विभिन्न थेरापीहरू चाहिँ जोडिन्छ। योगको पनि हामी विशेष गरी यो चिकित्साको पाटो थेरापीको पाटोलाई बढी फोकस गर्छौँ। हामी योग गरेर हामी कहाँ योगको पनि के छन् अहिले परिभाषा तपाईँले मार्केटमा धेरै देख्नु भएको छ, योगबाट सुगर सन्चो हुने औषधि छुट्याइदिने होइन, चौरमा गराएका योगका पछाडि नलाग्नु हेर्नुहोस्। तपाईँ योग के को लागि गर्नुभएको छ भन्ने कुरा महत्त्वपूर्ण कुरा, यदि तपाईँ योग स्वास्थ्य बनाउनु लाग्नु भएको छ भने चिकित्सकको निगरानीमा योग गर्नु पर्यो, यदि तपाईँ चाहिँ स्वास्थ्य बनाउन होइन तपाईँ चाहिँ एउटा चाहिँ मोक्ष पाउनको लागि समाधि पाउन हिँड्नु भएको छ नि गुरु कहाँ जानु पर्यो, यदि तपाईँ कसैलाई पब्लिक अवेरनेसको लागि जानुभएको छ नि फिलोसफर कहाँ जानु पर्यो, योगका पनि विभिन्न पाटाहरू छन्। योग भन्ने बित्तिकै अहिले नेपालमा गलत बुझाइ के छ भने योग भनेको अष्टाङ्ग योगभित्रको आसन र प्राणायाम, बिहान उठेर एक्सर्साइज गर्ने आसन विभिन्न आसनहरू गर्ने र सास लिने थाल्ने, त्यो मात्रै योग हो भन्ने बुझाइ चाहिँ अहिले चाहिँ बढी मान्छे अब योग भनेको योग इज सेल्फ आर्ट एन्ड साइन्स, यो ठुलो आर्ट एन्ड साइन्स हो, यसलाई बुझ्न धेरै समय लाग्छ, हामी नै अहिले पनि निपुण छौँ, हामी पनि अहिले पूर्ण छैनौँ, हामी पनि अहिले अपूर्ण छौँ होइन। योगको साधना हामी के को पाटोलाई गर्यो, मैले चाहिँ मेरो सबैलाई यति अनुरोध हो योग तपाईँ के को लागि गर्दै हुनुहुन्छ, योग तपाईँ शान्त कुल कामको लागि हुनु भएको छ नि त्यही अनुसारको बाटो सघाउनु पर्यो, योगबाट तपाईँको चाहिँ ग्यास्ट्रिक सन्चो गराउनु भयो भने हाम्रो त अस्पतालमा आउनु पर्यो होइन, योगबाट तपाईँ चाहिँ भोलि समाधि प्राप्त गर्ने हो भने गुरुको लाइनबाट जानु पर्यो, फर वाट यु आर डुइङ, त्यो सब के को लागि तपाईँ योग गर्दै हुनुहुन्छ। योग फेरि र बजारमा भन्ने हल्ला के छ भने योग प्राकृतिक चिकित्सामा साइड इफेक्ट छैन, यो सस्तो लोकप्रियताको लागि नभन्नु, साइड इफेक्ट भनेको तपाईँले खाने बासमती चामलमा पनि छ, त्यसलाई जाँड बनाउने कि त्यसलाई पुलाउ बनाउने भनेको तपाईँको हातको कुरा हो।
1: निकै महत्त्वपूर्ण विषय रहेछ, समय सकिसकेको छ, अन्तिम भन्नुमा के भन्न चाहनुहुन्छ आम नागरिकलाई बुझिने गरेर सँगसँगै चाहिँ स्वास्थ्य लाभ दिने कुराहरू केही छन् भन्न सक्छ?
0: विशेष गरी सानो कुरामा 3-4 कुरामा चाहिँ आफ्नो आफ्नो स्वास्थ्यको आफ्नो परिवारको स्वास्थ्यमा सबभन्दा पहिला ध्यान दिउँ, किनभने हरेक व्यक्तिले आफ्नो स्वास्थ्य र आफ्नो परिवारको स्वास्थ्य दियो भने त्यो सिङ्गो समाज स्वस्थ हुन्छ, एउटा सिङ्गो समाज स्वस्थ हुँदै हुँदै तपाईँको राष्ट्र स्वस्थ हुने हो, र आफ्नो रोगको अघि नै भने आफ्नो रोगको आफ्नो स्वास्थ्यको परामर्शदाता आफै भनौँ, आफ्नो किचनलाई आफ्नो भान्सालाई औषधालय बनाऊ र तपाईँको दैनिक रूपमा चाहिँ सरस्वती बुझ्ने कुरा हरियो सागसब्जी प्रशस्त खाऊ, फलफुलहरूलाई बढी जोड दिउँ होइन, हाई फाइबर डाइटहरू भन्छौँ जस्तै रेसादार चिजहरू हुन्छन् ती कुराहरूलाई जैविक अर्ग्यानिक सके पोसिबल भएसम्म अर्ग्यानिक खानेकुराहरू खाऊ, बजारबाट ल्याएका कुराहरूलाई राम्रोसँग प्रशोधित गरेर धोई पखाली गरेर खाऊ, सकिन्छ भने चिनी मैदा होइन सेतो भातलाई कम गरौँ होइन, ग्लुटेन फ्री खानाहरू खाऊ, गहुँ मकै कोदो फापरबाट बनेका कुराहरूलाई बढी प्रोत्साहन गरौँ होइन, अनि फास्ट फुड फास्ट डेथ भन्छ होइन, जिब्रोको लागि नखानुस् आफ्नो मानव स्वास्थ्यको लागि खानुहोस् भन्दै म तपाईँ अब तपाईँले यत्रो प्लेटफर्म दिनुभयो यहाँबाट कमसेकम पाँचजना मान्छेहरूले पनि आफ्नो जीवन पद्धति सुधार्न सक्नुभयो भने त्यो नै हाम्रो लागि काफी हुनेछ। हामीलाई ठुलो मास चाहिएको छैन, हामी थोपा थोपा गर्दै अगाडि बढेको छ। तपाईँहरू आम श्रोताको चाहिँ र तपाईँहरू जस्तो एउटा मिडिया जो हिजोको दिनमा पनि तपाईँले विभिन्न मिडियाबाट चाहिँ यो चिकित्सा पद्धतिलाई प्रोत्साहन गरिरहनु भएको छ, यसरी नै भोलिका दिनमा सबैबाट साथ पाइयो भने एक दिन यो तपाईँको चिकित्सा पद्धतिले यो देशलाई लिड गर्नेछ, यही नै भन्न चाहन्छु।
1: हुन्छ डाक्टर, निकै महत्वपूर्ण विषय र आम नागरिकलाई प्रत्यक्ष असर राख्ने र स्वास्थ्यसँग सम्बन्धित विषयमा परामर्श दिनुभयो, हामी धेरै आभारी छौँ। यहाँलाई कृतज्ञ ज्ञापन गर्दै बिदा गर्न चाहन्छौँ। नमस्कार। समय आफ्नो गतिसँगै बित्दै छ। तपाईँको घर वा जग्गा अझै बाँझो र बेकामी भएर बसेको त छैन, वा बुझाएर संरक्षणको अभावले तपाईँको पुर्ख्यौली सम्पत्ति रित्तिँदै पो छ कि? अब चिन्ता छोड्नुहोस्। माटोको सुरक्षा र तपाईँको आमदानीको ग्यारेन्टी गर्न अब नेपाल भूमि बैंक लिमिटेड तपाईँकै साथमा छ। हामी केवल घर र जग्गाको व्यवस्थापन मात्रै गर्दैनौ, हामी जल जमिन र जंगलको संरक्षण गर्दै इको सिस्टमलाई पुनर्जीवन दिन्छौ। तपाईँको निजी सरकारी वा गुठी जस्तो सुकै जग्गाको सही सदुपयोग गरी वातावरण अनुकूल उत्पादन र दिगो रोजगारी सिर्जना गर्नु हाम्रो लक्ष्य। विज्ञहरूको वित्तीय परामर्श र आधुनिक व्यवस्थापनको सुविधा सहित अब तपाईँको माटोले दिनेछ उच्च प्रतिफल र समृद्धिको साथ, किनकि हाम्रो संकल्प नै हो उद्यमशीलताको पहिलो पाइला नेपाल भूमि बैंक बन्नेछ सबैको सहारा। नेपाल भूमि बैंक लिमिटेड, नरीफाँट, जडीबुटी, काठमाडौँ। सम्पर्क नम्बर 98514-30081, 98514-30081। हजुर, हामीले आजका अतिथिलाई विदा गरिसकेका छौँ। आज हामीसँग डाक्टर यञ्जन भैरव हुनुहुन्थ्यो। विशेष गरी आज हामीले प्राकृतिक चिकित्साको नेपालको अहिलेको अवस्था कस्तो छ र साँच्चीकै हामीले प्राकृतिक चिकित्साको विषयमा किन चाहिँ बुझ्न आवश्यक छ, भान्सा नै औषधले के अर्थमा छ र हामीले भान्सालाई सुधार्यौँ भने चाहिँ कसरी स्वस्थ बन्न सक्छौँ र हाम्रो बिग्रिसकेको स्वास्थ्यलाई कसरी सुधार्न सक्छौँ र हामीले स्वास्थ्यलाई अथवा हामी रोगी छौँ भने हामी निरोगी कसरी हुने र निरोगी छौँ भने अझै दीर्घजीवी कसरी बन्ने भन्ने खालको महत्वपूर्ण विषयमा आज हामीले कृषि स्वास्थ्यसँग जोडिएर चाहिँ आज हामीले छलफल गर्दैथ्यौँ कार्यक्रम समृद्ध कृषिमा। आजको श्रृङ्खलाको समय यति नै। यहाँहरूका समस्या, जिज्ञासा, गुनासा र अन्यहरू छन् भने पक्कै पनि हामीसम्म आउन सक्नुहुन्छ र हामीले निशुल्क रूपमा यहाँहरूका समस्याहरूलाई, जिज्ञासाहरूलाई, अन्यहरूलाई चाहिँ सम्बन्धित विज्ञ सम्बन्धित निकायबाट चाहिँ समाधान खोज्ने प्रयासमा हामी जुट्नेछौँ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर्यानको माझबाट बिदा हुने अनुमति माग्छु। नमस्कार।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-29-25-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
5: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
5: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
5: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-63-310, 0142-63-332, 98-51-20-16-16, 98-43-36-91-94।
5: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
6: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
7: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
6: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9851345701 र 9851345702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
7: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
4: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
2: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98054145, 98146906, 98064178।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9892695998।
7: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
9: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि, ओम कपास उद्योगमा जाउँ भनेर।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। रासपाको राष्ट्रिय महाधिवेशन कार्यतालिका सार्वजनिक, नेपाली कंग्रेसका सभापति थापालाई 15औं महाधिवेशनमा ठेगान लगाउने देउबा पक्षको चेतावनी। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गयो। सिन्धुलीमा 94 जनाको निशुल्क मोतियाबिन्दु शल्यक्रिया सम्पन्न। बागमती नदीमा डुबेर 2 जनाको मृत्यु। पाकिस्तानको क्वेटा रेलवे ट्र्याक नजिकै विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो। र दिपेन्द्रको कप्तानीमा एसियन गेम्स क्रिकेट छनौट खेल्ने टोली घोषणा। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 047-5214-13।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
3: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष, 54 महिला, 17 बाल बालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएको प्रहरीको तथ्याङ्क छ। वैशाख महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल घटनामा परेका छन्। यस्तै जीप, कार र माइक्रोबस गरी 427, बस 101, टेम्पो 282 दुर्घटनामा परेका छन्। 164 ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ। सबैभन्दा धेरै गाड़ी दुर्घटना दिउँसो 12 बजेदेखि राति 12 बजेसम्म भएका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटनामध्ये आधा भन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1253 दुर्घटना तीव्र गतिका कारण भएको थियो। यस अवधिमा 137 दुर्घटना चालकको असक्षमता, 133 दुर्घटना

0: यात्रुले हतारमा बाटो काट्नु, 112 दुर्घटना जाँ ड्रग्स खाएर गाड़ी चलाउनु तथा 46 दुर्घटना अनावश्यक ओभरटेकका कारण भएका थिए। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 जना चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ 6 गतिको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचन सम्बन्धी प्रक्रियाहरूको समय सीमा तय गरिएको हो। केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङद्वारा जारी परिपत्र अनुसार 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गर्ने कार्यलाई प्राथमिकता दिएको छ, जस अनुसार आगामी जेठ 15 गतेभित्र प्रदेश र जिल्ला समितिहरूले निर्वाचन समिति गठन गरिसक्नुपर्नेछ भने जेठ 10 गतेभित्र त्यसको आधिकारिक परिपत्र र माइनुटको प्रतिलिपि निर्वाचन कार्यालयमा बुझाइसक्नुपर्ने प्रावधान राखिएको छ। कार्यतालिका अनुसार स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदनहरू जेठ 20 गतेभित्र संकलन गरिनेछ भने महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने अन्तिम समय जेठ 25 गतेसम्म तोकिएको छ। यस्तै जिल्ला सभापतिहरूले जेठ मसान्तभित्र जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। महाधिवेशनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ राष्ट्रपतिले इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी समेत गरेको छ। यस सम्बन्धी छलफल र प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको विवरण पेश गर्ने कार्य आगामी असार 5 गतेभित्र सम्पन्न गरिने कार्यतालिकामा उल्लेख छ। निर्वाचन आयोगले सबै प्रदेश सभापतिहरूलाई आफ्ना मातहतका जिल्ला सभापतिहरूसँग आवश्यक समन्वय गरी केन्द्रको कार्यतालिका अनुसार तोकिएको समयभित्रै कार्य सम्पादन गर्न निर्देशन दिएको छ। पार्टीले यस ऐतिहासिक महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन महामन्त्री द्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाहका साथै संगठन विभागका सचिव शंकर श्रेष्ठलाई समेत पदार्थ दिँदै आन्तरिक परिचालन तीव्र पारेको छ। नेपाली कंग्रेस सुदूरपश्चिम प्रदेशको भेलामा शेरबहादुर देउवा पक्षीय नेताहरूले सभापति गगन थापा विरूद्ध आक्रोश पोखेका छन्। आइतबार धनगढ़ीमा आयोजित प्रदेश स्तरीय भेलामा बन्ने नेताहरूले सभापति थापाले पार्टीभित्र अराजकता र भ्रम फैलाएको भन्दै आगामी 15 महाधिवेशनमा उहाँलाई ठेगान लगाउने खुला चेतावनी दिएका हुन्। कञ्चनपुर कंग्रेसका सभापति पदम बोगटीले सभापति गगन थापालाई लक्षित गर्दै आगामी महाधिवेशनमा बदला लिने चेतावनी दिनुभएको छ। बोगटीले गगन थापाले डिजिटल प्रविधि नाममा पुराना नेताहरूको हुर्मत दिएको भन्दै अब चुब लागेर नबस्ने बताउनुभयो। पूर्व मन्त्री तथा पूर्व केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले सभापति थापाले संकलन गरेको भनिएको हस्ताक्षरलाई नकली र टोटलको खेतीको संख्या दिनुभएको छ। उहाँले शेरबहादुर देउवा नेपालकै अभिभावक भएको र उहाँकै कारण कंग्रेस ठूलो पार्टी बनेको दावी गर्नुभयो। सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीको विधान र अनुशासन नमान्नेहरूलाई पार्टीबाट निकाल्ने चेतावनी दिनुभएको छ। संस्थापन पक्षका नेताहरूको मात्रै बाहुल्यता रहेको उक्त भेलाको ब्यानरमा पूर्व सभापति शेरबहादुर देउवाको ठूलो तस्विर राखिएको भए पनि वर्तमान सभापति गगन थापाको तस्विर भने हटाइएको थियो। सरकारको गलत कार्यशैली विरूद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकहरूको आइतबार भएको छलफलमा जेठ 12 गते बस्न प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा पुगेका हुन्। आज सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफल उक्त निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक एन बहादुर मोहरले जानकारी दिनुभएको। कंग्रेस विवासन थापा, एमालेका एन मोहर, नेकपाका युवराज दुलाल र राप्रपाकी प्रमुख सचेतक खुशबु अलीबीच छलफल भएको हो। छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई गरेको उपेक्षा, विपक्षीको विरोध लगायत विषयमा छलफल नेकपाका युवराज दुलालले जानकारी दिनुभएको छ। एमाले प्रमुख सचेतक मोहरले संसदीय मूल्य मान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर पेलेर अगाडि बढ्ने सरकारको दुस्साहस, गैर लोकतान्त्रिक चरित्र र सभामुख दलीय भूमिकाका बारेमा गम्भीर छलफल भएको बताउनु भएको छ। संविधानको कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षी बीचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको मोहरको भनाइ छ। सरकारी निकायले एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछ्याइएका खानेपानीको पाइप लाइनमा एक वर्षमै 6.5 करोड़ रूपियाँ भन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6 करोड़ 59,68,000 रुपियाँ बराबरको क्षति भएको पाइएको महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1,67,57,000 रुपियाँ बराबरको क्षति पुगेको छ। यस्तै सड़क विभागले काम गर्दा 2,80,000, ललितपुर महानगरपालिकाले काम गर्दा 1,12,73,000 र अन्य निकायका तर्फबाट 1,71,38,000 रुपियाँ बराबरको क्षति पुगेको थियो। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागको उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रदीप राहुलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समेतको सदस्य निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएको छ। बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री वारेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल सहभागी हुनुहुन्थ्यो। यस्तै नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भीमबुडा, नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकालको सहभागिता थियो। खानी तथा खनिजन्य पदार्थबाट प्राप्त हुने 23,77,00,000 बढ़ी रोयल्टी तत्काल असूल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ। महालेखाले खानी तथा खनिजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असूल गर्न निर्देशन दिएको महालेखा परीक्षक कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्षभन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढ़ी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घनमिटर 25 रूपियाँ तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेतको रकम असुल गर्न भनिएको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः बन्द गरेको छ। गएको शुक्रबार प्रहरी प्रशासन र राजनैतिक दलहरूसँग सहमति भएपछि करिडोर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली करिडोर बन्द गरेको जानकारी गराएको। गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको क्लबको आरोप छ। शुक्रबार भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टा स्थानीयवासीका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार हुम्लाको खारपुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिका केही व्यक्तिहरूले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटाका व्यक्तिका घरमा लुटपाट तोडफोड तथा कुटपिट गरेका छन्। सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारीपछि दुई जिल्लाका बासिन्दाबीच विवाद बढ़ेको। यसैबीच गएको हप्तादेखि तनावग्रस्त बनेको रानी सैना लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिजो बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 25 सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन भएको हो। सदरमुकाम मार्तरीबाट लामपाटा पुग्न एक दिनको सड़क यातायात र कम्तीमा 2 दिनको पैदल यात्रा गर्नुपर्छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथि का ज्येष्ठ नागरिक उपचार खर्च में 25% र औषधि में 5% छूट।
3: उड़ान नंबर 7 बाहेक नेपाल भर का ज्येष्ठ नागरिक उपचार खर्च में 20% र औषधि में 5% छूट उपलब्ध कराइने। ज्येष्ठ नागरिक बाहेक बोलुंजोर गांवपालिकवासी बिरामी उपचार में 15% र औषधि में 5% छूट को व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
4: सम्पर्क नम्बर 0475946 98692599998।
3: रामेछाप नगरपालिकाको अनुरोध,
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: नेपाल रेड क्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीको आयोजनामा सिन्धुली आँखा उपचार केन्द्रमा सञ्चालित 2 दिन निशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर मार्फत 94 जना बिरामीको सफल शल्यक्रिया सम्पन्न गरिएको छ। ग्रामीण भेगका विपन्न तथा दृष्टि समस्याबाट पीड़ित नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, फ्रेड होलोज फाउण्डेशन तथा अस्ट्रेलियन एडको सहयोगमा सञ्चालन गरिएको हो। रौतहट र सिन्धुलीको सीमा स्थित बागमती नदी किनारमा 2 जनाको शव भेटिएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका 9 बस्तीपुर घर भएका 18 वर्षीय रोहित महतो र लालबन्दी 6 ढुकी एफएम टोल बस्ने 20 वर्षीय गणेश महतो छन्। जेठ 9 मा घरबाट घुम्न गएका उनीहरूको शव बागमती किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिनुभएको छ। नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी राईले जानकारी दिनुभएको छ। सँगै गएकाहरू 3 जना सकुशल फर्किएका छन्। इलाका प्रहरी कार्यालय हरिवन र कर्मयाबाट खटिएको प्रहरीले उनीहरूको शव नदीबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा पठाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। लागु औषधसहित ललितपुरबाट 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा मकवानपुरको इन्द्र सरोवर गाउँपालिका घर भई ललितपुर 9 भोल ढोकाका 25 वर्षीय विजय साङ्गो र मोरङको मिक्लाङजुङ गाउँपालिका 9 घर भई ललितपुर गुइटोल बस्ने 20 वर्षीय अनिता शिवा छन्। उनीहरूबाट प्रहरीले ट्रामाडोल 382 ट्याब्लेट, गाँजा 27 ग्राम बरामद भएको छ। उनीहरूलाई ललितपुर 8 कै भोल ढोकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ललितपुर महानगरपालिका 12 लगनखेल बस पार्क नजिकै नकली नोटको कारोबार गरेको आरोपमा 1 युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका 15 घर भएका 19 वर्षीय सूरज राई छन्। उनलाई ओडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार उनीबाट 500 दरका 8 थान नकली नोट बरामद भएको छ। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनाएको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाल लगायतका क्षेत्रका बासिन्दा धेरै प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबैजसो जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक छ। तापक्रम बढ़ेसँगै तातो हावा चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालहरूमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 जना गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायत समस्या देखिएको छ। बिरामी हुनेमा धेरैजसो दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्मका लागि तराई जिल्लाहरूमा लूको चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड्कन बढ़ेमा श्वास प्रश्वासमा समस्या कम रक्तचाप पसिना नआउनु गम्भीर टाउको दुख्ने वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा रहेको क्वाइटा रेलवे ट्र्याक नजिकै भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। विस्फोटका कारण क्वेटाबाट पेशावरतर्फ गुडिरहेको रेलका च्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। त्यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीलाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। र समाचारको अन्त्यमा खेल समाचार। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह एरीको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको। 8 वटा देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै मलेसिया, कतार र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। 10 वटा टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र आयोजक जापान स्वतः छनौट भइसकेका छन्। र इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिको सीमावर्ती शहर तिजुआनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। उहाँका अनुसार इरानमाथि अमेरिका इजरायल युद्धका कारण उत्पन्न भिसा सम्बन्धी जटिलता कम गर्न सहयोग गर्नेछ। यस्तै टोलीले इरान एयरबाट सिधै मेक्सिको उडान गर्न सक्ने उहाँको भनाइ छ। विश्वकपको समूह जीमा रहेको इरानले लस एन्जलसमा जुन 15 न्यूजील्याण्डसँग, जुन 21 बेल्जियमसँग र जुन 26 सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ। यही समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जाँदै समाचारका मुख्य शीर्षकहरू फेरि एकपटक। रासपाको राष्ट्रिय महाधिवेशन कार्यतालिका सार्वजनिक। नेपाली कंग्रेसका सभापति थापालाई 15 महाधिवेशनमा ठेगान लगाउने देउवा पक्षको चेतावनी। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गयो। सिन्धुलीमा 94 जनाको निशुल्क मोतियाबिन्दु शल्यक्रिया सम्पन्न। बागमती नदीमा डुबेर 2 जनाको मृत्यु। पाकिस्तानको क्वेटा रेलवे ट्र्याक नजिकै विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो। र दिपेन्द्रको कप्तानीमा एसियन गेम्स क्रिकेट छनौट खेल्ने टोली घोषणा। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98 69 22 45 44,
2: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोपाइटर जय मानन्दर, फोन 0485402439, 0485402533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
8: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौ, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौ,
9: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
8: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: सावधान, वन जंगल नजिक आगो नबालौ, आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौ।
8: सलाई लाइटर मट्टीतेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौ। सुत्नु भन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौ र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौ।
9: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौ। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाउ।
8: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
10: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
11: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
12: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।

0: शिक्षा स्वास्थ्य कृषि र पूर्वाधार हाम्रो गाउँपालिका निर्माणको मूल आधार। नमस्कार, रेडियो कार्यक्रममा हाम्रो गोकुल गंगाको 24 अंकमा हार्दिक स्वागत छ। हरेक आइतबार झैं गोकुल गंगा गाउँपालिकाको ताजा गतिविधि, विकासका प्रयास र तपाईँ हाम्रा साझा आवाजहरू बोकेर म ईश्वर विश्वकर्मा तपाईँकै रेडियो सेटमा उपस्थित भइसकेको छु। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा रेडियो झनकारले उत्पादन गरेको यो कार्यक्रम पालिका र स्थानीय नागरिकलाई एक आपसमा जोड्ने एउटा भरपर्दो चौतारी हो। यो कार्यक्रम तपाईँले झनकार एफएम सँगै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकैसाथ सुनिरहनु भएको छ। श्रोता, आजको अंकमा हामीले पालिका गतिविधि र गोकुलगंगा गाउँपालिका वडा नम्बर 5 नामाडीको मुनादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश खड्कासँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। शुरूमा प्रस्तुत छ पालिका गतिविधि।
1: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार गोकुलगंगा गाउँपालिकाले बेरेजु फर्स्युट तथा आर्थिक अनुशासन सुधारमा उल्लेख्य प्रगति गरेको छ। उक्त प्रतिवेदन अनुसार गाउँपालिकाले आर्थिक वर्ष 2081-82 आफ्नो बेरेजु रकमलाई विगतको तुलनामा भारी कटौती गर्दै 0.53% झार्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष 2080-81 गाउँपालिकाको बेरेजु 3.75% रहेकोमा चालू प्रतिवेदन अवधिसम्म आइपुग्दा त्यसमा ठूलो सुधार देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष उक्त पालिकाको कुल 1,26,92,35,000 रूपियाँको अन्तिम लेखा परीक्षण गरिएको थियो। सो कुल रकम मध्ये यसपटक 66,76,000 रूपियाँ मात्र बेरेजु देखिएको प्रतिवेदनमा उल्लेख छ। स्थानीय तहमा आर्थिक पारदर्शिता र कानूनी प्रक्रियाको पालनालाई कडाईका साथ लागू गरिएका कारण बेरेजुको ग्राफमा यति ठूलो गिरावट आएको बताइएको छ। गोकुलगंगा गाउँपालिका एक चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार एवं राष्ट्रिय फेन्सिङ खेलाड़ी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। उहाँले वैशाख 4 गते सोमबार बिहान 10:20 जाँदा सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नु भएको हो। यससँगै उहाँ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला कर्मचारी र तेस्रो सशस्त्र प्रहरी कर्मचारी बन्नुभएको छ। यसअघि चुलु फार इस्ट र लोबुचे हिमालको समेत आरोहण गरिसक्नु भएकी कार्कीलाई यस अभियानमा निमा साङ्गे शेर्पाले सहयोग गर्नुभएको थियो। उहाँको यो अभूतपूर्ण उपलब्धिले गाउँपालिका, जिल्ला र सिङ्गो राष्ट्रलाई नै गौरवान्वित बनाएको भन्दै गोकुलगंगा गाउँपालिका परिवारले बधाई तथा उच्च सम्मान प्रकट गर्दै आगामी यात्राका लागि शुभेच्छा व्यक्त गरेको छ।
0: श्रोता, तपाईले भर्खरै सुन्नुभयो पालिका गतिविधि। अब भने हामी नामाडीको मुनादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश खड्कासँग त्यहाँको शैक्षिक अवस्था र भावी योजनाका बारेमा गरिएको कुराकानी सुनाउँदैछौ। प्रस्तुत छ यो कुराकानी।
2: नामाडीको पाँचवारमा अवस्थित मनाडी आधारभूत विद्यालयमा करिब 97% त्यहाँको स्थानीय बासिन्दाहरू सबै जनजाति, त्यसमा पनि विशेष गरी तामाङ अनि सुनवार समुदायका बालबालिकाहरू अध्ययन गर्छन्। समग्र विद्यालयको वस्तु स्थितिको कुरा गर्दा र विद्यालयमा मैले प्रवेश गर्दै गर्दाखेरि सुरुको क्षणमा त्यहाँको जातिगत प्रभाव अनि त्यस पछाडि हामी शिक्षकहरूले खेल्नु पर्ने भूमिकालाई अलिक बढी निहाल्नु पर्छ हुन्छ। यसरी हेरेर समग्रमा बालबालिकाहरू खुसी नै भएर रमाउँदै विद्यालय प्रवेश गरेको पाइन्छ।
3: हजुर, अब अहिले चाहिँ सबै बाल बालिकालाई विद्यालयमा भर्ना गर्नुपर्छ, पढाउनु पर्छ भनेर त्यो अभियान पनि जारी छ होइन? यो भर्ना अभियानमा चाहिँ समुदायको उत्साह कस्तो देखिएको छ? हालसम्म विद्यालयमा कति चाहिँ नयाँ विद्यार्थी भर्ना हुनुभयो होला?
2: भर्ना अभियान त्यसकाले कति ढिलै भएको थियो हो। यो राष्ट्रिय शैक्षिक नीतिले पनि त्यो भर्ना अभियानलाई त्यस्तो खालको नीति अवलम्बन गरेसँगै हाम्रो यो समुदायमा रहेका बालबालिकाहरू अहिले विद्यालयभन्दा बाहिर जुन भर्ना उमेरका बालबालिकाहरू छन् कोही पनि बाहिर छैनन्। त्यसकाले चाहिँ हाम्रो विशुद्ध बाल कक्षामा, इसिडी भन्छौँ हामी, बाल कक्षामा चाहिँ 4 जना नानी बाबुहरू भर्ना हुनुभएको छ।
3: हजुर, अब भर्ना हुनु एउटा राम्रो पक्ष हो, तर अब विद्यार्थीलाई चाहिँ टिकै राख्नु पनि अर्को ठुलो महत्वपूर्ण पक्ष हो होइन। बीचमै चाहिँ विद्यालय छाड्ने अथवा ड्रप आउट समस्या तपाईँहरूको विद्यालयमा चाहिँ छ कि छैन होइन? यो समस्या चाहिँ अब देशभरिकै विद्यालयमा छ, तपाईँको विद्यालयमा समस्या छ कि छैन? अनि विद्यार्थीहरूलाई बीचमै चाहिँ स्कुल छाडेर जाने अवस्थालाई रोक्न यहाँको विद्यालयले चाहिँ विशेष त्यस्तो केही रणनीति अथवा योजना ल्याएको छ कि छैन?
2: अब यो ड्रप आउट हुने समस्या त राष्ट्रिय स्तरमै छ होइन। सामान्यतया हाम्रो दूर दराजमा रहेका विद्यालयहरू मैले अघि नै भनिसके हाम्रो चेतनाको कम स्तर भएको स्थानभित्र पर्ने विद्यालयभित्र हामी पर्छौँ। यो विद्यालय पनि ड्रप आउट हुने विद्यार्थीहरू अर्का बिचमै विद्यालय छोडेर जाने विद्यार्थीहरू पाइन्छ नपाइने होइन, तर उद्योग रूपमा पहिले पहिलेको तुलनाको यसलाई विश्लेषण गर्ने हो भने अहिले त्यति धेरै चाहिँ पाइँदैन, एकाध मात्रामा पाइन्छ। ती बालबालिकाहरूलाई मेन कुरा भनेको तिनीहरूको शैक्षिक वातावरण टिकाइ राख्नका लागि हामीले विद्यालयले कोअर्डिनेसन गरेर विभिन्न संघ संस्थाहरू खोज्दै तिनीहरूलाई चाहिँ झोला अनि त्यस पछाडि ट्र्याकसुट त्यस पछाडि कपी पेन्सिलहरू विद्यालयमा आउने वातावरण बनाउनका लागि निरन्तर हामीले सहयोगको एउटा प्रक्रियाहरू चाहिँ अगाडि बढाइराखेका छौँ।
3: अब यहाँको विद्यालयमा चाहिँ शिक्षक दरबन्दीको अवस्था कस्तो छ? बालबालिकाले सबै विषय शिक्षकबाटै पढ्न पाइरहनु भएको छ कि छैन?
2: हाम्रो विद्यालयमा 2050 सालमा जब स्थापना भयो 50 सालदेखि अहिलेसम्म कक्षा बाल कक्षादेखि लिएर गएर अहिले हामी 8 कक्षासम्म सञ्चालन गरिरहेका छौँ। 8 कक्षासम्म सञ्चालन गर्दै गर्दा प्राथमिक तहको 2 स्थायी दरबन्दी छ अनि 1 राहत दरबन्दी छ अनि बाल कक्षाको 1 सहयोगी कार्यकर्ता हुनुहुन्छ अनि कर्मचारी हुनुहुन्छ 1। त्यस पछाडि चाहिँ हामीले सङ्घीय अनुदान मार्फत निनादी तहको 1 दरबन्दी उपलब्ध भएको छ यो अनुदानमा, अनि गाउँपालिकाले 1 चाहिँ गाउँपालिका अनुदानको शिक्षक उपलब्ध गराउनु भएको छ, अरू बाँकी हामीले सबै मिनी स्रोतबाटै सञ्चालन गरिरहेका छौँ। अब हामीसँग तहको कुनै पनि विषयगत शिक्षक यसरी पूर्ण रूपमा पाइने त्यही एउटा गाउँपालिकाले दिएकोमा हामीले गणित विषयको शिक्षक नियुक्ति गरेका छौँ अनि सङ्घीय अनुदानबाट प्राप्त भएकोलाई चाहिँ अङ्ग्रेजी विषयको शिक्षकको व्यवस्थापन गरेका छौँ। अरू हामीसँग त्यस्तै उल्लेख्य दरबन्दीहरू चाहिँ प्राथमिक तहको 3 र अब निम्न माध्यमिक तहको 2 दरबन्दीको भरमा हामीले 8 कक्षासम्म सञ्चालन गरेका छौँ।
3: अर्को चाहिँ मैले प्रश्न सोध्नु खोजेको, जस्तो अब हातमा सिप नभएको शिक्षा काम नलाग्ने दीक्षा पनि भनेर भनिन्छ होइन। किताब मात्र घोकेर पनि जीवन चल्दैन होइन, किताब विज्ञानले मात्र जीवन सम्भव नहुन पनि सक्छ होइन। जस्तो अब विद्यालयले चाहिँ विद्यार्थीलाई माटो चिन्नका लागि घरे सवारी गोड्न वा सानातिना प्राविधिक काम सिकाउनका लागि अथवा सिक्नका लागि प्रेरित गरिरहेको छ कि छैन, त्यो किसिमको वातावरण तपाईँहरूले बनाउनु भएको छ कि छैन सर?
2: हामीले वार्षिक एउटा कार्ययोजना बनाउँछौँ, अहिले पनि कार्ययोजना बनाइरहेका छौँ। प्रत्येक शुक्रबार हामी चाहिँ शुक्रबारे कक्षा जस्तो अतिरिक्त क्रियाकलाप चाहिँ विद्यालयसँग मिलित रहेर घर समुदायमा सिकेका सिपहरू र अब हामी शिक्षित लगायत समुदायमा उच्च दखल भएका व्यक्तित्वहरूलाई विभिन्न समुदायमा चाहिँ त्यस्तो खालको सिकाउन प्रेरित गरिराखेका छौँ। अहिलेको परिवेशमा हेर्दाखेरि चाहिँ जुन हाम्रो कक्षा 8 पालिका स्तरीय जुन प्रतिस्पर्धात्मक परीक्षामा यो जोगुलुङमा भरिमा रहेका जम्मा 30 कक्षा विद्यालय त्यसमा हामीले पालिका स्तरमा चाहिँ गत वर्षको भन्दा आसन सिकाइ उपलब्धि चाहिँ अलि प्रगति गरेका छौँ र यो बाह्य वातावरणका सिपहरूमा पनि विद्यार्थीहरूलाई सहभागी चाहिँ गराइरहेका छौँ। परेसाबारी भयो, फुलबारी भयो होइन, त्यस्ता क्रियाकलापहरूमा सहभागी गराइरहेका छौँ। हाम्रो विद्यालयकै गाउँमा चाहिँ 8 रोपनी जग्गा जमिन छ होइन, त्यसमध्ये अहिले हामीले 4 रोपनीभित्र कम्पाउन्ड गरेर विद्यालयको हातात्रलाई चाहिँ घेराबार गरिसकेका छौँ, जहाँ भवन र खेल मैदान निर्मित छ र सुरुमा पास गरिएको 4 रोपनी जग्गा चाहिँ विद्यालयभन्दा टाढै अलिक फरक ठाउँमा पास गरेको हुनाले त्यो जमिनलाई चाहिँ खासै हामीले उपयोगमा ल्याउन सकेका छैनौँ। विद्यालयभित्रको हातमा चाहिँ हामीले स्याउ अनि त्यस पछाडि यो टिभी जस्ता बोट बिरुवाहरू रोप्ने काम चाहिँ गरेका छौँ।
3: यो युग भनेको 21औं शताब्दीको युग हो, सूचना प्रविधिको युग हो होइन। यो कुरालाई चाहिँ विद्यालयले कतिको आत्मसात गरेको छ, अर्थात् प्रविधि मैत्री सिकाइ पद्धतिमा चाहिँ तपाईँहरूको विद्यालय कहाँ छ, प्रविधिलाई चाहिँ कतिको सदुपयोग गरिरहनु भएको छ?
2: परिवेश शिक्षादेखि वातावरणभित्र त हामी निश्चय नै छैनौँ भन्नुपर्छ। अब जुन सरकारवाला निकायहरूको पनि अलिक कमै मात्रामा सहयोग भएको महसुस गरिएको छ, सँगैसँग अब पर्याप्त मात्रामा विद्यार्थीहरूलाई अहिलेका प्रविधिका साधनहरू प्रयोग गरेर शिक्षण सिकाइ हामीले गर्न सकेका छैनौँ भन्नुपर्छ। यो आइसिटी सम्बन्धीको कार्यक्रम गत वर्षसम्म यो राष्ट्रपति शैक्षिक सुधार योजना कार्यक्रमहरूमा निरन्तर प्रस्तावना गर्दै आयौँ, हाम्रो विधमा प्रस्तावना पेश गरे पनि त्यसको खासै कुनै पनि निकायबाट प्राप्त भइसकेको छैन। गाउँपालिकामा पनि हामीले पटक पटक अनुरोध गरिरहेका छौँ, प्रदेश स्तरमा पनि प्रस्तावनाहरू हालिरहेका छौँ। मैले यही वर्ष पनि यो सिकाइ स्तर वृद्धि गर्नका लागि भनेर चाइल्ड पार्क अनि त्यस पछाडि सिकाइ सुधारात्मक कार्यक्रम भनेर प्रदेश स्तरीय दुईवटा कार्यक्रममा प्रस्तावना हालेको छु। हामीलाई अनट भइसकेको छैन भन्ने चाहिँ सूचना अहिलेसम्म म अपडेट भइराखेको छ। म निरन्तर सम्पर्कमा रहिरहेको छु।
3: हजुर, अब खेलकुद र संगीतले विद्यार्थीको मस्तिष्कलाई चाहिँ ताजा राख्छ होइन, अब अतिरिक्त क्रियाकलाप बिनाको विद्यालय खल्लो हुन सक्छ। तपाईँहरूको विद्यालयले चाहिँ यो शुक्रबारको दिनलाई कसरी सदुपयोग गर्छ, शुक्रबारको दिन विद्यालयमा कस्तो रौनकता हुन्छ, खेलकुद र सांगीतिक अथवा सांस्कृतिक कार्यक्रम चाहिँ कसरी भइरहेको छ, यसले विद्यार्थीलाई चाहिँ कतिको सहयोग पुगेको, फाइदा पुगेको पाउनु भएको छ?
2: शुक्रबारको जुन क्रियाकलापहरूमा चाहिँ एक बजीसम्मको भनेको हामी चौथो घन्टीसम्मको कक्षा शिक्षण सिकाइमा प्रयोग गर्छौँ। त्यस पछाडि चाहिँ हामीले साप्ताहिक रूपमा कार्ययोजना बनाएका छौँ, जसमा चाहिँ कहिले अतिरिक्त क्रियाकलाप गर्ने अनि कहिले चाहिँ यसो विद्यालयसँगको वातावरणमा रमाउनका लागि त्यही भएका वस्तुहरूलाई प्रयोग गर्ने अनि अरू सृजनात्मक सिपहरू सिकाउने अनि मनोरञ्जन गर्ने त्यस्तो खालको क्रियाकलापहरू गराउँदै आएका छौँ।
3: त्यसले गर्दा चाहिँ विद्यार्थीहरूमा सहयोग पुगेको छ मस्तिष्क विकासका लागि, त्यसै गरी सृजनशीलता हुनका लागि टेवा पुगेको छ।
2: एकदम पुगेको छ। जुन अवस्थामा मैले अहिले सुरुमै पनि भनिसकेको थिएँ, पहिले यहाँका बालबालिकाहरू हप्तामा एक दिन दुई दिन भन्दा विद्यालय आउन मान्दैन थिए। अहिले चाहिँ लगभग 90-95% यो समग्र हामीले वार्षिक समीक्षा गर्दाखेरि पनि सरदर विद्यार्थीको उपस्थिति र रिजल्टलाई पनि त्यसरी सुधार गर्न सकेका छौँ। यो सबै हाम्रो प्रेरणा छ, विद्यार्थीलाई त्यसरी त्यस्तो मोटिभेसन गराउन सकिएको छ। हुन त अब पर्याप्त मात्रामा त सकिएको छैन, तर प्रयासरत छौँ।
3: भौतिक संरचना चाहिँ तपाईँको विद्यालयमा कस्तो छ होइन, कतिको समावेशी र बाल मैत्री छ? साना बाल बालिकाले विद्यालयलाई घर जस्तै सुरक्षित महसुस गर्न चाहिँ सक्नुहुन्छ कि सक्नुहुन्न, त्यो किसिमको वातावरण छ कि छैन सर?
2: भौतिक सम्प्रान्तर्गत चाहिँ हामीलाई यो जुन 2072 सालको भूकम्पले त्यो बनाइसके पछाडि जिल्ला आयोजना कार्यान्वयन इकाइ रामेछापको सहयोगमा चारकोठे पक्की भवन बनेको छ एउटा। त्यस पछाडि इएनओपीएस भन्ने संस्था मार्फत चाहिँ अर्को चारकोठे पक्की भवन बनेको छ र घेराबार अनि बाल मैत्री शौचालय धारा खाने पानीको त्यति व्यवस्था चाहिँ भएको छ, तर कक्षा कोठाहरू त मात्रामा भएका छैनन्। एक कक्षादेखि तीन कक्षासम्म, यसरीदेखि तीन कक्षासम्मका बालबालिकाहरूलाई हाम्रो भूमिमै बसेर उनीहरूको स्तर अनुसारको शिक्षण सिकाइ गर्न सक्ने वातावरणको त्यो सबै व्यवस्थापन अभिवृत्ति र हाम्रो यो सत्यविलास भन्ने संस्थाले बच्चाहरूलाई कार्पेटमा कुसामा पाएर बस्ने अनि त्यस पछाडि उनीहरूको खतर अनुसारको बसाइ व्यवस्थापनलाई व्यवस्थापन गरेको छ। यसरीदेखि तीन कक्षासम्मका बालबालिकाहरूलाई भने हामीले चार कक्षादेखि माथिको आठ कक्षासम्मका बालबालिकाहरूलाई चाहिँ डेस्क बेन्चमा बसेर
3: बाल बालिकालाई दिवा खाजाको पनि सरकारले व्यवस्था गरेको छ होइन, विपन्न बाल बालिकालाई विद्यालयमै टिकाइ राख्नका लागि दिवा खाजा सरकारले उपलब्ध गराउँदै आइरहेको छ। तपाईँको विद्यालयमा चाहिँ खाजाको मेनु कसरी तय गरिन्छ, विद्यार्थीहरूले स्वस्थ र पोषिलो खाजा खाइरहेका छन् भन्नेमा तपाईँ कतिको ढुक्क हुनुहुन्छ? यो कार्यक्रम सुरु भएपछि विद्यार्थीको दैनिक उपस्थिति चाहिँ बढेको छ कि के छ सर?
2: दिन दिवा खाजा कार्यक्रम छ। यो दिवा खाजाको कार्यक्रमलाई विद्यालयमै समय गृह सञ्चालन गरेर खुवाउन सकेका छैनौँ। हामीसँग त्यो खालको भौतिक साधनहरू पनि छैन र अब अलिक थोरै विद्यार्थी भएका विद्यालयहरूमा त्यसरी परिचालन गर्न नै कठिनै नै भनिरहेछ। सुरुमा चाहिँ मैले 75 सालमा एउटा अभ्यास गरेँ, जुन त्यो लगानीकर्तालाई लगानीको व्यवस्थापन गर्न अलिक चुनौती नै हुने भइसके पछाडि हामीले त्यसलाई छोडिसके पछाडि पहिले चाहिँ हामीले के गरेका छौँ भने साप्ताहिक रुटिन बनाएका छौँ खाजाको, जुन हाम्रो गोटेबुङ्गा गाउँपालिका स्तरको क्यालेन्डरमा पनि उल्लेख गरिएको छ र त्यही क्यालेन्डरलाई फलो गर्दै साप्ताहिक खाजा रुटिनलाई फलो गर्दै घरबाटै नानी बाबुहरूले त्यो साप्ताहिक रुटिन अनुसारको खाजा ल्याउने र उनीहरूले उपस्थित भएको दिनको हाजिरी गणना गरेर पाउने रकम चाहिँ विद्यालयकी बालबालिका सम्बन्धित बालबालिकालाई अभिभावकको रोबरमा चाहिँ उपलब्ध गराउने त्यसको सिस्टम राखेका छौँ र बालबालिकाहरूले जुन हामीले साप्ताहिक रुटिनमा फलो गरेको चिजलाई चाहिँ कार्यान्वयनमा अभिभावकहरूले कार्यान्वयन गरिराख्नु भएको छ।
3: अधिकांश अभिभावकहरू बच्चा चाहिँ स्कुल पठाइसकेपछि आफ्नो जिम्मेवारी सकियो भनेर ठान्नुहुन्छ होइन। अब अभिभावक चाहिँ जस्तो अभिभावक भेलाहरू हुँदाखेरि चाहिँ उपस्थिति कस्तो हुन्छ, अभिभावकहरू आफ्ना नानी बाबुको प्रगतिको बारेमा चाहिँ बेला बेलामा सोधपुछ गर्नका लागि अथवा चाहिँ बुझ्नका लागि विद्यालयमा चाहिँ कतिको आउनुहुन्छ? शैक्षिक गुणस्तर सुधार्नका लागि वडा अथवा पालिकाको साथ कस्तो छ? त्यो साथ र सहयोग तपाईँहरूको विद्यालयलाई पर्याप्त छ कि छैन? साँच्चीकै गुणस्तर सुधार्न सहयात्रीको भूमिकामा पालिका र वडा छन् कि छैनन्?
2: अब समग्रमा भन्नु पर्दाखेरि त जुन शिक्षण सिकाइ क्रियाकलाप गर्नका लागि स्थानीय तहले अथवा स्थानीय सरकारले प्राप्त गरेको अधिकार छ पूर्ण रूपमा, त्यो अधिकारलाई हाम्रो विद्यालय जस्तो दुईटा तिनटा दरबार सञ्चालन गर्दै गरेका विद्यालयहरूमा पर्याप्त नै त भएको छैन नै, तर सामान्यतया उहाँहरूको पनि चासो चिन्तनहरू छ। अझ जति मात्रामा राज्यले लगानी गर्नुपर्ने र हाम्रो स्थानीय स्तरमा पुर्याउनु पर्ने जुन साथ सहयोग हो त्यो चाहिँ पर्याप्त भइसकेको छैन भन्ने मेरो ठन्नै हो। किनभने म आफै प्रधान अध्यापक रहँदै गर्दा पनि मैले आफैले सात घन्टी पढाउँछु अनि विद्यालयका थप क्रियाकलापहरू सबै म आफैले सञ्चालन गर्ने हुँदाखेरि एक किसिमको बोझ त छँदैछ। हामी अहिले भइरहेका शिक्षकहरू अहिले 9 जना शिक्षक कर्मचारीहरूले विद्यालय सञ्चालन गर्दै आएका छौँ। हामी प्रत्येकलाई 7 घन्टी पर्छ। त्यस पछाडि अब बालबालिकाहरूले जुन किसिमको अभिरुचि लगाइरहेको अवस्था हुन्छ ती सबै कुराहरूलाई चाहिँ अझै व्यवस्थित गराउनका लागि गाउँपालिकाले वडाले थप पहल गर्नुपर्ने नै आवश्यकता देखिन्छ। र यसमा चाहिँ विशेष गरेर विद्यालयको समस्या भनेको नै शिक्षक दरबन्दीको समस्या छ। अहिले पनि हामीसँग 73 जना बालबालिकाहरू स्कुलदेखि 8 कक्षासम्म अध्ययनरत छन्।
3: प्रधान अध्यापक हुनु भनेको काँडाको ओछ्यानमा सुत्नु जस्तै पनि हो होइन? शिक्षक विद्यार्थी र अभिभावक सबैलाई सन्तुलनमा चाहिँ राख्नुपर्ने हुन्छ। तपाईँले विद्यालय चलाउँदा यहाँलाई कहिले काहीँ चाहिँ धातुका यो काम किन गरिएछ भन्ने त्यो निराशा लाग्छ कि लाग्दैन, अथवा मैले केही परिवर्तन गर्दैछु है भन्ने विषयमा बढी गर्व लाग्छ कि निराशा बढी लाग्छ, त्यस्तो हुन्छ कि हुँदैन? तपाईँको लागि मुख्य बाधाहरू चाहिँ के हुन् जस्तो लाग्छ र त्यसलाई चाहिँ कसरी समाधान गरिरहनु भएको छ?
2: अब यस्तो जिम्मेवारीको दृष्टिकोणले हेर्दाखेरि प्रधानाध्यापक मैले सम्हाल्दै गर्दाखेरि एक किसिमको चुनौती त मैले क्लेम गरेको छु। अब सामान्यतया न्यून दरबन्दीभित्र रहेर पालिका स्तरको परीक्षामा प्रतिस्पर्धा गराउनलाई हाम्रो विद्यालयलाई त्यति सहज छैन। एक त पर्याप्त मात्रामा शिक्षक दरबन्दीहरू नै छैन, दोस्रो कुरा विषयगत शिक्षकहरू छैन। यी सबैका बावजुद पनि हामीले स्थापन गरेर जे जतिबाट सकिएको छ त्यो कुरामा शिक्षक सहकारी मित्रहरूले जुन मात्रामा साथ सहयोग सपोर्टहरू गरिरहनु भएको छ यसमा त म खुसी नै छु। तर जति मात्रामा राज्यले व्यवस्थापन गर्नुपर्ने हो त्यो चिजमा अलि व्यवस्थापकीय भूमिका निर्वाह नगरिँदाखेरि त्यतातिर मलाई अत्यन्त चिन्ता छ। र अब चिन्ताको बाजित रहिरहँदा पनि यही माटोमा जन्मिँदै हुर्किँदै खेल्दैमा र यहीको वातावरणसँग यहीका अभिभावकसँग यहीका बालबालिकाहरूसँग जुन भलाखुसारी गर्न पाउँछु मैले तीका मिठा कुराहरूलाई सेयरिङ गर्न पाउँछु यो मामलामा त म खुसी नै छु। तर यहाँको मेन समस्या भनेको शिक्षक दरबन्दीको समस्याले गर्दाखेरि म अत्यन्त चिन्तित छु।
3: हजुर, अब हामीले भौतिक पूर्वाधारको विशेष समग्र शैक्षिक अवस्थाको विषयमा थुप्रै कुराकानी गरिसकेका छौँ सर। अब अलिकति मलाई जान्न मन लागेको चाहिँ यो स्थापनाको इतिहास, त्यसपछि त्यति बेला चाहिँ यो विद्यालयको आवश्यकता किन महसुस गरियो होला, त्यति बेला चाहिँ यो विद्यालय स्थापनामा ककसको चाहिँ सहयोग अथवा चाहिँ योगदान थियो होला, अलिकति यो विषयमा पनि जानकारी दिनुहोस् न सर।
2: मैले अध्ययन गरेर जब 2071 सालको भदौ 13 गते मैले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षक पदमा जिम्मेवारीले अझ उत्तीर्ण भएर यो विद्यालयमा नियुक्ति पत्र बुझेर आएँ। 15 गतेबाट म निरन्तर हाजिर भइरहँदा र यो विद्यालयमा मेरा अनुभवहरूलाई अनि त्यहाँ भएका गतिविधिहरूलाई मैले अर्दाखेरि 2050 सालमा यो स्थानीय बासिन्दाहरू मैले अघि नै परिचय एकदम पछाडि रहेको ठाउँ, भूगोलका दृष्टिकोणले पनि ठगिएको ठाउँ, जहाँ चाहिँ तत्कालीन जग्गा दाता टेम्बा नरको तामाङ, त्यस पछाडि यहीँको स्थानीयवासी पूर्णबहादुर खड्गाल लगायत हरिबहादुर कार्की लगायतका व्यक्तित्वहरूले स्थापना गरेको भनेर चिन्हित विद्यालयलाई 2050 सालमा स्थापना भइसके पछाडि बोसको छाप्रो बनाउँदै 51 सालमा जुन यो हाम्रा स्थानीय बुद्धिजीवी अथवा समाजसेवी खहरे निवासी धनकोबहादुर खड्गालले चाहिँ यहाँको त्यो बोसको छाप्रो चित्र अनि गाउँको छुवालीहरूलाई जुन छापेको अवस्थालाई सहयोग गर्नका लागि उहाँ जस्ता सहयोग गरेर जुन एउटा भौतिक संरचना स्थापना गराउँदै अहिले आठ कक्षासम्म हामी पढाउँदै गरेको अवस्था हुन त अहिले भौतिक संरचना पनि हामीसँग पर्याप्त छैन, चार आठ कोठा मात्रै छ, हामीले अहिले बहुकक्षाको रूपमा शिक्षण गर्दै आएका छौँ, यो शिक्षक दरबन्दी कम भएको कारण प्लस हामीसँग भौतिक संरचना पनि पर्याप्त मात्रामा नभएको अवस्थामा चाहिँ बहुकक्षा शिक्षण पनि गर्दै आएका छौँ। यसरी हेरी जब 2050 सालदेखि अहिलेसम्मको फेरिफेरीमा हामी यो जुन समय सन्दर्भसँग हेर्दा र यहाँको जातिगत एकदम चिन्तन कम भएको अथवा चेतना चाहिँ भौगोलिक विकर्तासँगै चेतना कम भएको ठाउँमा तामाङ बस्तीमा विद्यालय स्थापना गराउनुपर्छ भनेर त्यति बेला जुन अग्रजहरूले भूमिका खेलिदिनुभयो, बिस्तारै अहिले आठ कक्षा पढाउँदै गर्दाखेरि बालबालिकाहरू 7-8 वटा त साना वर्षाका झरी बादलको समयमा खोला पार गर्दै जुन कमलादेवी माझी भानुभक्त जस्तो विद्यालयहरूमा पढ्न जानुपर्ने स्थितिबाट अलिकति माथि उठेको महसुस भएको छ।
3: हजुर, यो त भयो विद्यालय स्थापनाको इतिहास। अलिकति मैले जान्न खोजेको चाहिँ अब चुनौतीहरू यावत छन्, समस्याहरू टन्नै छन्, त्यसलाई चाहिँ समाधानतर्फ चाहिँ लैजानुपर्नेछ। अन्तिममा तपाईँको चाहिँ यो विद्यालयलाई अझ राम्रो बनाउन, अझ गुणस्तरीय बनाउनका लागि के कस्ता योजना छन् होइन, र त्यसलाई कसरी कार्यान्वयन गर्नुहुन्छ?
2: यो विद्यालयलाई यो अवस्थाबाट अझ माथि उठाउनु पर्छ भन्ने मेरो चासो र चिन्तन सधैँभरि नै छ र रहनु पनि पर्छ जिम्मेवारीको दृष्टिकोणले पनि। अब मैले तत्पश्चात हामीले यो एउटा शैक्षिक सुधार योजना निर्माण गर्छौँ, विद्यालय सुधार योजना निर्माण गर्छौँ, जस अन्तर्गत चाहिँ यहाँको भौतिक व्यवस्थापनहरूसँग अब जात्रीकाहरू खोज्ने सहजीकरण गर्ने गराउने मामलामा हामी म लगायत व्यवस्थापन समिति यहाँका अभिभावकहरू निरन्तर लागिरहनु भएको छ। शिक्षक सहकारी मित्रहरू शिक्षण सिकाइ क्रियाकलापमा जुन तरिकाले लागिरहनु भएको छ अझ झन् उत्प्रेरित भएर गएको छ। र मेरो अहिले यो वर्षदेखिको ठोस, गत वर्षदेखिको ठोस योजना चाहिँ के हो भन्दाखेरि उत्कृष्ट विद्यार्थीहरूलाई र उत्कृष्ट शिक्षकहरूलाई सम्मान गर्ने एउटा योजना त्यस्तो खालको बनाएको छु, र विशेष गरेर बालबालिकाहरूलाई विद्यालयभित्र आउँदाखेरि म आफू सुरक्षित छु अथवा विद्यालयको वातावरणसँग चाहिँ म सन्तुष्ट छु भन्ने बनाउनका लागि पनि त्यो खालको अतिरिक्त क्रियाकलाप अनि त्यस पछाडि खेल्दै सिक्दै जस्ता कार्यक्रमहरू अतिरिक्त यो शुक्रबारे कक्षासँगै त्यसरी पनि सञ्चालन गरिएको छ। अनि अर्को एउटा कुरा चाहिँ विद्यार्थीहरूका लागि अति आवश्यक वस्तुहरू जस्तो कपी पेन्सिलहरू भए त्यस पछाडि चाहिँ उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार दिने कुराहरू मैले त्यस्तो व्यवस्था चाहिँ गरेको छु।
3: हामी लगभग कुराकानीको अन्तिममै आइसक्यौँ सर होइन, त्यति बेला हजारौं अभिभावक र विद्यार्थीहरू रेडियो सेट अगाडि बसेर तपाईँ हामीलाई सुनिरहनु भएको छ। अन्तिममा विद्यालयलाई अझ राम्रो बनाउनका लागि अभिभावक, विद्यार्थी र सम्पूर्ण सरोकारवालालाई के अपिल गर्न चाहनुहुन्छ अथवा तपाईँको सन्देश के छ अन्तिममा?
2: भौगोलिक रूपमा, आर्थिक रूपमा, त्यस पछाडि सामाजिक रूपमा सबै कुरामा अलि नाबाडी भरिमा पछाडि रहेको विद्यालय मैले अघि नै पटक पटक भन्दै आइसकेको छु, तर मेरो अनुभवसँगै यहाँको स्थानीय बासिन्दाहरूको पनि त्यो खालको अनुभव छ। यो सबै अवस्थाबाट अझै माथि उठ्नका लागि चाहिँ सरकारवाला निकायहरूले विशेष निगरानी राखिदिनुहुनेछ यो विद्यालयमा भन्ने मेरो एउटा आशा, र अभिभावकहरूले पनि यो विद्यालयप्रतिको स्थापना कालमा जो जसले जति दुःख गर्दै यहाँसम्म लिएर आइपुग्नु भएको छ त्यो चिजलाई सधैँभरि चाहिँ टिकाइ राख्न र अझ गुणस्तरीय राम्रो गुणात्मक बनाउनका लागि सबैको भूमिका आफ्नो स्थानबाट सकेको स्थानबाट सबैले गरिदिनुहुनेछ, र हाम्रा बीचमा रहेका समस्याहरूलाई समाधान गर्नका लागि सबैले हातो नालो गरिदिनुहुनेछ, र त्यो अपराध संस्थाहरू हामीले पनि यो विद्यालयको विषयमा अलि बढी प्राप्ति चिन्तन राखिदिनु हुनेछ भन्ने मैले चाहिँ त्यस्तो खालको अपेक्षा गर्छु।
0: भर्खरै हामीले नामाडीको मुनादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश खड्कासँग गरिएको कुराकानी सुन्यौं। यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुल गंगाको आजका लागि निर्धारित समय सकिएको छ। कार्यक्रमबाट विदा हुनु अघि यदि तपाईसँग पनि आफ्नो गाउँपालिकाको विकास योजना वा सेवा प्रवाहका बारेमा केही जिज्ञासा, गुनासा वा रचनात्मक सुझावहरू छन् भने हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ। आजको अंकलाई सफल बनाउन प्राविधिक कक्षबाट सहयोग गर्नुहुने सहकर्मी साथीहरू, प्रसारण साझेदार रेडियोहरू र हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूमा आभार व्यक्त गर्दै आगामी साता आइतबार बेलुकी ठिक 36 बजे गाउँपालिकाका नयाँ र शिक्षामूलक विषयवस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजका लागि म ईश्वर विश्वकर्मा विदा हुन्छु। तपाईँको बाँकी समय सुखद रहोस्। नमस्कार।
4: किन आँखा मिचेको मिचे गरेको
5: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
4: धेरै समय मोबाइल चलाएपछि क्या हो?
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझे।
4: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
8: हाम्रा विशेषताहरू,
9: 40% मात्रै डाउन पेमेन्ट,
8: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
8: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू,
8: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानी छाप।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshta haru le tapai ko man jitcha barambar.
1: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0845410043 98630223422।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: अहिले साँझको 7 बजे

0: अहिले धानको बिउ छर्ने बेला भएको छ, के जेठको पहिलो साता दोस्रो सातासम्म मान्छेहरूले बिउ छर्छन्। अहिले चाहिँ यो अहिलेको यो वर्षको लागि यो समय बिउ छर्नको लागि उपयुक्त समय छ कि छैन? के छ
1: अहिलेको लागि पहाड़को केसमा हेर्नुहुन्छ भने जेठको लास्टसम्म बिउ छर्ने गर्छन्, तराईमा चाहिँ आषाढमा बिउ छर्न सुरु हुन्छन्, पहाड़मा अलि चारो हुन्छन्, त्यसभन्दा पनि चारो चाहिँ हिमालतिर हुने गर्छन्। 1600 मिटर भन्दा माथि हामी हिमाललाई लिन्छौँ, चिसो वातावरण हुन्छ धानको लागि। त्यसपछि 750 देखि 1500 मिटर पहाड़को लागि छुट्टै धानको जातहरू हुन्छन्। त्यसभन्दा तलको जुन छन् त्यहाँ गर्मी,
0: अहिले त विशेष गरी धान उत्पादन हुनुको अलिक बढी भनेको मधेस भयो होइन, मध्य प्रदेश, मध्य तराईको एरिया अझ बढी, तराईमा चाहिँ यति बेला धानको बिउ राख्ने समय
1: अहिले पनि समय छन्। हामीले तराईमा जेष्ठ 15 पछि बिउ राख्न सुरु गर्छन्, त्यसै कारणले यो बेला बिउ राख्ने बेला हो र किसानले बिउ राख्दाखेरि केही कुराहरूमा ध्यान दिनुपर्छ। जस्तै एउटा हामी प्राइमिङ भन्ने गर्छौँ, सिड प्राइमिङ, अर्थात् बिउ छर्नुभन्दा पहिले बिउलाई 24 घण्टा पानीमा भिजाउने, भिजाएपछि बिउ छर्यो भने बिउ अङ्कुर त्यसभन्दा तलको जुन छन् त्यहाँ गर्मी।
0: अहिले त विशेष गरी धान उत्पादन हुनुको अलिक बढी भनेको मधेस भयो होइन, मध्य प्रदेश, मध्य तराईको एरिया अझ बढी, तराईमा चाहिँ यति बेला धानको बिउ राख्ने समय
1: अहिले

0: ख्याल गर्नुपर्छ यहाँले पोइन्ट आउट गरेर भन्नु पर्दाखेरि
1: मुख्य कुरा माटो हाम्रो जति माटोमा अर्ग्यानिक म्याटर बढी भयो जति कम्पोस्ट बढी भयो त्यसरी नै माटोको गुणस्तर बढ्न जान्छन् माटोले चाहे पानी सोच्ने क्षमता छन् पानी वाटर होल्डिङ क्यापेसिटी हामी भन्छौँ होइन त्यो चाहिँ बढ्न जान्छन् त्यस कारणले थोरै वर्षाले अथवा थोरै पानी सिँचाइ गर्दा पनि लामो समयसम्म पानी रहिरहन्छ माटोमा है त्यसै कारणले किसान दाजुभाइले के गर्नु पर्यो भने सर्वप्रथम माटोमा प्राङ्गारिक मल गोबर मलहरू कम्पोस्ट मलहरू छन् होइन ती घाँसपातहरू जुन कुहेको हुन्छन् तिनीहरूलाई मिलाउने यसले गर्दाखेरि माटोको गुणस्तर बढ्न जान्छ अर्ग्यानिक म्याटर बढ्न जान्छ
0: अहिले त अब रासायनिक मल बिना त खेतीपाती नै नगर्ने जस्तो पनि भइसक्यो नि त मलहरू पनि हाल्न जरुरी हो अथवा नहाल्दा नि हुन्छ
1: रासायनिक मल हाल्न जरुरी छ तर रासायनिक मल त्यो बेला हाल्ने जब पानी खेतमा हुन्छ पानीको मात्रा हुन्छ जब सुक्खा खेतमा हामी रासायनिक मल हाल्छौँ भने त्यो काम गर्दैन एउटा कुरा दोस्रो कुरा के हो भने कुनै पनि रासायनिक मल त्यो बेला राम्रोसँग काम गर्छ जब खेतमा अर्ग्यानिक म्याटर बढी हुन्छन् अर्थात् प्राङ्गारिक पदार्थ बढी हुन्छ प्राङ्गारिक मल खेतमा छैन भने प्राङ्गारिक पदार्थ माटोमा छैन भने रासायनिक मलले खासै राम्रो काम गर्दैन त्यसै कारणले यो कम्बिनेसन हो है दुवैको संयुक्त प्रयोग कुनै किसानले गर्छन् भने गोबर मल अथवा प्राङ्गारिक मल पनि हाल्ने र यो रासायनिक मल पनि हाल्ने दुवै गर्यो भने उसको खेती चाहिँ उत्तम हुन जान्छन् एउटा मात्र रासायनिक मल हाल्यो भने
0: सन्तुलित
1: हुनु हुँदैन हजुर
0: माटो बनाउँदाखेरि चाहिँ के ख्याल गर्ने किसानले
1: माटो बनाउँदाखेरि मुख्य त्यही हो बिउ हामीले सिड बेड तयार गर्छौँ सिड बेडमा पनि अर्ग्यानिक म्याटर बढीभन्दा बढी हुनु पर्यो त्यसपछि अहिले थुप्रै किसिमका यो ब्याक्टेरिया फङ्गसहरू पाइन्छ माटोलाई फाइदा पुर्याउने फङ्गसहरू ब्याक्टेरियाहरू पाइन्छ तिनीहरू पनि किसानले मार्केटबाट ल्याएर एग्रो भेटबाट ल्याएर आफ्नो खेतमा छर्न सक्छन् त्यसै गरी हामीसँग
0: ढुसीहरू
1: मित्रजीवहरू गडेला मल पनि हुन्छन् होइन तिनीहरू राखेर माटोमा राख्यो भने जस्तै सुक्खाको जुन समस्या भनिएको हो त्यसबाट धेरै हदसम्म हामी बच्न सक्छौँ र राम्रो उत्पादन लिन सक्छौँ
0: एग्रोभेटमा
1: यो अहिले गड्डेला मल त्यसपछि पाइन्छ जहाँ पनि पाइन्छ अब किसान जागरूक छ भने उसले प्रयोग गरिरहेको हुन्छन्
0: त्यो त एकदमै नौलो विषय ढुसी पनि किनेर ल्याएर खेतमा हाल्ने भन्ने विषय त
1: हो नौलो हो एजोला हुन्छन् एजोला पनि के हुन्छ भने युरियाको ठाउँमा हामी एजोला राख्छौँ भने उसले सूर्यको प्रकाशबाट प्रकाश संश्लेषण गरेर नाइट्रोजन के गर्छन् भने नाइट्रोजन
0: ढुसीले त माटो बिगार्छ भन्ने खालको पनि
1: ढुसी धेरै किसिमका हुन्छन् ढुसी एउटा चाहे मित्र ढुसी पनि हुन्छन् अर्को शत्रु पनि हुन्छन् होइन हामीले मित्र ढुसीहरू जुन मित्र जसले हाम्रो माटोलाई बेनिफिट गर्छन् फाइदा पुर्याउँछन् होइन ती ढुसीहरूले मात्र प्रयोग गर्ने हो
0: अहिले अब तराई क्षेत्रमा बिउ राख्दै गर्दाखेरि अब सुक्खा हुन सक्ने सम्भावना भन्दा पानी पनि परेको छैन ढुसी किनेर ल्यायो र हाल्यो भनेदेखि राम्रो हुन्छ
1: त्यसले चाहे के हुन्छ भने विभिन्न किसिमको ढुसी हामी किन्छौँ जस्तै ट्राइको गार्डमा हुन्छन् यिनीहरू गरे राख्यौँ भने यसले चाहिँ हाम्रो माटोको गुणस्तर बढाउँछन् जसले गर्दा वाटर होल्डिङ क्यापेसिटी पनि बढ्छन् र उत्पादन पनि बढ्छ र माटोलाई फाइदा पनि पुर्याउँछ
0: बिउ छर्नुभन्दा कति समय अगाडि पछाडि वा कति बेला
1: बिउ छर्नुभन्दा पहिला चाहिँ जुन बेला हामी माटो तयार गरिरहेका हुन्छौँ त्यो बेला नै राख्दाखेरि बेनिफिट हुन्छ
0: माटो तयार गरेको कति दिनपछि बिउ छर्दा राम्रो हुन्छ
1: माटो पहिला त खेतलाई जोत्ने हो पन्ध्र दिन पहिला पन्ध्र दिन अगाडि एकचोटि जोतेर छोड्ने हो र बिउ राख्नुभन्दा एक दुई दिन पहिला नै भोलि बिउ राख्नु छ भने आज नै मैले फाइनल खेत तयार गर्नुपर्छ त्यही जोतेको खेतलाई फेरि जोत्ने र अर्ग्यानिक म्याटरहरू जुन जुन छन् तिनीहरू राम्रो कुहेको मल मात्र प्रयोग गर्नुपर्छ कुहेको मल छैन भने त्यसले किराहरू विभिन्न किसिमका प्रकोपहरू ल्याउन सक्छ रोगहरू ल्याउन सक्छन् त्यो बारेमा किसानहरू धेरै किसानहरू सचेत नै छन् तर पनि सचेत हुन जरुरी छ
0: अब बिउको कुरा गरौँ धानको कुरा धानको बिउ राख्दै गर्दा है धान छनौटको विषय तयारीको विषय
1: त्यही त धानको छनौट बिउ छनौट गर्दाखेरि हामीले कुन ठाउँमा बिउ लगाउँदैछौँ कुन लोकेसन पार्टिकुलर लोकेसन हुन्छ स्थान हुन्छन् त्यहाँ पानी पर्ने सम्भावना कतिको छ देशको विभिन्न ठाउँमा विभिन्न किसिमले प्रक्षेपण गरिएको छ पानी पर्ने
0: आफ्नो
1: ठाउँमा कस्तो छ भने बुझ्नु पर्यो पानी कम पर्दैछ भने सकेसम्म सुक्खा जातको धानहरू लगाउनु पर्यो पानी त्यसपछि सुक्खा धान जातका धानहरू पाइएन भने छोटो अवधिका धानका जातहरू लगाउनु पर्यो त्यसपछि हामीले खेतमा जुन अर्ग्यानिक म्याटरहरू छ त्यो प्रशस्त हुनुपर्छ सिँचाइको भरमा हामीले सकिन्छ भने पम्पिङ सेटहरू अथवा रेन वाटर हार्भेस्ट

0: एक्जिस्टिङ टेक्नोलोजीहरू अहिले छन्, जस्तै जुन वर्षा हुने गर्छ त्यसको पानी एक ठाउँमा भण्डारण जम्मा गर्ने, अनि त्यसपछि त्यसलाई अल्टरनेट वेटिङ एन्ड ड्राइङ एउटा टेक्नोलोजी छ, जसमा के हुन्छ भने धानलाई 15 दिनसम्म छोडिन्छ, जब पानी मिनिमम हुन जान्छ, सोइलको मोइस्चर कम हुन जान्छन् खेतमा, माटोमा
1: पानीको मात्रा घट्दै
0: जान्छ भने फेरि 15 दिनपछि सिँचाइ गरिदिने। सिँचाइ गर्दाखेरि खेत डुबान हुने गरी सिँचाइ गर्नु हुँदैन, सामान्य किसिमले खेत भिज्ने गरी सिँचाइ गर्नुपर्छ, फेरि 15 दिनपछि जब सुक्छन् 10-15 दिनमा फेरि सिँचाइ गर्ने। यसरी गर्दाखेरि के हुन्छ भने अल्टरनेट वेटिङ एन्ड ड्राइङ यसलाई हामी भन्छौँ।
1: एकैचोटि धेरै नगर्ने, विचार गर्दै गर्दै घट्दै गएपछि फेरि हाल्दै हाल्दै जाने भन्ने प्रविधि,
0: त्यसबाट 30-40% हामीले वाटरको सेभिङ गर्न सक्छौँ र हाम्रो धान उत्पादन हुन्छ। अर्को नयाँ टेक्निक आएको छरुवा धान प्रविधि, जसले छरुवा धान सुक्खा क्षेत्रमा, जहाँ सुक्खाग्रस्त क्षेत्र छ, जहाँ सुक्खाको समस्या देखिन्छ, त्यो ठाउँमा हामीले डिएसआर भन्ने गर्छौँ, डाइरेक्ट सिडेड राइस अथवा छरुवा धान प्रविधि, गहुँ जस्तै धान छर्ने हो है, र गहुँ जस्तै धान छरेपछि समय समयमा सिँचाइ गरिदिने हो, अर्थात् वर्षाको पानी आयो भने त्यहाँबाट पनि सिँचाइ हुन्छ र त्यसपछि त्यहाँबाट पनि राम्रो उत्पादन लिन सकिन्छ। धानको जुन पोटेन्सियल उत्पादन छ, उत्पादन क्षमता छ, उत्पादक क्षमता, त्यो लिन सकिन्छ। त्यसमा एउटा समस्या के हुन्छ भने विडको समस्या बढी हुने गर्छ, झारपातको समस्या हुन जान्छन्। सुखा यो डिएसआरमा, डाइरेक्ट सिडराइज अथवा छरुवा धान खेतीमा, त्यस कारणले त्यसको लागि कि त हातले गर्दा हामीले एउटा झारपात उखालेर फाल्न सक्छौँ, अर्को विधि चाहिँ केमिकलहरू छन्, त्यो केमिकलहरू प्रयोग गरेर पनि,
1: तर त्यसले त मित्रजी पनि मारिदिन्छ
0: भन्नुहुन्छ। केमिकलले हेर्नुहोस्, हामी झारपातको केमिकल प्रयोग गर्दैछौँ र त्यसमा चाहिँ त्यति सही डोज हामी प्रयोग गर्छौँ भने त्यसले खासै असर गर्दैनन्। जति डोज हामीलाई केमिकलको चाहिएको छ त्यसभन्दा बढी प्रयोग गर्छौँ भने त्यसले नकारात्मक प्रभाव पार्छ।
1: यहाँले भने जस्तै कतिपय ठाउँमा चाहिँ पानी नपरेको खण्डमा छरुवा अथवा हाम्रो तराईतिर चाहिँ सुक्खा बिउ, पानी बिना सुक्खा बिउ छर्ने पनि भन्छ, त्यो हिले बिउ राम्रो हुन्छ अथवा सुक्खा बिउ राम्रो गुणस्तरको हिसाबले, उत्पादनको हिसाबले, पछि बिउको हिसाबले,
0: सबैको आफ्नो आफ्नो विशेषता छन्। जहिले पनि एउटा कुरा के ध्यान दिनुपर्छ भने सुक्खा होस् या हिले, होइन, त्यो दुवै ठाउँमा हामीले हिले र धुले बेद भन्नुभयो, दुवै ठाउँमा एउटा ध्यान दिनुपर्छ, हाम्रो बिउ चाहे जुन उम्रन्छ, बेर्ना उम्रन्छ, त्यो स्वस्थ हुनुपर्छ। बेर्ना त्यो बिउ हामी छर्दाखेरि एक आपसमा खोप्टिएर बस्नु हुँदैन, खोप्टिएर बस्यो भने बाक्लो हाल्नु भएन, जसले गर्दा बिउको गुणस्तर कमजोर हुन जान्छन् र राम्रो उत्पादन दिँदैन। त्यसैले छरपष्ट रूपमा स्कार्सिटी वेमा हुनुपर्छ बिउ छर्दाखेरि, र त्यो ध्यान दियो भने हिले र धुले बेरले खासै ठुलो असर गर्दैन। जहाँ जस्तो किसानले आफ्नो सुविधा पाउँछन्, जुन किसिमको उसको खेत छ त्यही अनुसार अगाडि बढ्न सक्छ।
1: धानको बिउलाई चाहिँ छर्नुभन्दा अगाडि पानीमा भिजाउने, नुन पानी राख्ने, अनि धान भिजाउने, अनि त्यसपछि त्यसलाई निकालेर धोएर अनि छर्ने भन्ने कुरा गर्नुभएको थियो कि, त्यो चाहिँ कतिको सत्य हो?
0: नुन पानी राख्ने भनेको कमर्सियल बिउहरूलाई छान्नको लागि मात्र हो। अहिले चाहिँ प्रायः त के छ भने कृषि अनुसन्धान केन्द्र लगायत जुन सिड कम्पनीहरू छन् उनीहरूले सक्दो, मलाई जहाँ जहाँसम्म जानकारी छ, राम्रै गुणस्तरको बिउ, कमर्सियल बिउहरू हुँदैनन्। त्यसै कारणले नुन पानी भन्दा पनि मैले के भन्न खोजेँ भने बिउको उमार शक्ति बढाउनलाई 24 घण्टा पहिले पानीमा भिजाउन मैले भनेको थिएँ। नुन पानीमा भिजाउँदा पनि हुन्छ, नुन जसलाई जुन किसानलाई शंका लाग्छन् कि मेरो बिउ कमर्सियल छ, कम गुणस्तरको छ भने उहाँले नुन पानी नुन पानीमा भिजाएर फोक्टा धानहरू माथि उठेर जान्छन्। तर अहिलेको के छ भने मान्छेको स्वभाव रेडिमेड भइसकेको छ, रेडिमेड कुनै मेटेरियल चाहिन्छ, होइन, नुन पानीमा भिजाएर त्यस्तो प्र्याक्टिकली मान्छे गर्न चाहँदैन।
1: त्यो गर्दा राम्रो हो कि होइन? त्यसो भए
0: त्यो गर्दा कुनै समयमा राम्रो थियो, अहिले पनि राम्रो छन्। किसानलाई त्यो यदि उपयुक्त लाग्छ कि मेरो बिउमा कमर्सियल छ, कम गुणस्तरको बिउ छ भने गर्दा राम्रो हो। किसान त यति जान्ने हुन्छन्, उनीहरू त आफैमा वैज्ञानिक छन्, उनीहरू ठूलो अनुभवी हुन्छन्, उनीहरूले बिउ हेरेर भन्न सक्छन् कि यो बिउ गुणस्तर कस्तो छ, राम्रो छ कि छैन। गुणस्तर भएको बिउ छ भने यो गर्नु पर्दैन,
1: सादा पानीमा भिजाएर राख्यो,
0: सादा पानीमा भिजाएर, सामान्य पानीमा भिजाएर राख्ने त्यो छर्दा हुन्छ। तर बिउमा शंका लाग्छ, बिउको हामीले बिउ छुन्छौँ भने त्यहाँ आफै देखिन्छ, पोक्टा जस्तो देखिन्छ, त्यस्तो बिउ जस्तो शंका लाग्यो भने के गर्ने भने त्यही नुन पानीमा हामीले घोलेर चेक गर्न सक्छौँ। त्यो एक किसिमको चेक गर्ने प्रविधि हो र त्यसले असल बिउहरू जुन हुन्छ त्यो थिग्रिएर बस्छन् र नराम्रो बिउहरू माथि भएर जान्छन्। यस विधिद्वारा पनि हामी
1: त्यो राम्रो खालको बिउ
0: छान्न सक्छौँ।
1: त्यसपछि के गर्ने?
0: त्यसपछि त्यही हो, बिउ छर्ने खेतमा होइन, त्यसपछि सकिन्छ भने मल्चिङ गर्ने। मल्चिङ भनेको झारपातहरू, त्यसै गरी झारपात भएन भने पराल हुन सक्छन्, त्यो भएन भने पनि प्लास्टिकहरू हुन्छन्, त्यसले कभर गरिदिने, छोपिदिने। बिउ छरिसकेपछि एक सिएम भन्दा तल बिउ जानु हुनु भएन, एक सिएम भन्दा तल एक सेन्टिमिटर
1: हातले नाप्दाखेरि यति जति
0: एक सेन्टिमिटर भन्दा अलिक बढी तल गयो भने बिउ उमार्न अलिकति गाह्रो पनि हुने गरेको देखिन्छ। एक डेढ सेन्टिमिटर जति हुनु पर्यो
1: बिउ छरेर, कतिपयले त्यो माथिबाट फेरि जोत दिन्छन्, कतिपयले माटोले हल्का माटोले
0: फोर्दिन्छन्।
1: बिउ
0: छरेपछि धेरै व्यक्तिहरूले के गर्छन् भने खेत सम्याउने गर्छन्, त्यसले गर्दा पनि 2 सेन्टिमिटरसम्म बिउ जाने गर्छ होइन, तलसम्म जान्छ र त्यो राम्रै उम्रन्छ। तर कहिलेकाहीँ के हुन्छ भने धेरै तल बिउ गइदियो भने उम्रेर पनि मर्ने गर्छ। त्यसै कारणले धेरै तल बिउ जानु भएन, ठिक मात्रामा 2 सिएमसम्म जानु, माटोभित्र जान सक्नु पर्यो। त्यसपछि चाहिँ त्यो बिउ चाहिँ उम्रने सम्भावना हुन्छ र त्यसपछि सम्म पारिसकेपछि माथिबाट कभर गर्नुपर्छ, छोप्नुपर्छ। अहिले सुक्खाको हामी कुरा गर्दैछौँ। माटोबाट के हुन्छ भने जब माटो जोत्नुहुन्छ त्यहाँबाट बाष्पीकरण भइरहेछ, पानी माटोमा जुन पानी हुन्छ बाष्पीकरण उडेर जान्छ। त्यस कारणले माथिबाट हामीले झारपात राखिदियौँ सुकेका, अथवा
1: परालले
0: छोपिदियौ, अथवा केही प्लास्टिकले छोपिदियौ भने के हुन्छ भने त्यो पानी त्यही बाष्पीकरण भएर जाँदा पनि त्यसैमा प्लास्टिकले छोपेको हुन्छ, त्यो त्यही रहन्छ होइन, बाष्प त्यही रहन्छ, जसले गर्दाखेरि त्यसको मोइस्चर जुन छन्, चिस्यान जुन छन् त्यो कायम रहन्छ।
1: कतिपय पुरानो अनुभवलाई हेर्दाखेरि धानको बिउ छर्ने तरिकाले पनि त्यो पछि बिउ उखाल्नलाई सजिलो अप्ठ्यारो हुने पनि हुन्छ। चाले धान्नु पर्ने, माटोको डल्लै डल्ला आउँछ नि त, त्यसलाई फेरि पखाल अनि रोप्नलाई अलिकति समय लाग्ने, त्यस्तो हुन्छ। त्यो चाहिँ के कारणले हुन्छ खास?
0: यो मुख्य गरी यहाँले धान जब बिउ छर्नुहुन्छ त्यसपछि माटो चिम्टाइलो छ भने त्यस्तो कन्डिसनमा माटोको गुणस्तरमा भर पर्छ। बलौटे माटो छ भने छिटो छिटो बिरुवा बेर्ना उखाल्न सकिन्छ। माटो चिम्टाइलो छ भने बिउ उखाल्दाखेरि, बेर्ना उखाल्दाखेरि साह्रो हुन्छ र त्यो चुडिन्छ होइन, जसले गर्दाखेरि गुणस्तरको बेर्ना आउँदैन। त्यस कारणले त्यस्तो खेतहरूमा पानी पहिला लगाउने, त्यो पानी लगाइसकेपछि एक दिन पहिले नै 24 घण्टा पहिला पानी लगाउने। चिम्टाइलो माटो अलिकति नरम हुन्छ, त्यसपछि हामीले बेर्ना उखाल्दाखेरि सजिलो हुन जान्छ।
1: अब अलिकति बिउको कुरा गरौँ। पहिला बिउ किसानको आफ्नै भखारीमा हुन्थ्यो, अहिले त बिउ हामीले किन्न जान्छौँ नि त। त्यो चाहिँ के भएर पछिल्लो समय चाहिँ आफैले बिउ राख्ने क्रम घट्दै जानुको कारण अनि परनिर्भर हुनुको कारण चाहिँ के हो त?
0: यसको मुख्य कारण त हाम्रो बानी बेहोरा चेन्ज हुँदैछन्। हामी ग्लोबलाइजेसनको त्यो युगमा आइसकेका छौँ। अहिले विश्वमा मिडियाको प्रभाव बढी देखिएको छ, मान्छेको स्वभाव चेन्ज भएको छ, रेडिमेड अलिकति व्यक्ति खोज्न चाहन्छन्। पहिले जस्तो व्यक्ति कृषिमा त्यति लागेर
1: उत्पादन कम हुन्छ कि भन्ने खालको डरले पनि आफ्नो रैथाने बिउ हुन्छ, आफूले घरमा राखेको बिउ चाहिँ राम्रो हुँदैन कि किनेर ल्याएको चाहिँ राम्रो हुन्छ भन्ने हिसाबले पनि किसान त्यतातर्फ गइरहेको पनि देखिन्छ।
0: हो, किसानको एउटा मान्यता के छ भने हाइब्रिड राम्रो हुन्छ भनेर मान्यता छ। त्यस कारणले गर्दा आफ्नो बिउलाई छोडेर उनीहरू हाइब्रिड आकर्षित भइरहेका छन्। तर यस्तो होइन, सबै हाइब्रिड राम्रै हुन्छ भने छैन। हामीसँग थुप्रै यस्ता जातहरू छन् जुन चाहिँ हाइब्रिड भन्दा पनि उन्नत देखिएको छ, उत्पादकता पनि राम्रो देखेको छ। जस्तै हामीसँग खुमाल 8 छ, 10 मेट्रिक टनसम्म उत्पादन दिन्छ, धानको जात छ खुमाल 8।
1: कति जग्गामा उत्पादन दिने?
0: 1 हेक्टरमा 10 मेट्रिक टन, जबकि हामीसँग हाइब्रिडहरू छन् उनीहरू 6 देखि 7-8 मेट्रिक टनसम्म दिन्छ। हामीले के भन्न सक्छ भने खुमाल 8 हाइब्रिड भन्दा मिठो छ, राम्रो छ होइन। त्यसै गरी अरू धानहरू पनि छन् जुन चाहिँ हाइब्रिड भन्दा धेरै राम्रो देखिएको हो। त्यसै कारण एउटा कुरा के हो भने व्यक्तिले शङ्का गर्नु हुँदैन कि हाम्रो भेराइटी कमजोर छ, अरूको राम्रो छ भनेर। हामीसँग राम्रा जातहरू छन्, त्यसको हामीले एकचोटि खेतमा लगाएर हेर्नु पर्यो र राम्रो छ भने अगाडि बढाउनु पर्यो।
1: नेपालमा बिउ आयात, धानको बिउ आयातको तथ्याङ्क हेर्दाखेरि धेरै, झन्डै 1 अर्बको बिउ आयात हुने गरेको छ, धानको बिउ मात्रै आयात हुन्छ। त्यो क्रम चाहिँ हरेक वर्ष बढ्दो क्रममा छ. यहाँले भने जस्तै किसानहरूमा चाहिँ आफ्नो भन्दा अरूकै बिउ राम्रो होला कि भन्ने किसिमको, त्यो चाहिँ घटाउनको लागि यहाँहरूको सरकारको पहल, अझ विशेष गरी नार्क त यही क्षेत्रमा काम गरिरहेछ होइन, यहाँहरूले काम गरिरहनु भएको छ.
0: मुख्य गरी यो जुन हाइब्रिडको बिउ भन्नुभयो एक अरबभन्दा बढी आएको छ, त्यो विशेष गरी हिली एरियामा, पहाडी एरियामा यस्तो बढी देखिएको छ. किनभने सीमित जग्गा हुन्छन् किसानसँग, त्यसमा बढी उत्पादन गर्नुपर्ने बाध्यता छ घर परिवार चलाउन. त्यसै कारणले उनीहरू के चाहन्छ भने थोरै जग्गामा धेरैभन्दा धेरै उत्पादन होस् र त्यसको एउटा विकल्प, राम्रो विकल्पको रूपमा उनीहरूले हाइब्रिडलाई लिने गर्छन्. किनभने हाइब्रिडमा के हुन्छ भने थोरै एरियामा बढी उत्पादन हुन्छ उन्नत जातहरूभन्दा. उन्नत जात चारदेखि छ मेट्रिक टन उत्पादन दिन्छ भने त्यही ठाउँमा हाइब्रिडले छदेखि आठ मेट्रिक टन उत्पादन दिन्छ. त्यसै कारणले किसानहरूको झुकाव उताप्रति बढी हुन गयो.
1: घाटा चाहिँ के गर्छ दीर्घकालीन रूपमा?
0: घाटा पर्छन्, हाम्रो बिउहरू मासिन्छन्, हामी चाहिँ परनिर्भर हुन्छौँ र हाम्रो के हुन्छ भने थुप्रै नेपाली रुपियाँहरू चाहिँ विदेश निर्यात हुन जान्छन्. हाम्रो जुन यो एक किसिमको अर्थ छन्, नेपालको अर्थ छ, त्यो कमजोर हुन जान्छन्. र सबभन्दा ठुलो कुरा हामीले जुन नयाँ किसिमका धानका भेराइटीहरू बनाउँछौँ त्यो मासिने सम्भावना हुन्छन् होइन, र त्यो मासियो भने आउने दिनमा ठुलो जैविक सङ्कट आउन सक्छन्.
1: राम्रो उत्पादन दिने खालको बिउ त नार्कले पनि त प्रयोग गर्दै अनुसन्धान गर्दै ल्याइरहेको छ नि त, त्यो बिउ चाहिँ किसानसम्म किन पुर्याउन सकिएको छैन?
0: नार्कले उत्पादन गरेका बनाएका धेरै धानका जातहरू किसान कहाँ पुगेकै छन् होइन, जति पुग्नु पर्ने हो त्यति पुग्न सकेको छैन.
1: आयात प्रतिस्थापन गर्ने गरी चाहिँ किन काम गर्न सकिएन?
0: त्यसको लागि के छ भने नार्कमा जुन किसिमको एक किसिमको जुन त्यो साइन्टिस्टहरूलाई जुन एक फेसिलिटी दिनुपर्ने हो, अहिले विश्व चाहिँ जुन रूपले अगाडि बढ्दैछ त्यो रूपले कम्तीमा मिनिमम फेसिलिटी साइन्टिस्टहरूलाई दियो भने यहाँको साइन्टिस्टहरू पनि धेरैभन्दा राम्रो काम गर्न सक्छन् होइन. अहिले मोलिकुलरको युग छन् है, मोलिकुलर टेक्नोलोजीको समय छन्, त्यसमा हामीसँग त्यो पर्याप्त मात्रामा त्यो इन्स्ट्रुमेन्टहरू छैन होइन. तिनीहरू पनि दियो भने 12-14 वर्षमा निस्किने भेराइटीहरू हामी 5-7 वर्षमा निकाल्छौँ, राम्रोभन्दा राम्रो भेराइटीहरू छान्न सक्छौँ. त्यसको लागि त यो नेपाल सरकारले नै यसको बारेमा नेपाल कृषि अनुसन्धान परिषद लगायत अन्य जुन निकायहरू छन् जो अनुसन्धान गर्छन् उनीहरूलाई मजबुत बनाउनु पर्यो.
1: नार्कले अहिलेसम्म कतिवटा नयाँ बिउ उत्पादन गरिसक्यो?
0: धानको लागि नार्कले अहिलेसम्म 201 धानका जातहरू निकालिसकेका छन्. नयाँ भन्दाखेरि अहिलेसम्म 201 जातहरू रेजिस्टर्ड र त्यो के भन्छन् यो रिलिज भइसकेका छन् र त्यसमध्ये प्रत्येक वर्ष एउटा दुईवटा दुईवटा चारवटा नयाँ निकालिराखेको हुन्छ. जस्तै लास्ट यसै वर्ष हामीले चाहे खुमल 18 फर्स्ट आयरन इनरिच राइस भेराइटी निकालेका छौँ. यसभन्दा पहिला हामीले के यो खुमल 16 त्यसै गरी हरदिनाथ 5 हरदिनाथ 4 त्यसै गरी खुमल 12-14 यिनीहरू निकालेका थियौँ. प्रत्येक वर्ष नार्कले 2-4 भेराइटीहरू निकालिरहेकी छ.
1: त्यो बिउसम्म चाहिँ किसानको पहुँच चाहिँ कसरी पुर्याउने त
0: भइरहेको छ? हामीले निकालेका बिउहरू किसान कहाँ जति जानुपर्ने हो त्यति जान सकेको छैन. यसमा दुवै पक्ष, किसानले हाम्रो भेराइटी जुन निकाल्छौँ त्यो चाहे किसानको जुन डिमान्ड छ त्यो पूरा गर्न सकेको छैन. किसानले जस्तो किसिमको भेराइटी खोज्दैछ त्यो किसिमले उसले नारको जुन हामीले भेराइटी निकाल्छौँ त्यो गुणहरू उसले भेटाउन सकेको अपेक्षित छैन होइन. एउटा मुख्य कारण त्यो हो,
1: किसानले खोजे जस्तै ठ्याक्कै धानको बिउ उत्पादन गर्न सकिएन.
0: हो, धानको छन्, हामीसँग केही भेराइटी छन् तर हामीले जति भेराइटी रिलिज गर्छौँ त्यो बहुसंख्यक भेराइटी उसको मिट गरिरहेको छैन. मुख्य कारणै त्यही हो होइन. यदि उसको डिमान्ड जो अपेक्षा हुन्छ त्यो मिट गरेको भए प्राविधिक ज्ञानको कमी भन्दा पनि हामीसँग मैले पहिले नै भने फेसिलिटी जुन हुनुपर्ने हो त्यो हामी किसानको घर घरमा गएर किसानको जुन आवश्यकता छ त्यो सबै बुझेर त्यही अनुसार जति अगाडि रिग्रस वेमा जसरी हामी घनीभूत रूपमा अगाडि बढ्नुपर्ने हो त्यति किसिमले हामी बढ्न सकेका छैनौँ. किनभने हामीसँग धेरै कन्स्टेन्टहरू छन्, धेरै व्यवधानहरू छन् जसले गर्दा त्यो किसिमले हामी तर हामीसँग जति छ त्यो भन्दा बढी राम्रो गरेर देखाइरहेका छौँ।
1: सरकारले भनिरहन्छ बेला बेलामा हामी धानको आत्मनिर्भरको करिब नजिक नजिक छौँ, अब आयात गर्न पर्दैन भन्दा भन्दै पनि जति उत्पादन हुन्छ त्योभन्दा बढी आयात भएर हुन्छ नि त, त्यो रोक्नको लागि चाहिँ अब के गर्नुपर्छ?
0: यसको लागि त सर्वप्रथम नेपाल सरकारले कृषि अनुसन्धानलाई विशेष जोड दिनु पर्यो। नेपाल सरकारको मेन प्रायोरिटीमै अनुसन्धान परेको छैन। जुन दिन प्रत्येक विश्वमा जहाँ पनि अनुसन्धानलाई, कृषिलाई, अनुसन्धानलाई विशेष महत्वका साथ अगाडि बढाइएको छ, हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुहोस् या चाइनालाई हेर्नुहोस्, होइन, त्यहाँ धेरै प्रायोरिटी दिएको छ अनुसन्धानलाई, बजेट त्यही किसिमले छुट्याइएको छ। तर यहाँ त्यस्तो छैन नि, यहाँ टोटल बजेटको 0.01% मात्र दिएको छ। अनि त्यसबाट के हुन्छ भने हामी अपेक्षा राख्छौँ कि यस्तो भइदिनु पर्यो, त्यस्तो भइदिनु पर्यो, त्योभन्दा धेरै राम्रो काम नार्कले गरेको छ अहिलेसम्मको। यहाँलाई मैले भने कि 94% एरियामा गहुँ लगाइन्छ, नार्का भेराइटीहरू लगाइन्छ, 74% एरियामा मकै लगाइन्छ, 35% एरियामा धानका भेराइटी नार्कले रिलिज गरेका लगाइन्छ, 42% एरियामा मसुरो पल्सका के भन्छ दलहन बालीका बिउहरू लगाइन्छ। यो त ठुलो एरिया भयो, जसरी बजेट खर्च गरेको छ त्यसभन्दा राम्रो यो नार्कले प्रतिफल दिएको छ। र मलाई लाग्छ त्यो अहिले पर्याप्त छैन, यसलाई अझै सशक्त रूपमा नार्कलाई अगाडि बढायो भने आउने दिनमा सरकारको जुन यो सरकारले जुन लक्ष्य राखेको छ त्यो लक्ष्य पूरा गर्न नार्कले ठूलो सहयोग गर्न सक्छ।
1: तराईका एरियामा भारतीय बिउको सहजै पहुँच्छ, उताबाट सजिलैसँग बिउ आउँछ, परीक्षण पनि हुँदैन, केही पनि हुँदैन, यहाँलाई पनि यो विषय अवगत नै होला होइन। किसानहरूले सजिलैसँग त्यो बिउ प्रयोग गर्छन् केही परीक्षण बिना नै, त्यो चाहिँ कतिको जोखिमपूर्ण छ?
0: त्यो जोखिमपूर्ण नै छन् होइन, पहिला पनि हुँदै आएको थियो, अहिले पनि चोरी निकासीबाट यो धानको बिउ ल्याउने र त्यसपछि किसानहरूले लगाउने गर्छ।
1: अहिले अब त घर घरमै बिउ बोकेर आएर लिनुहोस् यो राम्रो छ
0: त्यस्तो छैन, अहिले एसकेसीले धेरै टाइट गरेको छ। र पहिला जसरी उच्छृङ्खल वेमा जसरी धानको बिउ अथवा गहुँको बिउ भित्रिन्थ्यो त्यस्तो अहिले धेरै घटेको छ। तर पनि इन्डियन भेराइटीहरू धेरै यस्ता छन्, जस्तै सोना मनसुली छ तराईको एरियामा व्यापक रूपमा मध्य प्रदेशमा लगाइन्छ, त्यसै गरी पूर्वतिर यो के भन्छन् रञ्जित भन्ने धान इन्डियन भेराइटी नै हो लगाइन्छ, व्यापक रूपमा किसानहरूले लगाउने गर्छन्। पश्चिमतिर सर्जुङ बाहुनको कुरा गरे त्यो पनि इन्डियन भेराइटी नै हो। तर ती भेराइटीहरू लगाउँदाखेरि के भएको छ भने तिनीहरू उन्नत जात छन् र किसानलाई धेरै फाइदा गरेको छ। जुन चिज हामीलाई फाइदा गर्छ त्यसलाई हाम्रो देशको इकोनोमी वृद्धि विकासमा सहयोग गर्छन् र सरकारले जसलाई लिगल गरिसकेको छन् त्यसलाई लगाउँदामा आपत्ति जनाउनु पर्दैन। सर्जु बाहुनलाई त्यसै गरी रञ्जितलाई नेपाल सरकारले चाहे रजिस्ट्रेसन गरिसकेको छ र त्यसबाट किसानले धेरै लाभ लिइरहेका छन्।
1: किसानले तर रजिस्टर भएको छ कि छैन, छ कि छैन भन्ने कुरा त थाहा हुँदैन नि त। राम्रो छ भनेपछि यसै पनि प्रयोग गरिदिने भयो कतिपय किसानले। कतिपय ठाउँमा त धानको बाला लागेर त्यो चामल नलागिकन फोस्रो भएको कुरा पनि आउँछ नि त बेला बेलामा, त्यो परीक्षण नगरिएका बिउहरू प्रयोग गरेर अथवा के भएर त्यस्तो हुन्छ थाहा त भएन।
0: त्यो त अब कुन कम्पनीको बिउ, यसभन्दा पहिला गरिमाको एउटा केस भएको थियो होइन, धानको बाला लागेन भनेर चितवनमा त्यो सर्च कमिटी गठन भएको थियो, त्यसको म पनि एउटा सदस्य थिएँ। र त्यहाँ चाहिँ त एउटा धानको बिउको नाममा अर्को धानको बिउ ल्याइदिएको थियो, त्यो एक किसिमको के भन्ने यो पाइरेसी भनौँ न, त्यो धानको बिउ एउटा गरिमाको ल्याउनु पर्ने, ल्याइदियो अर्कैको बिउ, प्याकेट त्यही छ, गरिमाको नाममा प्याकेट राख्ने र अर्को ल्याइदिने, त्यो त बदमासी भयो होइन। त्यस्तो बदमासी त कहिलेकाहीँ हुने गर्छन्, तर समग्रमा त्यस्तो हुँदैन। थुप्रै यस्तो धानका मल्टिनेसनल कम्पनीका बिउहरू छन्, राम्रै गर्दैछन्।
1: मुख्य कुरा भारतबाट वैधानिक तरिकाले नभएर अवैधानिक तरिकाले भित्रेका बिउहरू सजिलैसँग नेपालका किसानको घर घरमा पुगिरहेको छ। यो विषयलाई चाहिँ कतिको गम्भीरतापूर्वक लिने सरकारले अथवा किसानले?
0: एक्चुअली यो विषयमा, यो एक त मेरो विषयवस्तुको कुरा पनि होइन किनभने म अनुसन्धान कर्मी हुँ, तर यो विषय
1: नेपालको उत्पादनमा, किसानको उत्पादनमा त्यो भयो, नार्कै विषय पनि हुनुपर्छ।
0: नार्को विषय हो, तर एज अ ब्रिडर मलाई के लाग्छ भने यो मेरो विषयभन्दा अलिक फरक हो, तर यसलाई गम्भीर रूपमा लिनुपर्छ किनभने भोलिको दिनमा कुनै यस्तो बिउ आयोस् जसले हाम्रो वातावरणमा नराम्रो प्रभाव पार्न सक्छन् होइन। त्यसै गरी अर्को कुरा के हो भने त्यो बिउ बहुसंख्यक किसानमा जान्छ, त्यसपछि बिउ फेल हुन सक्छ, राम्रो गर्न सक्दैन, उत्पादन दिन सक्दैन भने त्यसले त किसानलाई ठुलो क्षति गर्छ।
1: किसानले ध्यान पुर्याउनु पर्ने विषय यो अब अनधिकृत रूपमा बिउ प्रयोग गर्दै गर्दाखेरि ध्यान के विषयमा पुर्याउने?
0: किसानले जहिले पनि के गर्नुपर्छ भने जो आफू कृषि शाखामा कार्यरत यहाँको नगरपालिका अथवा गाउँपालिका अथवा कृषि ज्ञान केन्द्र कृषि विकास कार्यालय यिनीहरूकोमा जो कृषि विज्ञहरू बस्नुहुन्छ उहाँहरूसँग सम्पर्क गरेर बिउ राख्दा सबभन्दा उत्तम हुन्छ। नभए यहाँहरूले नेपाल सरकारको यो अन्तर्गत कृषि मन्त्रालय अन्तर्गत एउटा सिड क्वालिटी कन्ट्रोल सेन्टर छ www.sqcc.gov.np, त्यसमा गएर त्यहाँ चाहिँ लिस्टिङ गरेको हुन्छ गभर्मेन्टले जति भेराइटीहरूले मान्यता दिएको छन् धान गहुँ मकै अन्य पनि ती सबैको त्यहाँ नाम लेखिएको हुन्छन्। आफूले ल्याएको बिउ त्यो लिस्टमा पर्छ कि पर्दैन किसानले हेर्ने हो। लिस्टमा पर्यो भने ओके होइन ठिक छ बिउ, लिस्टमा परेन भने शङ्का जनाउनु पर्ने हुन्छ, त्यो बिउलाई नलगाउँदा पनि हुन्छ।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड
2: हजुरको रेडियो 102.1 मेगाहर्ज
11: प्रश्नको जवाब दिनै पर्ने प्रतिपक्षीको अडान।
12: प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्न उत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो।
11: रासपाको महाधिवेशन कार्यतालिका सार्वजनिक, मधेस प्रदेशमा 4 दिनमै गठबन्धन संकटमा, बाजुरा र हुम्ला जुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन।
13: भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
11: देशभर 46 जिल्लामा विपदमा 74 घटना, 19 घाइते। सरकारद्वारा सतर्कता अपनाउन अपील। धेरै गर्मीमा बाहिर काम नगर्न चिकित्सकको सुझाव।
14: किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौ।
11: र रूसद्वारा युक्रेनमाथि ठूलो हवाई आक्रमण।
15: Thank you. हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा विश्वभरका मानिस आर्थिक समृद्धि मात्र होइन मानसिक शान्ति खुशी खोजिरहेका छन्। विलासिता मात्र नभई आरोग्य सन्तुलन र दीर्घकालीन खुशी प्राप्त गर्ने माध्यम नेपालका पर्यटकीय क्षेत्र यहाँका हिमाल तथा पर्यापर्यटन हुन सक्छन्। त्यसैले त्यसको विकासका लागि विश्व पर्यटन संगठन र विश्व समुदायमा प्रचार प्रसार गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
16: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने अडान रहेका छन्। यही विषयलाई लिएर आज प्रमुख सचेतकहरू बीच छलफल भएको छ। सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस एमाले नेकपा र राप्रपाका प्रमुख सचेतक सहभागी भएका थिए। उनीहरूले पर्सि मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर गराउने विषयमा दलभित्र र सभामुखसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। बैठकमा भएका छलफलबारे सीआईएनसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता युवराज दुलालले भन्नुभयो,
12: प्रमुख प्रतिपक्षी दलहरूको अस्तिको अब हामीले प्रधानमन्त्री संसदमा आउनुपर्ने र प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्ने जुन कानूनी व्यवस्था छ त्यही एकमुदे एजेन्डामा छलफल गरे हो। त्यो माग हामी निरन्तर राख्छौँ होइन, प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्नोत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो, त्यो कुरा हामी राखिराख्छौँ।
16: प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर हुनुपर्ने व्यवस्था भए पनि जेठ महिनामा यो कार्यक्रम हुन सकेको छैन। यसैलाई लिएर विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। गत बैठकमा विपक्षीको नाराबाजी बीच नै विभिन्न विधेयक पारित गरेको थियो। अब पनि प्रधानमन्त्रीले जवाफ नदिए संसद बैठक थप तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ। संसदमा देखिएको यस अन्यलतालाई हटाउन प्रधानमन्त्रीको सम्बोधन कतिको जरूरी छ, राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सीआईएनको प्रश्नमा भन्नुभयो,
17: बहु उपाय भयो भने त आदेशै जारी गर्नुपर्छ सभामुखले। सभामुखले आफ्नो चाहिँ अन्तिम अधिकार हुन्छ प्रधानमन्त्रीलाई बोलाउने, टाइम दिएर होइन सम्पूर्ण सदनको चाहिँ सहमतिमा बोलाउनु पर्यो। अब यसरी त अब कसरी चल्ला, त प्रधानमन्त्री चाहिँ संसदप्रति एकाउन्टेबलै हुनुपर्छ, त्यो नभइकन त कति दिन चल्ने ल, कुनै कुनै खास परिस्थितिमा त के होला भने मलाई लाग्छ अब यो समय आयो, अब होइन बजेट पनि आइसक्यो, प्रधानमन्त्री सदनप्रति चाहिँ उत्तरदायी हुनुपर्छ भन्ने त अब हाम्रो यो सिस्टमकै मान्यता हो। अब मलाई लाग्छ सम्पूर्ण सदनले उहाँलाई चाहिँ आउनको लागि बाध्य पार्नु पर्यो, अनुरोध गर्नु पर्यो, बाध्य पार्नु।
18: अब यो पटक पटक चाहिँ सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्दै गर्ने, तर प्रधानमन्त्रीले चाहिँ धारा उपधारा हेर्दै गर्दाखेरि अब प्रधानमन्त्री सदनमा आएर बोल्ने सम्भावना चाहिँ के देख्नुहुन्छ?
17: छैन, सम्भावना छैन, म चाहिँ देख्दिनँ, यो चाहिँ मेरो सूचना हो।
18: भनेपछि प्रधानमन्त्रीले बोल्ने सम्भावना नभएपछि सभामुखको भूमिका के हुनुपर्छ?
17: सभामुखले एक कुरा आदेश जारी गर्ने हो होइन, अब सभामुख चाहिँ त्यही पार्टीको हो, अब 182 सीट उहाँकै हो, सभामुखले अन्तिम प्रयास गरेको देखिनुपर्छ।
16: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगका प्रमुख राम गुरूङका अनुसार जेठ 7 देखि 15 गतेसम्म देशभरका 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। कार्यतालिकाका अनुसार जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिनेछ भने जेठ 30 गतेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन पेश गरिनेछ। राजोपालले जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइसक्नुपर्ने जनाएको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो गएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अध्यावधि गरिसक्ने समय सीमा तोकिए पनि अधिकांश जिल्लामा काम शुरू नै हुन सकेको छैन। पार्टीले उडादेखि केन्द्रसम्मका तहमा सदस्यता अध्यावधिकमा असहयोग गर्ने नेताहरूलाई कार्यवाही गर्ने निर्देशन समेत जारी गरेको छ। तर निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर हुँदा प्रक्रिया अघि बढ़न नसकेको नेताहरूको भनाइ छ। नेपाली कांग्रेसभित्र सदस्यता अध्यावधिक प्रक्रिया रोकिँदै जानुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष र समन्वयको अभावलाई मानिएको छ। पार्टीभित्र देउबापक्षी र नवनिर्वाचित सभापति गगन थापा पक्षबीच देखिएको असहयोग र फरक रणनीतिका कारण सदस्यता अत्यावधिक प्रक्रिया प्रभावित भएको हो। सदस्यता अत्यावधिकका देखिएको समस्या समाधानका लागि के पहल भइरहेको छ? सीआईएमसँग कुरा गर्दै कांग्रेस महामन्त्री गुरु घिमिरे,
19: अध्यावधि जारी छ, अब सुरुमा अलिकति कुरा नबुझ्दा, प्राविधिक कुरा र राजनीतिक कुरा दुईटै कुरा नबुझ्दाखेरि यसमा गति अलिकति धिमा भयो होइन। अब साथीहरूले, पार्टीका साथीहरूले कुरा बुझ्दै जानुभएको छ र यो अहिले पार्टीको अनिवार्य एउटा काम भएको छ। त्यसैले पार्टीलाई, पार्टीको चाहिँ सदस्यको अभिलेखलाई चुस्त दुरुस्त बनाउनका निम्ति चाहिँ अपरिहार्य चाहिँ एउटा प्रक्रिया हो। यसलाई चाहिँ सबैले चाहिँ अवलम्बन गर्नै पर्छ, यसमा सहभागी हुनै पर्छ र काँग्रेसलाई चाहिँ बदलिएको, सुधारिएको काँग्रेसको रूपबाट स्थापित गर्नका निम्ति अनिवार्य यो प्रक्रिया हो, यसमा कसैले ढिलाइ गर्नु हुँदैन।
16: मधेस प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीले गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूलाई दबावमा राख्न खोजेको निष्कर्षपछि समर्थन फिर्ता गर्ने निर्णय गरेको नेताले बताउनु भएको छ। नेकपाका नेताहरूले केही बेरमै प्रदेश प्रमुखलाई समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेका छन्। केही दिनदेखि मात्र जनता समाजवादी पार्टी नेपाल जनमत पार्टीलाई बाहिर राख्दै कांग्रेस एमाले र नेकपा बीच नयाँ सत्ता गठबन्धन बनेको थियो, तर चार दिनमै यो समीकरण अस्थिर बनेको छ। समर्थन फिर्तापछि मधेस प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 74 विपद सम्बन्धी घटना भएको जनाएको छ। प्राधिकरणद्वारा जारी बुलेटिन अनुसार ती घटनामा 19 घाइते भएका छन्। घटनामा 11 जनाको उद्धार गरिएको छ। 12 जिल्लाको जितपुर सिमरामा गए राती आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति पुर्याएको छ। नगर प्रमुख राजन पौडेलका अनुसार 45 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। नगर प्रमुख पौडेलले हावाहुरीपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरूद्ध भएको बताउनु भएको छ। क्षेत्रमा समेत ठूलो संख्यामा रूख ढलेको जानकारी आएको डिभिजन वन कार्यालय 12 जनाएको छ। तर ठूलो क्षति भने नभएको 12 प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले सीआईएनसँग बताउनुभयो।
20: एउटा सेक्टरमा चाहिँ अलिकति आएर 30-35 घरको छानाहरू सामान्य क्षति भएको छ। दुई ठाउँमा बाटो अवरुद्ध भएको थियो, त्यो तत्काल हामीले घण्टामा खोलिहाल्यौँ। त्यस्तो व्यापक त्यस्तो त छैन, अलिअलि सामान्य हो, त्यस्तो ठुलो चाहिँ आएको होइन। अलिअलि अब छानाहरू चाहिँ हल्का फुल्का क्षति चाहिँ भएको छ, मानवीय क्षति छैन।
16: हुम्लाको चंखेली गाउँपालिका 5 स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पर्न बाध्य भएका छन्। गत 5 गते जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढ़ीले विद्यालयको 2 भवन भत्काएपछि सामुदायिक भवनमा पठन पाठन शुरू गरिएको हो। सरकारले बाजुरा र हुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति बनाएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएमसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो,
21: अब त्यो अस्तिका दोषीहरूलाई, त्यो कुटपिट गर्नेहरूलाई कारवाही भएन भनेर अल्टिमेटम देखौ त्यो 24 घण्टाको, अनि उहाँहरूले अब 48-50 घण्टापछि फेरि किन नभएको त भनेर कुर्दा कुर्दा धेरै कुर्यो, अब हामी चुप्ला हुँदैनौ भनेर बन्द गर्नुभएको हो। उच्च स्तरीय समिति गठन भयो होइन, धेरै काम आज भइसक्यो। अनि समितिले कति दिन भन्ने केही त्यस्तो आधिकारिक आएको छैन, समिति गठन भएको छ भन्ने छ। अब उसलाई त भूमि व्यवस्था मन्त्रालयले पत्र देला, अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ।
16: केही दिनदेखि बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई जिल्लाका स्थानीय बीच झडप भएपछि सरकारले अध्यागमन समिति गठन गरेको हो। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। संयुक्त ड्रोन र दर्जनौ क्षेपास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आज बिहानसम्म जारी आक्रमणमा किव तथा आसपासका क्षेत्रमा कम्तीमा चारजनाको मृत्यु भएको छ भने 38 जना घाइते भएका छन्। अब खेल खबर। नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोली को उल्लेखनीय सुधार भएको छ। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीपीले सार्वजनिक गरेको वरियतामा 58 स्थान हासिल गरेको हो।
11: सन्तोषी रावल सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिर बाँकेमा स्थापना भएसँगै पहाड़को आस्था तराईसँग जोड़िँदै
0: बाँकेको राप्ती सुनारी गाउँपालिका 4 पर्सनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी
11: बाँकेको राप्ती सुनारी गाउँपालिका 4 पर्सनामा अहिले धार्मिक आस्थाको केन्द्र बन्दै रिपोर्टसँगै सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
22: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
23: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
24: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
22: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
24: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
22: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
23: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँकीको राप्ती सोनारी गाउँपालिका 4 पर्सना अहिले धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रको रूपमा विकास हुन थालेको छ। सल्यानको कुमाक लेक स्थित सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिरको शाखा त्यहाँ स्थापना भएसँगै पहाड़ी जिल्लाको आस्था तराईसँग जोड़िन थालेको छ।
0: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ। सल्यान जिल्लाको कुमाक लेकमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाक मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ।
26: सिद्धकुमाखी मन्दिर भनेको सल्यानको कुमाक गाउँपालिकाको कुमाक लेकको डाँडामा अवस्थित सिद्ध बाबा बस्ने ठाउँलाई हामी सिद्धकुमाखी भन्ने गरेका थियौं र जसरी सल्यानबाट यहाँ बसाइसराई गरेर आउनुहुने सल्यानी, रुकमेली, जाजरकोटी छिमेकी जिल्लाहरूका जो व्यक्तिहरूले सिद्धकुमाखको विषयमा उहाँहरूले जानकार हुनुहुन्थ्यो, यहाँ आइसकेपछि त्यहाँ जान त्यति सम्भव नभएको हुँदा त्यो सहजताको लागि हामीले सिद्धकुमाखी मन्दिरको शाखाको रूपमा हामीले राप्ती सुनारी गाउँपालिका वडा नम्बर 4 पर्सनामा हामीले स्थापना गरेका छौं।
0: मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्धकुमाखी मन्दिरको नाममा चिनिँदै आएको थियो। 4 वर्ष अघि औपचारिक रूपमा दर्ता प्रक्रिया अघि बढ़ाएर सिद्धकुमाखी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ। अहिले मन्दिर परिसरमा जमीन सम्याउने,
3: तारबार गर्ने लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्।
26: 2 बिघा 4 कट्ठा जग्गा हो हामीले यो प्रमाणित गरेको जग्गा, त्यही जग्गा भित्रै भवन पनि छ। त्यसपछि हामीले निर्माण गरेको त अब यो पहाड भयो, अब यो पुरै जङ्गलै जस्तै थियो, खाल्डा खोल्ने खोला थियो, यसलाई पुरेर चाहिँ हामीले यो काम सुरु गर्दैछौँ।
3: सल्यानबाट 2040 सालमा बाँके बसाई सर्नुभएका केशलाल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो, तर अहिले उमेर र दूरीका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरमै मन्दिर स्थापना हुनुले सहज बनाएको उहाँ बताउनुहुन्छ।
4: जहाँसम्म थाहा छ यो कुमाकी देउताको, हाम्रा बाजे बुवाहरूले पूज्ने पनि गर्नुहुन्थ्यो। गाई जसले गाई पालेको छ त्यसले यो कुमाकी देउताहरू असारको महिना मैसुरको महिना पूज्ने, दुईपल्ट पूज्ने गर्ने चलन थियो। अब आजभोलि के भयो भने चाहिँ मान्छेले गाई पनि पाल्न छोडे र यसको महत्व पनि अब जो पुराना मान्छे छन् तिनलाई मात्रै थाहा छ, न यो देउताको थाहा छ यो अहिलेको पछाडिको पिँढीलाई, न त गाई पालेको छ घरमा कसैले पनि। त्यसलाई संरक्षण गर्नको लागि अब यहाँबाट त्यहाँ सल्यान जानु त त्यहाँ गएर पुग्नुभन्दा त यहाँ ल्याएपछि त अब त्यो प्रति आस्था भएका व्यक्तिहरू त धेरै छन्।
3: मन्दिरको क्षेत्रफल करिब 2 बिघा 4 कट्ठा रहेको छ। राप्ती सुनारी, कोहलपुर र खजुरा लगायत स्थानीय तहको सहयोगमा निर्माण कार्य अघि बढ़ाइएको छ। रूकुमबाट आउनुभएका खेमबहादुर मल्ल र सुर्खेतबाट आउनुभएकी चण्डा सार्कीले पनि घर नजिकै मन्दिर बन्ने भएपछि खुशी व्यक्त गर्नुभयो।
5: 2046 सालमा भन्दा पहिला पनि हामी सिद्ध कुमाहीलाई मान्थ्यौं, पहाडमा हुँदा पनि रूकुममा हुँदा पनि सल्यानतिर आउने यताउता जाने गर्थ्यौँ, मान्थ्यौँ र हामीले गाईको धार दुधको धार चढाउने सिद्धको माथिलाई मान्यता गरी आएका हौँ र अहिले हामी आएको यहाँ 35-36 वर्ष भइसक्यो। मनोकामना पूरा होस् भनेर हामीले कुनै वरदान माग्दा कुनै सोचेको पूरा हुन्छ भन्ने हिसाबले हामीले यहाँ नै गर्ने ठिक लागेको हुनाले हामी यहाँ ल्याएको।
6: मेलाको लागि राम्रो छ, यहाँतिर दशैंमा लाग्छ मेला त यहाँ।
3: यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई बसाई सराईसँगै टुट्दै गएको संस्कार र परम्परालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ। पहाड़ी जिल्लाबाट तराई झरेर बसेका समुदायलाई आफ्नै धार्मिक परम्परा र पहिचानसँग जोड़ी राख्न यो शाखा स्थापना गरिएको हो। सल्यान, रूकुम, जाजरकोट लगायतका जिल्लामा पुजिँदै आएको सिद्ध कुमाख बाबाको आस्था अब बाँकेमै पनि विस्तार भएको छ। निशु जोशी, सीआईएन, कृष्ण सारे फिल्म, नेपालगंज, बाँके।
11: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बस्न पानी र झोलिलो पदार्थ बढ़ी खानुपर्ने,
7: पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि सादा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
11: डाक्टरको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
27: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 कामन 1, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
11: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
28: नमस्कार, म सुशीला। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 303 खण्डमा छौं।
2: जल तथा मौसम विज्ञान विभागले हिजो एक विशेष बुलेटिन जारी गर्दै तराईमा हिजो आज र भोलिसम्म तातो हावा अर्थात लू चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। गर्मी मौसममा मानिसको स्वास्थ्यमा कस्तो खालका समस्या देखा पर्लान् अनि त्यसबाट बच्नका लागि कस्तो उपाय अपनाउन सक्छौं, आज हामी हाम्रो पालोमा यही विषयमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झा। तराईमा अबको केही दिन अत्यधिक गर्मी हुने भनेर मौसम पूर्वानुमान महाशाखाले भनेको छ। अत्यधिक गर्मीका समयमा मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने समस्याहरू चाहिँ के हुन सक्छन्?
7: एकदम धेरै गर्मी छ र त्यस्तो गर्मीको अवस्थामा पनि बाहिरी आउटडोर कामहरू बढी गरियो, पसिना धेरै गयो भने डिहाइड्रेटेड भएर मान्छेहरूको किडनी काम नगर्ने, कलेजो चाहिँ फेलियरमा जाने, कार्डियोजेनिक सक हुने, फेन्ट हुने, यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौँ।
2: खास यस्तो समस्या चाहिँ के कारणले हुने गर्छ?
7: तातो वातावरण छ र ह्युमिड छ भने कुनै व्यक्ति त्यस्तो अवस्थामा आउटडोरमा काम गरिरहेछ, भनौँ गर्मीमा काम गरिरहेछ, त्यो गर्मीमा बाहिरी काम गर्दाखेरि पसिना धेरै जान्छ, त्यसले गर्दाखेरि व्यक्तिको के हुन्छ भने मासुहरू फर्किने, पिरौला फर्किने, यी समस्याहरू आउँछ, चक्कर लाग्ने, पसिना धेरै गएपछि मान्छेलाई प्यास बढी लाग्ने, होइन त्यो चाहिँ यदि भनौँ न हामीले हाइड्रेसन मेन्टेन गरेनौँ भने मान्छेलाई चक्कर लागेर कतिपय बेहोस हुने पनि हुन्छ।
2: गर्मीका कारण भएका स्वास्थ्य समस्यामा तत्कालै गर्नुपर्ने कामहरू चाहिँ के छन् नि त्यस्तो अवस्थामा?
7: त्यो अवस्थामा हामीले आफूलाई तातोबाट जोगाएनौ, त्यस्तोमा काम गरिराख्यो भने त्यो पछि हिट एक्जसन स्टेज भन्छ।
2: त्यो भनेको चाहिँ के हो?
7: त्यो भनेको के हो भने पसिना धेरै आएर शरीरभित्र पानीको मात्रा कम भइदिने, टाउकोमा चाहिँ रगतको सञ्चारहरू कम हुने, मुटुको चाल बढेर आउने, व्यक्तिलाई चाहिँ तपाईँको चक्कर लाग्ने, सो यी समस्याहरू चाहिँ बढी देखिन्छ। यदि त्यस्तो अवस्थामा पनि हामीले उहाँलाई चिसो ठाउँ प्रदान गरेनौ, यी त्यस्तै गर्मी भएकै ठाउँमा काम गर्नुभयो भने त्यही पछि नै हुने हो कि त हिट स्ट्रोक भन्छ।
2: हजुर, यहाँले भन्नुभएको हिट स्ट्रोक गर्मीका समयमा तराईमा प्राय जसो हिट स्ट्रोक भयो रे भन्ने खालका खबरहरू चाहिँ बाहिरिरहेका हुन्छन्। हिट स्ट्रोक भनेको के हो र यसबाट बच्न सक्ने उपायहरू चाहिँ के छन्? कस्तो खालको उपाय अपनाउनु पर्छ हामीले?
7: हिट स्ट्रोक भनेको तपाईँको एकदमै यसको चाहिँ भनौँ जटिल रूप भन्छ, जसमा चाहिँ मान्छेको के हुन्छ भने पसिना आउन पनि छोड्छ, मुटुले चाहिँ पर्फ्युजन जुन भनौँ अब त्यो हाम्रो रगतको सञ्चार प्रक्रिया नै अवरुद्ध भए जस्तो हुन्छ, जसले गर्दाखेरि तपाईँको ब्रेनमा पनि कम हुने, मुटुको फङ्सन कम हुने, किडनी मृगौला ड्यामेज हुने, होइन मान्छे बिहोस भएर लड्ने, इन्फेक्सन छैन केही छैन तर ज्वरो 102-103 जस्तो तातो जिउ पुरै बाहिर आउने, यी समस्याहरू के देखिन्छ भने तापक्रमको कारणले जुन इन्भाइरोमेन्टल टेम्परेचर बाहिरी हामीले तापक्रमको कारणले यस्तो अवस्था आउन सक्छ। 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ। 40, 41, 42, 43 पुग्ने भने त अनुमान गरिएको छ नि, त अब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन, त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ, अलिकति पातलो खालको कपडाहरू लाउनुपर्छ, लुज फिटिङ कपडाहरू लाउनुपर्छ, पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ।
2: जस्तो अहिले तराईमा केही समय अत्यधिक गर्मी हुने भनिरहँदाखेरि कतिपय घाममा निस्केर काम गरिनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्यमा असर पार्छ नि पक्कै पनि। यस्तो बेलामा चाहिँ के गर्ने के नगर्ने छोटकरीमा भनिदिनुहोस्।
7: गर्मीमा अब एकदमै गर्मी छ, 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही बेला म आजै यो काम सघाउँछु भन्यो भने त्यो मूर्खता हो, किनभने शरीरलाई असर गरिरहन्छ। तपाईँको 2 घण्टाले गर्दा मृगौला ड्यामेज हुन सक्छ, तपाईँ फेन्ट हुन सक्नुहुन्छ, तपाईँलाई हिट स्ट्रोक हुन सक्छ, तपाईँलाई तुरन्त आइसियूमा भर्ना गर्नुपर्ने हुन सक्छ। त्यो ज्ञान चाहिँ हुनुपर्छ र त्यो ज्ञान हामीले दिन सक्नुपर्छ। गर्मीको बेला चाहिँ आउटडोर वर्कहरू चाहिँ सक्दो नगर्ने, बाहिरी कामकाजहरू नगर्ने, भित्री कामकाज गर्ने, आफूलाई चाहिँ चिसो बनाएर राख्ने, एसी छ भने धेरै राम्रो, फ्यान छ भने राम्रो, अब सबैसँग त एसी हुँदैन, सोचे हामीले छहारी भएको सेड भएको ठाउँमा घर भित्रै बस्यो भने हामीलाई चाहिँ के हुन्छ गर्मी हुँदैन। अर्को चाहिँ पानीको मात्रा अत्याधिक पानी चाहिँ धेरै खाइयो भने तपाईँको जति ह्युमिड इन्भाइरोमेन्ट भए पनि जति स्वेटिङ भए पनि पानीको मात्रा शरीरमा कम हुँदैन।
28: गर्मीका बेलामा प्राय जसो डाक्टरहरूले पानी खान सुझाव दिनुहुन्छ, अत्यधिक पानी खाने, सकेसम्म धेरै पानी खाने, झोलिलो खाने भनेर भनिरहँदाखेरि पानीमा पनि कस्तो खालको पानी चाहिँ स्वास्थ्यको लागि एकदमै धेरै उपयुक्त हुन्छ, जस्तो सादा पानी, जीवनजल पानी अथवा फलफूलको रसहरू, झोलिलो कुराहरू?
7: एउटा कुरा के बुझ्नुहोस् भने सबभन्दा राम्रो भनेको के हो भने फूड बेस्ड फ्युड भन्छ। फूड बेस्ड फ्युड भनेको जस्तो हामीले दालको पानी भन्छौँ, भेजिटेबल सुप भन्छौँ, होइन, तरकारीहरूको जुन रस हुन्छ त्यो भन्छौँ, यो भात पकाउँदाखेरिको माड भन्छौँ, यिनीहरू भनेको हाम्रो शरीरको लागि सबभन्दा फाइदाजनक हो। अर्को भनेको जीवनजल, नामै जीवनजल, ओरल रिहाइड्रेसन सल्युसन जुन भन्छौँ ओआरएस, त्यो भनेको सबभन्दा बेस्ट हो। किनभने पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि सादा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
28: मौसमी विपद वा अन्य कुनै कारणले बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासा भए तपाईँले हामीलाई हाम्रो पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
11: प्रतिपक्ष दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने अडान राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्द गएको छ। मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ र रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069408 9924443 42। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, यूएसजी भिडियो एक्सरे सेवा।
3: नवजात शिशुको सामान्य तथा जटिल जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
3: त्यसो भए

0: उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, आईसीयू र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा पीसीआर सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
2: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-62-310, 0142-62-332, 98-51-20-16-16, 98-43-36-91-94।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: रेडियो पावर घटना विषयको सशक्त संवाद
1: गजेन्द्र थापालेजी म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हस् धन्यवाद, नमस्कार सबै श्रोताहरूलाई। नेपाल बौद्धिक परिषद हो, अहिले बुद्धिजीवी परिषदबाट हामीले बौद्धिक परिषद बनाएका छौँ, त्यति मैले
1: नेपाल बौद्धिक परिषद हामीले यसलाई सच्यायौं। तपाईँ निर्वाचित हुँदै गर्दा त नेपाल बुद्धिजीवी परिषदै थियो गएर?
2: होइन, त्यही अधिवेशनबाट बौद्धिक परिषद बनाएको।
1: ए ल ठिकै छ, यसलाई सच्याइयो। अब खास गरी अध्यक्ष केपी शर्मा ओलीमाथि जो दबाव छ नेतृत्व पुनर्गठनको, उहाँले त नछाड्ने खालको कुरा र एक हिसाबले आफ्नो विरोध गर्नेलाई कारवाही गर्ने खालको धम्कीपूर्ण अभिव्यक्ति दिएको विषय पनि सार्वजनिक भइरहेछ। अब उहाँमाथि कारवाही कि उहाँको राजीनामा, के छ अप्सन?
2: होइन, यो बाहिर अब बैठकमा कस्तो कुराकानी भयो के भयो त्यो हामीले जान्ने कुरा नि भएन, सुन्ने कुरा नि भएन। मिडियामा जे आयो त्यही कुराहरूलाई लिएर विश्लेषण गर्नु पनि कति सान्दर्भिक हुन्छ, कति विषयहरू आउँदाखेरि अलिकता मिडिया कन्जम्सनको हिसाबले आएको हुनसक्छ, कति विषयहरू आउँदाखेरि रियालिटीको हिसाबले आएको हुनसक्छ, पृथक कुरा हुन सक्छन्। त्यस कारणले गर्दाखेरि केपी ओली पार्टी अध्यक्षज्यूले त्यसरी नेकपा एमाले पार्टी बनाउन, पार्टी रूपान्तरण गर्न, पार्टीलाई एकताबद्ध बनाउन भनेर गरिरहेको विषयमा उहाँले त्यसरी धारणा राख्नुहुन्छ, राख्नुभयो भन्ने मलाई चाहिँ त्यति धेरै लाग्दैन।
1: ठीक छ, यो एउटा

0: फाटो रह्यो तर उहाँमाथि राजीनामा हो कि उहाँको राजीनामा हुन्छ कि उहाँलाई कारवाही त मैले तपाईँलाई यो प्रश्न सोधेको सिधा सिधा
1: होइन अब उहाँको राजीनामा भन्ने कुरा त्यो हामीले के भनेका छौँ भन्दा स्वैच्छिक हिसाबले चुनावको परिणाम आइसकेपछि उहाँले नैतिक जिम्मेवारी लिएर पार्टी अध्यक्ष उहाँ हो सबै कुराहरू हो यसलाई चाहिँ जनताले हामीलाई नेकपा एमालेलाई नचिनेर मत नदिएका होइनन् के चिनेर मत नदिएका हुन्
0: हजुर
1: यो म फेरि भन्न चाहन्छु नचिनेर होइन चिनेर मत दिएका नदिएका हुन् अनि त्यति मात्रै होइन हाम्रा नेताहरू समाजमा त्यहाँ जनताको बीचमा नचिनिएर को कारणले गर्दाखेरि हामीले गरेका काम थाहा नपाएको कारणले गर्दाखेरि मतमा आएको होइन त्यो यथार्थलाई बुझेर अहिले पार्टीले पहिलो समीक्षा बैठक भनौँ अथवा सचिवालयको बैठक समीक्षा बैठककै हिसाबले पनि सचिवालयको बैठक बस्दैछ यसमा हामी चाहिँ के भनिरहेका छौँ भन्दा पार्टीको रूपान्तरण गर्नका लागि नेकपा एमाले रूपान्तरित भएर नगएसम्म जनताले मत दिँदा नै के भनेका छन् भने हामीले मत दिएका हौ मन दिएका छैनौँ तिमीहरू रूपान्तरित भएर आऊ भन्ने जनताको चाहना छ अझैसम्म पनि त यतापूर्वक हेरिरहेका छन् नेकपा एमालेकोलाई पार्टीलाई र नेतृत्वलाई हेरिरहेका छन् त्यस कारणले गर्दाखेरि निर्णय आउँदाखेरि पार्टीको सचिवालयले निर्णय गर्दाखेरि त्यो जनमतलाई चाहिँ बुझेर कार्यकर्ताको मतलाई बुझेर निर्णय आउँछ कुन खालको निर्णय आउँछ भन्ने कुरा चाहिँ निर्णय आइसके पछाडि भनौँ तर एउटा विधि प्रक्रियाबाट त्यो निर्णय आउँछ भन्ने कुरा हामी हाम्रो नेतृत्वलाई हामी त्यो हिसाबले हेर्न चाहन्छौँ
0: तर छाटकाट तयारी उहाँको अडानले तपाईँले भने जस्तो अपेक्षा वा आम अपेक्षातिर पार्टी जाने सम्भावना अत्यन्तै छिण्छ उहाँले केन्द्रीय कमिटी डाकेर पेश गर्न खोज्दै हुनुहुन्छ
1: ठिक छ त्यो त वैधानिक विधि नै हो सचिवालयबाट निर्णय गरेर केन्द्रीय कमिटी जाने कुरा त हो तर केपी ओली यस्तो एउटा नेता हो उहाँ एन्टी करेन्ट बग्न सक्ने 180 फर्किन सक्ने कम्युनिस्ट आन्दोलन र नेकपा एमालेको हितका लागि जस्तोसुकै निर्णय गर्न सक्ने नेतृत्व हो त्यस कारणले गर्दाखेरि हामीलाई के विश्वास छ भन्दा सबैभन्दा धेरै नेकपा एमाले बनाउनुपर्छ पदीय हिसाबले टावरिङ पर्सनालिटीको हिसाबले अहिलेसम्मको प्राप्ति र जिम्मेवारीको हिसाबले यो जनता र देशका लागि गरेका कामका हिसाबले नेकपा एमालेको अध्यक्ष केपी ओली नै सबैभन्दा हरेक कुराको हिस्सेदार बढी हिस्सेदार पार्टी अध्यक्ष भएपछि उहाँ नै हो त्यस कारणले गर्दा यो पार्टीलाई राम्रो बनाएर दोस्रो पुस्ता तेस्रो पुस्ता छोरा पुस्ता नाति पुस्तालाई नेकपा एमाले चाहिँ राम्रो बनाएर फेरि पनि जनतालाई सेवा गर्ने ठाउँमा जनताबाट निर्वाचित मतका कारणले गर्दा फेरि राजकीय ठाउँमा गएर नेकपा एमाले व्यक्ति भनिरहेको छैन नेकपा एमाले पार्टी त्यो ठाउँमा गएर योगदान गर्ने ठाउँमा पुर्याउने जिम्मेवारी उहाँको हो त्यस कारणले गर्दा त्यति ठूलो जिम्मेवारी सारा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सन्तुलन विदेश नीति आर्थिक नीति अर्थतन्त्र जनताको जनमत पार्टी नेताको कार्यकर्ताको भावना नेताहरूको लिमिटेसन स्वभाव शैली यी सबै कुराहरू बुझेको कारणले गर्दाखेरि उहाँले त्यो राम्रो खालको नतिजा ल्याउने गरेर केही न केही गर्नुहुन्छ भन्ने कुरा हामी चाहिँ विश्वस्त छौँ
0: तपाईँले भनेको सत्य हो उहाँ एन्टी करेन्ट बग्ने पनि हो उहाँ 180 डिग्री फर्किन पनि सक्नुहुन्छ तर तपाईँको र मेरो आँकडा मिलिरहेको छैन कि 93 को आँकडा भन्छ नि होइन 93 को आँकडा जस्तो भयो तपाईँको र मेरो कुरा त्यो बैठकमै सहभागी नेता खगराज अधिकारी तपाईँ चिन्नुहुन्छ उहाँसँग मैले गरेको एउटा अन्तर्वार्तामा उहाँ यो भन्दै हुनुहुन्छ कि नेतृत्व पुनर्गठनमा सबै सहमत छन् तर अहिले कसैले पनि केपी ओलीको राजीनामै माग्नु भएको छैन बाहिर अनावश्यक हल्ला चलाइयो र राजीनामा माग्नेहरू कारवाही पर्न सक्छन् र हस्ताक्षर अभियान जसले चलाइरहेको छ त्यो पनि अनधिकृत हो कारवाहीको विषय बन्न सक्छ उहाँको चेतावनी यो छ अनि तपाईँको र मेरो आँकडा मिलेन यस आधारमा
1: होइन अब तपाईँले उहाँले भने मैले सुनेको थिएँ तपाईँले इन्टरभ्यू लिएको मान्ने हो भने तपाईँले लिएको उहाँको मुख तपाईँको कान भइसके पछाडि तपाईँ आफै सेकेन्ड मिडिया छैन भन्ने हुँदा उहाँ पार्टी पदाधिकारी पार्टीको सचिवालयमा के बैठकमा कसरी कुरा उठ्यो त्यो सबै उहाँले जान्ने कुरा हो उहाँले भनेको कुरामा मेरो केही भन्नु छैन तर म विशेष महाधिवेशन हस्तक्षेपकर्ताको एउटा अभियानकर्ताको हिसाबले के भन्छु भन्दा नेकपा एमालेको सार्वभौम सबै कम्युनिस्ट पार्टीमा संगठित सदस्य सबैभन्दा ठूलो सार्वभौम हुन्छ नेकपा एमालेको विधानको धारा 73 के उल्लेख गरिएको छ भन्दा त्यो धारामा चाहिँ द्वितीय जिल्ला कमिटी वा महाधिवेशनको बहुमत प्रतिनिधिले हस्ताक्षर गरेर कार्यालयमा बुझाएपछि त्यसको 6 महिनाभित्र चाहिँ विशेष महाधिवेशन बोलाउनु पर्ने भनेर वैधानिक व्यवस्था गरेको छ अनि त्यही विधानमा टेकेर उहाँ सचिव हुने उहाँलाई सचिव किन भन्नुभयो भन्दा त्यही महाधिवेशनबाट निर्वाचित भएर त्यहीँबाट निर्वाचित भए त्यही विधानको धारा अनुसार उहाँ सचिव हुँदा त्यही विधानको अर्को धारा अनुसार गरेको काम चाहिँ कसरी चाहिँ अवैधानिक हुन्छ, त्यस कारणले गर्दा त्यो कति पुग्छ, कसरी पुग्छ, कुन बेला पुग्छ, कसरी प्रक्रिया हुन्छ, त्यो आफ्नो कुरा. तर विधानको धारा टेकेर गरेको काम कसैले कुनै पनि नेताले चुनौती दिन्छ भने उहाँहरूलाई म खुल्ला के भन्न चाहन्छु भन्दा, नेकपा एमालेको एउटा सदस्यदेखि अध्यक्षसम्म विधानभन्दा माथि कोही पनि छैन. यो कुरा चाहिँ म खुल्ला रूपले भन्न चाहन्छु. विधान सङ्गत गरेको कामलाई कसैले चुनौती दिने कुरा चाहिँ नगरे हुन्छ.
0: अनि तपाईँहरूलाई चाहिँ काङ्ग्रेसको रोगले पछ्यायो देउबाई स्टारमा ओलीलाई हटाउन खोज्ने?
1: त्यस्तो होइन. कसैको कति गरे, कसैको यो चाहिँ कस्तो भाष्य क्रिएट गरिरहेछ भन्दा काङ्ग्रेसमा विशेषमा अधिवेशन भयो त्यस कारणले गर्दा एमाले हुने, त्यो तर्कै होइन. त्यो एमालेको विधान अनुसार विधानमा व्यवस्था नभए भए त्यो हुँदैन नि त. काङ्ग्रेसको छुट्टै चिज छ, हाम्रो छुट्टै चिज छ. तर विधानमा किन व्यवस्था गरे भने यस्तै कुनै बेला चाहिन्छ भनेर विधानमा व्यवस्था गरेको. तपाईँलाई स्मरण गराउँ, नत्र भने विधानमा लेखिदिन्थ्यो नि त. त्यो धारा किन लेखियो भन्दा कुनै पनि बेला त्यो चाहिन्छ भनेर राखेको धारा हो नि त विधानमा. त्यस कारणले गर्दा विधानको प्रयोग गर्दाखेरि अन्यथा मान्नुपर्ने कुनै नेता कार्यकर्ताले कसैले छैन, त्यो पढे हुन्छ, ओपन चिज छ.
0: तर हस्ताक्षर पनि सबैले गरिरहेको छैन. तपाईँहरू हस्ताक्षर लिएर गए ठाउँमा कतिपय नेताले फर्काइदिएको विषय आएछ?
1: होइन, कसले के गरे त्यो बाहिर भनेको विषय होइन. त्यस कारणले गर्दा कसले फर्काए, कसले गरे, सबैजना 100% मान्छे कोही कुनै एजेन्डामा सहमत हुँदैनन्, त्यो कुरामा हामी एकदम राम्रो जानकार छौँ. 100% भन्ने चिज कुनै पनि चिजमा हुँदैन, त्यो असम्भव प्राय हुन्छ. थोरै भने पनि टोलरेन्स रहन्छ, अपवाद भने पनि रहन्छ. त्यस कारणले गर्दाखेरि कसले गरे, कसले गरेनन्, त्यो पनि परको विषय हो.
0: तर यदि आवश्यक नै हो, पार्टीलाई बलियो बनाउनु पर्ने जरुरी पनि हो, र तपाईँहरूले जे तर्क गरिरहनु भएको छ त्यो हो भने त हार्दिकताका साथ हस्ताक्षर गर्न तयार हुनुपर्ने हो नि त विशेष महाधिवेशनको मागेर.
1: हो, होइन, अब पार्टी नेताहरूलाई कन्भिन्स गरे. तपाईँलाई एउटा कुरा गरौँ, कुनै बेलामा विशेष महाधिवेशन होइन कि यो 70 वर्ष दुई कार्यकाल यसले पार्टीलाई अलिकति असर गर्छ भनेर हामीले वकालत गरिरहँदा, विधान महाधिवेशन भन्दा अगाडि साउनमा वकालत गरिरहँदा सबै मिडियामा आइरहँदाखेरि के हो भन्दा, सबै नेताहरू यो पक्षमा हुनुहुन्थ्यो, यो रूपान्तरणको पक्षमा हुनुहुन्थ्यो. हामीले त्यो वकालत गरिरहँदा पार्टीलाई यसले ठुलो क्षति पुर्याउँछ, चुनावमा ठुलो क्षति पुर्याउँछ भनिरहँदा कति नेताहरू होइन तपाईँहरू गलत भन्ने नेताहरू अहिले तपाईँहरू सही भनेर आउनु भएको छ. त्यस कारणले गर्दा जसले गलत भनिरहनु भएको छ त्यो तथ्याङ्क र समयक्रममा उहाँहरू पनि यो ठाउँमा हाम्रो ठाउँमा आइपुग्नुहुन्छ. अस्ति नै हामीले कुरा उठाउँदा, साउनमा कुरा उठाउँदा कति नेताहरू त्यो ठाउँमा हुनुहुन्थ्यो. तपाईँ अहिले रूपान्तरणको पक्षमा हुनुभएका नेताहरू कति हुनुहुन्थ्यो त्यतिखेर विधान अधिवेशन भन्दा अगाडि? हामीलाई यो पार्टीलाई चाहिँ हामीले रूपान्तरण गर्नौ, राम्रो गर्नौ भने यहाँ हाम्रो लागि पार्टीको लागि खतरा छ भनेर हामीले विधान अधिवेशन भन्दा अगाडि भनेका हौ. त्यस पछाडि भदौमा त्यो घटना 23-24 भदौको घटना भयो. त्यस पछाडि चुनाव आयो. चुनाव अगाडि नै हामीले पार्टीलाई लेखेर दिएका छौँ, परिचालन कमिटीका संयोजक बादललाई लेखेर दिएका छौँ, हामीले भनेका छौँ. तर हामीले भनेका कुराहरू चाहिँ यहाँ परिणाममा देखिँदै जाने, नेताहरूले नमान्दै जाने, तर परिणाम त केही आयो नि त. नमान्न सक्यो, हामी चाहिँ कमिटी प्रणालीभित्र बसेर भन्यौँ, सिस्टमभित्र बसेर भन्यौँ, लेनिनवादी सङ्गठनका सिद्धान्तलाई मानेर भन्यौँ. त्यो भन्दाखेरि नेताहरूले नमान्दा अहिले त नेताहरू के कन्भिन्स हुनुहुन्छ भन्दा, उहाँहरूले गरेको फोरकास्ट त ठिक रहेछ नि त. अहिले घटनाक्रम आएर भनेको त होइन त. हिजो साउनमा भने 2 वर्ष अगाडिदेखि मिसन 84 ओडका कुरामा हामीले अपोज गरौँ. मिसन 84 नेकपा एमाले एउटा निर्वाचनको लागि बनेको पार्टी होइन. एउटा निर्वाचन सकिएपछि अर्को निर्वाचनको कुरा गर्ने, एउटा चुनाव जितेर हुन्छ? पार्टी भने एउटा चुनावको लागि बनेको पार्टी हो. यो देखेर जनताको मुक्तिका लागि, समृद्धिका लागि, विकासका लागि, हरेक हिसाबले चाहिँ त्यो वर्गीय हिसाबले उत्थान गर्नका लागि बनेको पार्टी. एउटा मात्रै एउटा सरकारमा जाने कुरा, एकचोटि आवधिक कुरा, एकचोटि यो महाधिवेशनको कुरा मात्रै होइन नि त. अहिले नेतृत्व परिवर्तन एकजनाको ठाउँ अर्कोजना मात्रै ल्याउने कुरा हो र? हामीले त 5-6 वटा कुरा भनेका छौँ. के भनेका छौँ भन्दा, नेकपा एमालेको आचरण, व्यवहार, कार्यशैली, नीति, नेतृत्व, संगठन, यो 6 वटा चिजमा पुनर्संरचना हुनुपर्छ. त्यो पुनर्संरचना भइसके पछाडि मात्रै चाहिँ नेकपा एमाले जनतामा जाँदाखेरि कार्यकर्तामा ऊर्जा ल्याउने गरेर अगाडि बढ्नुपर्छ. त्यो भयो भने नेता कार्यकर्ता जनतामा चाहिँ एउटा नयाँ खालको फ्लेभर सहितको जानुपर्छ भन्ने हाम्रो कुराकानी हो. त्यसले मात्रै एमाले चाहिँ फेरि रूपान्तरित भएर जनतामा आयो है, फरक पनि सहितको आयो है भनेर अगाडि जान सकिन्छ भन्ने हाम्रो धारणा हो.
0: तपाईँहरूको धारणा त हो, तर उहाँले त बाटो विगतमा विद्यादेवी भण्डारीलाई रोक्नुभयो, अहिले सदस्यता दिनुभयो. आफू अत्यन्तै कमजोर अवस्थामा पुगे पछाडि बाँसै रहने भने बाँसै रूप जाउँछौ भन्ने पारामा विद्यादेवी भण्डारीलाई अगाडि सारेर आफू डिफेन्सिभ हुँदै हुनुहुन्छ. उहाँ यो बाटो समाउँछ
1: ठिक छ, त्यो पनि त गल्ती रियलाइजेसन हो नि. हिजो साउन 6 गते केन्द्रीय कमिटीबाट चाहिँ संगठित सदस्य अघिल्लो साउनको संगठित सदस्य कायम नगरेको अहिले कायम गरेर उहाँको सदस्यता रिन्यू गर्नु भनेको त भूल सुधार गरेर जानु त हो नि, गल्ती के हो भन्दा मुखले भन्ने किन भन्ने भन्ने हुँदा नि व्यवहारमा गल्ती सच्यो कि सच्येन भन्ने कुरा पनि प्रमुख कुरा रहन्छ। त्यसकारणले अहिले हिजो हामीले भनिरहेको कुरा त अहिले ठिक ठिक हुँदै आएको छ नि त, त्यसकारणले हामी के आशावादी कसैले कल्पना गरेको थियो फेरि सचिन्छ भनेर, फेरि नत्र भने फेरि परिणाम कमजोर भएपछि एक वर्ष पछाडि नि तपाईँसँग फेरि हामी अन्तर्क्रिया गरौँला नि त, स्थानीय तहको र प्रदेशको निर्वाचन पछाडि हामी अन्तर्क्रिया गर्न सक्छौँ। म यही पार्टीमा रहन्छु, यहीँ रहन्छु, किन भन्दा हामी रूपान्तरित गयौँ भने के हुन्छ, मैले त चुनावभन्दा अगाडि पनि यही फागुन 21 को चुनावभन्दा अगाडि पनि भनेको छु, पब्लिकली कति कुरा भनिनँ होला, लेखेर पार्टीलाई दिए होला, यो अवस्था भयो भने पार्टी चाहिँ यहाँ पुग्छ भनेका थियौँ हामीले, अहिले केही ठाउँमा पुगेको छ। अहिले प्रदेश स्थानीय तहको चुनावमा भन्दा अगाडि हामीले पार्टीमा र जनतामा कार्यकर्तामा उत्साहित नहुने हुँदा त्यो हुन्छ, त्यस कारणले गर्दा उहाँहरूले त्यो अहिले तपाईँकै शब्द भन्दा नि हिजो नगर्नुपर्ने काम गरिएछ अब करेक्सन गर्दैछु भन्दा अहिले पनि उहाँहरूलाई यो नगर्नुपर्ने काम गरिएछ भन्ने लाग्दाखेरि करेक्सनको विधिमा आउनु होला, मलाई त एकदम पूर्ण विश्वास छ। पार्टी नेताहरूले डाउन टु अर्थ हेर्न सक्नुहुन्छ, हेर्नुहुन्छ भन्ने कुरा हो, एकजनाले के भन्छ कसो भन्छ भन्ने कुरा होइन, यो जिद्दीको विषय होइन, यो घमण्डीको घमण्डको विषय होइन, यो चाहिँ कसैलाई सक्ने विषय होइन, कुनै व्यक्तिको पक्षको विषय होइन, कुनै व्यक्तिको विपक्षको विषय होइन, आम कम्युनिस्ट आन्दोलन र नेकपा एमाले त्यसको नेतृत्व गरेर जनताको जनमत प्राप्त गरेर चाहिँ देशमा फेरि पहिलाको अवस्थामा फर्किने गरेर काम गर्ने कुराको लागि हामीले यो मार्गचित्रहरू प्रस्तुत गरिरहेका छौँ।
0: ए तर ओली ठिक बाँकी सबै बेठिक अथवा ओली बेठिक बाँकी सबै ठिक पदाधिकारी भन्ने हिजो भाष्य हुन खोजेको छ, यो पनि अतिशयोक्तिपूर्ण छ भन्ने चर्चाहरू छ नि।
1: हो हो, त्यो कोही एकजना ठिक एकजना बेठिक, तर के चाहिँ हो भन्दा मूल नेतृत्व सबैभन्दा बढी जिम्मेवार हुन्छन् हुनुपर्छ, किन भन्दा मूल नेतृत्वको चाहना विपरीत चाहिँ धेरै कुराहरू हुँदैन कम्युनिस्ट पार्टीमा, त्यस कारणले गर्दा सबैभन्दा धेरै अंश मूल नेतृत्वले लिनुपर्छ, त्यस पछाडि अरू नेतृत्वले पनि त्यो तत्त्व पदीय जिम्मेवारी अनुसार मैले कति लिनुपर्छ, म एउटा संगठित सदस्य एउटा जनसङ्गठनको अध्यक्षको हैसियतले मैले बेलामा सुसूचित गरेँ कि गरिनँ, मैले थाहा पाएको कुरा पार्टीलाई भेन्टिलेट गरेँ कि गरिनँ, मैले आफ्नो जिम्मेवारी भएको ठाउँमा पार्टीको हितमा काम गरेँ कि गरिनँ, त्यो अनुसारको जिम्मेवारी मैले पनि लिनुपर्छ र एउटा साधारण सदस्यले पनि लिनुपर्छ पार्टी सदस्यको हिसाबले। तर सबै एकैजना हो भन्ने कुरा त्यो चाहिँ एकदम आग्रह र पूर्वाग्रह राखेर विश्लेषण गर्नु हुँदैन, तर मूल नेतृत्वले सबैभन्दा धेरै लिएर नैतिक जिम्मेवारी लिएर सांगठनिक जिम्मेवारी लिएर गर्ने कुरा चाहिँ फेरि त्यो नै हो कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो कुरा चाहिँ त्यो नै हो।
0: तर तपाईँहरूको अब म त जान्दिनँ है, यो मामिला थाहा छैन, तपाईँले बुझाइदिनुहोस्, बुझाइदिएको भने अझ राम्रो। कम्युनिस्ट पार्टी चल्ने दर्शन सिद्धान्तले चाहिँ क्षमताहरूको केन्द्रीकरण र सामूहिक नेतृत्व भनेको छ क्या होइन सिद्धान्त त, अनि सामूहिक नेतृत्वमा चलेको पार्टीको जिम्मा चाहिँ एउटा व्यक्तिले लिन मिल्छ, अब जस्तो उसलाई छोपर्न मिल्छ?
1: हो, त्यही मैले भने अहिले तपाईँ सामूहिक नेतृत्व भनेरै भने, फर्स्ट नेतृत्वको बढी हुन्छ, त्यही पद अनुसारको सबै नेतृत्वको हुन्छ, कसको कति भागमा पर्ने, मैले भने म एउटा संगठित सदस्य जनसङ्गठन अध्यक्ष जमन्ने भने नि पार्टीको 19 पदाधिकारी हुनुहुन्छ, निर्णय त्यो पदाधिकारी टिमबाट सचिवालयबाट हुन्छ भने अध्यक्षको बढी होला, अरू पनि त रहन्छ, उहाँहरूले अब विषय राख्ने कुरा होला, सहमति होला असहमति होला, त्यहाँ छलफल भयो कि भएन, कुन विधिले निर्णय गरियो के गरियो, त्यहाँ आफ्ना धारणा कसरी राखे, कति कुरा बाहिर आउँछन् कति कुरा बाहिर आउँदैनन्। त्यस कारणले गर्दा यो सामूहिक नेतृत्व सांगठनिक हामी लेनिन्दवादी संगठनात्मक सिद्धान्त मान्दछौँ, छौँ तल्लो कमिटी माथिल्लो कमिटीको अधीनस्थ हुन्छ, के अरे अल्पमत बहुमतको अधीनस्थ हुन्छ, आफ्ना कुराहरू राख्दाखेरि पनि त्यो कमिटी प्रणालीभित्रबाट राख्नुपर्छ, त्यो सबै कुराहरू छन्। तर पनि मूल नेतृत्व सहमत नभइकन त फेरि पनि हुँदैन, त्यस कारणले गर्दाखेरि राम्रो कुरा गरे चाहिँ सबै फलानोले गरे भन्ने, नराम्रो कुरा गरे चाहिँ अरूले गरे भन्ने हुँदैन नि, राम्रो पनि जस लिनुहुन्छ भने नराम्रो जस पनि त लिनु पर्यो, अर्जस पनि लिनु पर्यो, जस पनि लिनु पर्यो, पदीय अनुसार ककलले कति लिनु पर्यो त्यो लिनु पर्यो, त्यो आत्मसमीक्षा हाम्रो आलोचना आत्मालोचना भन्ने यदि नै हुन्छ कम्युनिस्ट पार्टीभित्र, एउटा आलोचना आत्मालोचनाभित्र बसेर मैले गल्ती कमजोरी गरेँ त्यहाँ आत्मालोचित हुनु पर्यो, अर्काले मेरो नजरमा अर्को नेताले तपाईँले यो गल्ती कमजोरी गर्नुभयो भने कमिटी प्रणालीभित्रै आलोचना गर्नु पर्यो, त्यो भइसके पछाडि नै सामूहिक नेतृत्वको कुराकानी हो। तपाईँ हामीले जब जसले भन्यौँ व्यवहारमा त्यहाँ त्यसो भएर हामीले आचरण शैली कार्यशैली भनेका हौ, किन यो कार्यशैलीहरूको कुरा गरिरहेका छौँ भने त्यो कार्यशैलीहरू चाहिँ सुधारिएन भने, आचरण व्यवहार सुधारिएन भने त्यसको कारणले गर्दाखेरि चाहिँ हामीले धेरै कुराहरू चाहिँ फरक तरिकाले प्रस्तुत भइरहेको हामी पाइरहेका छौँ। त्यस कारणले पनि यो सबै कुराहरू सुधार्नुपर्छ भनेर हामी भनिरहेका छौँ।
0: अनि त्यो सुधार्ने बिन्दु र समय चाहिँ तपाईँले अघि संकेत गरेको आउने स्थानीय तह चुनाव, प्रदेश चुनाव भन्दा अगाडि नै, तर कसरी र कोबाट यसको जवाफ चाहियो नि त, त्यो के हो त, कसरी त्यो नेतृत्व रूपान्तरण भनेको के हो, कसरी यसको अलिकति डिटेल बताउनु त।
1: अब यो सबै कुराहरू के देखिन्छ भन्दा हामीले छवटा विधि भन्यौं। विधि प्रणाली भित्र गर्दाखेरि एउटा नैतिकताको आधारले गर्ने कुराहरू सबैभन्दा उच्चतम बिन्दु भनेको चाहिँ के हो भन्दा नैतिकताको विषय चाहिँ प्रमुख कुरा हो, बुझ्नुभयो नि। अनि नैतिक रूपले जिम्मेवार भएर कमिटी प्रणालीभित्रबाट संस्थागत रूपले गर्ने कुरा चाहिँ सबैभन्दा उत्तम विधि हो, बुझ्नु भएन। विभिन्न रायहरू, विभिन्न विषयहरू त कसरी आए भन्दा त ती सबै विषयहरू त कमिटी प्रणालीभित्रै आए नि त। कमिटी प्रणालीभित्रै आएकोमा एउटा अनुशासित तरिकाले नैतिक हिसाबले सल्युसन गर्ने सबैभन्दा राम्रो विधि हो। अर्को त्यस पछाडिको विधि भनेको, दोस्रो विधि भनेको नैतिक हिसाबबाट अर्कोमा गइसकेपछि हाम्रो नेकपा एमालेको विधान नियमावली अनुसारको विधान अनुसार पार्टी निर्वाचन आयोगमा दर्ता भएर विधानहरू प्रस्तुत गरे, त्यो वैधानिक विधि भनेको सचिवालय केन्द्रीय कमिटी विधानसम्मत तरिकाले निकास दिने दोस्रो विधि हो। तेस्रो विधि अब त्यो भन्दा नि पर जाँदाखेरि हर्ली महाधिवेशन, विशेष महाधिवेशन हामीले के भनिरहेका छौँ भन्दा,
0: होइन यो प्रक्रियाको एउटा कुरा हो, मैले तपाईँलाई परिणाम सोधेको, त्यो केन्द्रीय नेतृत्वमा पदाधिकारीहरूमा देखिने अनुहारहरूको टिम कस्तो बनाउने भनेर सोधेको मैले, परिणाम चाहिँ
1: हो ठ्याक्कै तपाईँले त्यहाँ रोक्नु हो, मैले यही भनेको थिएँ। अनि के हो भन्दा हामीले भनेको भन्दा आम संगठित सदस्य पार्टीको सदस्यले चाहिँ भोटिङ गरेर अथवा उनले ओनरसिप लिएर नेतृत्व निर्माण गर्ने कुरा चाहिँ प्रतिनिधिले होइन कि आम कार्यकर्ताले, आम संगठित सदस्यले छानिसके पछाडि नेता को हुने, भोलि निर्वाचन उठ्दाखेरि पनि को उठ्ने र भोलि महाधिवेशनबाट निर्वाचित हुँदाखेरि पनि कसरी हुने भन्दा आम कार्यकर्ताको जनमतबाट चाहिँ प्राप्त गरिसकेपछि ओनरसिप चाहिँ तल सार्वम, हाम्रो विधानमा लेखेको संगठित सदस्य सार्वम हो भने त्यही सार्वम संगठित सदस्यले चुनेको व्यक्तिहरू हुने भन्ने हिसाबले स्थापित गरियो भने नयाँ ट्रेन पनि हुन्छ, पार्टी प्रणालीको नि एउटा विकास हुन्छ र त्यस पछाडि आउँदाखेरि एकजना होइन पाँचजना मान्छेहरू नि अध्यक्षको उम्मेद्वार हुन सक्नुहुन्छ। को हुने भनेर अहिले व्यक्ति यो हुने कि त्यो हुने भनेर अहिले विभाजित गरेर जानुभन्दा एउटा विधि प्रक्रियाबाट गइसके पछाडि अहिले नयाँ संरचना अनुसारको प्रस्तुत भएर गएपछि को आउँछ त्यस पछाडि त्यही हलले, त्यही भेलाले अथवा त्यही सम्मेलनले निर्धारण गर्नुपर्छ भन्ने कुरा चाहिँ।
0: अब तत्काल हेर्दा चाहिँ यो सजिलो बाटो देखिन्न, तपाईँहरूको हस्ताक्षर अभियान अहिले तत्काललाई त स्थगित सकेर यो फेरि चालु हुन्छ कि के हुन्छ?
1: होइन, अब अहिले पार्टीको सचिवालय बैठक बसिरहेको छ, केन्द्रीय कमिटिको बैठक बसिरहेको छ, होइन अब अहिले हामीले अहिले हामी एकदम म व्यक्तिगत रूपमा पनि साह्रै सकारात्मक हिसाबले हेर्छु, पोजिटिभ थिङ्किङले, सकारात्मक सोचले सकारात्मक काम गर्न ऊर्जा दिन्छ, सकारात्मक कामले सकारात्मक परिणाम निकाल्छ भन्ने मान्यता राख्छु म। अहिले के मात्रै भनौँ भन्दा तपाईँले भनेको कुराहरू असत्य होस्, मैले भनेको कुरा सत्य होस् र पार्टीको वैधानिक विधिबाट, सचिवालयबाट, केन्द्रीय कमिटीबाटै यो कुनै ध्रुवीकरण गरेर, यसै त हामी एमाले कमजोर भएको छौँ जनताको जनमतको हिसाबले, त्यसमा पनि ध्रुवीकरण गरेर एकीकृत रूपमा भोइस नआएर अझ कमजोर बनाउने, अझ निराशा बनाउने गरेर नेतृत्वको निर्णय आउँदैन, आउनु हुँदैन। त्यस कारणले गर्दाखेरि यो सकारात्मक हिसाबले नै आउँछ र त्यहाँ पुग्छ। भोलि विशेष महाधिवेशन सिग्नेचर क्याम्पेनिङ गरेर बुझाउनु पर्ने परिस्थिति यहाँ नेताहरूले पुर्याउनुहुन्छ, नेताहरूलाई यो विषय थाहा नभएको विषय, जनताको जनमत, कार्यकर्ताको मनोभावना थाहा नभएको विषय होइन, यही आउँछ। अब सचिवालयको बैठकको निष्कर्षहरू पुरौँ र यो दिशामा निर्णय सबै नेताहरूको एकमाना एकताका साथ आउँछ भन्ने कुरामा म चाहिँ विश्वस्त छु।
0: अन्यथा अप्रिय निर्णयतिर्फै अघि बढ्नुपर्ने हुन सक्छ,
1: त्यो पहिला यो आउँछ, यसैमा आउँछ, पर पुग्दैन भन्ने लाग्छ मलाई।
0: हस्, यहाँको यो महत्वपूर्ण समय सम्वादका लागि धेरै धेरै धन्यवाद।
1: तपाईँको लोकप्रिय रेडियो र तपाईँलाई पनि मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट हार्दिक धन्यवाद, सम्पूर्ण श्रोताहरूलाई पनि मेरो नमस्कार।
2: रेडियो पाव, घटना विषयको सशक्त संवाद।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, Vivo से वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 मेगा।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्षभन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: सूचना
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
7: हुर्केकै गिरिराज चल्ला 150मा?
8: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
9: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
8: विराज किसानको साथी,
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
8: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: दीपक शर्माको शब्द संगीतमा
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: हावाहुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावाहुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
4: ल के को टेन्सन हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
5: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 98 41 82 96 10
3: सूचना
6: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ यस अन्तर्गत लक्षित समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ
3: जिल्ला अस्पताल रामेछाप
7: आइली रात को 9 बजे

0: हजुर को रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल sfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
4: दैनिक ₹197 ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
7: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
7: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
7: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
8: तन्नै पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
9: कतिखेर विदेशको गला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख,
8: त्यही त हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
10: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
11: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
7: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
11: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
7: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेसाप मिर्सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाप मिर्सप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप। पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-7282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के कि नि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904660 9896962998।
3: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो भने धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
11: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
4: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट पाइन्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट पाइन्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: हो र कहाँ अनि सम्पर्क नम्बर
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
5: के तपाईँ कब्जियत पाइल्स फिचर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
6: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
6: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
5: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
6: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
7: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
7: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। निर्वाचन समीक्षा र कार्यविभाजन गर्न बसेको नेकपा एमालेको बैठकले समग्र पार्टी जीवनको वस्तुस्थितिको प्रतिवेदन तयार गर्न उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वमा कार्यदल गठन गरेको छ। कार्यदलमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बागुरु, शंकर पोखरेल, लेखराज भट्ट, छविलाल विश्वकर्मा र सातवटै प्रदेशका इन्चार्ज सहभागी छन्। कार्यदललाई पार्टीको समग्र समीक्षा प्रतिवेदन बुझाउन 1 महिनाको समय सीमा तोकिएको छ। गत सोमबार शुरू भएर आज आइतबार सकिएको बैठकमा नेताहरूको कार्यविभाजन समेत गरिएको छ। नेकपा एमालेको केन्द्रीय कमिटि बैठक असार दोस्रो साता बस्न तय भएको छ। सचिवालय बैठकले असार दोस्रो साता बैठक राख्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ। यसैबीच नेकपा एमाले सरकारका गलत काम कारवाही विरूद्ध भन्न सकिएको बैठकमा नेताहरूको कार्य विभाजन समेत गरिएको छ।

सम्पन्न सचिवालय बैठकले उक्त निर्णय गरेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्यलाई अनलाइन मार्फत गर्दा देखिएका समस्या समाधान गर्न 9 बुधे परिपत्र जारी गरेको छ। नेपाल ब्याङ्कर्स संघको आग्रह अनुसार विभागले पाम प्रणाली लागू भएका सबै भूमि प्रशासन मार्फत कार्यालयहरूलाई रोक्का र फुकुवामा सहजीकरण गर्न उक्त निर्देशन दिएको हो। विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सहित विपक्षी दलहरू नेकपा एमाले नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक एम महरले जानकारी दिनुभएको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनमा 158 पुरूष, 54 महिला, 17 बाल बालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएको प्रहरीको तथ्याङ्क छ। वैशाख महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल दुर्घटनामा परेका छन्। यस्तै जीप, कार र माइक्रो बस गरी 427, बस 101, टेम्पो 282 दुर्घटनामा परेका छन्। 164 ट्रक, ट्याङ्कर, टिप्पर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ। सबैभन्दा धेरै गाड़ी दुर्घटना दिउँसो 12 बजेदेखि राति 12 बजेसम्म भएका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटनामध्ये आधा भन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ 6 गतेको निर्णय अनुसार महाधिवेशनका लागि आवश्यक सांगठनिक र निर्वाचन सम्बन्धी प्रक्रियाहरूको समय सीमा तय गरिएको हो। नेपाली कंग्रेस सुदूरपश्चिम प्रदेशको भेलामा शेरबहादुर देवा पक्षीय नेताहरूले सभापति गगन थापा विरूद्ध आक्रोश पोखेका छन्। आइतबार धनगढ़ीमा आयोजित प्रदेश स्तरीय भेलामा बोल्ने नेताहरूले सभापति थापाले पार्टीभित्र अराजकता र भ्रम फैलाएको भन्दै आगामी 15 महाधिवेशनमा उहाँलाई ठेगान लगाउने खुल्ला चेतावनी दिएका हुन्। कञ्चनपुर कंग्रेसका सभापति पदम बोगटीले सभापति गगन थापालाई लक्षित गर्दै आगामी महाधिवेशनमा बदला लिने चेतावनी दिनुभयो। सरकारी निकायले एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाइएका खानेपानीको पाइप लाइनमा एक वर्षमै 6.5 करोड़ रूपियाँभन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6.59 करोड़ रूपियाँ बराबरको क्षति भएको पाइएको हो। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागको उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रदीपा रावलको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23.70 करोड़ बढ़ी रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ। महालेखाले खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23.77 करोड़ बराबर रोयल्टी तत्काल असुल गर्न निर्देशन दिएको हो। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः बन्द गरेको छ। गएको शुक्रबार प्रहरी प्रशासन र राजनैतिक दलहरूसँग सहमति भएपछि करिडोर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली करिडोर बन्द गरेको जानकारी गराएको। गाउँपालिकामा भएको लुटपाट र कुटपिटका घटनामा प्रशासनले चासो नै देखाएको क्लबको आरोप छ। नेपाल रेड क्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीको आयोजनामा सिन्धुली आँखा उपचार केन्द्रमा सञ्चालित 2 दिने निशुल्क

प्रतिक्रिया बिन्दु शल्यक्रिया शिविर मार्फत 94 जना बिरामीको सफल शल्यक्रिया सम्पन्न गरिएको छ। ग्रामीण भेगका विपन्न तथा दृष्टि समस्याबाट पीड़ित नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। रौतहट र सिन्धुलीको सीमा स्थित बागमती नदी किनारमा दुईजनाको शव भेटिएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका 9 बस्तीपुर घर भएका 18 वर्षीय रोहित महतो र लालबन्दी छ ढुकढुकी एफएम टोल बस्ने 20 वर्षीय गणेश महतो छन्। जेठ 9 घरबाट घुम्न गएका उनीहरूको शव बागमती किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिनुभएको छ। नदी तर्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डीएसपी राईले जानकारी दिनुभएको छ। सँगै गएका 3 जना सकुशल फर्किएका छनृ।

र सिन्धुली स्थित सुनकोशी नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको सुनकोशी गाउँपालिका चार घर भई हाल सुनकोशी तीन बुहोरी टार बस्ने 9 वर्षीय सफल फुलामी मगर र सुनकोशी गाउँपालिका पाँच बन्दीपुर घर भई हाल बुहोरी टार बस्ने 10 वर्षीय युकेश पिकको नदीमा डुबेर मृत्यु भएको मगरलाई नुहाएको ठाउँबाट करिब 150 मिटर पूर्वमा सुनकोशी नदीको किनारामा मृत फेला पारिएको र बिकको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उद्धार गरिएको सिन्धुली प्रहरीले जनाएको छ। उनीहरूलाई आज दिउँसो करिब 3 बजे सिन्धुलीको सुनकोशी गाउँपालिका पाँच स्थित सुनकोशी नदीमा नुहाउने क्रममा नदीले बगाएको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ। दुई बालक नुहाउने क्रममा बेपत्ता भएपछि प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुरकोट सिन्धुलीबाट उद्धार सामग्री सहितको टोली परिचालन गरिएको थियो।

Hazırlıklı Avaz, Hazırlıklı Saat Yuhu, Hazırlıklı Radio XAD Tablet Megahertz, Namaskar. Hazırlıklı Radio XAD Tablet Megahertz, Kuru Ratri Kalim Trastiti, Karikram SMS, Dohuriko Farkhama Rahanu Bhaika, Vastanu Bhaika, Tapai Tamam, Tamam Adarani, Srota Manarama. राज्यकालीन लोक संगीतका विवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु म कार्यक्रम प्रस्तुत तपाईँको मिटुको डुकडुकी भर्खर 14/15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पालि आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस देहुरी अनि यताको साथी दिनसम्म राति 10 बजेको हजुरका मुख्य मुख्य समाचारपछि लगभग रहन्छौँ 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौँ अनि साथसाथै तपाईँले पठाउनुभएका लेख रचनाहरू वाचन गर्छौँ अनि साथसाथै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहुन पनि अनुरोध गर्न चाहन्छु पनि भन्न चाहे 10:17 गइसकेको छ यो बेला तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ विभिन्न ठाउँमा रहेर भन्ने आशा छ सुनेर साथ दिनुहुन अनुरोध गर्न चाहन्छु होइन अब प्राय जसो यो रातको समयमा बिहानदेखि काम गर्दा गर्दै थकाइ लाग्छ होइन अनि साथसाथै पीर चिन्ताहरू हुन्छ त्यो लागेको थकाए पीर चिन्ता व्यथहरूलाई बोलाउने कोसिस हामी गर्नेछौँ पनि भन्न चाहन्छौँ भने लोकगीत सङ्गीतको संरक्षण सम्वर्धन पनि हामी गर्नेछौँ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु माया गरेर साथ दिनुहुन पनि अनुरोध गर्न चाहन्छु भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु तपाईँको माझमा मिठो एउटा गीत राखेर त्यसपछि आउनेछु म कुराकानी गर्नको लागि तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि भाग्यमै छौ भने होइन यति बेला तपाईँको माझमा गीत

भाग्यमय छौ रामजी खाँडाले टिकापुनको सुमधुर आवाज नै तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराज छु, साथमा तपाईँ हुनुहुन्छ, त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको साथै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि लगभग रहन्छौ 11 बजेसम्म। तपाईँले पठाउनुभएका मेसेजहरू वाचनहुन्छन् भने साथमा रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू पनि तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौ। लेख रचनाहरू केही लेख्नु भएको छ भने पठाउन सक्नुहुन्छ, वाचन गर्ने प्रयास म गर्नेछु है। पनि भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु। शुरूआतमा रमन मोक्तान तामाङ हुनुहुन्छ, हेलो दाई रात्रिकालीन नमस्ते लसुफिया फुल्ला भन्नुहुन्छ भोजपुरे जेन्जी भोजपुर घर भइहाल्छ सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। अनि सम्झनु पर्दाखेरि भोजपुरमा हुने घर परिवारमा धेरै सम्झना अनि साथीहरूमा मन्त्री आखा राई, आकाश राई, सुरज राई तुम्छा, बोबी श्रीष्मगर, राजविरही काइला, वरुण चञ्चले राई, अमृता मोक्तान, सपना तामाङ मोक्तान, भूमिका राई, फुचेम कला कुलुङ, दिया लिम्बु आङ बुहाङ, त्यस्तै गरेर सरू छेत्री, सानु कमला, त्यस्तै राईनी राजकला, रञ्जना बहिङ राई, अनिता गदाल अनि लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मुना राई लिम्बु हुनुहुन्छ, धनकुटाबाट कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा भन्दैछ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर प्रकाश के सुन्नुहुन्छ त है, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। नमस्ते, कार्यक्रम सुन्दैछु, खाना खानुभयो, कति बेला कार्यक्रम आउँछ भनेर ड्युटी सकेर रुममा बसेर सुनिराखेको छु है दाई भन्नुहुन्छ। नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ, खै अन्त थाहा भएन, यता चाहिँ गर्मी छ पनि भन्न चाहन्छु, गर्मी महसुस भइराखेको छ। लाउँथे माया घातै घात भयो भन्ने गीत राखिदिनुहोस् है भन्नुहुन्छ। लास्टमा राख्नुभयो तपाईँले हिजो भन्दै हुनुहुन्छ रोजाइको गीत, जिउस राख्न त राखेन प्रकाशजी, यसमा चाहिँ चित्त बुझाउनुपर्छ जस्तो लाग्छ। तपाईँले केही नपाउनु र केही पाएर पनि होइन, त्यसमा चाहिँ सन्तोक हुनुपर्छ जस्तो लाग्छ होइन, पाउनु त भनी भन्ने हुन्छ कि नपाएकै राम्रो त्योभन्दा त भन्ने हो भने त अब खै कहिलेकाहीँ भनिन्छ नि भाग्यमा आएको चिज पनि केही कारणले अर्काको हुनसक्छ अरे कि होइन, जान सक्छ अरे। कल्पना साम्पाङ हुनुहुन्छ, मामखान वैदाई भन्नुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। चिने नचिने, सम्झने बिर्सने, माया गर्ने घृणा गर्ने, सबैमा सम्झना बिर्सना होइन सम्झना छ भन्नुहुन्छ। दिनभरि कता जानुभयो भन्नुहुन्छ प्रकाशजीले, त्यही हजुर शर्मिला आयो हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। उहाँले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सुमिलीबाट रिया योगी, साथीहरूमा जानुका आयो, सूचना योगी, निस्ना बराल, साई राकुर, उर्मिला दियालीलगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। यो रातको समयमा मिठा मिठा रमाइला कुराकानी भइरहेका छन् होला, खाना खायौ त, खाका होइन कि खाएको छैनौ, मेरो याद आयो त, के आएको छैन, तिमीले त सम्झि नै छाड्यो भन्दै गफ हुँदैछन् होला, माया प्रेमका कुराकानी होइन। त्यसमाथि पनि अब यो भनौँ न, अब भर्खर भर्खर विवाह गरेका जोडाजोडी त अब मलमास छ क्या अरे होइन, कुराहरू अब धेरै गर्नु थियो त्यतातिर पनि नजाउँ मैले अनौठो अनौठो कुराहरू मनमा आइरहेको हुन्छ भन्न मन लाग्छ। त्यसपछि ठिक छ, जस कुराकानी हुँदैछ होला भन्न खोजेको, रमाइलो खाना खायो कि नै होइन, मिस गरिरहेकी छौ कि छैनौ, अथवा मिस गरेका छ होइन, सम्झिराखेको छौ कि छैनौ, कतिको सम्झिन्छ, सम्झिनै छोड्यौ होइन, बिर्सिन बिर्सिहाल्यौ पो, अथवा खै के कसो सम्झिनु पर्दैन, फोन गर्नु पर्दैन, मेसेज गर्नु पर्दैन, यस्तो यस्तो कुराहरू भइरहेका छन् कि भन्न खोजेको हो। कल्पनामै भयो नि होइन, भन्छु भनेकै डुब्छु भनेको, यस्तो यस्तो गीतको याद आइराखेको छ। कहिलेकाहीँ म आफै कल्पनामा डुब्ने गरेको हुन्छ। यस्तै यति बेला भान्तु आजन हुनुहुन्छ, धनकुटाबाट सुन्दैछु भन्नुहुन्छ, आज मिल्छ भने डाँडा गरे साइडी भन्ने गीत राखिदिनु सुन्नुहुन्छ, डाँडा घरे साइडी है, ठिक छ, राख्ने कोसिस म गरौँला पनि भन्न चाहन्छु। मेसेजहरू पठाइराख्नु भएको छ, खुसी लाग्छ। एमओ इजरायल हुनुहुन्छ, माया गर्दा जीवन साथी हुनै पर्छ कसले भन्छ, माया गर्दा जीवन साथी हुनै पर्छ कसले भन्छ, एक्ला एक्लै एकान्तमा रुनै पर्छ कसले भन्छ, माया गर्दा जीवन साथी हुनै पर्छ कसले भन्छ, एक्ला एक्लै एकान्तमा रुनै पर्छ कसले भन्छ,
जब जब माया बस्छन् तब तब शङ्काय शङ्का जब जब माया बस्छ तब तब शङ्काय शङ्का चास्किँदै उसको तस्विर छुनै पर्छ कसले भन्छ झस्किँदै उसको तस्विर छुनै पर्छ कसले भन्छ पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो मर्छु भन्दै आँसुले मुहार धुनै पर्छ कसले भन्छ मर्छु भन्दै आँसुले मुहार धुनै पर्छ कसले भन्छ माया गर्नु गल्ती होइन धोका दिनु गल्ती होला माया गर्नु गल्ती होइन धोका दिनु गल्ती होला माया गरी सधैँभरि जिउनै पर्छ कसले भन्छ माया गरी सधैँभरि जिउनै पर्छ कसले भन्छ जब जब माया बस्छ तब तब शङ्कै शङ्का जसकले उसको तस्विर छुनै पर्छ कसले भन्छ माया गर्दा जीवन साथी हुनै पर्छ कसले भन्छ एक्ला एक्लै एकान्तमा रुनै पर्छ कसले भन्छ नमस्ते दाई कार्यक्रम सुन्दैछ एसएमएस थ्योरी एम उज्रेल हो जिरीबाट भन्दिनुहुन्छ यो लेखको लागि पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भो मलाई चाहिएन त्यो माया जब पाउनु नै छैन भने माया किन चाहियो र आखिर रुनु पर्छ भने त्यो माया किन चाहियो र माया खुसी हुनको लागि लाउने हो कि दुखी हुनको लागि लाउने हो कसैसँग प्रेम गर्दा होइन होइन कसैलाई माया गर्दा अनि त्यसपछि उसलाई पाउनु पर्छ भनेर होइन त माया गर्ने हो नि होइन र त्यस्तो लाग्छ नत्र यो मुटु दिमाग तडपिएर पल पल सम्झेर होइन पल पल भनौँ न पल पल सम्झेर गरेका कुरा होइन थाहा हुन्न कि त्यो कारणले कसो गरे के भयो कसो भयो न रुन सकिन्छ न हाँस्न सकिन्छ होइन माया गरिसकेपछि जब धोका धोका नभनौँ समयको खेल भनौँ जब अलग हुन्छ होइन त्यसपछि अनि पाउनु नै पर्छ भन्ने हुन्छ र पाउनु मात्र माया होइन भनेर चाहिँ भनिँदैन पाउनु नै पर्छ भनेर माया गरिन्छ जोडबल गरिन्छ उसलाई सर्वस्व ठानिन्छ उनै मेरो जिन्दगी हो भनिन्छ सारा सपना बुनिन्छ उसँगै जिन्दगी बिताउने उसँगै साना साना होइन भनौँ न नानी बाबुहरू होइन जन्माउने हुर्काउने खेलाउने हजुरबा हजुरआमा भइसकेपछि आफ्ना नाति पनातिहरूलाई माया प्रेमका कुराकानी सुनाउने भनेर एउटासँग माया प्रेम गाँसिन्छ जस्तो लाग्छ बस्छ उनै हो सर्वस्व भनेर अनि माया पाउनै पर्छ भनिन्छ अब बल कसले कति गर्यो भन्ने कसले कति समर्पण गर्यो भन्ने एउटाले भो माया लाउँदिन भनेर पछि हट्न चाहन्छ भने अर्कोले बुझाउन कति कोसिस गर्यो म पनि तिम्रै हुँ होइन तिमी मेरै हुनुपर्छ भनेर कति आँट गर्यो भन्ने आँट कति गर्यो साहस कति गर्यो मेरै हुनुपर्छ तिमी भन्यो होइन त जब गए जा आए गए बस नगए आए आइजा जति भने पनि पाउँछ भन्ने स्थिति हो भने जो माया जसले माया गरेको हुन्छ सर्वस्व ठानेर होइन सारा जिन्दगी उसैसँग बिताउने गरेर होइन त्यो स्थितिबाट गइसकेपछि जब छुट्छ नि त्यसपछि रुन पनि सकिँदैन हाँस्न पनि सकिँदैन मनभित्र यति पोल्छ यति दुख्छ यति हुन्छ त्यसपछि के मात्र हुन्छ कसो कसो मात्र हुन्छ होइन त्यो पिएर त्यो भनौँ न ठाउँ हुन्न अनि त्यो नभइसकेपछि त्यस्तो माया किन बस्न होइन
अनिशा सिंह अर्चना कन्दिमा दिदी भूमिका राई सरिता राई सुनिता कार्की मीडिया प्रेमी राजकला राईनी कोपिला चामिंग राई बेलिया छामी रीता राई रोदन मनीषा मनु संध्या थामी सुनिया सुनिया सरिता आयो अंजिता मल्ल ठकुरी जोया थापा मगर मुनाया भण्डारी दाईका हेल अभिमान लगायत सबैमा सञ्जना माया छाई भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नुहुन्छ है यस्तो लाग्छ है हामीजीरजी लेख चाहिँ राम्रो छ तपाईँको तर म भनिहाल्छु मेरो बानी त्यो छ है प्राय जस्तो व्याख्या गरिहाल्छु माया खुसी हुनको लागि गर्ने हो जस्तो लाग्छ दुःख पाउनको लागि त यहाँ धेरै चिजहरू छन् कसैलाई सर्वस्व आफ्नो सर्वस्व सुम्पिने कसैलाई होइन आफ्नै सर्वस्व ठान्ने भनेको जो पाए त्यसलाई भनिँदैन हो जो पाए त्यसलाई ठानिँदैन होइन जोसँग पनि समय जिन्दगी बिताउने यो त मेरै हो भन्नलाई भन्दै हिँड्न सकिन्न एकजना हो जस्तो लाग्छ होइन त्यही हो प्रयास कसले कति गरे कसले कति बुझे भन्नेमा भर पर्छ जस्तो लाग्छ कसले बल गर्यो कसले साहस गर्यो कसले मेरै हुनुपर्छ भनेर कति यो गर्यो भन्नेमा भर पर्छ जस्तो लाग्छ जब समर्पण हुन्छ नि दुवैमा तिमी मेरै हुनुपर्छ है मेरो भाइ कसैको हुनुपर्छ जब विश्वास हुन्छ नि सुरुवातदेखि होइन जब विश्वास टुट्छ नि त्यसपछि हो क्या त्यसपछि होइन पास्थरको मिक्लाङचुङ दुई घर भइहाल्छ बिरानो देश कतारबाट कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ निर्दोष क्षेम निर्दोष हुनुहुन्छ घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ समीक्षा जोशी अङ्किता सुनवार दिल्ली खिरिया लिम्बुनी पबिना रुबिना थामी त्यस्तै कमला अनिम अभागी सिर्जना फुचे संस्कृति लामा माया राई त्यस्तै गरेर चामलिङ जुनिता राई पूर्वली खुसीमा मतपया राई अनिता कनुषा सुनार कल्पना छेत्री सरिता एक्थमा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ हिराबहादुर लगाई हुनुहुन्छ गुड नाइट श्री सर कार्यक्रम बुटवलदेखि सुन्दैछ है भन्नुहुन्छ साथी सोना अवसरा रमित त्यस्तै गरेर र होइन रमिता श्रेष्ठ सबैमा सम्झना माया शुभरात्री छ भन्नुहुन्छ यहाँहरूलाई थाहा छ कि छैन बुटवलमा हाम्रो हिराबहादुर लगाईजीको पसल पनि रहेको छ है इलेक्ट्रोनिक पसल निर्माण पसल पनि रहेको छ यसो बुटवलतिर घुम्न जानुभएको छ भने पस्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ स्वरूप किसिम हुन्छ बक्सर नगरपालिका आठको मान्छे आल्छ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सम्झना सबैमा माया छ भन्नुहुन्छ घरमा हुनुहुन्छ श्रीमती छोरा उहाँहरूलाई सम्झिराखेको छु भन्नुहुन्छ प्रनिल मोक्तान हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भक्तहरूबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ राज कालीकोटे हुनुहुन्छ कार्यक्रम सुन्दैछ है झापाली र राज कालीकोटे वृद्धामो र झापा घर भयो अहिले युएईबाट भन्नुहुन्छ प्याकुली गीता निश्चल निस्मा लिम्बु देवेन्द्र दाहाल जिनु बान्तुवा भावना चामलिङ अलिसा लिम्बु घाल रिनु त्यस्तै दिलु याम्फु राई फुच्छ संस्कृति लामा निशा बान्तुवा धनु गजमेर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ मलाई त्यो बेला माया खटकाल हुन निष्ठक रूपमा हेरिराख्नु भएको छ मलाई विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु पनि भन्न चाहे केही कुराहरू मैले गरिरहेको छु माया प्रेमका कुराहरू मैले गरिरहेको हुन्छ है प्राय जसो पनि भन्न चाहे मुना भण्डारी हुनुहुन्छ लु दाई नमस्ते के छ खबर सञ्चन हुन्छ घर सिन्धुली आज काठमाडौँबाट कार्यक्रम सुन्दैछु सबैमा सम्झना माया छ है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै विनोद भुजेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ उहाँले पनि टिकटकबाट हेर्दै हुनुहुन्छ मलेसियाबाट उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु हजुरको रेडियो सामाजिक भनौँ न रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो रहेको छ वर्ल्ड फर्मल भयो माफी माग्न चाहन्छु दुर्गेश हुनुहुन्छ सिन्धुली गोलन्जर दुईबाट दुर्गेश परियारहरू हाल चाहिँ काठमाडौँतिर छु सम्झना सबैमा भन्न चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै माया खड्का हुनुहुन्छ मलाई मास कतिको लागेको छ भन्नुहुन्छ त्यो त अब भर्खर नभए विवाह गर्ने जोडीलाई थाहा हुन्छ हामीलाई के थाहा रहेन माया यो रातको बेलामा यसरी म नबकाउन नबकाउनुहोस् प्लिज भन्दैनुहुन्छ है माया खड्का बिछोटको कथा छ कि क्या मायाजी भन्नुहोस् न है सुनाउनुहोस् न सुन्न मन लागेको छ मलाई ठिक छ यति बेला म गीततर्फ लाग्छु तपाईँकोमा आज म एउटा गीत राख्न चाहन्छु त्यसपछि म आउँछु रातको समयमा भन्ने हुन्न के मायाजी रातको समयमा होस् अथवा दिउँसोको समयमा होस् हर पल हर क्षण
होइन जोसँग माया बसेको हुन्छ, होइन जसलाई आफ्नो सर्वस्व ठानेको हुन्छ अनि जोसँग जिन्दगीसँगै बिताउने भनेर कल्पना गरेको हुन्छ, तब एउटा एक्सपेक्टेसन हुन्छ नि त होइन माया गरिसकेपछि त, होइन विभिन्न आशा हुन्छ नि त, अपेक्षा हुन्छ जस्तो लाग्छ, अनि त्यो नभइसकेपछि मन टुट्ने, होइन रुन पनि हाँस्न पनि सक्दैन, रुन पनि सक्दैन क्या, होइन अनि थाहा नदिकन कसैलाई राति सिरानी भिजाउनु पर्छ, त्यो अवस्थामा भइसकेपछि त्यो माया लागेको काम छैन जस्तो लाग्छ, होइन त्यो माया नलाउनु क्या है जस्तो लाग्छ। यति बेला म डाँडा गरेछ अहिले स्वरूप प्रसाद सर लक्ष्मी मल्लको सुमधुर आवाजमा गीत यति बेलासम्म राख्न चाहन्छु।

डाँडाघर साईले स्वरूप राचार्य लक्ष्मी मल्लको सुमधुर आवाजमा गीत तपाईँको माझमा राखे। कार्यक्रम समाज दोहोरियाँ भइराखेको छ। आवाजमा म श्रीराजमा छु पनि मन चाहे। रातको समय छ 10:46 गइसकेको छ। मैले सधैँ भन्ने गरेको छु तर भने जस्तो जिन्दगी सहज जाँदैन जस्तो लाग्छ। भने जस्तो जिन्दगी हुँदैन। भने जस्तो जिन्दगी सहज रूपमा गइदियो भने त अच्छा एकदम राम्रो हुन्छ जिन्दगी, तर हुँदैन कि। एकजनाले मरिहत्ते मात्र गरेर पनि हुँदैन, एकजनाले सपना बुनेर पनि हुँदैन। जब घर बनाउनु पर्नेछ, महल ठडाउनु पर्नेछ भने दुईजना मिलेर होइन सपना बुन्यो भने यसो गरौँ उसो गरौँ भनेर सरसल्लाह सुझावका अनुसार अगाडि बढ्यो भने पक्कै पनि त्यो माया पूर्ण पनि हुन्छ, घर पनि बन्छ, महल ठडिन्छ, होइन सम्बन्धमा दिगोपना पनि छाउँछ। तर एकजना लागि परेको छ अर्को होइन। कार्यक्रम एसएमएस दोहोरी हप्ताको सातै दिन आउँछ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौँ लगभग 11 बजेसम्म। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गरिरहेको छु भने रोजाइका भाकाहरू पनि राख्ने प्रयास गरिरहेको छु पनि भन्न चाहन्छु। रातको समय छ 10:47 गइसकेको छ। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। माया पनि हुनुहुन्छ, नमस्ते दाई हजुर, कार्यक्रम हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। मलाई विशेष रूपमा धन्यवाद दिन चाहे। रुदा रुदा आँसु सकियो भन्नुहुन्छ माया खड्का। त्यही त कोठा बन्द गरेर आवाज नआउने गरेर होइन कसैले थाहा नपाउने गरेर आँसु यसै सिरकभित्र गुटुमुटु परेर आँसु झार्नुपर्छ। अनि त्यसपछि जब सिरक सिरानी बुझ्छ त्यसपछि थाहा हुन्छ। त्यसपछि पनि मन रोइराखेको हुन्छ, आँसु झरिरहिराखेको हुन्छ, तर सिरक सिरानी भिजेर कति बेला त्यो लुथ्रुक्क हुन्छ त्यो थाहा हुँदैन है। माया यस्तो त्यस्तै गरेर त्यति बेला म्यासेज पठाउनु भएको छ। जुन बान्त हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, निता योग्य हुनुहुन्छ, कति मिठो भइस छ दादा हजुर भन्नुहुन्छ, गर्दैछ है साइप्रसबाट, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै माया खड्का हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर म्यासेजहरू केही छन् भने म वाचन गरिरहेको छु होइन, प्राप्त म्यासेजहरू भनौँ न। आयुष फेरि हुनुहुन्छ, नमस्कार दाई, हेर्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ। गोपाल बस्नेत हुनुहुन्छ, हेलो दाई नमस्ते, म पनि हेर्दैछु है घर सिन्धुली बितिजोर हाल्छी कतारबाट। गोपाल बस्नेत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। धेरै मन होइन नबहका रुन सक्नुहुन्छ फेरि बिछोडमा परेका व्यक्तिहरू जस्तो लाग्छ। विनोद बरुवाल हुनुहुन्छ, सालुबाट सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ। यो मन नबहकाउने भन्दा पनि कहिले काहीँ यस्तो लाग्छ कि होइन, यस्तो सोचिन्छ कि बामालाई त्यति ख्याल गरिन्न, बामाको बारेमा त्यति सोचेको हुँदैन, त्यति ख्याल गरेको हुँदैन, त्यति वास्ता गरेको हुँदैन। तर जिन्दगीमा जो व्यक्ति आएको हुन्छ नि उसको बारेमा एक एक प्रश्नहरू सोधेको हुन्छ, एक एक के खायो, के लायो, कहाँ गयो, कस्तो छ, के गर्दैछौ, ख्याल गर न, यो गर न, होइन। तर बाबाआमालाई त्यो कुराहरू भनिँदैन, सोधिँदैन, ख्याल गर्नुभयो होइन, कता जाँदै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, यो कुरामा ध्यान दिनुहोस् न है भनेर। माया कोही व्यक्ति जब जिन्दगीमा प्रवेश हुन्छ नि। सुनिता कुलुङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि शङ्खा सभाबाट आज मलाई खेम सेन्चुरीको तिमी पर नहुनु गीत राखिदिनुहोस् त भन्नुहुन्छ। लभ यु छोरा हेल्सन कुलुङ, त्यस्तै गरेर घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ। बुनु फुची एमकला कुलुङ, निशी रोमन मुक्तन तामाङ, जीवन पवेन, नानाहरू सुनु सुनिता राई, अनि उनिसा तामाङ, सपना तामाङ मुक्तान, त्यस्तै दिल्सा राई, सुमिता याखा, लिम्बु खिम, राज गले मगर, त्यस्तै गरेर भाइ निमा शेर्पा, प्यारो दाई रूप अरुण सञ्चली, अनि ढकाल धर्मराज, आकाश राई, आशिष नन बस्नेत लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ। त्यस्तै श्रीधर श्रीधर सरी है त्यही बेलामा बाले पढ त भन्नुभएको थियो,
पुस्तक पढ़े श्रीधर पौड़े इंडिया घर नेपाल घर से अर्घ खाची सब में संजना माया वहां विशेष रूप में धन्यवाद बाबू पढ़् पर्च कत मन नबहका भन्दाखेरि अब गुच्चा खेल्न हिँड्नु सकेपछि यस्तो हुन्छ. नमस्कार है माया खड्का कपिल वस्तुदेखि सुन्दैछु कार्यक्रम निरन्तर सुन्ने मान्छे. आज खेम सेन्चुरी अनि विष्णु माझीको खुसीको के अर्थ भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ. मिठा आवाजको धनी हजुर अनि सबैमा मिठो सम्झना माया छ भन्नुहुन्छ. हिरा बहादुर लगाई हुनुहुन्छ कतै हाम्रो जिन्दगी. मानिसको जीवन धेरै लामो जस्तो लाग्छ तर वास्तवमा हेर्ने भने यो जिन्दगी त साह्रै छोटो रहेछ. मानव औसत जीवन 80 वर्ष, त्यसमध्ये आधा समय त निधाउँदै बित्छ, बाँकी रह्यो 40 वर्ष. त्यसको पनि आधा समय बालापनको अज्ञानता र बुढेसकालको कमजोरीमै सकिन्छ, बाँकी रह्यो 20 वर्ष. अब ती 20 वर्ष पनि कहाँ हाम्रो हुन्छ र? कहिले गरिबीको पीड़ा, कहिले परिवारको जिम्मेवारी, कहिले पढ़ाईको तनाव, कहिले रोजगारीको संघर्ष, कहिले ऋणको बोझ, कहिले आफन्तलाई खुशी राख्ने बाध्यता. मानिस बाहिरबाट मुस्कुराइरहेको देखिन्छ तर भित्रभित्र कति राहत आँसु लुकाएर बिताइरहेको हुन्छ त्यो कसैले देख्दैन. कोही दुई छाक खाना जुटाउन संघर्ष गर्दैछ, कोही बाबुआमाको औषधि किन्ने चिन्तामा छ, कोही आफ्ना सपना मारेर परिवार बचाइरहेको हुन्छ. पक्कै पनि राबहादुर चाहिँ जिन्दगी यस्तो छ हेर्नुहोस् न होइन, यसरी चल्दैछ भनिन्छ नि. हामी त्यही भएर प्राय जसो व्यक्तिहरूले होइन भन्ने गर्नुहुन्छ जिन्दगी भोलि के हुन्छ त्यो देखेको छैन, आजको दिनलाई रमाइलो बनाउँछु भनेर खुसीका साथ बिताउनुहोस् रे भनेर भन्छन् कि. सो त्यो भएर पनि भोलि कसैले देखेको छैन के हुन्छ कसो हुन्छ, तर आजको पललाई चाहिँ विशेष होइन बनाउने कोसिस गर्नुहोस् बनाउनुहोस् रे के. मान्छेले भोलि देखेको भए त होइन त्यो अनुसार चलिहाल्थ्यो नि. ठिक छ, राई सफल आयु सुन्नुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. मिल्छ भने माया तिम्रो मेरो मन यतै होइन र माया गर्ने अधिकार छैन त्यो गीत राखिदिनुहोस् भन्नुहुन्छ. समाजको बन्धनलाई तोड्नु पर्यो सानो भन्ने गीत. लगभग समय अवधि सकिसकेको छ कार्यक्रमको, आजको बसाई होइन लगभग भनौँ न अब सकिन लागिसकेको छ. सो त्योबाट माफी माग्न चाहन्छु. प्रेम तामाङले किशोर लिम्बू, गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राज तामाङ, राजकुमार गुरुङ, बुढा थकी राज, निरुता चामलिङ र मलाई साम्पाङ राई बान्त सुफिया राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे. दाई आज हजुर भिडियो लाइभमा आउनुभएको छैन त भन्नुहुन्छ प्रकाशजीले. म भिडियो लाइभतिर छु तर टिकटक लाइभ मार्फत उपस्थित भएको छु पनि भन्न चाहन्छु होइन. त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाइराख्नु भएको छ हुनुहुन्छ. मेसेज वाचन गर्ने कोसिस नगरिरहेको छु है, मेसेजहरू प्राप्त भइरहेको छ. सो त्यो भएर पनि यति बेला पक्कै पनि होइन मेरो वाचन गर्ने शैली हुन्छ कहिले काहीँ माझी, त्यो भएर पनि होइन मैले महसुस गरेरै भनेको जस्तो लाग्छ, लाग्दैन र तपाईँलाई होइन माया कुरा थियो. कुनै कुरा देखेर, कुनै कुरा बोकेर, कुनै कुरा अरूको हेरेर सुनेर पनि भनिरहेको हुन्छ मैले प्रायः जस्तो कुराहरू त्यो पनि भन्न चाहे. त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेजहरू प्राप्त, भाषण गरिरहेको छु. लोडिङ अर्थात ऋतु गागा मगर्जी हुनुहुन्छ मगर्नी, उहाँलाई स्वागत गर्न चाहे कार्यक्रममा है. नमस्ते है, त्यस सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई मनदेखि धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला मेसेजहरू त वाचन गर्ने कोसिसमा गरिरहेको छु. यता एउटाले धोका दिइराखेको छ कम्प्युटरले भने यतातिर पनि ठिक छ, म हेर्दैछु. समयको पनि प्रावधान भनौँ न पाबन्दी छ, मेसेजहरू प्राप्त भइरहेको छ. फुलमाया थामिनुहुन्छ दाजु नमस्ते, कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा भन्नुहुन्छ. आयुषा पनि हुनुहुन्छ ललितपुरबाट लाइभ हेर्दैछ है, सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे.
म्यासेजहरू छन् भने वाचन हुन्छ छैनन् भने अब ठिकै छ, गीतहरू राख्ने कोसिस पनि गर्छु भने भन्न चाहे। जल्दा जल्दैको मुठो हुनुहुन्छ, तपाईँको पनि मुठो जल्यो, नमस्कार भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ है। जल्दा जल्दैको मुठो लिएर आउनुभयो त है, पिलाले रहेछ जस्तो छ। ठिक छ, यति बेला म म्यासेजतर्फ लाग्छु। हल्का यता प्राप्त भयो म्यासेज, क्षेत्रकांश हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सुरेश थापा हुनुहुन्छ खोटाङदेखि, पान्त सुफिया रायलाई सम्झना माया छ भन्नुहुन्छ। चन्द्र राई हुनुहुन्छ, कार्यक्रम खोटाङबाट सुन्दैछु है भन्नुहुन्छ। सम्झना सबैमा माया, शुभरात्रि छ भन्नुहुन्छ। माधव ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है वृद्ध मोर्चापाबाट भन्नुहुन्छ उहाँले पनि होइन। त्यस्तै गरेर हरिकुमार श्रेष्ठ हुनुहुन्छ, दर्शन दाई के छ खबर, सबैमा सम्झना माया छ है भन्नुहुन्छ। ठिक छ, राम्रो छ, रमाइलो छ, हजुरलाई कस्तो छ, अनि स्वागत गर्न चाहे पनि भन्न चाहे। त्यस्तै गरेर म म्यासेज वाचन गर्दै थिएँ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू। ठिक छ, वाचन गर्ने कोसिस गर्दैछु तर सोचेको अनुसार भएको छैन, त्यही भएर तपाईँले भन्न सक्नुहुन्छ कार्यक्रम कस्तो लाग्दैछ, सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहे कार्यक्रमको बारेमा। यसो सरसल्लाह सुझाव दिनु होला, कस्तो लाग्दैछ, के लाग्दैछ। निस्ना होइन, निस्ना बान्तवा राई, लवली मेलिना श्रेष्ठ, कपिला कल्पना साम्पाङ, त्यस्तै गरेर कुमारी लाउती, दिलुसान याम्फू, भावना चानुङ राई, रमिला बान्तवा राई, दुखी बिनालु लाम, त्यस्तै गरेर हजारमान राई, अनिता राई, अनि दियालिम बुवाङ, बुहाङ मुनाकुञ्ची, बिमुना मुखिया, अभिर मान, गालापुर मानस, नुवार पुगोली, आकाश राई, त्यस्तै गरेर अनि साथीभाइ आफन्तमा पनि सम्झना माया छ भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ है मलाई। ठिक छ, माधव ढुङ्गेलले प्यारी श्रीमती उमा ढुङ्गेल, बुनु अस्मी सोताङ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, मलाई पनि मनदेखि धन्यवाद दिन चाहे। सुशीला विश्वकर्म हुनुहुन्छ, शुभरात्रि स्पेसली जस्ट फर यु भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद। माई हर्ट अमिना सुनवार भन्नुहुन्छ मुटुको लागि। भावनामा गर्जुनी त चामलिङ राई, त्यस्तै गरेर जीवन पवेन, बुनु रिमा थामी, फुची संस्कृति लामा, सलिमा नासरिङ राई, सफल आयुष लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। प्रकाश सुशील दाई, दुई बजे दिनु ज्ञान हुन्छ मलाई भन्ने सुन्नुहुन्छ, मैले बुझिनँ हजुरले भन्न खोज्नुभयो कार्यक्रम। त्यस्तै हिर्सु चामिङ राई हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर दाई हजुर घर जानुभएको, जानुहुन्न कि क्या, बर्खा लागिसक्यो त भन्नुहुन्छ। माया बा आमालाई सम्झिएको मात्र भएन खै, वास्ता खोजी गरेन जस्तो लागिरहेको छ, मैले पनि वास्ता खोजी गरेन जस्तो लागिरहेको छ होइन। ठिक छ, त्यस्तै गरेर यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ, लाक्पा शेर्पा हुनुहुन्छ, हेलो दाई नमस्कार हजुर, सुन्दैछ यो खलुङ्गा लिखु गाउँपालिका वडा नम्बर 9 सोलभन घर भइहाल्छ, सोली खुम्बुको सगरमाथा बेस क्याम्प आइपुगेको जानकारी गर्दै आज मलाई मनपर्ने गीत एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरी रुवायो ऊ मायालाई देख्न मन लाग्छ भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। 1059 भयो लाक्पाजी, अर्को खेम सेन्चुरीको रोजाइमा पार्नुभएको छ, गीत राख्ने कोसिस गर्छु ल म अन्तिममा पनि भन्न चाहे। राई सफला उसले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। म्यासेजहरू वाचन गर्न गाह्रो भयो आज, हल्का होइन कम्प्युटर कहिले काहीँ प्राविधिक समस्या आउँछ हेर्नुहोस्। त्यही भएर पनि सम्झना सबैमा भन्दैनन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। 1059 भइसकेको छ कार्यक्रम, के कस्तो लाग्यो, सरसल्लाह सुझाव दिनुहोला भन्न चाहे। नम्बर 0440 40 0026 रहेको छ, त्यस्तै गरेर म्यासेजहरू पनि पठाएर साथ सही सल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। माया हुनुहुन्छ, मायापुरी पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँको म्यासेज झलक यस्तो देखिएको थियो भन्दा। मन्थलीमा पुरानो गाउँ सिमले घर भइहाल्छ, दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। मामु बाबाको लागि बुनु आयुषापुरी होइन, अनि अञ्जितापुरी छोरी दृश्यपुरी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। भन्दै 11 बजे यति बेलाको स्टुडियो घडीमा, हाम्रो स्टुडियो घडीमा मैले टाइम चेक राखेन, केही म्यासेजहरू वाचन गर्दा गर्दै यसो प्राविधिक समस्या आइराख्यो होइन, यसो त्यसले गर्दा पनि म्यासेजहरू वाचन गर्नमा ढिलो भयो भइराखेको छ भन्दै। अब अन्तिममा एउटा मिठो गीत राख्दै आजको बसाइबाट छुट्टिन चाहन्छु, हेर्दै हुनुहुन्छ केही साथीहरू, उहाँहरूलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु पनि मैले चाहे।
सरसल्लाह सुझाव चाहिँ दिनुहोला ल, कस्तो लाग्छ कार्यक्रम, कस्तो लाग्दैछ, यसो बेला बेलामा सरसल्लाह सुझाव चाहिन्छ भने चाहिँ। अनि माया प्रेमका कुराकानी भनेको यस्तै हेर्नुहोस् न, बेला बेलामा यस्तो गर्नुपर्छ जस्तो पनि लाग्छ, तर जमाना कस्तो छ भन्ने कुरा, विश्वास कस्तो गर्ने, कस्तो नगर्ने भन्नेमा भन्दै छुटिनुपर्छ। यतिन्जेलसम्म देशतथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। अनि साथसाथै म्यासेज गरेर साथ दिनुभयो विशेषमा धन्यवाद, चालुका बन्द गर्नु बिर्सनु भएको ध्यान दिनुहोला भन्न चाहन्छु। अनि त्यस्तै गरेर म एउटा रोजाइको गीतहरू राख्न सकिनँ आज, हल्का समस्या आइदियो।

0: नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि प्रवासीलाई मताधिकार दिने सम्मका विषय संविधानमा राख्ने प्रस्ताव, तीन ठूला दलमा नेतृत्व संकट, भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी, सरकारद्वारा कूटनीतिक संवाद शून्य प्राय लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको किसानको सारथी बन्दै समुन्नति शीर्षकको शुभ समाचार।
0: केही वर्ष अघिसम्म दाङको देउखुरी क्षेत्रमा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन्थ्यो। बजारको अभाव, व्यापारीको एकाधिकार र उचित मूल्य नपाउँदा किसान निराश थिए। बिहान सबैले उठेर डोको, गैंजा र छिटवामा तरकारी बोकेर बजार धाउनुपर्ने बाध्यता यहाँका किसानको थियो। अहिले भने अवस्था फेरिएको छ। किसानले उत्पादन गरेको तरकारी सहज रूपमा बिक्री हुन थालेपछि उनीहरूमा नयाँ उत्साह थपिएको छ। यसको मुख्य आधार बनेको छ लमही नगरपालिका दुई केरुनियामा संचालनमा रहेको समुन्नति तरकारी संकलन तथा प्रशोधन केन्द्र। समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा संचालित केन्द्रले किसान र बजार बीचको दूरी घटाउँदै स्थानीय कृषकलाई राहत दिएको छ। सूरजलाल चौधरीका अनुसार केन्द्रले दैनिक 1500 देखि 2000 केजीसम्म तरकारी संकलन गर्दै आएको छ। लमही नगरपालिका, गढ़वा गाउँपालिका र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी सहकारीले बारीमै पुगेर खरीद गर्ने गरेको उहाँले बताउनुभयो। पहिला किसानले बजार खोज्दै बिहानै तरकारी बोकेर हिँड्नु पर्थ्यो। चौधरीले भन्नुभयो, अहिले त्यो समस्या हटेको छ। डेढ़ वर्षदेखि संचालनमा रहेको संकलन केन्द्रले सबै प्रकारका तरकारी खरीद गर्दै आएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: Power Sharma, Compton Brand ka air cooler, ceiling fan, stand fan, mixer ra iron ko kharid ma exciting offer paunu hos. Har ek 15 din ma Compton ko mixer ra bumper lock drama, mighty double door refrigerator jitne mauka pani. Nagrikta matra bhai puksa sahaj EMI marfat kharid garna sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्म शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले सल्फलका लागि 8 मुद्दामा 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने सबै तहका अदालतका न्यायाधीशको पुननियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7 निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। कार्यदलले तय गरेका छलफलका विषयमा शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीयता, संघ प्रदेश र स्थानीय तहसहितको प्रभावकारिता, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री तथा मन्त्री, न्यायपालिका प्रधान न्यायाधीश, सबै तहका न्यायाधीशको नियुक्ति, योग्यता, पदावधि, उमेर, हत, उच्च नैतिक चरित्र, आचरण, अनुशासन, त्यस्तै संवैधानिक निकाय अन्तर्गत संवैधानिक निकायको संख्या, पदाधिकारीको संख्या, पदाधिकारी नियुक्तिलाई कसरी उत्कृष्ट बनाउने र अन्य विविध विषयमा संसदको अधिवेशनलाई स्वचालित बनाउने कैरावश्य नेपाली नागरिकता र अधिकार, जनप्रतिनिधिको योग्यता र उमेर हद कति पटक हुन सक्ने लगायतका विषय समेटिएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले संविधान संशोधनका लागि अपनाइने कार्यविधिमा संविधानसँग बाजिने व्यवस्था प्रस्ताव गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सदस्य संख्या एकमुष्टमा जोडेर त्यसको दुई तिहाई प्रतिनिधि सभाबाट मात्रै पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो। जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाझिन्छ, यसअघि दुईपल्ट भएका संविधान संशोधन दुवै सदनबाट छुट्टा छुट्टै दुई तिहाई बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए।
3: तीन ठूला दल, नेतृत्व संकट, गुटबन्दी र पुनर्गठनको दबावमा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालको समकालीन राजनीतिक परिदृश्य यति बेला असामान्य संक्रमण र अस्थिरताको चरणमा प्रवेश गरेको छ। गत भदौमा भएको जेएनजी आन्दोलनपछि राजनीतिक दलहरूको भूमिका र अवस्था बदलिएको छ। फागुन 11 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनले संसदमा दलहरूको आकार बदलिए पनि पुराना र नयाँ भित्रका आन्तरिक विवाद र विमतिहरू कम भएका छैनन्। व्यापक जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा होस् वा पुराना राजनीतिक दलहरू हुन्, सबै आन्तरिक विवाद र किचलोमा फँसेका छन्। मुलुक निरन्तर बहुदलीय लोकतन्त्रको यात्रामा हिँड्न थालेको 3.5 दशक भइसकेको छ, तर दलहरू आन्तरिक विवाद, नेतृत्व संकट र वैचारिक अस्पष्टताबाट मुक्त हुन सकेका छैनन्। 1979 सालमा स्थापना भएको रासोपा स्थापनाको 7 दशक पूरा गरिसकेका नेपाली कंग्रेस, नेकपा एमाले र अन्य राजनीतिक दलहरू आफ्नै आन्तरिक तनाव, पुस्तान्तरणको दबाव र संगठनात्मक पुनर्गठनको बहसमा छन्। दलहरू समय सापेक्ष सुध्रिन नसक्दा लोकतान्त्रिक प्रणालीको स्थायित्व र प्रभावकारितामाथि नै प्रश्न उठ्न थालेको छ। गत फागुनको निर्वाचनपछि मुलुकको पहिलो दल बनेको रासोपा यति बेला तीव्र आन्तरिक तनाव, नेतृत्वको असमञ्जस्य र ध्रुवीकरणको चरणबाट गुज्रिरहेको देखिन्छ। बाहिरबाट वैकल्पिक राजनीतिक शक्ति, नयाँ पुस्ताको ऊर्जा र सुशासनको नारासहित उदाएको यो पार्टी अहिले भने आफ्नै संगठनभित्र नेतृत्व, शक्ति सन्तुलन र निर्णय प्रक्रियाको विवादमा अल्झिएको छ। रासोपामा अहिले अर्को ठूलो चुनौती विभिन्न समूहको समायोजन पनि हो। विवेकशील साझा, हाम्रो नेपाल पार्टी, जेएनजी अभियन्ता, थरहट समूह लगायत विभिन्न धारका नेता पार्टीमा मिसिएपछि सबैलाई प्रतिनिधित्व दिने दबाव बढ़ेको छ। सरकारका निर्णय, अध्यादेश, समसामयिक राजनीतिक विषयमा एउटा पार्टीका सांसदहरू फरक फरक धारमा देखिनुले रासोपाभित्र वैचारिक स्पष्टता कमजोर रहेको संकेत गर्दछ। मुलुकको पुरानो लोकतान्त्रिक दलमध्ये कंग्रेस यति बेला जुट र फुटको संघर्षमा छ। गत पुसमा भएको विशेष महाधिवेशनको पक्ष विपक्षमा देखा परेको विवाद गाउँसम्म पुगेको छ। विशेष महाधिवेशनको विपक्षमा रहेको पक्ष अहिले प्रदेश तहमा भेला र बैठकमा सक्रिय छ।
2: कूटनीतिमा छैन संवाद शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भए पनि सत्तारूढ़ दल राष्ट्रपाका सभापति रवि लामिछानेको औपचारिक भ्रमण तय भएको छ। भारत सरकारको निमन्त्रणामा उहाँको भ्रमण कार्यक्रम बनेको हो। नयाँ सरकार बने पश्चात दुई देशबीच उच्च स्तरीय भ्रमणहरू भएका छैनन्। दुई तिहाई नजिकको सरकार छ, यसले कूटनीतिक सम्बन्धलाई संवादको माध्यमबाट अझ बलियो बनाउनु पर्थ्यो, तर प्रधानमन्त्री जी त्यसमा चुकेको देखिन्छ, पूर्व राजदूत निलाम्बर आचार्यले बताउनुहुन्छ। त्यस्तै वालेन्द्र शाह नेतृत्वको सरकारको कूटनीतिक सम्बन्धबारे सत्तारूढ़ राष्ट्रपाकै नेता अमरेश कुमार सिंहले केही दिन अघि एक टीभी अन्तर्वार्तामा भनेका थिए, भारतसँग केपी ओलीको पालामा भन्दा पनि सम्बन्ध बिग्रिएको छ, चीनसँग पनि राम्रो छैन, अमेरिकासँग कस्तो हो मलाई थाहा छैन। सिंहले भने झैं भारत र चीनबीच सम्बन्ध बिग्रिहालेको नभए पनि नयाँ सरकार गठनपछि छिमेकी सम्बन्ध न्यानो भने नरहेको कूटनीतिज्ञहरूले बताउन थालेका छन्। श्री विक्रम मिश्रीले नेपाल भ्रमण रद्द गरेका छन् भने नेपालका परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण पनि रोकिएको छ। प्रधानमन्त्रीसँग भेट नहुने अनौपचारिक सन्देश पाएपछि मिश्रीले नेपाल भ्रमण स्थगित गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशिया मामिलाका विशेष दूत सर्सियो कोरले पनि प्रधानमन्त्री बालेनसँग भेट पाएनन्। गत चैत 17 गतेदेखि तीन दिने नेपाल भ्रमणका क्रममा कोरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डाक्टर सोरिम वाग्लेसँग भेटवार्ता गरेर फर्किएका थिए।
3: संसदमा सशक्त रूपमा उत्रदै विपक्षी दल हिमालय टाइम्समा खबर छ। संसदमा सत्ता र विपक्षी दलहरू आम्ने सामने हुने संकेत देखिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति उत्तरदायी नबनेको भन्दै विपक्षी दलहरू आक्रोशित छन्। प्रधानमन्त्री शाह सदनमा आएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने उनीहरूको माग छ, तर प्रधानमन्त्री शाह भने विपक्षीले माग गरे अनुसार संसदमा उपस्थित नहुने अडानमा हुनुहुन्छ। विपक्षीको माग र प्रधानमन्त्रीको अडानले आगामी संसद बैठक सामान्य ढंगले सुचारू नहुने स्थिति बनेको छ। सरकारको गलत कार्यशैली विरूद्ध प्रतिनिधि सभाका विपक्षी दलहरू थप सशक्त बन्ने भएका छन्। विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतकहरूको आइतबार बसेको बैठकले जेठ 12 गते मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेको छ। सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलले कार्यशैलीको सशक्त प्रतिवाद गर्ने निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले जानकारी दिनुभयो।
2: भारतका विभिन्न राज्यमा तातो हावा लू चलेर कम्तीमा 16 जनाको मृत्यु हुनुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालको सीमावर्ती जिल्ला सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्याधिक बढ़ेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगंज स्थित भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी कर्मीले प्रभावित भएर आउने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। अस्पताल चिकित्सकहरूका अनुसार प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र साँझ मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूल र घरको खाना खाने, चिया कफी सोडा र क्याफिनयुक्त पेय नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूम्रपान र मदिरा सेवन नगर्ने लगायतका सुझाव चिकित्सकहरूले दिएका छन्। गर्मी बढ़ेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदूर पनि बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो सातादेखि बढ़दै गएको तापक्रमले सड़कमा मानिसको चहल पहल पातलिएको छ। दिउँसो सरको घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। बर्दियामा दिउँसोको तापक्रम 40 डिग्री पार गरेपछि जिल्ला प्रशासनले आवश्यक भए घर बाहिर ननिस्कन आग्रह गरेको छ। प्रशासनले सोमबारसम्म तातो हावा चल्ने सम्भावना रहेको भन्दै सचेत रहन अपील गरेको छ।
3: अपूर्व अनुसन्धान प्रतिवेदन भट्ट सहित 29 जना विरूद्ध मुद्दा दर्ताको तयारी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले धितोपत्र बोर्ड र बीमा प्राधिकरणले दिएका अनुसन्धान प्रतिवेदनलाई आधार बनाएर 29 जना विरूद्धको आरोप पत्र सरकारी वकिल कार्यालय काठमाण्डुमा पठाएको छ। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 29 जना विरूद्ध सम्पत्ति शुद्धिकरण कसुरमा मुद्दा चलाउन सिफारिश गर्दा विभागले करिब 20 अर्ब रूपियाँ बिगो कायम गरेको छ। विभागले 90 दिनभित्र अनुसन्धान गर्न पाउने अधिकारलाई बेवास्ता गर्दै 2 महिना नपुग्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो। सम्पत्ति शुद्धिकरण ऐन अनुसार 90 दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेश गरिसक्नुपर्छ। त्यतिन्जेल पक्राउ नपरेका व्यक्तिहरूलाई फरार अभियुक्तका रूपमा पेश गर्नुपर्नेमा 2 महिना पनि नपुग्दै मुद्दा दर्ता गर्ने अवस्थामा पुग्नुले अनुसन्धान पूरा नभएको शंका उत्पन्न भएको छ। यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ। यही विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान जारी राखेको छ। सीआईबी र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग दुवैले गरेको अनुसन्धानको संयुक्त आरोप पत्र भने अर्को जाने बताइएको छ। सीआईबीले बैंकिङ कसुर अन्तर्गत अर्को मुद्दाको सिफारिश गर्ने बताइएको छ।
2: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकका 22 संघीय मन्त्रालयलाई खटाएर 18 कायम गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ। मर्ज भएका मन्त्रालयको कागजात श्रेष्ठता मिलाउने कार्यालयका कम्प्यूटर फर्निचर लगायतका जिन्सी सामानको लगत संकलन गरी मर्ज भएका मन्त्रालय बीचमा मिलान भइरहेको छ। मर्ज भएका मन्त्रालयको दर्ता चलानी लेटर प्याडलाई एउटै बनाउने र मन्त्रालयको भवनलाई ब्लक ए र बी गरी नामकरण गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय, शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भवन खाली गरी उक्त भवन मध्येको एउटा भवनमा नयाँ बनेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय व्यवस्थापन गरिने तयारी गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जिन्सी सामान आन्तरिक मिलान गर्ने काम भइरहेको र कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड अन्तिम चरणमा पुर्याएको बताउनुभयो।
3: डिजिटल नेपालको अधूरो अध्याय आर्थिक दैनिक अभियान